0: ल्याएको योजना अनुसार भ्याट बिल लिने दिने संस्कृति विकास गर्न भ्याट बिल लोटरी कार्यक्रम ल्याइएको हो। उनका अनुसार वस्तु तथा सेवाको खरिद बिक्रीमा जारी हुने प्रत्येक भ्याट बिल स्वतः लोटरी टिकटमा रूपान्तरण हुनेछ र त्यसका आधारमा दैनिक नगद पुरस्कार वितरण गरिनेछ। यसले उपभोक्तालाई बिल माग्न र व्यवसायलाई वास्तविक कारोबार अभिलेखीकरण गर्न बाध्य बनाउनेछ। दैनिक लखपति बनाउने सरकारको चिट्ठा योजना के हो शीर्षकमा अभियान दैनिकमा छापिएको खबर हो यो।
1: नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते दुई दशक पूरा हुँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा भएको हो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलित माथिको भेदभाव घट्न सकेको छैन। यो खबर गोर्खा पत्रले छापेको छ।
2: सुरक्षित कारोबार सँगै ढुक्क रहो हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफको प्रेसमा
3: बैंकको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 मा व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
5: मोबाइल 98554-64-040 र 98550-65260।
4: कक्षा 11 मा नयाँ भर्ना
2: स्मार्ट प्लस लाइफको प्रेसमा ब्याङ्किङ।
6: यो हो नेपाली रेडियो।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। लुम्बिनी प्रदेशमा 5 मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम प्रदेश प्रमुख समक्ष मन्त्री परिषद पुनर्गठनका लागि सिफारिश गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा 5 जना नयाँ मन्त्री समावेश गरिएको छ। नेकपा एमालेबाट 4 जना र जनता समाजवादी पार्टी जसपाबाट 1 जना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी समेत तोकिएको छ।
0: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा सम्मानजनक रोजगारी आर्थिक वृद्धिमा केन्द्रित गराउने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
1: अध्ययन विधामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन विधाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएको बारे सरकारले चासो लिएपछि लामो समयदेखि विदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यालयका अनुसार हालसम्म 41 जना प्राध्यापकले रकम फिर्ता गरेका छन्। यसबाट 10,46,56,804 रकम विश्वविद्यालयको पेन्सन कोषमा दाखिला भएको छ।
0: मुलुकमा सिंचाइ सुविधाको विस्तार क्रमशः बढ्दै गए पनि अझै आधा भन्दा बढी खेतीयोग्य जमिन सिंचाइ सुविधाको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार 44.63% जमिनमा सिंचाइ सुविधा विस्तार भएको छ। करिब 56% खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पुग्न सकेको छैन। सिंचाइ सुविधा नभएका ठाउँमा आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गका लागि जापान सरकारसँग थप ऋण सम्झौता गरिएको छ। जापानको 16 अर्ब रुपियाँ सहुलियत ऋणमा यसको निर्माण थालिएको थियो। उक्त रकम अपुग भएपछि 5.5 अर्ब रुपियाँ थप ऋणको सम्झौता गरिएको हो। अतिरिक्त सहायता सम्बन्धी नोट आदान प्रदानमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत माएडा तोरुले बुधबार हस्ताक्षर गर्नुभएको छ।
8: डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध र अनलाइन दुरुपयोगका घटना बढ्न थालेको भन्दै बुडबलमा डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम गरिएको छ। खास गरी युवालाई साइबर सुरक्षा र डिजिटल साक्षरता बारे सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको प्रदेश युवा परिषद समितिले जनाएको छ। समितिको आयोजनामा बुडबलमा आयोजित साइबर सेक्युरिटी तथा डिजिटल साक्षरता कार्यक्रममा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, व्यक्तिगत डाटाको सुरक्षा तथा जिम्मेवारी, डिजिटल व्यवहार बारे जानकारी गराइएको थियो।
1: अब शेयर बजार बुधबार नेप्से परिसूचक 2.66 अंकले बढेर 2780.25 बिन्दुमा बन्द भएको छ। यस दिन 2779.15 बिन्दुसम्म पुगेको बजार 2768.82 बिन्दुमा झरेको थियो। बुधबार 5,73 करोड रुपियाँ भन्दा बढीको 1,53,00,000 भन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ।
9: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब केही विदेशका खबर। इरान र संयुक्त राज्य अमेरिका बीच बढ्दो सैन्य तनाव बीच बुधबार कुवैत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापारिक उडानहरू तत्कालका लागि स्थगित गरिएको छ। यस घटनामा धेरै मानिस घाइते भएका छन् र विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवैतले जनाएको छ।
8: अब खेल र खेलाडीका खबर। नेपाल साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा बंगलादेशसँग पराजित भएको छ। भारतको गोवा स्थित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो। पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा नेपालले थप गोल खाएको हो। नेपालका लागि खेलको 22 मिनटमा गीता राणाले गोल गर्दै शुरूआती अग्रता दिलाउनु भएको थियो। बंगलादेशका लागि ऋतु पूर्ण चकमा र मिलाम सुगारो रिकाले गोल गरेपछि नेपाल 2-1 पराजित भएको हो। यो जितसँगै बंगलादेश फाइनल पुगेको छ। यसअघि नेपालले समूह ए को पहिलो खेलमा भूटानलाई 1-0 र दोस्रो खेलमा श्रीलंकालाई 2-0 गोलले हराएर सेमी फाइनलमा स्थान बनाएको थियो।
1: अब विचार विश्लेषणको पालो। प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीले हिमालय टाइम्समा लेख्नु भएको बालेनको राज्य र स्वर्णिमको बजेट शीर्षकको विचार रहेको छ। अहिलेका प्रधानमन्त्री चिप्लिएका हुन् कि नियोजित हो भन्ने त समयक्रमले देखाउँदै जाला, तर प्रधानमन्त्रीको गलत भनाइमा पनि राष्ट्रपाका सबै सांसदले ताली बजाउनु र स्वागत गर्नु उदेक लाग्दो छ। व्यक्ति गलत हुन सक्दछ, तर राजनैतिक दल पुरै गलत हुन हुँदैन। प्रधानमन्त्रीको यस्तो आपत्तिजनक भनाइमा पनि राष्ट्रपाका तर्फबाट कुनै प्रतिक्रिया नआउनु आश्चर्यजनक छ। प्रधानमन्त्रीले आफ्नो बोली सच्याउनै हुन्न भनेर प्रधानमन्त्रीलाई देवत्वकरण गर्ने कार्य घातक हुन्छ। गलत कुरालाई सही साबित गर्न प्रयास गर्दा एउटा झुट लुकाउन सही झुट बोल्न परे जस्तै हुन्छ। प्रधानमन्त्रीलाई संसदले बनाएको हो र त्यही संसदमा गएर आफ्नो वाणी सच्याउँदा प्रधानमन्त्रीको इज्जत गिर्ने होइन, झन बढ्छ। जङ्गेले बोलेपछि बोल्यो बोल्यो भन्ने हो भने चाहिँ केही भन्नु छैन।
8: वातावरण संरक्षण साझा दायित्व शीर्षकमा तीर्थराज भट्टराईको विचार नागरिक दैनिकमा छापिएको छ। वातावरण जोगाउनु भनेको मानव अस्तित्व जोगाउनु हो, सम्पूर्ण प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो। सरकारले दिगो विकासको नीति बनाउने र प्रत्येक नागरिकले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अनुसरण गर्ने हो भने मात्रै आजको चुनौतीलाई सामना गर्न सकिन्छ। अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा यही सन्देशसहित सम्पूर्ण नागरिकमा शुभकामना दिन चाहन्छु। दिगो विकास र वातावरण संरक्षणप्रति सबै तह र तबकाको जागरण, जिम्मेवारी र जवाफदेहिता आवश्यक छ।
1: देश बदल्न प्रतिभा प्रस्फुटन शीर्षकमा निर्मला छेत्रीले लेख्नु भएको विचार छ। यो गोरखापत्र दैनिकमा छापिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर गेट आज केवल एउटा भौतिक संरचना मात्र होइन, नेपाली समाजको गहिरो मनोदशा, राष्ट्रिय आकांक्षा र सामूहिक पीड़ाको संवेदनशील प्रतीक बनेको छ। शिक्षामा लगानी, अनुसन्धानमा प्रोत्साहन, नवप्रवर्तनको वातावरण, निष्पक्ष नियुक्ति प्रणाली र योग्यतामा आधारित शासन प्रणाली निर्माण गर्न सकिए मात्र नेपालले आफ्ना प्रतिभा जोगाउन सक्छ। युवालाई पासपोर्टमा भिसा होइन, आफ्नै माटोमा भविष्य देखिने वातावरण चाहिएको छ।
8: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
10: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: सिप हुन्छ साथमा रोजगारी हातमा
2: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना
3: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
4: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी
5: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र
6: सीट सीमित छ आजै भर्ना गरी सीट सुरक्षित गर्नुहोस्
2: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123 नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर १० चितवन
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: 24 घण्टा इमर्जेन्सी सेवा
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
2: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656-8853-5189353
8: इस समय सूचक का साथ
9: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656-5569-7053-98550-7761 र 98550-7053
7: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656-4394-4540 98550-26440
10: 6 o'clock अहिले 6 बजेको छ
11: स्वदेश FM 93.2 MHz

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 21 गते बिहिबार, सन 2026 जुन 4 तारिक, अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने।
0: पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर, पूर्व प्रधानमन्त्री मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने।
1: पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानुनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने, यसरी बनेका कानुन सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय या खारेज हुने।
0: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित, अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास।
1: र एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भुटानसँग खेल्दै।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौँ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
3: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
4: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 98511 77619 वा 98576 21314 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठ पाठ्य घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556493333, 4935555।
0: काया कैरनमा अब खबरको सिलसिला। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनु भएको छ। भारत भ्रमणका क्रममा दिल्लीमा रहेका रासोपा सभापति रवि लामिछानेसँग हिजो भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको जनाउनु भएको छ। मोदी र लामिछानेबीच 1 घण्टाभन्दा बढी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो। उनीहरू परिवर्तित राजनीतिक परिस्थितिमा नेपाल भारत सम्बन्धलाई नयाँ दिशा दिन सहमत भएका छन्। पछिल्लो समयमा चर्चामा रहेका सीमा लगायतका विषयमा भने भेटवार्तामा छलफल नभएको एक नेपाली अधिकारीले बताएका खबर आजको कान्तिपुरले लेखेको छ। सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल नभएको उनको भनाइ छ। भारतीय विदेश मन्त्रालयको अस्ति मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल भारत सीमा विवादमा तेस्रो पक्ष मध्यस्थतालाई अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा अस्ति आइतबार दिएको भारतसँगको सीमा विवादमा इङ्ल्यान्ड अर्थात् बेलायतसँग पनि छलफल गरेको भन्ने अभिव्यक्ति दिनुभएको थियो। त्यसैको प्रतिक्रिया भारतीय पक्षबाट अस्ति मङ्गलबार सार्वजनिक भएको हो। जयसवालले यी विषय द्विपक्षीय संयन्त्र मार्फत नै सुल्झाउनु पर्ने बताउनु भएको थियो। हिजोको भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारत सधैँ नेपालको साथमा रहेको अभिव्यक्ति दिनुभएको छ। अधिकारीहरूका अनुसार लामिछानेको भ्रमण र अस्ति मङ्गलबार तथा हिजो बुधबारको उच्चस्तरीय भेटवार्ताले भारत सरकार र सत्तारूढ भाजपा दुवै रासोपा नेतृत्वको सरकारसँग सम्बन्ध बढाउँदै नेपालका प्राथमिकताहरूमा साझेदारी गर्न चाहेको सन्देश दिएका छन्। यसैबीच रासोपा सभापति लामिछाने भारत भ्रमणबाट फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँ दिल्ली जानुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशङ्करको निमन्त्रणामा मन्त्री खनाल आउँदो शनिबार 3 दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका खबर कान्तिपुरले लेखेको छ।
1: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश संवैधानिक आयोगका पदाधिकारीहरू सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त कार्यविवरण अनुसार पहिलो पटक सांसद र मन्त्री भएकाहरू बहालवाला न्यायाधीशहरू सैनिक अधिकारीहरू संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनु भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। उहाँहरूको सम्पत्ति छानबिन सार्वजनिक पनि भइसकेको छ। उहाँले भन्नुभयो, त्यस्तै अदालतका बहालवाला न्यायाधीश, सेनाका बहालवाला अधिकारीहरू र संवैधानिक आयोगका बहालवाला पदाधिकारीहरूको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रभित्र पर्दैन। आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन। उहाँले संवैधानिक आयोगहरूका पूर्व पदाधिकारी, पूर्व न्यायाधीशहरू र नेपाली सेनाबाट सेवानिवृत्त राजपत्राङ्कित प्रथम श्रेणी वा त्योभन्दा माथिका अधिकृतहरूको सम्पत्ति भने छानबिन हुने बताउनुभयो। यसै गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत राजपत्राङ्कृत प्रथम श्रेणी र त्योभन्दा माथिका अधिकृत तथा त्योभन्दा त्यो तहबाट सेवानिवृत्त अधिकृतहरूको सम्पत्ति छानबिन हुनेछ। कार्यविधि अनुसार आयोगले तत्कालीन श्री पाँचको सरकार र नेपाल सरकारका पूर्व प्रधानमन्त्री, पूर्व उप प्रधानमन्त्री, पूर्व मन्त्री, पूर्व राष्ट्र पूर्व राज्य मन्त्री र पूर्व सहायक मन्त्रीहरूको सम्पत्ति छानबिन गर्नेछ। यसै गरी संविधान सभाका सदस्य, तत्कालीन संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा पदाधिकारीका, संवैधानिक निकायका पूर्व पदाधिकारी, पूर्व न्यायाधीशहरूको सम्पत्ति छानबिनको दायरामा पर्नेछ। नागरिकमा खबर छ।
0: काया कैरनमा बजेट कार्यान्वयनको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय मा जानु भई छुट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
10: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर। जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन मनको कलाकारिता।
11: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
12: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
11: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
12: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
11: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
12: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
11: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
12: नियमित परामर्श तथा मार्गदर्शन,
11: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
12: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
11: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5872 सम्पर्क गर्न सक्नुहुनेछ।
12: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
11: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
13: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, राज्यसभा सभापति लामिछाने फर्के लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, पहिलोपटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। सरकारले पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानुनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याउने भएको छ। राष्ट्रिय योजना आयोगले 10 वर्षपछि स्वत निष्क्रिय हुने गरी तयार पारेको पूर्वाधार सहजीकरण विधेयक 2083 प्रारम्भिक मस्यौदा कानुन अर्थ प्रधानमन्त्री कार्यालयमा पठाउन लागेको हो। माथिल्लो निकायमा छलफल र थप घट भएपछि मन्त्री परिषदबाटै सैद्धान्तिक स्वीकृत हुन्छ। त्यसपछि संसद सचिवालयमा दर्ता भएर नियमित विधेयक चाहिँ संसदीय प्रक्रिया पूरा गरेर ऐनका रूपमा आउँछ। राष्ट्रिय योजना आयोगका सदस्य एवं पूर्वाधार सहजीकरण विधेयक सुझाव समितिका संयोजक अर्जुन जङ थापाले बताउनुभयो। उहाँका अनुसार पूर्वाधार सहजीकरण ऐन कुनै निश्चित परियोजनाका लागि नभई समग्र पूर्वाधार विकास, सडक, रेल, सिंचाइ, ऊर्जा, खानेपानी, ढल सहितमा आकर्षित हुनेछ। पूर्वाधार विकास गर्दा धेरै थरी ऐन कानुन आकर्षित हुन्छ। प्रक्रियागत झन्झटिलोका कारण समयमै काम सक्ने स्थिति भएन। त्यसैले पूर्वाधार विकास गर्दा आकर्षित हुने वन, निकुञ्ज, वातावरण, जग्गा प्राप्ति, गुठी, विद्युत, सार्वजनिक खरिद र स्थानीय सरकार सञ्चालन सहितका ऐनका केही दफा निलम्बन हुने गरी विधेयकको मस्यौदा बनाएको उहाँले बताउनुभयो। ऐन बनिसकेपछि आवश्यकता अनुसार नियमावली कार्यविधि बन्नेछ। छिटो प्रक्रियाबाट ऐन बनाउन खोजिएको हो जसले पूर्वाधार विकासबाट बाधा अडचन हटुन विधेयक संसदबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्छ त्यसपछि राजपत्रमा प्रकाशित भएर ऐनका रूपमा लागू हुन्छ सनसेट ल मार्फत बनेका कुनै पनि कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय वा खारेज हुन्छ नयाँ पत्रिकामा खबर छ
0: यसैबीच सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ठूला पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड इम्युटी मोडल कार्यान्वयनमा लैजाने तयारी गरेको छ यो मोडल अन्तर्गत निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन सूची 3 महिनाभित्र तयार गरिने बजेटमा उल्लेख छ यस्तै सरकारले खानी उत्खनन सम्बन्धी विद्यमान खुकुलो व्यवस्था संशोधन गर्दै अवैध उत्खनन रोक्ने र यस क्षेत्रको उत्पादकत्व बढाउने गरी नयाँ ऐन प्रस्ताव गरेको छ प्रस्तावित ऐनमा अनुमति बेगर खानी उत्खनन गरे 1 करोडसम्म जरिवानाको प्रस्ताव समेत गरिएको छ यसअघि कठोर कानून नभएका कारण जथाभावी खानी उत्खनन बढेसँगै सरकारले नयाँ ऐन बनाएर यसलाई कसिलो बनाउन लागेको खबर कारोबारले लेखेको छ
1: सरकारले सार्वजनिक गरेको यस पटकको बजेटको केन्द्रमा सूचना प्रविधि क्षेत्र आर्टिफिसियल इन्टेलिजेन्स एआई र डिजिटल अर्थतन्त्र मुख्य प्राथमिकतामा छ बजेटमा समेटिएको समग्र पक्ष र कार्यान्वयन बारे साथी विकास चापागाईले वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुरा गर्नुभएको छ
14: दुई तिनवटा क्षेत्रमा सरकारले ज्यादै राम्रो गरी बजेटमा ल्याउन सकेको छ एउटा क्षेत्र भने हाम्रो यो शिथिल अर्थतन्त्रलाई अलिकति भाइब्रेन्ट बनाउनुको निम्ति उद्योग व्यवसाय क्षेत्रमा जुन समस्याहरू थिए ती समस्या निराकरण गर्ने व्यापारिक औद्योगिक क्षेत्रलाई उत्साहित बनाउनुको लागि चाहिँ बजेटले कतिपय प्रोत्साहनका कुराहरू ल्याएको छ सरकारले जोड गर्दै आएको सुशासनको कुरा सुशासनमा सरकारले कुनै पनि सम्झौता गरेको छैन र सुशासनको माध्यमबाट सेवा प्रवाहलाई चुस्त बनाउने भ्रष्टाचार निर्मूल गर्दै विकास खर्चहरूलाई विभिन्न आयोजनाहरूमा राम्रोसँग खर्च गर्ने र त्यसबाट नतिजा निकाल्ने भन्ने कुरालाई पनि यसले प्राथमिकता दिएर अगाडि बढेको छ विगतमा सुरु गरेका पूर्वाधारहरू खास गरेर टेकौ रोपका र रणनीतिक पूर्वाधारहरूलाई सम्पन्न गर्नको निम्ति यथेष्ट बजेट चाहिँ विनियोजन गरेको छ र सरकारले सूचना प्रविधिलाई अगाडि बढाउने कुरा र अहिलेको चाहिँ समयअनुसारको एआई कम्प्युटिङ केन्द्रहरू जस्तो स्थापना गर्ने कुराहरूलाई पनि अगाडि बढाएको छ त्यसले गर्दाखेरि सरकारले यो निर्माणको क्षेत्रमा सुशासनको क्षेत्रमा र सर्भिस डेलिभरीको क्षेत्रमा र उद्योग व्यवसायहरूलाई पुनर्जीवन दिने कुरामा चाहिँ यो बजेटले धेरै कुराहरू अगाडि ल्याएको देखिन्छ तर यसो भन्दा भन्दै समाजका विभिन्न वर्गहरूको आवश्यकताहरूलाई सम्बोधन गर्न कतिपय क्षेत्रमा चुकेको देखिन्छ किसानहरू साना व्यवसायहरू ज्यादै विपन्न वर्गहरूका समस्याहरू सम्बोधन गर्न उनीहरूको आर्थिक उन्नयनको निम्ति उनीहरूका समस्या सम्बोधन गर्न चाहिँ छिटपुट रूपमा सम्बोधन गरे पनि त्यो राम्रोसँग सम्बोधन हुन सकेको छैन त्यसै गरी कृषिमा पनि केही प्रोग्रामहरू त छन् तर त्यसले कृषि क्षेत्रमा चाहिँ ठुलो रोजगारी सृजना हुने अथवा अहिलेको प्रमुख समस्या रोजगारीको समस्या हो त्यो समस्या समाधान हुने गरी चाहिँ कृषिमा हस्तक्षेप भएको देखिँदैन साना मझौला व्यवसायहरूलाई पनि त्यो किसिमबाट भाइब्रेन्ट बनाएर त्यहाँ पनि ठुलो रोजगारीको सम्भावना छ त्यसलाई अगाडि ल्याउने कुरामा अलिकति बजेट चुकेको छ कि जस्तो लाग्छ
15: विगतका बजेट कार्यान्वयन कमजोर थियो अब यसपटक चाहिँ सुधार हुने सङ्केत चाहिँ हामी देख्न सक्छौँ कि सक्दैनौँ
14: मलाई लाग्छ यसपालि सुधार हुने सङ्केत हामी देख्न सक्छौँ यदि कुनै चिजले अवरोध गरेका छन् नीतिले ऐनले कानुनले भनेर गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्दैन दुईचोटि पार्लियामेन्ट बस्छ 6 महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ त्यसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ अर्को अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै न्यूनीकरण हुन्छ र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जागिर खान पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ र अब चाहिँ भ्रष्टाचार गर्ने बद्दैन भन्ने पनि एउटा महसुस भइरहेको यो पोजिटिभ कुरा हो यसले काम चाहिँ अगाडि बढाउन निर्माण अगाडि बढाउन आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ त्रासले मात्रै फेरि काम हुँदैन केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ फेसिलिटेसनले हुन्छ र त्यो अनुशासनमा राख्दाखेरि हुने हो ती कुराहरूले काम अगाडि बढ्छ मलाई लाग्छ यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ
0: वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
16: आँखा नाक नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
17: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
16: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
17: 24 घण्टा इमर्जेन्सी सेवा
16: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
17: एडभान्स पेडियाट्रिक जनरल वार्ड
16: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
17: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
16: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
17: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
16: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
17: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
16: भेन्टिलेटर सेवा
17: होल बडी चेकअप जाँचको सुविधा
16: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
17: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
18: लयलाई आजै सम्झनुहोस्
19: हाम्रा सेवाहरू
18: ओपिडी सेवा
19: विशेषज्ञ ओपिडी सेवा
18: निशुल्क औषधि वितरण
19: सशुल्क फार्मेसी सेवा
18: फिजियोथेरापी सेवा
19: अकुपंचर
20: हेलो
21: हेलो बुढी के छ खबर
20: ठिकै छ चलेकै छ
21: ल भिडियो अन गर् त तलाई हेरम
20: भिडियो अनै छ त देख्नु भएन र
21: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
20: माडीको नेट यस्तै त हो नि
21: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
16: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
12: सेवाका लागि माडी सम्पर्क 056-510-40 र 98-452-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
22: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
0: मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
1: अब बाँकी खबर नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते 2 दशक पूरा हुँदैछ पुनर्स्थापित प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा भएको हो जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि दलित माथिको भेदभाव हट्न सकेको छैन राष्ट्रिय दलित आयोगका चालु आर्थिक वर्षमै 64 उजुरी परेका छन् जुन पछिल्लो 5 वर्षकै उच्च संख्या रहेको छ अघिल्लो वर्ष छुवाछुत र भेदभावका 58 उजुरी परेको थियो संविधान सभा सदस्य परशुराम मेघी गुरुङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ गुरुङ पुनर्स्थापित प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ उहाँले भन्नुभयो कानून बन्यो तर विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन भयो वा भएन ऐन नियमावलीको पड़ताल र मापन गरी यसको आधारमा सिफारिस हुनुपर्छ नेपालको कुल जनसङ्ख्या मध्ये 13% भन्दा बढी दलित छन् जसमध्ये 4.9% तराई मधेसका दलित छन् कानूनमा समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी व्यवस्था अन्तर्गत निजामती तथा संगठित र सुरक्षा निकाय राजनीतिक प्रतिनिधित्वमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ तर मधेसका दलितको पहुँच विस्तार हुन नसकेको राष्ट्रिय सभाका सदस्य धर्मेन्द्र पासवानको दावी छ दलित माथिको विभेद कायम शीर्षकको खबर गोर्खा पत्रमा छ
0: अब विदेशको खबर अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारवाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा 4 रिपब्लिकन सांसदहरू सामेल भएपछि तल्लो सदनमा 215 मध्ये 208 भारी मतले यो प्रस्ताव पारित भएको हो 4 महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी संसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न खोजेको यो चौथो प्रयास हो आलोचकहरूको भनाइमा ट्रम्प प्रशासनले काङ्ग्रेसको स्पष्ट स्वीकृति स्वीकृति बिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ। यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानून बन्ने छैन, यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक पर्छ। सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा दुई तिहाई बहुमत आवश्यक पर्नेछ। युद्ध विरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण भइरहेका छन्।
1: अब खेल सम्बन्धी खबर। मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भुटानसँग खेल्दैछ। समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार आज बिहान 7:15 सुरु हुनेछ। हिजोको पहिलो खेलमा कतारलाई 8 विकेटले हराउँदै नेपालले सुखद सुरुवात गरेको थियो। महिला T20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसिसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 वटी क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनल खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ। यस प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपमा कपका लागि छनौट हुनेछन्। अब प्रसङ्ग आइसिसी क्रिकेट विश्वकप लिग टूको आइसिसी क्रिकेट विश्वकप लिग टूको आगामी श्रृङ्खलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीसँग 2 एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार नेदरल्यान्ड्स भ्रमण अघि नेपाली टोलीले जर्सीमा विशेष प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ। यही क्रममा घरेलु टोली जर्सीसँग 2 अभ्यास खेल खेल्ने तालिका सार्वजनिक गरिएको छ। नेपाल र जर्सी बीचको पहिलो अभ्यास खेल असार 29 गते र दोस्रो खेल असार 31 गते हुनेछ। युरोपेली मौसम र पिचको अवस्थासँग खेलाडीलाई अभ्यस्त बनाउन अभ्यास खेल राखिएको क्यानले जनाएको छ। अभ्यास खेल सम्पन्न भएपछि नेपाली टोली आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक श्रृङ्खला खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। यो श्रृङ्खलामा नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
0: कैरनमा अब केही खबर संक्षेपमा। पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा धेरै भैरवमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको हो। मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: नेपाल सरकारले आगामी आर्थिक वर्ष 2083-84 को आर्थिक विधेयक मार्फत विद्युतीय सवारी साधन ईबी को कर सञ्चालनमा ठूलो हेरफेर गरेको छ। जेठ 15 गते अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको विधेयकले विद्युतीय गाडीको कर संरचना फेरबदल गरेको हो।
0: लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्री परिषद फेरबदल गर्दै 5 मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा एमालेका 4 र जसपाका 1 जना छन्। यस्तै कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्धन गर्न लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने गरी हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
1: आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको बर्दिवास नगरपालिका 14 को एकीकृत नमुना मुसहर बस्तीका बाल बालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धक परेका हुन्।
0: र देशमा सिंचाई सुविधाको विस्तार क्रमशः बढ्दै गए पनि अझै आधा भन्दा बढी खेतीयोग्य जमिन सिंचाई सुविधाको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ। काया कैरनमा अब पालो उखानको।
1: गहुँ जुरेन, जौ पचेन।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता। राष्ट्रपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने।
0: पहिलो पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर पूर्व प्रधानमन्त्री मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने
1: पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानुनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने यसरी बनेका कानुन सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय या खारेज हुने
0: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास
1: र एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भुटानसँग खेल्दै
0: र अन्त्यमा आजको कार्टुन आज हामीले गजब छ बा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौँ प्रधानमन्त्रीको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ यहाँ एकजना मान्छे भाषण गर्न भनेर लम्केर हिँडेका छन् छेउमै रहेका भाषण लेख्ने मान्छेले ल यो भाषण गर्नुहोस् भनेर कागज दिएका छन् तर त्यो कागज नलिकन भाषण गर्न हिँडेका मान्छे भन्दैछन् भो चाहिन्न आज अलि ठुलाहरूले जस्तो जे पाए त्यही बोल्ने मुडमा छु क्या आजको काया कैरन सकिएको छ काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ नमस्कार

0: Şu anda iyi ni spotça.
1: Suadis FM, Tirana Betoklu, 2 MHz.
2: अनि सुतन नमस्कार आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु आजको नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ डिजिटल प्लेटफर्ममा हाम्रो patro.com र नेपाली network.com मार्फत पनि संसारभर एकैसाथ सुनिराख्नु भएको छ नेपाली बसमा हामी सामाजिक आर्थिक सांस्कृतिक राजनीतिक कुटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौँ सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौँ नेपाली बस धेरैभन्दा धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो विदेशमा छरिएर रहेकादेखि स्वदेशका हरेक नेपाली बिहान बिहानै रेडियोका माध्यमबाट र विभिन्न माध्यमबाट नेपाली बहस सुन्नुहुन्छ र प्रतिक्रियाहरू पनि जनाउनुहुन्छ र नेपाली बहसमा हामी आजको दिनमा चर्चा गर्न चाहन्छौँ यतिखेर ठुला प्रकरणमा सिआइबीको नजर छ प्रभावशाली व्यक्ति र समूह अनुसन्धानको दायरामा पर्दैछन् एकपछि अर्का व्यक्तिहरू अनुसन्धानको दायरामा पर्दैछन् तर जीवी राईलाई भने पक्राउ गर्न सकिएको छैन अन्य धेरै व्यक्तिहरू बिस्तारै पक्राउ परिरहेका छन् ससाना कारोबारीहरू ठगहरू पक्राउ पर्दै गर्दाखेरि अर्बौका ठग जीवी राईलाई भने यतिखेर प्रहरीले सिआइबीले पक्राउ गर्न सकिरहेको छैन जीवी राई कहाँ छन् कसरी बसेका छन् कोसँग छन् कसले लुकाएको छ यावत विषयमा पनि कुनै किसिमको पनि अहिलेसम्म अत्तो पत्तो लाग्न सकेको छैन जीवी राईलाई तत्काल पक्राउ गर्नका निम्ति भन्दै जनताबाट दबाव पनि छ सहकारीका पीडितहरूबाट दबाव छ तर जीवी राई अहिलेसम्म पक्राउ पर्न सकिरहेको एउटा स्थिति छैन आजको दिनमा हामी चर्चा गर्न चाहन्छौँ अब सहकारी ठगीको आरोपमा बुझिएका व्यक्तिहरूको पक्राउ हुनुपर्दछ र खरबौँ अरबौँ रकम जनताहरूको पसिनाको रकम खाने व्यक्तिहरू अब कानुनको दायरामा आउनुपर्दछ दुईटै नजिकको सरकारले यस्ता व्यक्तिहरूलाई खोजेर अनुसन्धान गरेर उनीहरूका सम्पत्तिहरू जफत गरेर जनताका आँखालाई ओभानो पार्ने कामतर्फ सक्रिय हुनुपर्दछ आजको नेपाली भाषामा हामी चर्चा गर्न चाहन्छौँ आदरणीय श्रोता र यतिखेर रवि लामिछाने यति भारत भ्रमणमा हुनुहुन्छ उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति संस्थापनको उच्च महत्व पनि छ र उच्च स्तरीय भ्रमणमा सीमा विवादको मुद्दा भने ओझेलमा पर्यो नेपाल भारत सम्बन्धलाई विकासको नीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्छ भनेर रवि लामिछानेले भन्दै गर्दाखेरि नेपाल भारतको प्राथमिक साझेदार हो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँछौ नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीले बताउनु भएको छ तर नेपाल र भारतको जुन समस्या छ समस्याका विषयमा भने त्यति धेरै वान टु वान हुन सकेन तर सम्मान भने एकदमै राम्रो पाइएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अब नेपालका कैयन धेरै सीमाहरू छन् सीमा समस्याहरू छन् धेरै अन्य समस्याहरू छन् यी समस्याहरूलाई दुई देशका प्रबुद्ध व्यक्तिहरू बसेर यसको छलफल गरेर अध्ययन गरेर यी विवादहरू समाधान गर्नपट्टि पनि अब सरकारले ध्यान दिनुपर्दछ र विशेष गरी यो जुन भ्रमण भएको छ यो भ्रमणले पनि धेरै खालका विषयहरूलाई चाहिँ उजागर गरेको छ भारतले अब नेपाललाई हेर्ने नजरिया अन्तिम मिति हो नि त
3: हजुर हाम्रो अध्यावधिक कार्य अन्तिम चरणमा पुगेको छ
2: देशभरका सदस्यहरूमा यसमा उत्साह छ कति जति अध्यावधिक भयो क्रियाशील सदस्यताहरू भन्ने कुराको लगतहरू तपाईँहरूले चाहिँ नजिकबाट हेरिरहनु भएको छ केन्द्रमा बसेर
3: हेर्ने कुरै भएन नि अध्यावधिकै लगत निकाल्नका लागि गरेको हो त्यसको विवरण सङ्कलन गर्नका लागि गरेको हो सदस्यलाई जोड्नका लागि गरेको हो तपाईँ देखिरहनु भएको छ नि व्यापक ढङ्गबाट उत्साह बढिरहेको छ भइरहेको छ सबै साथीहरू यसमा सक्रिय भएर लाग्नु भएको छ अध्यावधिक प्रक्रिया एकदमै द्रुत गतिमा अगाडि बढिरहेको छ
2: तर धेरैले त अध्यावधिक गर्नु भएको छ कतिपयले अध्यावधिक गर्दैन भन्दै पनि बस्नु भएको छ होइन
3: होइन अब त्यसको त्यस्तो विषय मलाई त्यति धेरै जानकारी भएन तर मलाई लाग्छ एकदमै पहिले सुरु सुरुमा यसका बारेमा केही मिसअन्डरस्ट्यान्डिङहरू थिए अहिले धेरै क्लियर भइसकेको छ सबैले यो पार्टीको हितमा रहेछ पार्टीलाई सबैसँग एक आपसमा जोड्नका लागि भएको रहेछ पार्टीलाई यो प्रविधिकरण गर्नका लागि भएको रहेछ भन्ने कुरा सबैले बुझ्नु भएको छ त्यसैले पार्टीको एक आपसमा कनेक्टिभिटी सजिलो बनाउनका निम्ति यस एक आपसमा सजिलो गरी जोड्नका निम्ति गरेको हो भन्ने कुरा सबैले बुझिसक्नु भएको छ त्यसैले यो नवीकरण होइन यो अध्यावधिक हो त्यो कुरा पनि सबैले बुझिसक्नु भएको स्थिति छ त्यसैले अहिले धेरै त्यस्तो कन्फ्युजन छ भन्ने मलाई लाग्दैन
2: नयाँले पनि त लिनुभयो होला नि त होइन नयाँका लागि पनि त बाटो खुला थियो नि त अहिले
3: हामीले अहिले नयाँ क्रियाशील सदस्यता अनलाइनबाट पनि वितरण गर्ने प्रक्रिया उही हो. पहिला पहिला कागजमा लेखेर गर्ने गरिन्थ्यो, अब त्यो सबै अन्त्य भयो मैले चाहिँ भनिरहेको छैन, तर अब कागजमा लेखेर कम गर्ने अनलाइन मार्फतै बढी गर्ने भनेर हामीले अनलाइन मार्फत क्रियाशील सदस्यता वितरण प्रक्रियालाई सुरु गरेका छौँ. यसले मलाई लाग्छ नेपाली कङ्ग्रेसलाई डिजिटल्ली डेटाबेस भएको पार्टीको रूपमा रूपान्तरण गर्ने स्थिति बनाउँछ भन्ने मलाई लाग्छ. अब यो चाहिँ विधि उही हो, प्रक्रिया उही हो, हाम्रो विधानमा जे व्यवस्था छ खालि डिजिटल्ली यसलाई अगाडि बढाउन खोजेका हुन्.
2: होइन महामन्त्रीज्यू, यसले चाहिँ नेपाली कङ्ग्रेसलाई चाहिँ अब एक धारमा एक डिक्का बनाएर अगाडि बढाउनका निम्ति प्रेरित गर्छ कि फेरि यसले चाहिँ कन्ट्राडिक्सन सुरु गर्छ
3: भने यसले नेपाली कङ्ग्रेसमा समस्या

0: आयो तर यो कारणले मतभेद हुनुपर्ने केही कारण छैन. यसले पार्टीलाई लाभ मात्रै पुर्याउँछ, पार्टीको हितमा मात्रै यो काम हुन्छ. त्यसैले यो कुरा सबैले बुझ्नु भएको छ.
1: अन्तर्विरोधको एउटा मुख्य कारण, मुख्य कज, मुख्य जड यो पनि त रह्यो नि त अहिले त पार्टीभित्र.
0: होइन, सबै विषयलाई विवादको विषय बनाउनु पर्छ भन्ने छैन. यो चाहिँ पार्टीको अहित यसले कतै गर्दै गर्दैन. त्यो कुरा हाम्रो चाहिँ पार्टीमा चाहिँ अग्रजहरूले लामो समय चाहिँ पार्टीमा लाग्नुभएकाहरूले, लोकतन्त्रका निम्ति सङ्घर्ष गर्नुभएकाहरूले नबुझ्ने कुरै छैन. त्यसैले यसमा मतभेद गर्नुपर्ने, यसमा म गर्छु र म गर्दिनँ भन्नुपर्ने केही कारणै छैन. यो चाहिँ पार्टीसँग जोडिने कुरा हो. यो कुनै गुट बलियो बनाउने कुरा होइन, कुनै व्यक्तिलाई सशक्त बनाउने कुरा होइन, कसैलाई निकाल्ने र राख्ने कुरा होइन. यो चाहिँ सबैलाई समेट्ने विषय हो. त्यसैले यसमा कसैले समस्या मान्नुपर्ने त्यस्तो अवस्था छैन र त्यो कुरा चिरिँदै गएको छ भन्ने मलाई लाग्छ.
1: अब एकताका त यो विशेष महाधिवेशन पछाडि नेपाली कङ्ग्रेसभित्रको विवाद चाहिँ एकदम रसातलमा सतहमै पुगेको थियो. त्यसमा चाहिँ निकै ठुला होइन आरोप प्रत्यारोप पनि लागेका थिए. अहिले सम्पर्क कार्यालयहरू त स्थापना भएका छन् एकता अनामनगरतिर, तर यो मिल्दै गइरहेको छ कि यसको दूरी चाहिँ अलिकति अझै बढ्दै गइरहेको छ तपाईँहरूको नजरबाट?
0: होइन, हाम्रो पार्टीमा व्यक्ति व्यवस्थापनको विषयमा समस्या पहिले पनि हुने गर्थ्यो, अहिले पनि त्यो समस्या छ. यो कुनै नीतिगत विचारगत चाहिँ मतभेद होइन, व्यक्ति व्यवस्थापनको विषयमा भएको एउटा समस्या हो. अब काङ्ग्रेस स्थापना यो देशको सबैभन्दा पुरानो चाहिँ निरन्तर चाहिँ लोकतन्त्रका निम्ति सङ्घर्ष गरेको पार्टी काङ्ग्रेस हो. स्थापना जसले गर्नुभयो उहाँहरू पनि हुनुहुन्छ, पछिल्लो पुस्ता हामीभन्दा पछाडिको पुस्ता पनि पार्टीभित्रै छ. त्यसैले यो अब धेरै ठुलो सङ्ख्या पार्टीभित्र छ, सबैको महत्त्वाकाङ्क्षा छ, सबैले योगदान पुर्याउनु भएको छ. त्यसैले यी यस्ता व्यवस्थापकीय समस्याहरू भइरहेका छन्, यसलाई चाहिँ निपटारा गर्ने गरी अगाडि बढ्न छलफल भइरहेको छ.
1: होइन, के छ व्यवस्थापकीय समस्याहरूलाई चाहिँ समाधान गर्नका निम्ति अब के गर्ने? अध्यक्ष मण्डल बनाउने कि होइन? अब उहाँहरूलाई त सम्मानजनक उपस्थिति त हुनु पर्यो नि त. फेरि हामीले सम्मान चाहियो भन्दै हुनुहुन्छ उहाँहरू, होइन? सम्मान कसरी मिलाउने, अब सानेपामा कसरी बोलाउने, होइन? कहाँ राख्ने, कसरी एडजस्ट गर्ने?
0: पुरानो हुनुहुन्छ, जो पुरानो हुनुहुन्छ, जसले धेरै योगदान पुर्याउनु भएको छ, हामी पदाधिकारी भन्दा पनि धेरै सिनियर हुनुहुन्छ, उहाँहरू स्वत वरिष्ठ हो. होइन, वरिष्ठलाई वरिष्ठ भन्न केही गाह्रो कुरै भएन. होइन, हाम्रो पार्टीमा चाहिँ धेरै लामो योगदान गर्नुभएका नेताहरू अग्रजहरू हुनुहुन्छ, उहाँहरूलाई विधानको परिधिभित्र बसेर चाहिँ सम्मान गर्न कुनै गाह्रो कुरै भएन.
1: होइन, सम्मान गरेर फुलमाला लाएर दोस्रोलाई उडाएर मात्र उहाँहरूले त मान्नुहुन्न नि त. उहाँहरू त सक्रियता खोजिरहनु भएको छ नि त पार्टी.
0: होइन, कसको के अनुभव छ, कसको चाहिँ के क्षमता छ, त्यो बुझेर त्यस अनुसारको जिम्मेवारी प्रदान गर्ने विषय पनि स्वाभाविकै हुन्छ. त्यसैले छलफल गरेर त्यसलाई समाधान गर्न सकिन्छ. खास गरी यो लामो समय जाने होइन, यो अधिवेशनसम्म जाने हो. अधिवेशन निष्पक्ष गर्ने, सबैलाई समेट्ने गरी गर्ने, चाहिँ सबैको चाहिँ सुरक्षा अनुभूति हुने गरी गर्ने परिस्थिति निर्माण गर्नका निम्ति एक आपसमा छलफल गरेर सबैलाई समेटेर समितिहरू बनाउन सकिन्छ, अधिवेशनको निष्पक्षता सुनिश्चित गर्न सकिन्छ. त्यस कारण त्यो छलफल र संवादबाटै समाधान गर्न सकिने विषय हो भन्ने मलाई लाग्छ.
1: अहिलेको राजनीतिक ठुलो जेनियन विषय, प्रधानमन्त्री बालेन शाहले संसदको रोस्टमबाट नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको छ, मैले प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ भन्ने अभिव्यक्ति आयो. तपाईँहरूले यसलाई कसरी हेर्नु भएको छ? नेपाल पनि अतिक्रमणकारी देश हो, भारतका सीमा अगेट्या छ नेपालले कुन कुन ठाउँमा?
0: अनि संसारमा कुनै पनि प्रधानमन्त्री चाहिँ सरकार प्रमुखले मेरो देशले या मैले, होइन, अहिले त कार्यकारी जिम्मेवारीको सबभन्दा माथिल्लो व्यक्ति उहाँ हुनुहुन्छ, त्यसैले मैले अरू देशको भूमि अतिक्रमण गरेको छु भनेर त कसैले भन्दैन होला. अब यो चाहिँ उहाँले के आधारमा भन्नुभयो, अब चाहिँ ल उहाँ एकदम सत्यवादी मान्ने हो भने पनि कहाँको भूमि चाहिँ लुटिएको हो, कहाँ अतिक्रमण भएको हो, त्यो कुरा त अब चाहिँ प्रधानमन्त्रीलाई थाहा नभएर अरूलाई थाहा हुने कुरै भएन. त्यसैले मैले कसैको चिज लिएको छु भनेर आफैले स्वीकारेपछि अब त्यो दिने कसरी हो, कहाँको के के लिएको हो, त्यो कुरा चाहिँ यो चाहिँ मलाई लाग्छ जिम्मेवारीको पक्षबाट चाहिँ यो असाध्यै गैर जिम्मेवार कुरा हो. यो चाहिँ यो ठिक हो,

0: वा यो यस कारण भनिएको हो भनेर तर्क दिन सक्ने स्थिति नै छैन. अब यो चाहिँ नेपालले
1: यो कारणले गर्दाखेरि संसदमा त दृश्य त कडै देखिया छ नि त. प्रतिपक्षी दल नेपाली कङ्ग्रेस होइन, तपाईँहरू नेकपा एमाले त्यसै गरी हर्क साम्पाङ लगायतका पार्टीहरू त त्यहाँ त उफ्रिरहनु भएको छ नि त. फ्लाइङ किकदेखि लिएर चाहिँ रोस्टममै उक्लिने कामहरू त भयो नि त संसदमा.
0: होइन, मतलब यो कुरा यो बमजी तपाईँले स्वीकार्नुहुन्छ, तपाईँलाई नै मैले प्रति प्रश्न
1: गरेँ. अपरिपक्वता त भयो नै तर
0: जुन प्रश्नको जवाब सबैले दिन सक्छ, सबैले गलत हो भनेर भन्छ, त्यो कुरा रोस्टममा के अरे त्यो कुरा संसदमा प्रतिपक्षी दलले या सत्तारूढ दलले मेरो विचारमा अब डर नमान्ने एकदम हिम्मतवाला सही कुरा गर्ने विवेकी राष्ट्रपाको कोही साथी हुनुहुन्छ भने उहाँले पनि यसको विरोध गर्नुहुन्छ. त्यस कारण यो त विवेक भएको कोही पनि मान्छेले चिको त भन्दै भन्दैन नि.
1: अब के गर्नु पर्यो प्रधानमन्त्रीले त्यसो भए प्रतिपक्षी दलको नेताको हैसियतले के भन्नुहुन्छ तपाईँ?
0: होइन, उहाँले पहिलो अब के मैले चाहिँ उहाँले किन बोलेको हो त्यो कुरा चाहिँ उहाँले प्रस्याउनु पर्यो.
1: प्रधानमन्त्रीले अब संसदमा
0: होइन त्यो सही हो त. म तपाईँलाई प्रश्न गरेँ, मलाई मात्रै प्रश्न तपाईँ किन गर्नुहुन्छ? कहिले काहीँ तपाईँहरूलाई पनि हामीले प्रश्न गर्नुपर्छ. बम्जीलाई नै मैले आग्रह गरेँ, तपाईँले प्रश्न मलाई किन गर्नुभयो? तपाईँ पनि नेपाली हो, तपाईँलाई मैले प्रश्न गरेँ के गर्नुपर्छ होला? देशको प्रधानमन्त्री आजसम्म यस्तो संसारमा कसैले बोलेको छैन, यो अभ्यासमा पनि छैन. यस्तो कुरा कम्पेन्सेट गर्ने कसरी हो? काहीँ कतै नजिर बनेको पनि छैन. अब यो हुँदै नभएको कुरा नेपालमा पहिलो पटक भयो, अब त्यस कारण यसको लागि के गर्नुपर्छ होला? मैले तपाईँलाई नै प्रश्न गरेँ.
1: अब अहिलेको अवस्थामा चाहिँ नेपाल भारतको सम्बन्ध चाहिँ कस्तो छ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई भारतमा राम्रै सम्मान भयो नि त होइन?
0: होइन, मतलब सत्तारूढ पार्टीको चाहिँ सभापति चाहिँ त्यहाँको सत्तारूढ पार्टीले बोलाएर जानुभयो, अब स्वागत भयो, मित्रवत व्यवहार भयो, आपसी कुराकानीहरू भयो, त्यसलाई चाहिँ सकारात्मक ढङ्गले नै लिनुपर्छ. तर अब मित्रवत त्यो ओतमा बसेर त्यो न्यानोमा बसेर हाम्रा कुरा उहाँले कति राख्नुभयो, तमाम हाम्रा समस्याहरू छन् ती समस्यालाई उहाँले कति प्रकट गर्न सक्नुभयो, अहिले तत्कालै जुन समस्या उठिरहेको छ त्यसमा का बारेमा उहाँकै पार्टीको तर्फबाट प्रधानमन्त्री हुनुभएको हाम्रो नेपालको प्रधानमन्त्रीले रोस्टममै त्यस्तो कुरा बोल्नुभयो, ती कुराको बारेमा पनि त्यहाँ कुराकानी उठेका छन् होला. त्यसैले उहाँले राष्ट्रको पक्षमा चाहिँ एउटा अब्बल कूटनीतिक क्षमता कति देखाउनु भयो भन्ने कुरा महत्त्वपूर्ण हो.
1: सीमाको विषय भेटमा सीमाको विषय उठेन होइन, सीमाका विषयहरू उठेनन् होइन, जुन ढङ्गले उठाउनु पर्न सक्नु पर्थ्यो त्यो पनि भएन. सरकारले निर्णय नै गराएर भ्रमण भइदिएको भए अझ राम्रो हुन्थ्यो, खै उहाँहरूको त्यो पनि हुन सकेन होइन.
0: होइन, मतलब ती विषयहरू यो अन्तरेमा ती लुकेको अवस्था छ. तर मलाई लाग्छ नेपालको चाहिँ राजनीतिक नेतृत्वले चाहिँ मित्रराष्ट्रमा जाँदै जहाँ कहीँ पनि जाँदै गर्दा चाहिँ द्विपक्षीय सरकारका विषयलाई सशक्त ढङ्गले उठाउन सक्नुपर्छ, अब्बल डिप्लोमेसी देखाउन सक्नुपर्छ भन्ने मलाई लाग्छ.
1: अब जाँदा जाँदै महामन्त्रीको हैसियतले नेपाली कङ्ग्रेसका क्रियाशील सदस्यहरूलाई अर्थात् नेता कार्यकर्ताहरूलाई तपाईँको अपिल के छ? यो त देशभरि सुनिरहनु भएको छ लाखौँ कार्यकर्ताहरूले.
0: होइन, मतलब सबै साथीहरू अध्यावधि गर्न लाग्नु भएकै छ, यो हामी सबैको जिम्मेवारीको विषय हो. त्यो जिम्मेवारी प्रभावकारी ढङ्गले पुरा गर्नका निम्ति साथीहरू कटिबद्ध भएर खट्नु भएको छ, म त्यसको लागि आभार प्रकट गर्न चाहन्छु. अब अन्तिम भएको छ, थप सशक्तता प्रस्तुत गरेर यसलाई अझ बढी चाहिँ भनौँ न सार्थक हुने गरी मेहनत गरिदिनु भने अनुरोध गर्न चाहन्छु. धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका महामन्त्री प्रदीप पौडेल. आज नै श्रोता नेपाली बहसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार. होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त बुझाउनु त होला नि.
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ. यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ. लहिड जाऊ त्यतैतिर.
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी. प्रोप्राइटर धनप्रसाद ढुङ्गाना. सम्पर्क 97 45 23 61.
6: सी पुञ्च साथमा रोजगारी हातमा
7: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुला सम्बन्धी सूचना
8: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो
9: अध्यापन हुने विषयहरू
10: सबैका लागि ब्याङ्क डिसोम फाइबरनेट
1: पूर्व डीआईजी के सब अधिकारी हुनुहुन्छ अधिकारीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार
11: धन्यवाद खेमजी
1: होइन गृह मन्त्रालय त यतिखेर गृह मन्त्री बिन बन्यो नि त प्रहरीहरूलाई अनि सुरक्षा प्रशासनलाई सशस्त्र प्रहरीहरूलाई एकदमै गाह्रो भयो बढुवा भएकाहरू पनि काम बिन भए यो सरकारले चाहिँ गृह मन्त्री दिन नसक्या हो यो त्यसमा गृह मन्त्री काबिल कोही पनि छैनन् हुन सक्ने खालका राष्ट्रिय स्वतन्त्र पार्टीमा
11: होइन किन नहुनु राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले नवनिर्वाचित युवाहरूमा योग्यता क्षमता सबै दृष्टिकोणबाट योग्य व्यक्तिहरू छन् तर एउटा के हुन्छ भने राज्य सञ्चालनमा यो अन्तर्राष्ट्रिय अभ्यास पनि छ धेरै जसो ठाउँमा है म त सबै ठाउँमा छ भन्दिनँ के ठाउँहरूमा छ के छ भन्दाखेरि अलि महत्त्वपूर्ण की पोजिसनमा जुन चाहिँ नि पोजिसनमा आफ्नो व्यक्ति राख्यो भने अथवा आफ्नो विश्वासको व्यक्ति आफ्नो त नभनौँ सबै आफ्नै हो विश्वासको व्यक्ति राख्यो भने त्यो व्यक्तिबाट आशा गरे भन्दा पनि बढी चाहिँ नि डेलिभरी हुन सक्छ र त्यो गृह मन्त्रालय भनेको के हो भने खेमजी अलिकति अलि सेक्रेसी मेन्टेन गर्ने पनि हो होइन किनभने अहिले सरकार सुशासनको जगमाथि बनेको छ सुशासनको जगमाथि बनेको सरकारले हिजोका दिनमा सर्भिस डेलिभरीमा बेइमानी गर्नेहरूलाई अनुसन्धानको चाहिँ राडारभित्र राखेको छ होइन अनुसन्धानको राडारभित्र रहेका व्यक्तिहरू कुनै पनि बेला भाग्न उम्कन सक्ने कुनै पनि बेला चाहिँ नि उपलब्ध एभिडेन्सेसहरूमाथि चाहिँ नि टेम्परिङ गर्न सक्ने होइन वा अन्य पनि हुनसक्छ नि त्यस्तो चाहिँ नि हुन सक्ने अवस्था जहिले पनि विद्यमान रहन्छ त्यसले गर्दा आफ्नो नजिकको विश्वासिलो चाहिँ नि व्यक्ति चाहिँ नि गृह मन्त्रालयको चाहिँ नि पोजिसनमा बस्यो भने चाहिँ नि काम गर्न पनि सजिलो हुन्छ र काम गर्दा त्यो काम चाहिँ नि प्रभावकारी पनि हुन सक्छ भन्ने हिसाबले
1: अहिले चाहिँ अब गृह मन्त्रालयमा गृहमन्त्री बिन हुँदाखेरि त होइन प्रहरीहरूलाई निकै गाह्रो भएको समाचारहरू आइरहेका छन् होइन गृह मन्त्रालय सम्हालेका प्रधानमन्त्रीसँग त एक्सेस नै छैन धेरै मान्छेले उहाँलाई भेट्नै पाउनु हुँदैन समस्या छ नि त
11: हो होइन खेमजी तपाईँको कुरामा मेरो एकदमै सहमति छ तपाईँको के हुन्छ भने काम चाहिँ नि रोकिँदैन तर प्रभावकारी डेलिभरी हुन सक्दैन होइन किनभने नीतिगत निर्णयहरू छिनछिनमा नीतिगत निर्णयहरू गर्नुपर्ने अवस्था हुन्छ म खेमजीलाई भनौँ प्राय सो आइजी साहबहरू होइन सुरक्षा निकायका प्रमुखहरूले यस बेला भन्नुहोस् न नयाँ सरकार बनेको छ विभिन्न मुद्दाहरू चाहिँ नि अनुसन्धान गर्ने क्रममा सुरक्षा निकायहरू छन् यस्तो बेला हाई प्रोफाइलका व्यक्तिहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउनु पर्ने हुँदा यसमा गृहमन्त्रीसँग पल पल समन्वय गर्नुपर्ने अवस्था आउँछ हेर्नुहोस् अब गृहमन्त्री चाहिँ भएको अवस्थामा त उहाँलाई भेट्न सजिलो हुन्छ सुरक्षा निकायका चिफहरूलाई पनि वा के अरे सरकारवाला अफसरहरूलाई पनि सजिलो हुन्छ तर प्राइम मिनिस्टरको पद त हामी सबैलाई थाहा छ नि यस्तो पद हो कि जो विभिन्न भूमिका उहाँमाथि आएर जोडिएको हुन्छ होइन उहाँको व्यस्तता समयको चाहिँ नि व्यवस्थापन गर्न एकदमै गाह्रो पर्ने हुँदा सुरक्षा निकायले गृहमन्त्रीलाई जस्तो उहाँलाई जुनसुकै समयमा पनि भेट्ने चाहिँ नि अनुकूल त्यस्तो चाहिँ नि अवस्था हुँदैन यस बेला चाहिँ नि महत्त्वपूर्ण घटनाहरूको बारेमा रिपोर्टिङ गर्ने र भइरहेको चाहिँ नि ठुला ठुला हाई प्रोफाइल व्यक्तिमाथि लक्षित मुद्दाको अनुसन्धानको प्रगति विवरण पनि होइन जाहेर गर्नुपर्छ थप निर्देशनहरू लिनुपर्छ यो मात्रै होइन तपाईँको अहिले हेर्नुहोस् त यहाँलाई थाहा होला नि सुरनजी गृहमन्त्री भएको बेलामा उहाँले चाहिँ नि धादिङतिरको त्यो दैवी प्रकोप त्यो ट्रेनिङ सेन्टर छ नि हाम्रो सशस्त्रको होइन तपाईँको मनसुन पूर्व उहाँले त्यहाँको पनि दौडा लगाउनु भएको थियो तयारीबारे होइन किनभने एउटा गाडी चाहिँ नि प्लङ भयो भने नदीमा प्लङ भयो भने बङ्गलादेश भारतबाट गोताखोर मगाउनु पर्ने अवस्था थियो त्यो बेला होइन अहिले त अब हाम्रै नेपालकै सुरक्षाकर्मीहरू पनि सक्षम छन् खालि त्यो के हो भन्दाखेरि स्वसाधनको मात्रै चाहिँ नि कमी छ होइन त्यसले गर्दा यो अवस्थामा चाहिँ नि के अरे गृहमन्त्रीको आवश्यकता चाहिँ नि सुरक्षा निकायलाई खड्किन्छ अर्को कुरा सुरक्षा सङ्गठनमा नयाँ नयाँ योजनाहरू अहिले पाइपलाइनमा छन् होला अहिले चाहिँ नि जस्तो बजेट पनि आयो बजेट आउने बित्तिकै ठुला ठुला चाहिँ नि प्रोजेक्टहरू अगाडि बढाउने के अरे योजनामा सुरक्षा निकायहरू चाहिँ नि छ होला यस्तो बेलामा गृहमन्त्रीको चाहिँ नि आवश्यकता सुरक्षा निकायलाई पर्छ गृहको के अरे नेतृत्वको अभावले गर्दा हेर्नुहोस् एउटा के हुन्छ भने गम्भीर प्रशासनिक सङ्कट पनि उत्पन्न हुन सक्छ तत्काल त्यो सङ्कट नदेखिएला तर सनै सनै यसको चाहिँ नि असर पछि देखिन्छ
1: अब अहिले त अब यो जेन्जी विद्रोह भयो देशमा होइन सुरक्षा दस्ताको हामीले कुरा गर्ने हो भने सुरक्षा फितलो भयो कमजोर भयो नेपाली सेनाको भूमिकामाथि पनि अहिले प्रश्नहरू आइरहेका छन् मानव अधिकार आयोगले एउटा प्रतिवेदन सार्वजनिक गरेको छ नि त होइन त्यो प्रतिवेदन अनुसार त संसदमै भएका कतिपय मान्य सदस्यहरू पनि लाई पनि सूक्ष्म रूपमा अनुसन्धान गर्न भनेको छ यो त संवैधानिक अङ्ग हो यो भोलि चाहिँ यो कारवाही प्रक्रियामा त जानुपर्छ नै यो प्रतिवेदन होइन यी समग्र कुराहरूलाई हेर्ने हो भने मानव अधिकार आयोगले दिएको प्रतिवेदनमा तपाईँको टिप्पणी के छ
11: एउटा के हुन्छ भने तपाईँको मानव अधिकार आयोगले दिएको टिप्पणी विगतका आयोगले दिएको टिप्पणी भन्दा अलिकति तपाईँको ठोस रूपले आएको जस्तो लाग्छ तर पनि त्यो चाहिँ नि अपूर्ण छ हेर्नुहोस् यो किन मैले अपूर्ण छ भने त्यहाँ केही सांसदहरूको केही अन्य व्यक्तिहरूको पनि नामावली आयोगले चाहिँ नि उल्लेख गरेको छ जुन नामावलीमा उल्लेख भएका व्यक्तिहरू कोही मानवीय सेवामा खटिएका थिए दृश्यले बोल्छ मैले बोले होइन दृश्यले बोल्छ कोही मानवीय सेवामा खटिएका थिए कोही आफ्नै श्रीमतीको स्वास्थ्य उपचारको सिलसिलामा हस्पिटलमा थिए अरे है कोही कता थिए अरे भन्नाले जो व्यक्ति प्रत्यक्ष रूपले उपस्थित भएर निर्देशन दियो अरे त्यहाँ होइन यो तपाईँको विध्वंस मचाउनेहरूलाई निर्देशन दिने सहयोग गर्ने मोटिभेट गर्ने होइन प्रोभोक गर्ने त्यस्ता व्यक्ति बाहेक पनि त्यहाँ अधिकांश सांसद लगायत अन्य व्यक्तिहरू चाहिँ नि प्रत्यक्ष रूपले संलग्न चाहिँ नि नभएको अवस्था चाहिँ नि हामीले पनि समाचार विश्लेषण गर्दा दृश्यहरू हेर्दा देखेका छौँ अब त्यस्ता व्यक्तिलाई मानव अधिकारको उल्लङ्घन गर्यो भनेर सिफारिस गरेका व्यक्ति नै मानव अधिकारबाट चाहिँ नि उनीहरूको पनि मानव अधिकार हनन हुन्छ भने होइन प्रतिवेदन त हेर्नुहोस् अन्य तपाईँले खेमजी एउटा के बुझ्नु पर्यो भने अन्य आयोगहरूले समितिले दिएको प्रतिवेदन जस्तो मानव अधिकार आयोगले दिएको प्रतिवेदन यो हलुको हुँदैन हेर्नुहोस् हामी विभिन्न मानव अधिकार सम्बन्धी तपाईँको सन्धि महासन्धिहरूमा हस्ताक्षर गरेका छौँ संयुक्त राष्ट्रसङ्घका विभिन्न चाहिँ नि मानव अधिकार सङ्घ संस्थाहरूले यो घटनालाई नजिकबाट निहालेर चाहिँ हेरेको छ यो राष्ट्रिय होइन यो त अन्तर्राष्ट्रियकरण नै भइसकेको मुद्दा हो यो त्यसले गर्दा यसबाट सजिलैसँग आयोग भन्नुहोस् नेपाल सरकार भन्नुहोस् सम्बन्धित निकायहरू भन्नुहोस् उम्किने अवस्था त म त देख्दिनँ हेर्नुहोस् यो त एकदम गम्भीर विषय हो
1: अहिलेको अवस्था मानव अधिकार आएको प्रतिवेदन यदि कार्यान्वयन नगर्ने यसलाई चाहिँ होइन हेलचक्र गर्ने काम भयो भने चाहिँ विदेश भ्रमणमा जाँदा कहाँ जाँदा मानव अधिकार आयोगले चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार आयोगले निगरानीमा राख्न सक्छ जवाजब पक्राउ हुन सक्छन् होइन
11: त्यसमा कुनै शङ्कै छैन तपाईँको कपिल वस्तुको चन्द्र निगापुरको प्यारेकमा कुमार लामा जी हुँदा होइन हुँदाखेरि हेर्नुहोस् त अब उहाँको गल्ती थियो कि थिएन थाहा छैन मेरो म त हामी तनहु जिल्लामा उहाँ मेजर हुनुहुन्थ्यो म डिएसपी थिएँ हामीसँगै काम गरेको राम्रो व्यक्ति हो उहाँ अब के भएर उहाँमाथि आरोप लाग्यो तर उहाँलाई हेर्नुहोस् त थाहा नै थिएन नि त स्वयं व्यक्ति गर्नेलाई नै थाहा रहन्छ कि म माथि निगरानी चाहिँ भइरहेछ है भनेर होइन डिटेन हुनुभयो नि त उहाँ भनेपछि यो कुरालाई गम्भीर रूपमा लिनुपर्छ भने यो चाँडो टुङ्गाउनु पर्यो किनभने प्रहरीको पनि नामहरू आएको छ हेर्नुहोस् सुरक्षा निकायको नाम सुरक्षा निकाय आफै पहिला भिक्टिम भइसकेका छ हेर्नुहोस् है सुरक्षा निकायलाई भेटिङमा राखियो पारियो होइन एउटा करियर डेभलपमेन्टको सवालमा विदेशका प्रशिक्षणहरूले पनि ठुलो चाहिँ नि भूमिका खेल्छ हेर्नुहोस् त्यो प्रहरी अधिकृतहरू बाहिर गएर प्रशिक्षण लिने अवस्था वा चाहिँ वा राज्यले संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनहरूमा होइन पठाउँदाखेरि अवरोध हुने चाहिँ अवस्था आयो भने त प्रहरी अधिकृतको पनि त भविष्य चाहिँ टुङ्गो त लाग्दैन नि यो बेला सरकारले गम्भीरताका साथ अस्ति प्रधानमन्त्रीज्यूले बोलेको मैले पनि सुनेको थिएँ यो छोटो जिस्ट मात्रै होइन सारांश मात्रै उहाँले चाहिँ हेरेको बताउनुभयो औपचारिक रूपले आयोगले त्यो हजारौँ पृष्ठको लामो के ठुलो त्यो के अरे प्रतिवेदन औपचारिक रूपमा नबुझाएको गभर्मेन्टलाई भन्ने कुरो भएको थियो. यसमा त अब हामीलाई थाहा छैन कि उहाँहरूलाई थाहा होला कि मानव अधिकार आयोगलाई थाहा होला, होइन. यो यो कुरा गम्भीर छ. अन्य विषयलाई थाती राखेर भोलि गरौँला पर्सि गरौँला निको पर्सि गरौँला भने जस्तो विषय यो होइन. हेर्नुहोस् यो गम्भीर छ. यो सुरक्षा निकाय र नाम आएका व्यक्तिहरू है को त भोलि चाहिँ नि अन्तर्राष्ट्रिय
1: यदि समयमा कार्यान्वयन भएन भने अन्तर्राष्ट्रिय रूपमा पनि उनीहरूलाई निगरानीमा राख्या हुन्छ, जहाँ गएर पनि क्राक झ्याममा पार्न सक्छ, होइन. अब कार्यान्वयन हुन चाहिँ जटिलता छ नि त. फेरि सत्ता पक्षकै व्यक्तिहरू परेका छन् त्यसमा, 17 जना त सांसदकै नाम छ.
11: मलाई मलाई त के लाग्छ भन्दा जस्तो आफ्नै क्याबिनेटको 2 जना नजिकका व्यक्ति उहाँले नै के अरे मन्त्रीमा चाहिँ नि स्थान दिएको व्यक्तिलाई नै आरोप लाग्ने बित्तिकै प्राइम मिनिस्टरजीले हटाउनु भयो नि. त्यसले गर्दा उहाँ चाहिँ नि लिनियन्ट हुनुहुन्छ जस्तो, होइन, दया भाव राख्नुहुन्छ जस्तो मलाई लाग्दैन. किनभने होइन आयोगको रिपोर्ट आउने बित्तिकै उहाँहरूलाई दोषी करार गरिहाल्न हुन्न कि. यो भाष्य किन हामी बनाउँछौँ? यो त तपाईँको उहाँको कानुनी सल्लाहकार छ, सरकारको कानुनी सल्लाहकार महान्यायोक्ता छ, उहाँको टिमले यसलाई अध्ययन गर्ला, होइन, पछिबाट मुद्दा चल्छ भन्ने व्यक्तिहरूलाई चाहिँ नि फौजदारी अभियोग चाहिँ नि आकर्षित हुने भयो भने त्यही अनुसार चाहिँ नि नेपाल प्रहरीले चाहिँ नि हेर्ला, वा अन्य थप कानुन चाहिँ नि मानवता विरुद्धको अपराध हो, थप कानुन चाहिँ नि आकर्षित हुनुपर्ने हुन्छ, बनाउनु पर्ने हुन्छ भन्ने भयो भने सरकारले त्योतिर पनि चाहिँ नि ध्यान देला, होइन. तर जे गर्नुपर्ने हो, होइन, छिटोभन्दा छिटो चाहिँ नि टुङ्गिने अवस्था आयो भने, होइन, के अरे पीडितहरूले पनि सहित सहितका चाहिँ नि अहिले सहित बित्नुभयो, होइन, हामी हाम्रो सामु त हुनुहुन्न, तर उहाँहरूको चाहिँ नि अभिभावकहरूले न्याय चाहिँ नि पाउनुहुन्छ. हेर्नुहोस् राष्ट्रले नै न्याय पाउँछ, किनभने राष्ट्रले पनि अभिभावकले त आफ्नो चाहिँ नि के अरे काख चाहिँ नि खाली के अरे भएको छ उहाँहरूको, तर राष्ट्रले पनि धेरै पीडा चाहिँ नि भोगेको छ. हेर्नुहोस्
1: हस् यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
11: हस् थ्याङ्क्यू.
1: नेपाल प्रहरीका पूर्व डिआइजी सुरक्षा विज्ञ केशव अधिकारी आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.
5: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध.
12: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ.
5: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ. सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ.
12: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन. घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डढेलो सल्किन सक्छ. घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ.
5: सानो लापरवाहीले वन डढेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ. वन डढेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ.
12: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98550 92260 र वेबसाइट chitwannationalpark.gov.np.
13: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो. मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ.

0: ओखती फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आज सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका संस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0956 53 59 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0956 93 440 493 580 र 98 550 26 440
4: It's 7 o'clock अहिले 7 बजेको छ
3: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
5: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: माडी नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा गोलघर निर्माण विभिन्न मुद्दामा अदालतबाट कैद तथा सजाय तोकिएपछि फरार रहेका 13 जना प्रतिवादीलाई पक्राउ रासोपाका सभापति रवि लामिछानेले नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्नेमा जोड रासोपाको प्रथम महाधिवेशन आउन 18 दिन मात्र बाँकी रहँदा जिल्लामा निर्वाचन समितिले पूर्णता पाएन राज्य संयन्त्रलाई संयमित रहन केपी शर्मा ओलीको चेतावनी सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने र नृसिंह धाम दर्शन गरी फर्केका मारुति भ्यान दुर्घटनामा चालक सहित 7 जना घाइते भारतको नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको मृत्यु नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म दिप्ती विश्वकर्माको तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा माडी नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा गोलघर निर्माण गरेको छ माडी नगरपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रहरूको जानकारी गराउँदै भ्रमणका लागि प्रोत्साहन गर्ने उद्देश्यले प्रशासनसँगको समन्वयमा गोलघर निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भूषालले जानकारी दिनुभयो कार्यालयमा दैनिक आउने जाने सेवाग्राहीलाई सहजतासँगै आफ्ना क्षेत्रको जानकारी दिन मिल्ने गरी गोलघर निर्माण गरिएको उहाँले बताउनुभयो चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गत बघौडा उपभोक्ता समिति तथा 3 नम्बर बसन्तपुरको आयोजनामा बसन्तपुरबाट पीड़ित परिवारका सदस्यहरूलाई लक्षित गरी सिपमूलक तालिम दिएको छ जेठ 11 गतेदेखि 25 गतेसम्म सञ्चालन भएको सो तालिममा 15 जना सहभागी रहेका थिए वन्यजन्तुबाट प्रभावित परिवारलाई सिप मार्फत आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको समितिका अध्यक्ष बलराम महतोले बताउनुभयो सहभागीहरूले हस्तकला सामग्रीसँगै साबुन सर्फ उत्पादन गर्न सिकेका हुन् जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्दामा अदालतबाट कैद तथा सजाय तोकिएपछि फरार रहेका 13 जना प्रतिवादीलाई पक्राउ गरेको छ पक्राउ परेकाहरूलाई चितवन जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ प्रहरीका अनुसार पक्राउ परेका मध्ये चेक अनुदान मुद्दाका 8 जना लागू औषध मुद्दाका 2 जना सवारी ज्यान मुद्दाका 1 जना बैंकिङ कसुर मुद्दाका 1 जना तथा कुटपिट मुद्दाका 1 जना रहेका छन् चितवनको इच्छाकामना गाउँपालिका 1 का 200 चेपाङ परिवारलाई खाद्यान्न वितरण गरिएको छ साप्रेणी चौकीडाँडा जैथली दिङलाङ ज्यानदाला र बाइङग्यानका विपन्न चेपाङ समुदायलाई लक्षित गर्दै बुधबार खाद्यान्न वितरण गरिएको हो गाम्बेसी चेपाङ संरक्षण केन्द्रका संस्थापक तथा चेपाङ अभियन्ता केपी किरण शर्माको समन्वयमा स्याङ्जा अर्जुन चौपारी गाउँपालिका 1 घर भई हाल रोजगारीको सिलसिलामा स्विजरल्याण्ड रहनुभएका धनबहादुर अधिकारीले चिपाङ समुदायका लागि खाद्यान्न उपलब्ध गराउनु भएको थियो स्वदेश खबरमा अब केही समसामयिक राष्ट्रिय खबरहरू भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्नेमा जोड दिनुभएको छ बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाटपछि उहाँले आफ्नो एक्समा प्रधानमन्त्री मोदीसँग करिब 1 घण्टा लामो फलदायी र सार्थक संवाद भएको उल्लेख गर्नुभयो उहाँले नेपाल र भारतले विगतका सीमितता तथा अवरोधहरूलाई पार गर्दै विकास साझेदारी र आपसी विश्वासमा आधारित नयाँ सम्बन्ध निर्माण गर्नुपर्नेमा जोड दिएको बताउनु भएको छ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य संयन्त्रमा रहेका व्यक्ति तथा निकायहरूलाई आफ्नो अधिकारको दुरूपयोग नगर्न र संयमित रहन चेतावनी दिनुभएको छ बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले समय र परिस्थिति सधैँ एकैनासको नरहने उल्लेख गर्दै राज्यका जिम्मेवार ओहदामा रहेकाहरूलाई उत्ताउली र अगाडि नबढ्न सचेत गराउनु भएको हो। नेपालको राजनैतिक इतिहास स्मरण गर्दै उहाँले राणा शासन, पञ्चायती ताराशाही र राजतन्त्र जस्ता शक्तिशाली व्यवस्थाहरू त ढलेको अवस्थामा वर्तमान अराजक तन्त्र लामो समय नटिक्ने दावी गर्नुभयो। नेपालको संघीय शासन प्रणालीमा प्रदेश सरकारहरू आर्थिक रूपमा अझै पनि केन्द्रकै अनुदानमा निर्भर छन्। यद्यपि आगामी आर्थिक वर्ष 2083-84 लागि संघ सरकारले प्रदेशहरूलाई दिने अन्तर सरकारी वित्तीय हस्तान्तरणको आकार थोरै बढाएको छ। संघ सरकारका अर्थमन्त्री डाक्टर सोरिम वाग्लीले आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 अर्ब 34 करोडको बजेट ल्याउनु भएको छ। चालु आर्थिक वर्षका लागि संघ सरकारले 19 खर्ब 64 अर्बको बजेट ल्याएको थियो। राष्ट्रिय सभामा वैकल्पिक विकास वृत्त परिचालन विधेयकमा सुझाव दिने अवसर गुमाएको छ। संवैधानिक व्यवस्था अनुसार प्रतिनिधि सभाले पारित गरेर पठाएपछि समयमै छलफल गर्न र पारित गर्न नसकेपछि राष्ट्रिय सभाले सो विधेयकमा सुझाव दिने अवसर गुमाएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्याग गरेका नेता डाक्टर धवल शमशेर राणाले अध्यक्ष राजेन्द्र लिङ्गदेन नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिकता गुमाएको दावी गरेका छन्। एक अपिल जारी गर्दै डाक्टर राणाले पार्टीको विधान अनुसार थपिएको 6 महिनाको समय सीमा समेत गत जेठ 19 गते समाप्त भइसकेकाले पार्टी वैधानिक संकटमा परेको उल्लेख गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन आउन 18 दिन मात्र बाँकी रहँदा जिल्लामा निर्वाचन समितिले पूर्णता पाएको छैन। केन्द्रीय निर्वाचन आयोगको जेठ 7 गते बसेको बैठकले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिका अनुसार 15 गतेसम्म 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गर्ने भनिएको थियो। प्रदेश अधिवेशन जेठ 26 गतेदेखि असार 1 गतेसम्म लगातार राखिएको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भारत भ्रमण मधेसीलाई राजनैतिक रूपमा किनारा लगाउने रणनीति भएको बताउनु भएको छ। सभापति लामिछानेले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्तालाई लिएर अध्यक्ष राउतले गम्भीर राजनैतिक टिप्पणी गर्नुभएको हो। सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदी बीचको भेटघाट सार्वजनिक भए लगत्तै सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै डाक्टर राउतले यो भ्रमण मधेसी समुदायलाई राजनैतिक रूपमा किनारा लगाउने अर्को रणनीतिक योजना नहोस् भनी सचेत गराउनु भएको हो। निजामती कर्मचारीहरूका पेसागत संगठन तथा ट्रेड युनियन खारेज विरूद्ध परेको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ। नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाल सहितले दायर गरेको रिट प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा, न्यायाधीशहरू डाक्टर नहकुल सुवेदी र विनोद शर्मा, अब्दुल अजिज मुसलमान र महेश शर्मा पौडेल सहितको संवैधानिक इजलासमा सुनवाईका लागि पेशी तोकिएको थियो। लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी 4 जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। भौतिक पूर्वाधार विकास मन्त्री भूमेश्वर ढकाल, स्वास्थ्य मन्त्री खेमबहादुर सारू मगर, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले बुधबार बिहान सामूहिक रूपमा राजीनामा दिएका थिए। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएको सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान संशोधनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सम्झौताका प्रतिलिपि उपलब्ध गराउन सम्बन्धित मन्त्रालय तथा सरकारी कार्यालयलाई आग्रह गरेको छ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने बताउनु भएको छ। पार्टीको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी 2 दिने कार्यशालामा उहाँले आफ्नो स्वास्थ्यपूर्ण सुधार आएको जानकारी दिँदै पार्टीलाई सफलताको मार्गमा डोर्याएर मात्र विधिसम्म ढङ्गले विश्राम लिने उल्लेख गर्नुभयो। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारवाही गर्नबाट रोक्ने उद्देश्यसहित प्रस्ताव पारित गरेको छ। युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा चार रिपब्लिकन सांसदहरू सामेल भएपछि 215 मध्ये 208 को भारी मतले यो प्रस्ताव पारित भएको हो। चार महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी सांसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्ने गरेको यो चौथो प्रयास हो। आलोचकहरूको भनाईमा ट्रम्प प्रशासन ले कंग्रेसको स्पष्ट स्वीकृत बिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 10 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 64% मापन गरिएको छ। हाल नेपालको पश्चिमी भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा सादरता बादल बाँकी पहाड़ी भूभागमा आंशिक बादल र तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ।
1: स्वदेश जलवायु अपडेट।
0: स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुख्य रूपमा एकपटक। माडी नगरपालिकाले पर्यटकीय क्षेत्रको प्रचारका लागि जिल्ला प्रशासन कार्यालय परिसरमा गोलघर निर्माण। विभिन्न मुद्दामा अदालतबाट कैद तथा सजाय तोकिएपछि फरार रहेका 13 प्रतिवादीलाई पक्राउ। रासोपाका सभापति रवि लामिछानेले नेपाल भारत सम्बन्धलाई विकास कूटनीतिको नयाँ युगतर्फ अघि बढाउनु पर्नेमा जोड। रासोपाको प्रथम महाधिवेशन आउन 18 दिन मात्र बाँकी रहँदा जिल्ला निर्वाचन समितिले पूर्णता पाएन। राज्य संयन्त्रलाई समयमित रहन केपी शर्मा ओलीको चेतावनी। सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता तथा सहमतिहरू अध्ययन गर्ने। र नरसिंह धाम दर्शन गरी फर्केका मारुति भ्यान दुर्घटनामा चालक सहित 7 घाइते। भारतको नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 मृत्यु। हवस् आजका लागि बिहान 7 स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: भारतका लागि पूर्व नेपाली राजदूत दिलीप कुमार उपाध्याय हुनुहुन्छ। उपाध्याय सर, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमणलाई यहाँले कसरी हेरिराख्नु भएको छ? नयाँ कोसे ढुङ्गा साबित भयो त यो भ्रमण?
1: सबै कुरा हेर्नुहोस्, सबै देशले आफ्नो आफ्नो हितको लागि आफ्नो प्रयास गर्छन्। अब त्यसो मामलामा अब खास गरेर मित्र राष्ट्र भारत या अहिलेका वर्तमान प्रधानमन्त्री मोदीजी अत्यन्त निपुण माहिर हुनुहुन्छ। त्यसमा त अब हामी सबैले पहिलेदेखि नै जानेकै बुझेकै कुरा हो। जस्तै उहाँले पहिलो संसदमा आएर दिएको वक्तव्य सुन्दाखेरि सबै नेपाली गदगदै भएका थिए। त्यो अनुसारको परिणाम अब नेपालीले देख्न पाएनन्। त्यसको लागि हाम्रा पनि कमी कमजोरी होला, होइन, भारतको पनि होला। त्यसको चाहिँ समीक्षा गरेर नयाँ हिसाबबाट फेरि उच्च रियलाइजेसन अब नयाँ अध्याय आयाम सुरु गर्ने प्रयास भारतले भन्ने अब सुरु गरौँ भनेको छ। त्यो राम्रो कुरा हो, सकारात्मक रूपबाट लिनुपर्छ। हामी चाहिँ के गर्छौँ भन्ने कुरो महत्त्वपूर्ण हो।
0: होइन, यो भ्रमणको दृश्यलाई हेर्दाखेरि होइन, भारतले जुन किसिमको सम्मान गरेको छ, जुन किसिमको स्वागत गरेको छ, भारतका उच्च पदस्थहरूसँग पनि भेट भएको छ, अहिलेसम्म विदेशका कुनै पनि पार्टीका अध्यक्ष सभापतिहरूसँग नभेटेका गृहमन्त्रीले समेत भेट दिनु भएको विषयलाई पनि सँगसँगै हेरिएको छ, यी यावत कुराहरूलाई चाहिँ कसरी लिन सकिन्छ?
1: अब एकदम अहिलेबाट होइन, खास गरेर बिजेपीको सरकार चाहिँ अत्यन्त निपुण छ, होइन, खास गरेर यो प्रधानमन्त्री मोदीजी र उहाँको टिमहरू चाहिँ अब यो मामलामा अब थोरै छन्। अहिले पनि जस्तै भन्नु नेपाल सरकारले अब आफ्नो पार्टीको सभापतिलाई सरकारले निर्णय गरेर आधिकारिकतासहित पठाएको भएदेखि त्यो कुरो एकदम स्वागत गर्दै थियो, राम्रो थियो। तर हामीले चाहिँ त्यो खोजी चाहिँ गऱ्यौँ, नेपाल सरकारले चाहिँ विश्वास गर्न सकेन आफ्नै सभापतिलाई, आफ्नै पार्टीको भन्ने अब नेतालाई पनि। एकैछिनले प्रधानमन्त्रीहरूले विभिन्न कारणले नगए पनि नेपाल सरकारको विशेष दूतको रूपमा भनेर पठाइदिएको भएदेखि चाहिँ आधिकारिकता पाएको मानिन्थ्यो कुटनीतिमा चाहिँ। तर भारत यस्तै खेल चाहिँ यस्तै हेर्नुहोस्, पहिले पनि जस्तै भने तपाईँलाई याद होला यस्ता धेरै खेल भएका छन्। अब हाम्रो त्यो बेला तत्कालीन परराष्ट्र मन्त्री चाहिँ प्रस्ताव कारणले दिल्ली जान सक्नु हो, अब प्रधानमन्त्रीले पनि जानुहोस् उपचार गरेर आउनुहोस् भनेर त्यो बेला केसीले भन्नुभयो। जाँदाखेरि उहाँलाई चाहिँ यस्तो किसिमको अब न्यानो रेड कार्पेट ओछ्याएर स्वागत गरियो, त्यो तपाईँ हामीले देखाएको थियौँ, होइन। अनि हाम्रो प्रधानमन्त्री पनि दङ्ग पर्नु पऱ्यो, ओहो उपचार गर्दै गएको मान्छेलाई पनि यत्रो स्वागत गर्छ। अब यो यो त गफ हेर्नुहोस्, कुटनीति यस्तो हुनु पनि
0: पर्यो।
1: यस्तै घटना भारतमा धेरैचोटि भएको छ, त्यस्तै घटनाको विषय भन्नु
0: अर्को कुरा पनि गर्यो, फेरि गइरहँदाखेरि वास्ता पनि गरेन नि त पछि त
1: गर्दैन त, कसैले गरेको गर्दैन कि आफ्नो आफ्नो राष्ट्रको हित आफ्नो राष्ट्रको स्वार्थमा परुञ्जेल गर्ने नगरेपछि नगर्ने भन्ने कुरो त हामीले बुझ्नु पऱ्यो नि, हामी चाहिँ सचेत हुनु पऱ्यो कि। हामीमा नेपालीमा चाहिँ के छ भन्दा त्यसले सकेन मैले सक्छु, यसले तिर सेवा गरेर म चाहिँ गर्छु भन्ने खालको त्यो मानसिकताले गर्दाखेरि हामी धेरै पछाडि परेका छौँ। यस्ता कुराहरूमा अझै पनि हामी त्यो मतलब अझै त सकारात्मक सोच राख्ने मान्छे हौँ केन्द्रीय कि। अब ठिक छ, भारतले पनि यी कुराहरूलाई रियलाइज गरेको, हामीले विगतमा धेरै कमी कमजोरी त्रुटि हामीले पनि गऱ्यौँ कुटनीतिमा, किनभने मैले पनि भारतको कुटनीतिलाई चाहिँ परिपूर्ण कुटनीति मानेको छैन। हेर्नुहोस्, चाहे त कोभिडको बेलामा नेपालले चाहिँ भ्याक्सिन नपाउने कुरामा हाम्रा चाहिँ मान्छे नि अब त्यो सुदूर पश्चिममा ट्रेनबाट खसेर चाहिँ अब बिचरा बिपत्ता भएको बेलामा चाहिँ खोजबिन गर्ने कुरामा पनि मानवीय किसिमको चाहिँ सोच व्यवहार देखाउने पनि कुटनीति हुन्छ, त्यो परिपक्वता हो। बिजीकै प्रतिवेदन पनि कमसेकम बुझेर कार्यान्वयन नगरे हुन्छ नि त, बाध्यकारी थिएन त्यो नै बुझ दिने कुरा। यस्ता कुरा चाहिँ के भने भारतका पनि अर्कै नै, अनि यो यहाँ विवादको बारेमा पनि खालि नेपालले खोजेको त के भनेदेखि वार्ता गरौँ संवाद गरौँ भने अब वार्ता गर्दै त कुरो सि अहिले पनि सबै कुरो भयो अरे, अब सीमाको बारेमा चाहिँ चल्दै भएन, अब त्यो भारत त्यही गर्दा खोज्छ नेपाललाई यहाँ सबभन्दा बढी मर्का पीडा परेको छ त्यो कुरालाई चाहिँ विवादित गर अहिले किन गर्ने, अहिले त राम्रो राम्रो कुरा गरौँ मिठो मिठो कुरा गरौँ भनेर भन्छन् कुटनीतिमा, ठिकै छ। अब त्यस कारण यस्ता कुराहरूमा चाहिँ सजग हुने चाहिँ हामीले हो, भारतले गर्नु चाहिँ त मैले कुनै अस्वाभाविक मानेको छैन।
0: नेपालसँगको सम्भावित सम्वादका विषयको सूची लिस्ट पनि मागेको छ, होइन, अब सभापति फिर्ता भइसके पछाडि परराष्ट्र मन्त्री शिशिर खनाल पनि भारतको भ्रमणमा जाने कुरा छ, यसले केही नयाँ आयाम थप्न सक्छ?
1: सक्नुपर्छ, हामीले सक्नुपर्छ। भारतले भन्न त यो कुरा सधैँ भन्थ्यो, वास्तवमा नेपालले के चाहन्छ भन्थ्यो है। अब त्यो चाहिँ हामीले के चाहन्छौँ भन्ने कुराको त हामीले एउटा पार्टीको एजेन्डा, एउटा प्रधानमन्त्रीको एजेन्डा भन्दा पनि नेपालको चाहिँ एजेन्डालाई बनाउन सक्नुपर्छ। जुन कुरो मैले धेरै पटक भन्ने गरेको छु, नेपालको सुरक्षा नीति, नेपालको परराष्ट्र नीति, नेपालको विकास एजेन्डा भनेको अब अहिले हामीले चाहिँ यसलाई एउटा राष्ट्रिय एजेन्डा बनाउन सक्यौँ होइन भनेदेखि त्यसले चाहिँ एउटा निकै ठुलो ग्राभिटी लिन्छ र भारतलाई पनि बाध्य पार्छ। भारतमाथि पनि ठुलो अभाव छ। नेपाल जस्तो एउटा भन्दैन, उनीहरूको नेबरहुड फर्स्ट पोलिसी भनेको नयाँ पोलिसी हो र हिजो पनि थियो नि त, हिजो किन बिग्रियो, किन चाहिँ परिणाम दिन सकेन?
0: तपाईँलाई अलिकति अनुभूति भयो गणतन्त्र पछाडि चाहिँ जुन किसिमको यो सम्मान, जुन किसिमको यो स्वागत देखियो, जुन किसिमको यो होइन एउटा पार्टीको सभापतिलाई, होइन पार्टीको सभापतिलाई हरेक सरकारका चाहिँ उच्च पदस्थहरूले भेटे, यसको सन्देश चाहिँ अब दुइटै नजिकको सरकार छ, नेपालसँगको सम्बन्ध अलिक फरक हुनुपर्छ भन्ने खालको सन्देश दिन पनि खोज्या हो र भारतले?
1: त्यो अवश्य होइन, समय बलवान हो, समय नै सबभन्दा बलवान विषय हो। हेर्नुहोस् र हामी त एउटै ऋषि परम्परा, वैदिक सनातन धर्म संस्कृति परम्पराको चाहिँ देश, अब भारतमा पनि यो विचारको प्रभाव छ। त्यसो हेर्दाखेरि नेपालमा यत्रो परिवर्तन भयो, यत्रो परिवर्तन भएपछि अब यत्रो झन्डै दुई तिहाईको बहुमतको सरकार बनेको छ, त्यसमा भारतले कस्तो किसिमको सम्बन्ध राख्छ, कस्तो व्यवहार गर्छ भन्ने कुरा त खास गरेर नेपाल र भारतमा नभएर अन्तर्राष्ट्रिय चासोको विषय पनि छ। भारतलाई पनि यो कुराहरू चाहिँ कतै चाहिँ घोषेको होला, ढुकेको होला, र सुधार्ने अवसरको रूपमा भारतले ग्रहण गर्छ। हिजोका आफ्ना पनि भन्ने विगत यावत कमी कमजोरीहरूलाई उसले चाहिँ सुधार्ने प्रयास गर्छ भने नेपालले त हाम्रो त्यस बाध्यता छ। हामी एउटा कुरा चेन्जी सबै कुरो गर्न सकिन्छ, भूगोल बदल्न सकिन्न, तकनिकी बदल्न सकिन्न, हाम्रो यस्तो भौगोलिक अवस्था छ। भोलि गएर कुनै बेलामा अब 10-20-50 वर्षपछि अब हिमाल मुनिबाट एउटा इन्टरनेसनल चाहिँ तपाईँको भनिदिनु अब सुरुङ मार्ग बन्ला, अन्तर्राष्ट्रिय सुरुङ मार्ग बन्ला, ल त्यो बगेर अलिकति बन्द नेपालमा चाहिँ 24 घन्टा उताबाट सप्लाई आउने बेलाको कुरा छुट्टै हो। होइन भने हामी त पूर्ण रूपमा त भारतसँग नमिलिकन, भारतसँग हाम्रो सुमुद्र सम्बन्ध नराखिकन त हाम्रो त बाध्यता छ। त्यसको फाइदा चाहिँ भारतले उठाउँछ, हामीले भारतसँग उठाउनु पर्ने फाइदाको बारेमा हामीले चाहिँ सधैँभरि चुक्दै गयौँ भन्ने मेरो चाहिँ दुखेसो हो। नेपाल सरकारले पनि यो बारेमा चाहिँ ध्यान अब देला आशा गरौँ।
0: अब अहिले सभापति रवि लामिछानेको पहिलो भ्रमण भयो यो सरकार बनिसकेपछि, तर प्रधानमन्त्री को चाहिँ भ्रमण हुन सकेन, यसमा कूटनीतिक हिसाबले कतै भारत नेपालसँग अलिकति रिसाएको वा चाहिँ अलिकति सम्बन्धमा चाहिँ के समस्या आएको, चिसो पनि आएको थियो यो यो भ्रमणभन्दा अगाडि चाहिँ?
1: अब नेपाललाई त हेर्नुहोस् हामी सोभरेन कन्ट्री हो होइन, हामी प्राविधिक रूपले कहिले पनि पराधीन भएनौँ, त्यो हाम्रो आफ्नो एउटा चाहिँ भन्दैन अब गौरव गाथा इतिहास छ, संस्कृति सभ्यताको इतिहास त्यो साक्षी छ, तर त्यो भन्नेमा हामी के अब तर भारतमा पनि एउटा राजनैतिक तह छ, एउटा प्रशासनिक तह छ है। अब त्यो राजनीतिक तहमा त त्यस्तो कुरो कहिले पनि पाइएन, तर प्रशासनिक तहले चाहिँ नेपाललाई त हामीले म्यानेज गरेका छौँ, ठिकै छ ठिकै छ भन्ने केही पनि नगर्ने, नेपाललाई यतिकै खालि अल्मलाएर राख्ने नीति देखिएको थियो। त्यसमा डिपार्चर हो भनेदेखि हामी अत्यन्त सौहार्दताका साथमा नेपाल चाहिँ अगाडि बढ्न सक्नु पर्दछ, नेपाल अगाडि बढ्नु पर्दछ। त्यो बढ्नको लागि त गतेको सरकारले हो, आज भनौँ न राष्ट्रपतिको सरकार छ भने दुई तिहाईको बहुमतको सरकार छ, यसले पनि विगतका नेपालका अब जति पनि हामी चाहिँ भनौँ अब प्रशासक प्रशासकहरू पार्टीहरू चाहिँ अल्मली आपसमा चाहिँ यस्ता कुराहरूमा चाहिँ अलिकति हामीले चाहिँ ध्यान पुगेन, राष्ट्रिय दृष्टिकोण बनाउन सकेनौँ। अब त्यो गल्ती नदोहोऱ्याएर नेपालको एजेन्डा चाहिँ बनाऊ, त्यसमा म चाहिँ एकदम सहमत छु, अवसर हो नेपालको लागि पनि अवसर हो। के हो त भारतसँग हाम्रो अपेक्षा के हो भन्ने कुरो पुष्ट रूपबाट आँखामा आँखा जुटाएर नेपालले भन्न सक्नु पर्दछ, यहाँ त सरकारले गर्नु पर्दछ, जसै गर्दैन थाहा छैन।
0: अब सरकारले चाहिँ कूटनीतिक हिसाबले हरेक छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई चाहिँ सुमधुर बनाउन सक्ने आधारहरू देख्नुहुन्छ तपाईँले?
1: पर्छ हेर्नुहोस् पर्छ, अब कति गर्छ त्यो त हेर्नुहोस् उहाँहरूले नि, हामी त केही शुभकामना दिने हो, शुभेच्छा दिने हो।
0: अनि सीमा लगायतका विषयमा होइन, सीमा लगायतका विषयमा, रोजगारीका विषयमा वान टु वान वार्ताहरू छलफलहरू किन हुन सक्दैनन्? तपाईँले अघि पनि उठाउनु खोज्नु भएको थियो प्रबुद्ध समूहको युपिजीको प्रतिवेदन चाहिँ भारतले बुझ्नै मानेको छैन होइन, नेपाल पक्षले पनि यो विषयमा बोल्ड रूपमा चाहिँ टेबल टक गरेर कुरो पनि उठाउन सकेका छैन। अब उहाँहरू चाहिँ उठाउन सक्षम हुनु होला रवि लामिछानेजीहरू, जस्तो उहाँले सीमाको विषयमा एउटा हिन्दुस्तान टाइम्समा केही लेख्दाखेरि होइन यो विकल्यान्डसम्मको चाहिँ सहभागिताको कुरालाई गर्दाखेरि त भारतले ठाडै अस्वीकार गरिसकेका छन् त, यो तेस्रो देश त मान्य हुन सक्दैन हाम्रो सीमा विवादको विषयमा भनेर होइन फेरि?
1: अनि यहाँ पनि हेर्नुहोस् अब सीमा विवाद भनेको दुईवटा देशको बिचको त्यो सीमाको विवाद हुन्छ, त्यो अन्तर्राष्ट्रिय मान्यता हो, हामीले पनि बुझेको कुरा हो होइन। त्यसको तेस्रो पक्षलाई चाहिँ कसैले पनि स्वीकार्दैन। तेस्रो पक्ष चाहिँ कहिले भन्दा साक्षीको रूपमा प्रमाणको रूपमा भोलि गएर विवाद बढ्यो अन्तर्राष्ट्रिय अब यसलाई चाहिँ भन्छ नकरण गर्नुपर्ने भयो अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने भयो भने त्यो बेलामा यी सब कुराहरू हुन्छ। त्यस सेकेन्ड स्टेज हामी पहिलो स्टेपमै पनि प्रयास गरौँ न, द्विपक्षीयमा चाहिँ हामीले समाधानको चाहिँ प्रयास गरौँ। भारत त्यसको लागि तयार छ, इच्छुक छ, अनि वार्ताको लागि मात्रै पनि संवादको लागि उसले अब तयार हुन्छ भनेदेखि त राम्रो कुरा हो नि। आफ्नो प्रमाण भारत देखाओस्, हाम्रो प्रमाण हामीले देखाउँ, एउटा कुनै सहमति संवादबाट सहमति निस्किन्छ, एउटा त्यसको चाहिँ भन्दा समाधान निस्किन्छ नि। जहाँ समस्या छ त्यो समाधान छ। हेर्नुहोस् म त्यति सकारात्मक मान्छे हुँ, समस्या नै बुझ्दिने। हिजो त भारत सरकारले स्वीकारेको कुरा हो नि, जुन अहिलेको यो क्रस होल्डिङ अब यो अकुपेसनको कुरा आयो नि, म त अब तराईको मान्छे सिमानाको मान्छे होइन, जस्तै बोर्डर भए हाम्रो जग्गा जमिनहरू चाहिँ तपाईँले देख्नु भएको थियो नि, अलि मेरो त टेढोमेढो हुन्छ नि, तपाईँको मेरो जग्गा आज जे छ किन स्टेट ब्याङ्कमा छैन नि। अहिले डिजिटल म्यापिङमा चाहिँ हामीले त्यो पिलर टु पिलर कुरा गऱ्यौँ है, त्यो गर्दाखेरि त कुनै भारतमा पऱ्यो कुनै नेपालमा पऱ्यो, सामान्य कुरा हो। त्यो धेरै मिलाइसके मिलेको छ, अझै मिलाउन बाँकी छ, त्यस्तो कुरालाई पनि नेपालले मिचेको छ भनेर भन्नु त हाम्रो कमजोरी। हेर्नुहोस् हाम्रो
0: संसदको रोस्टो माडे भनिदिनु भयो नि त प्रधानमन्त्रीज्यूले, त अधिकारको संज्ञा दिनुभयो नि त उहाँले आफैले, होइन
1: उहाँको अपरिपक्वता उहाँको अदूरदृष्टिता हो, उहाँलाई कसले अलिकति ब्रिफिङ गरे यो बारेमा शब्द चयनमा गल्ती भयो, त्यो कुरो उहाँले छिटोभन्दा छिटो संसदीय रस्तोमा मेरो प्रस्ताव प्रश्न गर्दैदेखि यो कुराको चाहिँ पटक्षेप हुन सक्छ होइन भनेदेखि एकदम कमजोरी त्यो स्वीकार्नु पर्छ। मान्छेले आफ्नो कमजोरी पनि स्वीकार्न नसक्ने पनि कहीँ त्यो मान्छेले भोलि प्रगति गर्छ र
0: प्रधानमन्त्रीले
1: माफी शब्द किन प्रयोग गर्नु पर्यो र त्यो उहाँको त्यो इन्टेन्सन के हो भन्नु पर्यो नि त। माफी भन्ने शब्द त म पनि त्यो भन्ने नि त अघि त्यसको प्रधानमन्त्री, तर उहाँको अभिप्राय के थियो त त्यो पस्टै उहाँले गर्नु पर्यो
0: मिचेकै पाइएको हो भने पनि मिचेकै हो भने पनि त त्यो त आन्तरिक संवाद मिलाउने कुरा हो नि त। सार्वजनिक रूपमा चाहिँ यसरी रोस्टो मारे भन्ने कुरा त दसी प्रमाण बन्छ नि त होइन अन्तर्राष्ट्रिय।
1: अब यो जुन हामीले पुस्ता र कालापानीको क्षेत्र चाहिँ विवाद सुल्झाउन रहेको चाहिँ क्षेत्र भनेर त्यो म्यापिङै रहेको छैन अहिलेको डिजिटल म्यापिङमा है, त्यो कुरो भारतले पनि स्वीकारेको हामीले पनि स्वीकारेको, तर भारतले त्यो चाहिँ पुस्ताको त टचै भएको छैन, कालापानीको चाहिँ एकतर्फी रूपबाट उसले ट्रेड रुट र पिलग्रिमेज रुट के भनेर अब चिनसँग पनि सम्झौता गरेर त्यो बाटो बढाएपछि अब चुच्चे नक्साका प्रकरण अनेक विवाद आयो, यी कुराहरूलाई के उसले पनि स्वीकार्नु त पर्यो। मैले पनि विवादित मानेको हो, मेरो मन्त्रालयले मेरो प्रधानमन्त्रीको वक्तव्यमा परेको कुरा त्यति त म स्वीकार्छु वार्ता बसौँ भन्नु पर्दैन, वार्तैमा नबस्ने त भारत अर्कै हो नि। यो कुरामा चाहिँ हामीले हाम्रो प्राइमरी
0: प्रधानमन्त्रीले उठाएको मुद्दालाई चाहिँ कूटनीतिक हिसाबले त फरक फरक ढङ्गले पनि त व्याख्या गरे नि त राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले, होइन यो कुरा अहिले अब अन्तर्राष्ट्रिय मञ्चमा पुग्यो, भारतले पनि यसमा चासो देखायो, प्रधानमन्त्रीले बुझेरै जानेरै यो यो विषयलाई उठाउन खोज्नु भएको, ग्रेटर नेपालसम्मका पनि सपनाहरू बाँडिए फेरि।
1: यो शब्द र पानीलाई जता लगायो उतै जान्छ नि त। अब नयाँ नयाँ सांसदहरू हुनुहुन्छ, उहाँको नयाँ नयाँ बौद्धिकता होला, नयाँ ज्ञान होला, त्यसमा अहिले जान चाहन्न, तर कुरो चाहिँ के हो भने
0: लिगले कहाँ पर्छ भन्दा पनि थाहा नभएका पनि सांसदहरू हुनुहुन्छ।
1: होइन अब नेपालको चाहिँ हित हुनु पर्यो, परिणाम देख्नु पर्यो कि, म चाहिँ त्यसमा फोकस गर्छु। परिणाम नेपाली जनताले नेपाल राष्ट्रले हाम्रो यो समस्यामा चाहिँ यो समाधानमा जस्तो भन्छ नि, हाम्रो चाहिँ भारतसँग जति इस्युजहरू छन् नि त्यसमा यो यो मामलामा चाहिँ हाम्रो चाहिँ लो हो राम्रो हो ल राम्रो चाहिँ परिणाम आयो राम्रो चाहिँ कामको सुरुवात हो भनेर हामीले पनि सोच्न सक्नु पर्यो, र भारतले पनि नेपालसँग उसको जे अपेक्षा छ उसले स्पष्ट रूपबाट भनेर नेपाल सरकारले के सक्ने के नसक्ने त्यो कुराको चाहिँ राम्रो एउटा प्रबन्धनसहितको चाहिँ हामी एउटा अब सम्बन्ध कायम राख्न सक्यौँ भने भारत पनि खुसी नै होला, यति त यति हुने त्यति नहुने त भन्ला। अन्त खालि के दोषारोपणको खेलमा नेपाल र भारत परेको छ, एकले अर्कालाई दोषारोपण गर्दै र दुवै देशको चाहिँ हित नहुने दुवै देशको भइरहेको, हाम्रो त मरणान्तरै छ, भारतलाई पनि के राम्रो भएको छ नेपालसँगको सम्बन्धलाई हुनु खालको राम्रो सम्बन्ध चाहिँ अब एक किसिमले चाहिँ भन्दै तल माथि पारेर बिगार्न खोजेर बिग्रिन खोजेर बिग्रेर के फाइदा हुन्छ हुँदैन नि त, ठुलो दबाब भारतभित्र पनि छ खबरदार भन्ने।
0: तर अहिले भारत चाहिँ अलिकति सतर्क भएको जस्तो, अलिकति सशङ्कित पनि जस्तो देखिन्छ, होइन सर?
1: होइन, त्यति प्रास्ताविकतामा अब नेपाल छैन अहिलेको वर्तमान भू राजनीतिले गर्दाखेरि. अब मानिदिनुहोस्, आउने अब कमसे कम 10-20 वर्षपछि ऊ अब विश्वको त्यो राजनीतिक केन्द्र नै दक्षिण एसिया बन्छ, खास गरेर चीन र भारतै बन्छ. त्यसमा पनि चीन र भारतको बिचमा असन्तुलनको कडीको रूपमा चाहिँ अब नेपालको भूमिका, नेपालको चाहिँ हिमालय अत्यन्त संवेदनशील छ, त्यसले गर्दाखेरि सबैको ध्यान आकर्षित छ. त्यसले गर्दाखेरि अब त्यो सजगता चाहिँ होला, हामीले अब सम्बन्ध सुधार्न सकेनौँ भनेदेखि झन् यसले चाहिँ हामीलाई गाह्रो पर्छ भन्ने भारतमा पनि त्यो चाहिँ छ. हामीले त्यसको चाहिँ उपयोग गर्न सक्नुपर्छ. त्यो उपयोग गर्नको लागि राष्ट्र चाहिँ एक ढिक्का हुनु पर्यो. अब यसो भनिदिनु, अब एक किसिम यो राष्ट्रपा भित्रै हो, फेरि यही कुरालाई लिएर चाहिँ अब अहिले मलाई हेर्नुहोस् दुःख लाग्यो के भनेदेखि, त्यो त सरकारले आफ्नो सभापति जाँदाखेरि आधिकारिक निर्णय गरेर पठाएको भए त अर्कै गरिबमा हुन्थ्यो नि. सरकार के भन्छ, उहाँको व्यक्तिगत भ्रमण हो, हामीलाई त थाहा सरकार छैन
0: भन्थ्यो. सस्मित पोखरेल सरकारका प्रवक्ताले अस्ति बोल्नुभयो, त्यही कुरा बोल्नुभयो फेरि.
1: होइन, प्रधानमन्त्री नबोल्ने त्यसैले हामीले सरकारको धारणा भन्नु पर्यो, परेन.
0: आफ्नै पार्टीको सभापति जाँदैछ, आफ्नै पार्टीको सरकार छ, होइन, आफ्नै पार्टी ती सभापतिकै कारणले गर्दाखेरि उहाँहरू यो स्थानमा पुग्नु भएको छ. यसमा पनि त निकै ठुलो होइन त्यो संशय त छ नि त भित्र, होइन, उहाँहरू पनि बिग्रिनुहुन्छ कि भन्ने चिन्ता छ क्या. नेपाली जनताले धोका पाउने हो क्या सर, फेरि व्यक्ति के हुन्छ कसो हुन्छ भन्ने कुरा होइन क्या. भोलि
1: बाहिर हेर्दाखेरि त राष्ट्रमा एउटा पार्टी छ, झन् दुईको बहुमत छ, त्यो पार्टी कसरी बन्यो, कस्ता कस्ता समूह, कस्ता कस्ता व्यक्ति छन्, कस्ता कस्ता चरित्र छन् भन्ने कुरा त तपाईँले हामीलाई थाहा छ नि. त्यसले गर्दा म चाहिँ अहिले नि परिणाममा जान चाहन्छु, सकारात्मक छु. राम्रो गर्नुहोस्, शुभकामना छ, हाम्रो पूर्ण सहयोग हुन्छ.
0: अहिलेको सरकारले चाहिँ सुशासन केन्द्रित ढङ्गले अगाडि बढ्ने कुरा र आफूले पाएको म्यान्डेटलाई चाहिँ जनता सामु पुर्याउने कुरामा कतिको सफल हुन सक्छ?
1: अहिले हेर्नुहोस्, अब आशावादी हामी हुनुपर्छ, किनभने केही न कुरो अब अहिले अहिलेसम्म कानुन परिवर्तन नहुँदाखेरि पनि वर्तमानै कानुनबाट पनि अलिकति पनि सरकारले चाहिँ नैतिक मूल्य मान्यता आदर्शलाई ध्यानमा राखेर इमान्दारी त देखायो भने परिणाम त हुँदो रहेछ नि, जनताले केही सुविस्ता त पाउँदो रहेछ नि. जस्तै अहिले तपाईँको भन्दैन, अब डिजिटलाइज हिसाबले मान्छेहरूले चाहिँ ड्राइभिङ लाइसेन्सहरू पाउन थालेका, कामहरू अलिक फटाफट हुन थालेका, अलिकति कर्मचारी तन्त्र पनि डराउन थालेको, हिजोको जस्तो चाहिँ खुलेआम चाहिँ बिचौलियाहरूको भनिदिनु दौडाधौड भागा भाग बालवाटारमा सधैँभरि चाहिँ अब वैधानिक भन्दा अवैधानिक गतिविधिहरू भएको कुरा त रोकिहाल्छ नि. त्यो त राम्रो कुरा हो. त्यसरी हामीले चाहिँ हेर्नु सक्यो भने सत्यलाई त सत्य भन्न सक्नुपर्छ. आज अचुलो के छ भन्दा आध्यात्मिक चेतनाको कमीले गर्दा मान्छेले सत्यलाई सत्य पनि देख्दैन, सत्य पनि भन्दैन. नेपालको समस्या त्यो, हाम्रो आजको समाजको समस्या त्यो. हेर्नु,
0: समाज त यही हो, मानिसहरू यही हुन् होइन, यही समाजमा हुर्किएका मानिसहरू हुन्. तर संसदमा दृश्य देखिरहनु भएको छ तपाईँले अहिले?
1: सांसद भएपछिको न्यूनतम आफ्नो चाहिँ भन्दैन, राष्ट्रपाले मात्रै होइन प्रतिपक्षीले पनि सिकाउनु पर्छ.
0: त्यो
1: सबै आध्यात्मिक चेतको कमी भन्छु मैले. हेर्नुहोस्, आध्यात्मिक चेतना नभइकन चाहिँ केही हुँदैन. जति पढाउनु, जति सिकाउनु, जति उपयोग छ कि केही हुँदैन. मुख्य कुरो नैतिकता, मूल्य मान्यता, आदर्श भन्ने कुरा छ. त्यो चाहिँ तपाईँको त्यसरी सिकाएर मात्रै पढेर मात्रै पिएचडी गरेर आउँदैन.
0: भनेपछि एकपटक फेरि क्लास दिनुपर्छ होइन सबै सांसदहरूलाई?
1: होइन होइन, सबैले आफैले हेर्नुहोस्, आफ्नो चिन्तन गरौँ. हाम्रो नेपालको समस्या के हो, त्यसको समाधान के हुन सक्छ, हाम्रो समाज कस्तो हो. भोलि गएर भयो भने त अर्को ग्रहबाट कोही आएको छैन, हामीले बिचका मान्छे हुन्
0: होइन.
1: त्यो कुरो बुझौँ.
0: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि र सुझावका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
1: मेरो पनि धेरै धेरै धन्यवाद. नमस्कार.
0: उहाँ हुन्थ्यो भारतका लागि पूर्व नेपाली राजदूत देव कुमार उपाध्याय, आदरणीय श्रोता. नेपाली भाषामा छोटो विश्राम छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: स्वदेश एफएम 93.2 मेगाहर्ज.
3: प्रधानमन्त्रीको अभिव्यक्ति, राष्ट्रपति सभापतिको भारत भ्रमणसँग जोडिएका चासोसँगै नेकपा एमालेमा चलिरहेको पुनर्गठनको बहसबारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ नेकपा एमालेका नेता, विदेश विभाग प्रमुख एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली. आउनुहोस्, सुरु गरौँ प्रदीप गेवालीसँग जनता जान्न चाहन्छ. प्रदीप गेवालीजी, जनता जान्न चाहन्छमा स्वागत छ यहाँलाई.
4: हजुर, धन्यवाद.
3: प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्ति अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण, यसमा केही तादम्यता देख्नुहुन्छ तपाईँ?
4: म तादातमा त देख्दिनँ. किन तादातमा देख्दिनँ भने भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणका लागि आवश्यक तयारी गर्दै गर्दाको अवस्थामा अब के कारणले त्यो भ्रमण सफल भएन उहाँहरूले जान्नुहोला. भारत सरकारले पनि यसबारेमा आधिकारिक रूपमा केही भनेको छैन. नेपाल सरकार पनि मौन छ. तर नेपाली जनताले थाहा पाएको, तपाईँका अडियन्स जनताले थाहा पाएको कुरा के हो भन्दाखेरि चाहिँ भारतीय विदेश सचिव त्यही प्रयोजनका लागि, त्यही भ्रमणको तयारीका लागि नेपाल भ्रमणमा आउँदै हुनुहुन्थ्यो. त्यो भ्रमण रोकियो. त्यो भ्रमण रोकिएको पृष्ठभूमिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भारत भ्रमण भइरहेको छ र त्यो पनि यस्तो बेलामा उहाँ हिँड्नुभन्दा अघिल्लो दिन चाहिँ मलाई लाग्छ उहाँले पनि बेला मौकामा दाँत भित्रको त्यो घर्षण महसुस गर्दै हुनुहोला. दाँतमा ढुङ्गा लागेको अवस्था छ. त्यसपछि दुईवटा भ्रमणमा मैले खास तादातमा देख्दिनँ. बरु प्रधानमन्त्रीको भारत भ्रमण रोकिएको स्थितिभित्र कुनै हिसाबले नेपालको सत्तारूढ पार्टीसँग सम्बन्धलाई चाहिँ मेन्टेन गर्ने हिसाबले भारतको रुलिङ पार्टीले चाहिँ यो भ्रमण आयोजना गरेको हो कि जस्तो मलाई लाग्छ.
3: रवि लामिछानेले त भारतमा ठुलो सम्मान पाइरहनु भएको छ. उहाँको भव्य स्वागत भयो. भाजपा अध्यक्ष श्री नितिन नवीनले औपचारिक कार्यक्रम नै आयोजना गर्नुभयो. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि ऐतिहासिक भेट भयो. उहाँहरूले अर्थपूर्ण र महत्त्वपूर्ण भेट भयो. बहुआयामिक सम्बन्ध थप विकसित भएर अघि बढ्ने भयो भनेर दावी गरिरहनु भएको छ.
4: अब कूटनीतिमा

0: परिणाम चाहिँ के हुन्छ हामीले मापन गर्ने त्यहाँनिर हो। उहाँले के खानुभयो, उहाँको स्वागतमा कस्ता नृत्यहरू प्रस्तुत गरिए, कुन कुन भिभिआइपीहरूसँग उहाँले चाहिँ भेटघाटहरू गर्नुभयो भन्ने कुरा त्यो पनि आफ्नो ठाउँमा महत्त्वपूर्ण होलान्। तर त्योभन्दा बढी महत्त्वपूर्ण त्यो भ्रमणले नेपाल भारत सम्बन्धलाई राम्रो बनाउनका निम्ति, नेपाल भारत सम्बन्धलाई अगाडि बढाउनका निम्ति, सुदृढ गर्नका निम्ति र नेपाल भारत सम्बन्धमा, नेपाल भारत बिचमा रहेका युगौँ पुराना केही असहजताहरू, केही समस्याहरू, केही बिजाउने कुराहरूलाई हटाउनका निम्ति त्यसले कुनै ठोस परिणाम ल्यायो कि ल्याएन भन्ने कुरामा चाहिँ मापन गर्नुपर्ने हुन्छ। स्वागत महत्त्वपूर्ण कुरा हो, आतिथ्य महत्त्वपूर्ण कुरा हो, त्यसलाई लिएर कसैले नकारात्मक टिप्पणी गर्नुपर्ने केही जरुरी छैन। तर नेपालीले हेर्दा चाहिँ त्यो भ्रमणबाट ठिक छ, भाजपा र राष्ट्रपाको बिचमा सम्बन्ध राम्रो हुनु पनि राम्रै होला। अझ सिस्नाले पोलियो मनाउन भने जस्तो छ, किन चाउरिस मरिच आफ्नै रागले भने जस्तो छ। अब अहिले राष्ट्रपाका सभापति रवि लामिछानेजीलाई सायद सबभन्दा मनपर्ने गीत चाहिँ हरिभक्त कटवालको गीत होला, मलाई नसोध कहाँ दुख्छ गाउँ भन्ने। त्यो स्थितिभित्र उहाँलाई त्यहाँभित्र तिमी यो भ्रमणले त्यो दुखिरहेको घाउलाई मलम लगाउन कति फाइदा गर्छ, ती आफ्नो ठाउँमा छन्। तर मैले हेर्दा, एउटा नेपाली सिटिजनको हिसाबले हेर्दा र एउटा जिम्मेवार प्रतिपक्षी राजनीतिक दलको कार्यकर्ताको हिसाबले हेर्दाखेरि चाहिँ मैले हेर्ने त नेपाल भारत सम्बन्धमा त्यसले के योगदान गर्यो भन्ने नै हो जसका लागि हामीले पर्खिनुपर्छ।
1: प्रदीपजी, विगतमा पनि राजनीतिक दलका नेताहरूले भारत भ्रमण गर्थे, त्यति बेला उनीहरूले पाउने सम्मान अनि अहिले दिल्लीको रेड कार्पेट, यो त लोभ लाग्दो छ नि होइन?
0: अब ठ्याक्कै यससँग तुलना गर्ने कुनै दृष्टान्त मैले किन पाइरहेको छैन भनेदेखि, सामान्यतया हिजो अब कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, या मनमोहन अधिकारी, या केपी शर्मा ओली, या शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, अब सुशील कोइरालाको भ्रमण हुनु पाएन, जलनाथ खनालको भ्रमण हुनु पाएन, बाबुराम भट्टराई एउटा अपवाद हुनु होला।
1: सामान्य कोइराला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोह जानुभयो,
0: हजुर हो, तर औपचारिक राजकीय भ्रमण चाहिँ हुनु पाएन। त त्यो स्थितिभित्र उहाँहरू सरकार प्रमुख पनि हुनुहुन्थ्यो, पार्टी प्रमुख पनि हुनुहुन्थ्यो। त्यसो भएको हुनाले रवि लामिछानेजी जस्तो छुट्टै पार्टी सभापतिको हैसियतले, पार्टी अध्यक्षको हैसियतले, या पार्टी महासचिवको हैसियतले नेपाली राजनीतिक नेताहरूको भ्रमण चाहिँ एकदम कम भएको हुनाले अब हिजो कस्तो हुन्थ्यो नेपाली नेताहरूलाई गरिने स्वागत र अहिले रवि लामिछानेजीलाई गरिने स्वागतको बिचमा के फरक रह्यो भन्ने तपाईँ हामीसँग तुलना गर्न धेरै कम इभेन्ट्सहरू छन्, घटनाहरू छन्। त्यसो भएर अब यो तुलना गर्ने खास चिज नभइसकेपछि यसलाई तुलना नगरौँ। तर म फेरि पनि दोहोऱ्याएर भन्छु, उहाँले स्वागत पाउनु राम्रो कुरा हो, त्यो स्वागत चाहिँ नेपालको हितमा कन्भर्ट हुन सकोस्, त्यो स्वागतको अवसरलाई उहाँले नेपालका आवाजहरूलाई ठिक ढङ्गले राख्ने मञ्चको रूपमा उहाँले प्रयोग गर्न सक्नुहोस्। गर्न सक्नुभयो कि सक्नु भएन भन्ने बारेमा उहाँ फर्केर आइसकेपछि उहाँले के भन्नुहुन्छ अफिसियल्ली, अब विभिन्न मिडियाहरूले भन्लान्, अरू विभिन्न खालका कुराहरू क्रमशः अगाडि आउलान्, त्यसपछि मात्रै भन्न सकिन्छ।
1: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रष्ट रूपमा लेख्नु भएको छ नि त, रवि लामिछानेको भ्रमणपछि नयाँ उचाइमा अघि बढ्छ नेपाल भारत सम्बन्ध।
0: मैले फेरि पनि अघिकै भनाइ दोहोऱ्याउँछु, कुटनीतिमा भनिने कुराहरू र त्यसले दिने रिजल्टको बिचमा सधैँभरि सोझो रेखाको सम्बन्ध हुँदैन, एकछिन हामीले त्यसमा परिणाम हेर्नुपर्छ। यदि जुन उत्साह रवि लामिछानेजीले प्रकट गर्नुभएको छ त्यो भेटपछि, र भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जालमा जे उहाँले लेख्नु भएको छ, यदि त्यसले नेपाल भारत सम्बन्धका विविध आयामहरूलाई अगाडि बढाउन मद्दत गर्यो भने त्यसलाई सकारात्मक भन्नुपर्छ। मैले हेर्ने त नेपाली चिया किसानहरूका चियाका ट्रकका ट्रक जो काँक्रेबिटामा या रानी भन्सारमा या अरू विभिन्न ठाउँमा रोकिएका छन् तिनीहरूले निर्वाध एक्सेस पाउँछन् कि पाउँदैनन्, त्यो क्वालिटी टेस्टको नाउँमा हरियो पत्ती त भोलिपल्टै सुक्छ नि त फेरि।

0: तराईमा त कति गर्मी छ हामीलाई थाहा छँदैछ। त्यसले नेपाली किसानहरूलाई परिरहेको मर्का हट्छ कि हट्दैन? व्यापारमा जुन एकदम डरलाग्दो घाटा छ, हामी भारतसँगको व्यापारमा चाहिँ असाध्यै एकपक्षीय रूपले हामी पीडित छौँ। त्यो पीडित अलिकति हाम्रो आफ्नै कारणले हो, किनभने हामीसँग भारतीय बजारमा पठाउने पर्याप्त चिज छैनन्। तर जति चिज छन् तिनीहरू पनि सहज ढङ्गले जान नपाइरहेको स्थिति हो नि। कहिले सिमेन्टमा एउटा लफडा आउँछ, कहिले प्लाइवुडमा अर्को लफडा आउँछ, चियामा लफडा आउँछ, अलैँचीमा लफडा आउँछ, जबकि भारतीय बजारमा नेपालको सेयर भने त साह्रै कम छ नि। ती कुराहरू हट्छन् कि हट्दैनन्? अब बर्खा लाग्दैछ, भारतले सीमावर्ती ठाउँहरूमा एकतर्फी ढङ्गले बाँध बनाएको छ, नेपाललाई नसोधिकन ठ्याक्कै सीमा जोडेरै प्रत्येक वर्ष नेपाली किसानहरू त्यो बाढीका शिकार हुन्छन्, उनीहरूको घरबार समाप्त हुन्छ, उनको बाली समाप्त हुन्छ। ती कुराहरूले सहज निकास पाउँछन् कि पाउँदैनन्? हामीलाई एकदमै दुखी रहने सुस्ताको, कालापानीको, लिम्प्यादेरा लिपुलेखका समस्याहरू समाधान गर्ने ठोस कुटनीतिक पहल सुरु हुन्छ कि हुँदैन? र भारतको विकासबाट हामी एकदमै खुसी छौँ, किनभने छिमेकीहरू मित्रहरूले सफलता प्राप्त गर्दाखेरि हामीलाई खुसी लाग्छ। भारतले स्वतन्त्रताको गएको 77-78 वर्षमा ठुलो विकास गरेको छ, त्यो विकाससँग नेपाल लाभान्वित हुन चाहन्छ। संसारको चौथो ठुलो अर्थतन्त्र अहिले के कारणले एक दुई स्थान तल झरेको छ, तर पनि बेसिकल्ली झन्डै 4 ट्रिलियन डलर सहितको ठुलो अर्थतन्त्र हो, संसारको ठुलो बजार हो, सबभन्दा ठुलो जनसङ्ख्या भएको, र के कुराहरूमा एकदमै राम्रो पनि गरेको छ, इनोभेसनको क्षेत्रमा, आइटीको क्षेत्रमा। त्यसँग नेपाल जोडिन चाहन्छ, त्यो भ्यालु चेन कहीँ न कहीँ जोडिन चाहन्छ। ती कुराहरूको निम्ति ढोका खुल्छ कि खुल्दैन? र समग्रमा नेपाल एउटा सार्वभौम राष्ट्रको हैसियतले भारतीय मित्रहरूबाट पाउने त्यो समान बराबरीको हैसियत र सम्मान, नेपालले आफ्ना मुद्दाहरू आफै फैसला गर्न खोज्दा गर्नुहोस्, त्यो तपाईँहरूको कुरा हो, हामीलाई केही पनि ऊ छैन। तपाईँहरूले कस्तो संविधान बनाउने हो, कस्ता कानुन बनाउने हो, तपाईँहरूले अर्को देशसँग सम्बन्ध कस्तो राख्ने हो, अर्को देशबाट कस्तो सहायता ऋण अथवा चाहिँ अनुदान के ल्याउने हो, तपाईँहरूको कुरा हो। नेपाल फलोस फुलोस हाम्रो यति चाहना छ, हाम्रो एउटै कन्सर्न छ कि नेपालको भूमि हाम्रा विरुद्ध प्रयोग नहोस्, बाँकी कुराहरूमा चाहिँ वी आर ओके भन्ने ढङ्गको त्यो उदार फराकिलो छाती हामी पाउँछौँ कि पाउँदैनौँ, यहाँबाट हेर्नु पर्ला। त्यसबाट रवि लामिछानेजीले भन्नुहोस् अथवा भारतीय प्रधानमन्त्रीले भन्नुहोस्, यी व्यवहारमा यो चेकलिस्ट बनाएर तपाईँले खोज्नुपर्छ भन्ने म ठान्छु।
1: विभिन्न संशय, आशंका र सन्देह उत्पन्न भइरहेका बेला दिल्लीमा रवि लामिछानेलाई रेड कार्पेट जसरी बिछाइयो नि, अब त नेपाल भारत सम्बन्ध त नयाँ आयामबाट अघि बढ्ने भयो। यो भ्रमण त माइल स्टोन हुने भयो, आइस ब्रेकै हुने भयो, सञ्जीवनी बुटी नै हुने भयो।
0: यो ढङ्गको युफेरिया भन्छ अङ्ग्रेजीमा, एकदम खुसीको हर्षोल्लासको एक खालको अनुमाद जस्तो, म त्यस्तो के पनि जरुरी ठान्दिनँ। मैले आफै पनि कतिपय प्रधानमन्त्रीहरूको भ्रमणमा सँगै पनि गएको छु, अरू प्रधानमन्त्रीहरूका भ्रमणहरूलाई पनि नजिकबाट निहालेको छु। गिरिजा प्रसाद कोइरालालाई स्वागत गर्न भारतीय प्रधानमन्त्री स्वयं एयरपोर्ट आउनुभएको पनि मैले देखेको छु,
1: डाक्टर
0: मनमोहन सिंह होइन। त्यस कारणले यी सबै कुराहरू आफ्नो ठाउँमा महत्त्वपूर्ण छन्। देशको प्रतिनिधिले, देशको कुनै पोलिटिसियनले, देशको अरू कसैले पनि विदेशमा त्यो तहको सम्मान पाउँदा हरेक नेपालीले खुसी व्यक्त गर्नुपर्छ। तर फेरि पनि मेरो घुमाइ फिराइ तपाईँसँग जोड्न खोजेको कुरा के हो भने, बुकको कभरबाट तपाईँले त्यो जज नगर्नुहोस् कि, एकचोटि बुक पढ्नुहोस् होइन। यी सबै कुरा त भोलि देखिनु जरुरी छ, यी समस्याहरू समाधान हुने बाटोमा गए र त्यो विश्वासको वातावरण। अब म छक्क पर्छु, नेपाल त कुनै पनि अर्थमा भारतको न प्रतिस्पर्धी हो, न प्रतिद्वन्दी हो, बहिर्भाव हुने त कल्पनै गर्दैन नेपालले, किनभने यति राम्रो जनस्तरको सम्बन्ध छ, यति बहुआयामिक हाम्रा सम्बन्धहरू छन् कि त्यसको बारेमा कुरै गर्नु पर्दैन। तर ससानो कुरामा नेपालले आफ्नो खुट्टा कुल्चिएको त पाइला पाइला म महसुस गरिरहेको छ नि त। यो कुरा हो कि प्रमुख कुरा? त्यस कारणले यो स्वागतको तामझाम भन्दा सब्सट्यान्समा, गुदी कुरामा हाम्रो ध्यान जानुपर्छ भन्ने।
1: विगतमा नेताहरू जाँदाखेरि त भ्यालु नै नदिने होइन, आउँदा जाँदा कुनै मापन नै नहुने अनि अहिले चाहिँ दिल्लीमा त्यो लेभलको सौहार्दपूर्ण भेटवार्ता हुनु त
0: होइन नेता
1: नेपाल र नेपालीको लागि
0: तपाईँको कुरा हो नि तर मूल कुरा पहिलो कुरा त तपाईँले यसरी जेनरलाइज नगर्नुहोस् कि नेपाल 3 करोड नेपाली मध्ये हिजो जन्मेका भविष्यमा जन्मिने अहिले यो धरतीमा जीवित रहेका प्राणीहरूमध्ये नेपाली प्राणीहरूमध्ये राष्ट्रसभा सभापति मात्र यस्तो नभूतो नभविष्य यति हुनुहुन्छ कि जसले त्यो तहको स्वागत पाउनुभयो भन्ने ढङ्गले तपाईँले व्याख्या नगर्नुहोस् भन्छु म मैले भनि नै हालेँ त कुनै अवस्था बेला यस्तो थियो भारतीय नेताहरू प्रधानमन्त्रीले आफ्नो हस्तलिखित चिठी मार्फत यहाँका राजनीतिक नेताहरूसँग सम्बन्धको कुराहरू गर्नुहुन्थ्यो त्यो तहको सम्बन्ध हो नि त त्यस कारणले
1: विगतमा अस्थिर राजनीति थियो राजनीतिक दलहरू कमजोर थिए
0: र कतिपय बेला
1: होइन उनीहरूसँग आश्वस्त विश्वस्त हुन सकेको थिएन भारत अनि अहिले चाहिँ अब स्थिर सरकारको परिकल्पना गर्नुभएको छ उहाँले 5 वर्षको म्यान्डेट लिएर आउनुभएको छ
0: होइन 5 वर्षको म्यान्डेटका विगतका सरकारहरू पनि थिए नेपालको दुर्भाग्य हो कि हामी अन्तहीन अस्थिरताको चक्रव्यूहमा छौँ यसका पछाडि हाम्रा आन्तरिक कारणहरू कति जिम्मेवार छन् र बाह्य कारणहरू कति जिम्मेवार छन् म भन्न सक्दिनँ बिपी कोइरालाले पनि 2015 सालमा 2/3 बहुमत पाउनु भएको थियो 108 सदस्य 109 सदस्य त्यति बेलाको पार्लियामेन्टमा उहाँको एक्लै 76 सदस्य 78 सदस्य सदस्यहरू हुनुहुन्थ्यो 18 महिना पनि त काम गर्नु पाउनु भएन नि त त्यो पनि यथार्थ हो र त्यत्रो छिमेकमा जबकि 1950-51 पछि एउटा प्रजातन्त्रको लहर चलिरहेको बेलामा चाहिँ आफ्नो छिमेकमा प्रजातन्त्र अपहरण हुँदा भारतको रवैया भारतको रेस्पोन्स जवाहरलाल नेहरूसँग जसको बिपी कोइरालाको पर्सनल तहको सम्बन्ध थियो उहाँका रेस्पोन्सहरू त्यस पछाडि राजा महेन्द्रसँगका उहाँहरूका सम्बन्धहरू त्यस कारणले दुई तिहाई आदि इत्यादि भन्ने कुरामा पनि धेरै यो एकदमै धेरै नहौस्यौँ हामी परिणामी हेरौँ राम्रो होस् कामना पनि गरौँ कम्तीमा पनि नेपालबाट कोही राजनीतिक नेता या सरकारको प्रतिनिधि बाहिर जाँदा हामी सबैले ऊ मेरो पनि प्रतिनिधि हो मेरो पनि प्रतिनिधित्व गरोस् भनेर कामना गरौँ ठिक कुरा हो तर व्यवहार नहेरिकन चाहिँ म त्यो भन्न सक्दिनँ त्यस कारणले गर्दाखेरि यो सम्बन्धले यदि नेपाल भारत सम्बन्धलाई मैले अघि भने जस्तो विकासको त्यो ढोका खोल्नेतिर गयो अविश्वासका ती पर्दाहरू हटाउनेतिर गयो समस्याका ती जुन जुत्ताभित्र ढुङ्गाहरूका कणहरू बल्झिएका छन् जसले हामीलाई पाइला पाइलामा त्यसले चाहिँ अल्झाइरहेको छ ती कुराहरू हटाउनेतिर गयो धन्यवाद भनौँला खुलेर धन्यवाद भन्छौँ नि त अब आज केवल उहाँले पाउनुभएको भेट खातिरदारी अथवा स्वागत र उहाँले गर्नुभएका भेटकै आधारमा मात्रै र बाहिर भनिएका कुराहरूको आधारमा मात्रै एकदमै नयाँ आयाम सुरु भयो यो औसिनु जरुरी छैन भन्छु म चाहिँ
1: यो सीमा समस्याको सन्दर्भमा पनि वारपार छिनोफानो गर्ने गरी नयाँ बहस अनि नयाँ कोणबाट अघि त बढ्यो नि होइन र जस्तो प्रधानमन्त्री बालेन्द्र शाहले अभिव्यक्ति दिनुभयो तपाईँ नेपालले पनि भारतको भूमि मिचेको छ भनेर
0: त्यसलाई
1: पछिको परिस्थिति हेर्नुहोस् भारत एकाएक कति सकारात्मक भएर आएको छ वार्ताको टेबलमा बस्न
0: बाफे त्यस्तो होइन बरु के हो भन्दाखेरि प्रधानमन्त्रीले अस्ति संसदको रोस्ट्रम जस्तो सर्वोच्च थलोमा उभिएर जुन गहिरो जिम्मेवार र आत्मघाती अभिव्यक्ति नेपाल भारत सीमाका सन्दर्भमा दिनुभयो त्यसले समस्यालाई धेरै धेरै पेचिलो बनाएको छ अहिले मान्छेलाई अब एउटा पङ्क्ति छ त्यसैलाई पनि जय जयकार गर्ने अब मैले 31 र 32 सालमा 9 क्लास 10 क्लास पढ्दाखेरि त्यति बेलाको हाम्रो कोर्समा चाहिँ द इम्परर्स न्यू क्लथ भन्ने एउटा कथा थियो पछि धेरै बहुचर्चित हो त्यसमा त्यो क्लिसे जस्तो भएको छ किन बोला भनिरहनु त्यस्ता कुरामा पनि आहा हाम्रो बादशाह हाम्रो प्रधानमन्त्रीको लुगा क्या राम्रो क्या दामी छ 10 वर्षपछि समय हेरेर उहाँले दिनुभएको छ तिमी नादानहरूले के बुझ्छौ तिमी मूर्ख मनुवाहरू तिमीहरू त माटोमा चाहिँ त्यो लडीबुडी खेल्ने किराभन्दा माथि नै होइन हाम्रो प्रधानमन्त्रीले दिएको यस्तो चाहिँ दामी कुरा यस्तो कुराको त पछाडि के लाग्नु र तर परराष्ट्र मामलाको एउटा अध्ययनको अध्ययनकर्ताको हिसाबले लामै समय परराष्ट्र मन्त्रालयमा त्यसको नेतृत्व गरेको हिसाबले परराष्ट्र मन्त्रीको हैसियतले भारतका 2-2 जना परराष्ट्र मन्त्रीसँग समकक्षीसँग अनेकौँ सन्दर्भमा संवाद गरेको व्यक्तिको हैसियतले भारतीय प्रधानमन्त्रीलाई पनि भेटेको कुराकानी गरेको व्यक्तिको हैसियतले भारतीय मनोविज्ञानलाई बुझेको हैसियतले त्यसले यो विषयलाई वार्ताबाट समाधान गर्न सजिलो बनाएको होइन कि यसले एकदमै धेरै जटिल बनाएको छ र नेपाललाई नेपालको पक्षलाई नेपालको मागलाई नेपालको दावालाई एकाएक कमजोर बनाइदिएको छ। हाम्रो वार्तामा हाम्रो टेबलमा चाहिँ हाम्रो हात वार्ताको टेबलमा हाम्रो हात चाहिँ तल पारिदिएको छ।
1: विषय त पेचिलो बनेर आयो अनि भारत समेत यो समाधान गर्नको लागि अग्रसर बनेर आएको कुरा त सत्य हो नि। फेरि
0: खोइ मैले त त्यस्तो देख्दिनँ। उहाँहरूले कहिल्यै पनि नेपाल भारत समस्या हामी समाधान गर्दैनौँ कहिले पनि भन्नुभएको छैन। तर रियालिटी यही हो कि रियालिटी नम्बर एक, जब 1980-81 नेपाल भारत बिचमा अब सीमालाई व्यवस्थित गर्ने बारेमा एउटा सहमति भएर जोइन्ट टेक्निकल कमिटी जेटिसी भन्छ संयुक्त प्राविधिक समिति बन्यो, त्यसले नेपाल भारत सम्बन्ध केही सीमाहरूलाई समाधान गर्ने सन्दर्भमा केही सिद्धान्तहरू स्थापित गर्यो। जस्तो पहाडी क्षेत्रहरूमा पानी ढलो सिद्धान्त, डाँडाको यतापट्टिको भाग नेपालको उतापट्टिको भाग भारतको हुने गरी मेची महाकाली जस्ता ठुला नदीहरूको हकमा नदीलाई सिमाना मान्ने खालको र तराईका भूभागहरूमा जहाँ पटक पटक नदीले धार परिवर्तन गर्छ त्यस्तो ठाउँमा चाहिँ फिक्स बााउन्ड्री प्रिन्सिपल अर्थात् त्यति बेला नक्सा बन्ने बेलामा जहाँ सीमा भनेर भनिएको थियो आज यदि नदीले धार परिवर्तन गरेकै रहेछ भने पनि आज नदी बगिरहेको ठाउँबाट होइन त्यति बेला जहाँ थियो नदी त्यसकोलाई आधार बनाएर चाहिँ सीमा समस्या समाधान गर्ने भनेर यी केही प्रिन्सिपलहरू निर्माण भए। त्यही आधारमा 1981 नापी सुरु हुँदै गयो 2005 नापी हुँदै गयो। नापीमा सुस्ता र कालापानी क्षेत्र कालापानी लिपियाधुरा लिपुलेक एरिया बाहेक सबै ठाउँको नापी सम्पन्न भएर 182 थान स्ट्रिप नक्साहरू सीमाको 500 मिटर देखाउने गरीका नक्साहरू तयार पनि भएका छन्। तर समस्या त त्यहीँ अल्झिएको हो नि त। जब नेपाल भारत संयुक्त त्यो नापी टोली लिम्बियाधुराबाट बगेर आउने महाकाली नदी र लिपु लेकबाट बगेर आउने लिपु नदी अथवा खोलाको दोभानमा कन्फ्लुएन्समा पुग्यो, त्यसपछि भारतीय प्राविधिक टोली अलब्भ उहाँहरूले पर्खिनुभयो त्यो टोली आउँदै आएन। नेपाली टोली मात्रै भए पनि अगाडि बढौँ भन्नुभयो, कालापानीमा रहेको भारतीय सैन्य ब्यारेकले रोकिदियो। त्यो क्षेत्र त नापी नै हुन पाएन। यत्तिकै भइसकेपछि 2014 नेपाल भारत समेत आएको तेस्रो बैठकमा दुवै देशले के सहमति गरे भन्दाखेरि चाहिँ अरू ठाउँको समस्या जुन 182 स्ट्रिप नक्सा बनेका छन् र नापी सम्पन्न भएको 97-98% भूभागमा त्यहाँ ढलेका पिलरहरू ठाडो गर्ने, कहीँ कतै 10 गजा क्षेत्र मिचिएको छ भने त्यसलाई क्लियर गर्ने, अनि यो नदीले धार परिवर्तन गर्दा जमिन यताउता परेको छ भने त्यसलाई क्लियर गर्ने काम बााउन्ड्री वर्किङ ग्रुप भन्नेलाई दिने, त्यो भनेको नेपालको नापी विभागको डिजी र उताको सर्भेयर जनरल अफ इन्डियाको संयुक्त नेतृत्वमा रहने त्यो टिमलाई दिने, तर नापी नै नभएका कालापानी क्षेत्र र सुस्ताको सन्दर्भमा चाहिँ दुई परराष्ट्र सचिवको संयन्त्र बनाएर त्यसले टुङ्ग्याउने भनेर भनियो। आज कति वर्ष भयो 2014 आज 26 हो, 12 वर्ष 14 वर्ष भइसक्यो भन्दाखेरि चाहिँ के अरे 12 वर्ष भइसक्यो एउटा बैठक बसेको छैन। त्यो बैठक नबसी उहाँहरूले 2019 कालापानी लिपुलेक लिम्पियाधुरालाई समेटेर आफ्नो भूभागमा पारेर नक्सा प्रकाशन गर्नुभयो। हामीले अब्जेक्सन गऱ्यौँ, कुटनीतिक नोट पठायौँ र यो कुरा वार्ताबाट समाधान गरौँ भनेर वार्ताको मिति समेत तोकेर तपाईँहरूलाई सुविधा हुन्छ दिल्ली आउन तयार छौँ, तपाईँहरूलाई सजिलो छ काठमाडौँ आउनुहोस् हामी स्वागत गर्छौँ यो मितिमा या यो मितिमा अल्टरनेटिभ मिति समेत दिएर चिठी पठायौँ, जवाफ आएन। कोभिड सुरु भयो, कोभिडको बहानामा यी कुराहरू अगाडि बढेनन्। कोभिडकै बिचमा उहाँहरूले लिपुलेक जाने बाटो भर्चुअल्ली उद्घाटन गर्नुभयो। भनिसकेपछि
1: विगतमा विषय उठ्थ्यो, तपाईँहरूले सुल्झाउन सक्नु भएन, तपाईँहरूलाई भारतमा हेरेन, तपाईँहरूसँग सकारात्मक भएन। अहिले त दायरा फराकिलो भएर त आयो नि भनेर
0: होइन यो यो तपाईँको भित्री मनसाय पनि होला राम्रै मनसायका साथ भन्नुभयो
1: इन्डिया धुरा लिपुलेख र कालापानी समेत समेटेर नयाँ नक्सा जारी गर्नुभयो त्यसलाई कार्यान्वयनमा लैजान सक्नु भएन
0: कार्यान्वयनमा
1: ल्याउन सक्नु भएन
0: त्यसका लागि त भारत वार्तामा बस्न तयार हुनु पर्यो नि त भारत अब तपाईँले यति भनिसकेपछि मैले एउटा थप कुरा पनि जोडौँ हामीले त्यो राष्ट्रिय सहमति जुटायौँ सिङ्गो सदनले एकमतले त्यो नयाँ नक्सा समितिएको संविधानको संशोधनलाई अनुमोदन गर्यो आज मलाई असाध्य दुःख लागेको अर्को पाटो पनि छ प्रधानमन्त्रीले एउटा आत्मघाती कदम त चाल्नुभयो चाल्नुभयो असाध्यै गैर जिम्मेवार काम त गर्नुभयो गर्नुभयो उहाँको अभिव्यक्तिको परिणाम के भयो त भन्दा आज राष्ट्रिय मुद्दाहरूमा हुनुपर्ने जुन राष्ट्रिय एकता हो त्यसलाई उहाँले छिन्न भिन्न बनाइदिनु भयो अहिले राष्ट्रसभाका कतिपय साथीहरू कतिपयको मनमा होला उहाँलाई एकदम नमिठो पनि लागिरह होला म सबैलाई सबैको विवेकमाथि सन्देह गर्न पनि चाहन्न विवेकशील साथीहरू पनि हुनुहुन्छ विवेकशीलकै पृष्ठभूमिबाट आउनुभएका पनि साथीहरू हुनुहुन्छ तर एक खालका साथीहरू त देख्यौ हाम्रो प्रधानमन्त्री कति महान
1: साहसी प्रधानमन्त्री
0: भारतको जमिन चाहिँ कब्जा गरेका छौँ भनेर हाका हाकी भन्न सक्ने अब के भन्नुहुन्छ यसले राष्ट्रिय एकतालाई नै एकदमै छिन्न भिन्न बनाउने कुराहरू भयो मैले भन्दै थिएँ तपाईँले अघि जुन कुरा गर्दै हुनुहुन्थ्यो भारतले रेस्पोन्स गरेन त्यस्तो पनि होइन म त त्यो संविधान संशोधन पछि केही समय नेपाल भारत सम्बन्धमा उतार चढावहरू आए सत्य हो भारतीय मित्रहरूले भारतीय मिडियाहरूले भारतका कतिपय एक्स डिप्लोमेट्सहरूले फर्मर सेक्युरिटी अफिसरहरूले नेपालप्रति व्यक्त गरेका ती शब्दहरू म सुन्न पनि चाहन्न तर पनि अब हामी त सम्बन्धलाई त बलियो बनाउनै चाहन्थ्यौँ त्यसपछि भारतका प्रधानमन्त्रीको प्रतिनिधि बनेर सामन्त गोयल आउनुभयो त्यसपछि भारतीय सेनापति आउनुभयो भारतीय विदेश सचिव आउनुभयो मसँग पनि उहाँले वार्ता गर्नुभयो त्यसपछि म भारत भ्रमणमा गएँ र म र डाक्टर जयशङ्करले यो विषयलाई समाधान गर्नका निम्ति एकदमै गहिरो कुराकानी पनि गरेका छौँ दुवैले के अन्डरस्ट्यान्डिङ गरेका थियौँ भने अहिले यो इस्यु अलि बढी पोलिटिसाइज भयो यसलाई अलिकति मत्थर पनि पारौँ र त्योभन्दा अगाडि प्रधानमन्त्री लेभलमा यो कुराकानीहरू सुरु गरौँ त्यसपछि उहाँले जे गाइडेन्स दिनुहुन्छ हामी अगाडि बढौँ भनेर त्यस कारणले यो विषयमा भारतले वार्तै गर्न चाहेको थिएन अथवा कुरै भएको थिएन तपाईँहरूलाई चाहिँ गर्दै गरेका थिएन भन्ने कुरा एकदम गलत कुरा हो हामीले यो ढङ्गले गलत सूचनाहरू दिनु हुँदैन अब अहिले के रेस्पोन्स गर्यो भनेर तपाईँले भन्नुहुन्छ उहाँले बोल्नुभएको अर्को एउटा पाटो पनि छँदैछ इङ्ल्यान्डलाई समेत हामीले के अरे भूमिका खेलिदियो भनेर संलग्न
1: तेस्रो मुलुकलाई समेत जोड्नु
0: यो जतिको कुटनीतिमा चाहिँ बचकाना अपरिपक्व र गलत र कहिलेकाहीँ असाध्यै प्रत्युत्पादक कुरा कहिले पनि हुन सक्दैन पहिलो कुरा त हामीले बेलायतको मनसाय त्यो बेलायतको मनसाय सोध्नुभन्दा अगाडि भारतको यस सम्बन्धी चाहना के हो के भारत नेपाल भारत सम्बन्धका कतिपय विषयहरूमा तेस्रो पक्षलाई जोड्न चाहन्छ हामीले एकचोटि सोध्यौँ सोधेनौँ हिजो त अस्ति त भारतीय प्रवक्ताले विदेश मन्त्रालयका प्रवक्ताले डिक्लाइन गरिदिनु भयो हामी स्वीकार गर्दैनौँ भनेर अखबार परिएन अब के गर्ने प्रधानमन्त्री अब हाँसेर पनि भएन किसैका हाँसेर पनि भएन यो त लज्जाबोध भयो नि त व्यक्तिगत रूपमा बालेन्द्र शाहलाई लज्जाबोध हुँदा केही फरक पर्दैन थियो देशको प्रधानमन्त्रीलाई लज्जाबोध भयो देशलाई नै लज्जाबोध भयो र
1: तर उहाँको यो त दूरदर्शी प्रस्ताव पनि हो र
0: कसरी
1: समस्या समाधान गर्नको लागि विगतदेखिकै हेर्दाखेरि
0: आज प्रधानमन्त्री बालेन्द्र शाह म एउटा आग्रह गर्छु
1: ग्रेटर नेपालको परिकल्पना गर्ने प्रधानमन्त्री
0: आज अप्रिल एक पनि होइन अप्रिल फुल पनि होइन र गाई जात्रा अन्त साउनतिर पर्छ नर्मल्ली साउन मलाई फेरि यो विषय यति गम्भीर छ कि मलाई आहन पनि मन छैन त्यस्ता कुरामा यो ढङ्गले हामी प्रस्तुत हुने नै होइन पहिलो कुरा उहाँले चाहे हिजो मेयर हुँदाखेरि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएको कुरा होस् त्यो वाहियात कुरा थियो पार नलाग्ने कुरा थियो हामीले अब इतिहासमा फर्किने कुरा हो जुन सम्भवै हुँदैन त्यस कारणले हामीले सुगोली सन्धि स्वीकार गरेको हुनाले अब पुर्खाले गरे पनि गलतै थियो कि के थियो कि त्यो बेग्लै कुरा होला अब त्यता नजाउँ अहिले हामीले सुगोली सन्धि स्वीकार गरेको हुनाले हामीले आज लड्नुपर्ने भनेको सुगोली सन्धिले जब महाकालीलाई नेपालको पश्चिम सिमाना मान्छ र उसको भाषामा अब उपरान्त नेपालका महाराजाहरूले महाकाली पारीको भूभागमा आफ्नो दावा गर्ने छैनन् भनिसकेपछि महाकाली उहारीको त सबै हाम्रो हो। महाकाली उहारी भनेको स्वाभाविक रूपले लिम्पियादुरा हो, लिबुलेको हो, कालापानी हो, त्यहाँभित्रका विभिन्न गुन्जी लगायतका गाउँहरू हुन् भनिसकेपछि त्यहाँ केन्द्रित हुनुपर्ने ठाउँमा उहाँले दुई देशको सम्बन्धमा अनावश्यक तिक्तता ल्याउने गरी ग्रेटर नेपालको नक्सा राख्नु। केही मान्छेहरूले त्यति बेला पनि हाइ वाहवा लगाइरहेको थियो
1: राष्ट्रवादी प्रधानमन्त्री,
0: अनि अब अहिले उहाँले भारतको भूमि मिसेका छौँ भनिदिनुभयो। अब यस्तो खालको गैर जिम्मेवार अभिव्यक्तिले म एक दुईवटा उदाहरण दिन्छु तपाईँलाई। गत वर्ष थाइल्यान्ड र कम्बोडियाको बिचमा छोटो युद्ध भयो, उहाँहरूको सीमाको एक एक लफडाहरू छ। अब मनसाय ठिकै हुँदो हो, एकदम यङ सबभन्दा कम उमेरकी प्रधानमन्त्री थिए सेनावात्रा, उनको बुवा पनि थाक्सिन सेनावात्रा पहिले प्रधानमन्त्री भएका थिए, के मिलेन सेनाले उनलाई हटाएको थियो, भर्खर 37-38 वर्षको। अब असल मनसाय नै होला, उनले कम्बोडियाको प्रधानमन्त्रीलाई सेना फिल्डमा लडिरहेका छन्, कम्बोडियाको प्रधानमन्त्रीलाई फोन गरिन् मात्रै होइन, अङ्कल भनेर नाता लगाइन् र केही अप्ठ्यारो पऱ्यो भने म सेनालाई सम्झाइदिन्छु भनेर सेनालाई को मनोबल गिराउने काम गरे बापत के भयो तपाईँलाई परिणाम थाहा नै होला। एकजना व्यक्तिको मूर्खताको मूल्य कहिलेकाहीँ राष्ट्रलाई साह्रै महँगो पर्छ। त्यस कारणले गर्दा हामीले उसमा देखि नै रहेका छौँ, युक्रेनमा त्यहाँका राष्ट्रपतिले आफ्नो भू राजनीतिलाई पटक्कै वास्ता नगरिकन, हामी कहाँ छौँ, कुन अवस्थितिमा छौँ भन्ने कुराको वास्ता नगरिकन, म त नेटोको सदस्य हुन्छु, युरोपियन युनियनमा जान्छु भन्नाको परिणाम, नेटोको सदस्य हुन्छु भनेको अमेरिकी सेनालाई चाहिँ आफ्नो बोर्डरसम्म, रुसको बोर्डरसम्म ल्याउँछु भनेको हो। उनको त्यो मूर्खतापूर्ण निर्णयले आज युक्रेन के भइरहेछ हामी सबैलाई थाहा छ। त्यस कारणले कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको कुरालाई जय जयकार, हामीले भारतको भूमि कब्जा गरेका छौँ भन्ने कुराको जय जयकार, यो त यस्तो प्रश्नको के जवाफ दिनु भन्नु नि, यस्तो परिवृत्तिको यसले देशलाई धेरै अप्ठ्यारोमा पुर्याउँछ। अब मूल समस्या यही हो, भोलि प्रधानमन्त्री कुनै दिन त भारतको भ्रमण गर्नुहोला, या राष्ट्रमन्त्रीले गर्नुहोला, अर्को कसैले गर्ला, भारतीय मित्रहरूले खुद तपाईँको प्रधानमन्त्रीले स्वीकार गर्नुभयो हाम्रो जमिन मिचेको कुरा फिर्ता गरिदिनुहोस् भन्यो भने कहाँ कहाँको भूभाग फिर्ता गर्नुहुन्छ, त्यो फिर्ता गर्ने अधिकार मलाई हुन्छ, त्यसो गर्न नेपाली जनताले स्वीकार गर्छन्। यस्तो खालको गैर जिम्मेवार अभिव्यक्तिलाई पनि जस्टिफिकेसन गर्ने र अब यसबाट त वार्ताको नयाँ ढोका खुल्यो भन्ने खालको कुरा चाहिँ त्यो एकदम बेकारको कुरा हो।
1: युकेको चारवटा प्रान्तमध्ये इङ्ल्यान्डलाई समेत जोडेर जसरी प्रधानमन्त्रीले अभिव्यक्ति दिनुभयो, अब त कि वार कि पार, त्यति बेलाको विषय समेत जोड्न सक्ने खोज्न सक्ने प्रधानमन्त्रीले पक्कै पनि समस्या समाधान गर्नुहुन्छ भनेर आश्वस्त विश्वस्त हुने ठाउँ
0: होइन,
1: अनि त्यसको सङ्केत देखिँदैन।
0: होइन, भारतले नै भनिसक्यो कि हामी यो द्विपक्षीय समस्यामा तेस्रो पक्षलाई इन्भल्भ गर्दैनौँ, मैले बुझेसम्म मिडियामा आएका कुराहरू हुन्।
1: त्यसो त भारत र बङ्गलादेशको विवाद समस्या समाधान गर्नु पनि 2014 कुनै देशलाई समावेश गरेको थियो।
0: अस्ति ट्रम्पले चाहिँ मैले भारत र पाकिस्तानको जुन छोटो लडाइँ भएको थियो त्यो लडाइँको मध्यस्थता मैले गरेको हुँ भन्दा, अमेरिका जस्तो शक्तिशाली देश जसतिर ढल्किन लाग्यो अहिलेको भारत सरकार भनेर सर्वत्र चर्चा पनि थियो छ, जो क्वाडमा क्वाड्रपल जुन एउटा सैन्य सहकार्य छ अमेरिका जापान भारत र अस्ट्रेलियाको, त्यसमा चाहिँ जोडिएको छ, उसले चाहिँ नो भन्यो हामीलाई भारत र पाकिस्तानको द्वन्द्वमा कुनै तेस्रो देशको मध्यस्थता भएको पनि छैन, मध्यस्थता हामीलाई स्वीकार्य पनि छैन भनेर भन्यो। उसले नेपालसँगको सम्बन्धमा नेपालका सँगको समस्या समाधानका निम्ति बेलायतको सहयोग लिन्छ भनेर बुझ्नु मूर्खता नम्बर एक, बेलायतले त्यस्तो मध्यस्थता स्वीकार गर्छ भनेर बुझ्नु मूर्खता नम्बर दुई, र त्यो कथम कदाचितलाई एकदम अनहोनी भयो, एउटा हाइपोथेसिस राखौँ कि मान्यो अरे, अनि मानिसकेपछि उसले यो त नेपालकै भूभाग हो, जबकि हामीलाई थाहा छ 1816 सुगौली सन्धि हुँदा त्यस अगाडि पछाडिका नक्साहरू, त्यस पछाडि 1820 दशकमा, 30 दशकमा, 40 दशकमा, 50 दशकसम्म पनि बेदुराबाट निस्किने महाकाली नदीलाई नै सीमा नदी मानिएको नक्साहरूमा प्रष्ट देखिन्छ। नेपालले बनाएको नक्सा होइन त्यो, ब्रिटिस इन्डियाले नै बनाएको नक्सा हो। पहिला इस्ट इन्डिया कम्पनीले, पछि ब्रिटिस इन्डियाले बनाएको नक्सा हो। तर जब बेलायतलाई महसुस भयो कि त्यो भूभाग आफूले लिन सकियो भनेदेखि चाहिँ तिब्बतमा एक्सेस गर्न सजिलो हुन्छ भन्ने भइसकेपछि पहिलो चरणमा 1957 पछि त्यस्तो देखिन्छ, 1857 पछि कि बिस्तारै लिम्पियादुरबाट निस्किने महाकाली होइन कि लिपु लेकबाट निस्किने लिपु नदी या खोला, त्यसलाई महाकाली मानेर केही नक्साहरू प्रकाशित छन् सीमा मानेर। त्यस पछाडि त झन् यो कालापानीको खोल्सीलाई मानेर नक्सा बनेको छ। अनि त्यसो गर्ने र जससँग भारतको अरबौँ डलरको बिजनेस छ, जसमा लाखौँ मान्छेहरू भारतीय डायस्पोरा त्यहाँ छ, जसले त्यहाँको पोलिटिक्सदेखि लिएर धेरै कुरामा प्रभाव पार्छन्, त्यो स्थितिभित्र त्यो चर्चिलको देश जसले कुनै बेला राष्ट्रिय स्वार्थ भनेको चाहिँ मतलब विदेश नीति भनेको आफ्नो राष्ट्रिय हित, आफ्नो राष्ट्रिय स्वार्थ बाहेक अरू केही पनि होइन भनेर भन्थे, अनि बेलायतले चाहिँ नेपालको फर्मा बोल्छ भन्ने ढङ्गले यी असम्सनका साथ यदि गरिएको हो भने पनि यो एकदमै गलत कुरा हो, त्यसले नोक्सान बाहेक अरू केही पनि गर्दैन।
1: तपाईँहरूले विगतमा सुल्झाउन नसकेको विषय जस्तो लिम्पियादुरा, लिपुले, कालापानी, सुस्तादेखिको विषय, अनि अर्को कुरो इपिजीको प्रतिवेदन समेत बुझाउन सक्नु भएको थिएन। अनि त्यसो हो भने लिपु लेकमा, लिम्पियादुरामा, कालापानीमा निर्वाचन भयो भनेर समेत प्रश्न गरेर आएछन् क्या?
0: अनि प्रश्न त जे पनि गर्न पाइयो, तर त्यसो प्रश्न गर्नेहरूलाई
1: नेताहरू पुग्न सके,
0: त्यसो प्रश्न गर्नेहरूलाई मेरो सिम्पल यही प्रश्न छ, तपाईँहरूले यो प्रश्न त्योभन्दा अगाडिका कुनै शासकहरू, राजा महाराजाहरू कसैलाई सोध्नुभयो? 2032 सालमा नेपालको पहिलो प्रशासनिक नक्सा, 32 या 33 पहिलो प्रशासनिक नक्सा निस्किँदाखेरि किन त्यसलाई बुच्चो पारियो, कसले बुच्चो पार्यो प्रश्न गर्नुभयो? अरू थुप्रै थुप्रै थुप्रै यो इतिहासमा अब यस्ता प्रश्नहरूले फेरि कहीँ हामीलाई पुर्याउँदैन। हिजो गल्ती गरिएको रहेछ भने पनि त्यो फेरि नेकपा एमाले नेतृत्वको सरकारले गर्यो, केपी ओलीको नेतृत्वमा त्यो काम भयो, तर सिङ्गो देशले गरेको हो, किनभने सिङ्गो पार्लियामेन्ट 100% आफ्नो ठाउँमा थियो। सरिता गिरीले विरोध गर्नुभएको थियो, पार्टीले तत्काल कारवाही गरेर हटाइदियो उहाँको पार्टीले। सिङ्गो देश एकताबद्ध भएको बिरलै उदाहरण मध्ये एउटा हो, यो देशले गरेको हो, यो प्रश्न यसमा गर्व गर्नु पर्दैन। त्यसपछि बल्ल अनि हाम्रो दावा सुरु भयो, हाम्रा वार्ताहरू सुरु हुन्छन्, त्यसपछि हाम्रा कुराकानीहरू सुरु हुन्छन्, र भारतले हाम्रो एकदम पूर्ण विश्वास छ, ढिलो चाँडो उहाँहरूले यो कुराहरू नसुनिकन उपाय नै छैन। तर त्यसका निम्ति एकातिर ग्रेटर नेपालको नक्सा राखेर छिडाउने, अर्कोतिर तपाईँको भूभाग पनि हामीले कब्जा गरिदिएछौँ जस्तो खालको
1: तपाईँहरूलाई कतिसम्म निरीह ठान्यो भने इपिजीको प्रतिवेदन समेत स्वीकार गरेन।
0: निरीह ठानो या त्यो प्रतिवेदन मार्फत खुद भारतीय एमिनेन्ट पर्सनहरूले समेत दिएका सुझावहरूले चाहिँ कतिपय कुराहरूमा चाहिँ भनौँ न दुई देशको सम्बन्धलाई राम्रो पार्छ भन्ने कुरालाई उहाँहरूले अन्यथा रूपमा लिनुभयो, त्यो उहाँहरूले जान्ने कुरा हो। मैले जान्ने यति हो कि नेपालले मात्रै चाहेर इपिजी बन्ने थिएन, नेपाल र भारत दुईवटा देशका प्रधानमन्त्रीले चाहेर बनेको हो। 21 उहाँहरूले दुईवटा कुरा भन्नुभयो त्यसको ट्युआरमा, एउटा नेपाल भारत सम्बन्धको समग्र ऐतिहासिक पक्षहरूको पुनरावलोकन रिभ्यू, अनि सुकै नै रिभ्यू गर्नुपर्ने जरुरी छ, केही कमीहरू रहेछन् भन्ने कुराको रियलाइजेसन, र अब नयाँ शताब्दी सुहाउँदो, नयाँ युग सुहाउँदो सम्बन्धलाई चाहिँ थप सुदृढ गर्नका निम्ति चाहिने सुझावहरू देऊ भनेर, अनि दुईटै देशको प्रधानमन्त्रीको सहमतिबाट बनेको हो। राम्रो कुरा के हो भनेदेखि यति गम्भीर विषय, यति जटिल विषय पनि उहाँहरूले सर्वसम्मतबाट त्यो डकुमेन्ट तयार गर्नुभयो। भारतीय प्रबुद्ध वर्गहरूले जसमा जसको नेतृत्व भरतसिंह कोसियारीले गर्नुभएको थियो, जो पछि गभर्नर पनि हुनुभयो सम्भवतः गुजरात या
1: महाराष्ट्रको
0: होला, उहाँले अथवा पहिला उहाँ उत्तराखण्डको चाहिँ मुख्यमन्त्री हुनुहुन्थ्यो, नेपालमै राजदूतको रूपमा काम गर्नुभएका जयेन्द्र प्रसादजी अथवा अरू दुईवटा प्रबुद्ध व्यक्तिहरू, उहाँहरूले सम्बन्धलाई बिगार्ने गरी केही कुराहरू गर्नुभएको थियो होला त पक्कै थिएन होला। तपाईँ हामी एउटा लेमेनले सोझो अनुमान गर्ने कुरा के हो भने उहाँहरूले टियुआरले भने जस्तै सम्बन्धको समग्र पुनरावलोकन पनि गर्नुभएको थियो होला र अब यसरी अगाडि बढ्दा सम्बन्ध राम्रो हुन्छ भन्ने पनि उहाँहरूले सुझावहरू दिनुभएको थियो होला। अब नेपाल भारत सम्बन्धमा केही स्पोइलरहरू छन्, स्पोइलरहरू भनेको बिगार्ने, फटाल्न चाहने, दुधमा कागती हालिदियो भने फाट्छ, त्यस्तो फटाल्न चाहनेहरू पनि छन्। सम्भवतः उनीहरूलाई लाग्यो होला नेपाल र भारतको सम्बन्ध साँच्चै राम्रो हुँदै गयो भने त खेलो फड्को रोकिन्छ, कतिले यसैलाई प्रोजेक्ट बनाएका छन्, कतिले त्यसैको नाममा बिहान साँझको गुजारा चलाइरहेका होलान्, कतिले छात्रवृत्ति पाइरहेका होलान्, कतिले के गरिरहेका होलान्, म त्यता जान चाहिनँ। उनीहरूलाई नेपाल भारत सम्बन्ध राम्रो भएको मन पर्दैन, त्यो दुवैतिर छन्, नेपालतिर पनि छन् कतिपय त्यस्ता व्यक्तिहरू। त्यस कारणले गर्दाखेरि सम्भवतः भारतको लिडरसिपले त्यसलाई गलत ढङ्गले बुझ्यो। मैले बुझेको एउटा विषय के थियो भन्दाखेरि, अब यद्यपि मैले त्यो हेर्न पाएको छैन, मेरै म राष्ट्रमन्त्री भएकै बेलामा मेरो कार्यकक्षको भित्री कोठामा त्यो प्रतिवेदन नेपालतर्फका संयोजक डाक्टर बेगबहादुर थापाले दराजमा ताला लगाएर त्यो ताला उहाँले आफै राख्नु भएको छ र धेरैचोटि यो ताला म बुझाउनु पाउँ भन्नुभएको छ। मलाई लाग्छ त्यो कसैले खोलेको पनि छैन, खोल्नु पनि हुँदैन, मलाई पनि त्यो अथोरिटी थिएन, प्रधानमन्त्रीले नहेरिकन मैले हेर्नु मिल्दैन थियो। तर मैले मोटो बुझेको के छ भन्दाखेरि नेपाल भारत सम्बन्धको एउटा जटिल पाटो भनेको खुला सिमाना हो। यो एकदमै यसले कति कुराहरूमा एकदम राम्रो पनि गरेको छ, सीमावर्ती मुलुकमा के अरे ठाउँहरूमा दुवैतिर एकदमै भाइचारा सम्बन्ध छ, बिहेबारीदेखि लिएर सानातिना किनमेलदेखि लिएर अनेकौँ कुराहरू छन्। तर खुला सिमानाको दुरुपयोग पनि भइरहेको छ, किनभने नेपाल को नेपाली को भारतीय को छिरेर आएको अर्को तेस्रो देशको खास गरेर अब पाकिस्तानी बङ्गाली या अरू कोही, अब अमेरिकनलाई चिनौँला हामीले, चाइनिजलाई चिनौँला, युरोपियनलाई चिनौँला, तर यो दक्षिण एसियाको त चिन्न गाह्रो छ नि त, हामी त एउटै नर्मल्ली एउटै रूप रङका खालका छौँ। अब कति बेला त्यो खुला सिमानाको दुरुपयोग हुन्छ, नेपाललाई पनि त्यसले असर गर्छ, तर भारत एउटा उदीयमान राष्ट्रको हैसियतले सुरक्षाको थ्रेड त नेपाल उता बढी होला, कहीँ त्यस्ता घटना पनि घटेका छन्।
1: अब तिन विकास निकाल्न
0: एकै मिनट मैले
1: सकेँ।
0: त्यस स्थितिभित्र सम्भवतः प्रबुद्ध व्यक्तिहरूले एउटा बिन्दुमा गइसकेपछि यो खुला सिमाना खास ठाउँबाट मात्रै क्रस गर्ने हुनुपर्छ, त्यहाँ चाहिँ कुनै न कुनै ढङ्गले आइडेन्टिफिकेसनको व्यवस्था गर्नुपर्छ, केही रेकर्ड राखेर केही परिचय पत्रको आधारमा जानुपर्छ, त्यसो भयो भने मात्रै अपराध रोक्न सकिन्छ। सीमावर्ती नागरिकहरूलाई त अप्ठ्यारो पार्नै दिनुहुन्न, तर त्यो खुला सिमानाको दुरुपयोग नहोस् भन्नका निम्ति कहीँ न कतै त्यो एउटा रेगुलेसनको व्यवस्था गर्नुपर्छ भन्ने कुरामा सायद उहाँहरू सहमत हुनुभयो होला जस्तो लाग्छ मलाई। सम्भवतः त्यही कुरालाई कसैले सुनाइदियो, है ल प्रबुद्ध वर्गले त बोर्डर सिल गर्ने कुरा गर्न थाल्यो, नजिकै बिहार छ, नजिकै उत्तराखण्ड छ, यो विषय त त्यहाँको लोकल पोलिटिक्सको त भयङ्कर ठुलो कुरा हुन्छ, मधेसमै पनि कहिलेकाहीँ त्यो पोलिटिक्सको विषय हुन्छ, सायद यस्तै कारणले मिसअन्डरस्ट्यान्डिङका कारणले उहाँहरूले बुझ्नु भएन। तर मलाई आज पनि के लाग्छ भने त्यो बुझ्दा नै कल्याण छ, किनकि त्यसले दुई देश बिचको सम्बन्धलाई राम्रो बनाउनकै लागि प्रबुद्ध व्यक्तिहरूले सुझाव दिनुभएको छ।
1: अब सोल्युसन निकाल्ने भने त विन विन सिचुएसनमै गएर होला नि फेरि,
0: होइन? बिल्कुल, त्यसमा त केही कुरै भएन, र विन विन त हुँदै हो। त्यसमाथि म के भन्छु भनेदेखि भारत ठुलो देशको हैसियतले कति कुराहरूमा उसले एकदमै रेसिप्रोसिटी खोजेर पनि हुँदैन, जस्तो व्यापारको मामलामा कुरा गरौँ, उसले अलिकति उधार नभइदिने हो भने नेपालको व्यापार फस्ट आउँछ कसरी, नेपालका उद्योगहरू फस्ट आउँछन् कसरी, किनभने भारतसँग त हामी त कम्पिटिसन त गर्न सक्दैनौँ नि। कृषिकै कुरा गरौँ, भारतमा कतिपय ठाउँमा 40% सब्सिडी छ, ठुलो ठुलो इरिगेसनहरू छन्, ठुला ठुला उहाँहरूले त्यही फर्टिलाइजर प्लान्टहरू पनि छन्, त्यो कृषिसँग कम्पिटिसन गर्न नेपालको कृषिले सक्दैन भने त्यस्ता मामलामा उहाँले अलिकति फराकिलो साथी राख्नु पर्दैन र त्यस कारणले विन विन नै हो। तर
1: विगतमा धेरै चिड्याउने काम गरियो, उत्तेजित अभिव्यक्ति दियो,
0: मलाई त्यस्तै
1: भएर भारत बिचकियो,
0: मलाई त्यस्तो लाग्छ।
1: राष्ट्रपतिका नेताहरूले अहिले भनिरहेको छ नि त, हामी चाहिँ बोल्ने होइन काम गर्ने,
0: कस्तो
1: परिणाम निकालेर देखाउने,
0: कस्तो हुन्छ भने नि
1: जस्तो विगतमा
0: यो
1: संसदबाटै सत्यमेव जयते कि सीमामेव जयते भनेर चिडाउने काम
0: कस्तो हुन्छ भने कस्तो हुन्छ भने ऋषिजी तपाईँहरू म साथीहरू समयले आइटो भेटे उस्तै उस्तै होला तर म अलिक बलियो रहेछु अलिक पहलवान टाइपको रहेछु र सँगै हिँड्दैछु मैले तपाईँको खुट्टा कुल्चिएँ भने तपाईँले अय्या भन्न पाउने कि नपाउने ए साथी यसरी खुट्टा कुल्चिँदै नहिँड त भन्न पाउने कि नपाउने नेपालले जम्मा जम्मी भने त्यही हो यदि यो बढी हो भने नेपालले त्यसो नभनेर के गर्ने त होइन भने अन्यथा न नेपाल र नेपाल भारतको प्रतिस्पर्धी हो न भारतको प्रतिद्वन्दी हो बहिर्भाव सोच्ने त हामी त कल्पनै गर्दैनौँ मैले अघि नै भनिहालेँ भारतले गरेको प्रगति संसारको अब निकट भविष्यमै तेस्रो ठुलो शक्ति हुन्छ खुसी नै छौँ हामी उत्तरतिर पहिलो शक्ति होला हुने आर्थिक शक्ति हुने प्रोजेक्सनका साथ चिन अगाडि बढेको छ अलरेडी ऊ दोस्रो सधैँ छ एकातिर दोस्रो एकातिर तेस्रो शक्ति भए र त्यो विशाल बजारसँग नेपालको अर्थतन्त्र कहीँ न कहीँ जोडिँदै जान पायो भने नेपाल त्यसबाट प्रगति हुँदै जान्छ हामी त भारतको प्रगतिमा खुसी छौँ तर जतिसुकै सानो हौँ हामीहरू सार्वभौम राष्ट्र हो यसले आफ्ना कुराहरूमा सुनिर्णय त गर्न पाउनु पऱ्यो नि त पाउनु पऱ्यो कि परेन आफ्नो संविधान आफै बनाउनु पाउनु पऱ्यो कि परेन आफ्नो वैदेशिक सम्बन्ध उसले स्वतन्त्र ढङ्गले कार्यान्वयन गर्न पाउनु पऱ्यो कि परेन कुन देशसँग सहायता लिने नलिने भन्ने बारेमा नेपालको पार्लियामेन्टको सभेरन राइट नेपालको चाहिँ एक्जिक्युटिभको कार्यकारिणीको चाहिँ सभेरन राइट हुनु पऱ्यो कि परेन हाम्रा मित्रहरूले हाम्रा छिमेकीहरूले ध्यान दिने कुरा यति मात्रै हो कि कहीँ कतै नेपाल एकातिर ढल्केर हाम्रो आधारभूत हितको विरुद्ध नचलोस् नेपालको भूमि हाम्रा स्वार्थहरूको विरुद्ध हाम्रा हितहरूको विरुद्ध प्रयोग नहोस् भन्ने कुरामा उहाँहरूले नेपालसँग चासो राख्ने हक छ बाँकी कुराहरूमा
1: यहाँ त कोही प्रो इन्डियन बन्ने कोही प्रो चाइनिज
0: त्यो एकदम गलत कुरा हो
1: कोही प्रो अमेरिकन
0: एकदमै गलत कुरा हो र
1: कोही
0: हामी प्रो नेपाली हुने हो
1: नेपाली भन्ने छैन
0: नेपालको आवाज बोल्ने हो नेपालको शिर ठाडो गर्ने हो नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर चल्ने हो त्यो नेपालको राष्ट्रिय हितको सर्वोपरिता केमा छ त भन्दा दुवै छिमेकीहरूसँग राम्रो सम्बन्ध आकाशको छिमेकीसँग पनि हाम्रो राम्रो सम्बन्ध हामी राम्रो सम्बन्ध नै राखेर अगाडि बढ्ने हो तर यदि उहाँहरूले हामीलाई जबरजस्ती आफ्ना एजेन्डाहरूमा हिँडाउन खोज्नुभयो भने सरी मित्र वी क्यान नट अफोर्ड इट भनेर हामी यो चाहिँ हामीले थाम्न सक्दैनौँ हाम्रो नीतिले पनि त्यो दिँदैन हामी त्यसो गर्दैनौँ है यो कुरामा चाहिँ तपाईँहरू मेरो असहमति रह्यो बाँकी कुरामा वी आर ओके भनेर अगाडि बढ्ने हो त्यो राष्ट्रिय हितका आधारमा अगाडि बढ्ने त्यो हितमा का आधारमा अगाडि बढ्नका निम्ति तिनवटा कुरा चाहिन्छ एक राष्ट्रिय सहमति र एकता चाहिन्छ जो आज यो विषयले नराम्रोसँग खण्डित हुँदैछ नहोस् भन्ने मेरो आग्रह छ दोस्रो बाह्य सम्बन्ध सञ्चालन गर्ने भनेको सरकारले हो सरकारले एकदमै परिपक्व ढङ्गले राष्ट्रिय हितलाई सर्वोपरि राखेर गर्नुपर्छ जुन दुर्भाग्यवश अहिले एकदमै डेभिएट भयो प्रधानमन्त्रीको अभिव्यक्ति र त्यसको बचाउमा कतिपय व्यक्तिहरू लाग्दाखेरि र तेस्रो कुरा भनेको चाहिँ एकदमै कूटनीतिक कौशलबाट वार्ता सम्वाद केही शङ्का छ उहाँहरूको मनमा केही आशंकाहरू छन् केही प्रश्नहरू छन् भने क्लेरिफाई गर्दै गर्दै जाने हो यही बाटो हो जस्तो मलाई लाग्छ
1: यस्ता यस्ता विषयले राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि फाटो आउन सक्छ तपाईँलाई त्यस्तो लाग्छ रवि लामिछाने
0: यस्ता एजेन्डा
1: भाँचिने
0: अब मलाई त्यो कुरा भन्दा पनि अब हुन त म कस्तो ठान्छु अघि पनि हामीले चर्चा गऱ्यौँ नेपाल एउटा अस्थिरताको चक्रव्यूहमा धेरै लामोदेखि समयदेखि छ पिपी कोइरालाले द्वितीय बहुमत पाएर पनि डेढ वर्षभन्दा बढी शासन गर्नु पाउनु भएन र निर्वाचित पहिलो जननिर्वाचित प्रधानमन्त्रीलाई जेल हाल्दा पहिलो निर्वाचित पार्लियामेन्ट भङ्ग हुँदा उहाँले जहाँ अपेक्षा गर्नुभएको थियो जवाहरलाल नेहरूसँग त उहाँको पर्सनल लेभलमा समेत सम्बन्ध थियो भारतले त्यो कदमलाई एक खालको मौन समर्थन गर्यो त्यहाँबाट सुरु हुन्छ पछि त्यो अवसर केपीले पाउनुभएको थियो तर तीभित्रबाट विभाजन भयो आज पनि म बुझ्दिनँ किन प्रचण्ड विभाजित हुनु परेको थियो किन माधव नेपाल विभाजित हुनु परेको थियो तर त्यसको मूल्य त देख्दा पऱ्यो नि त आज रविजीहरू मतलब राष्ट्रिय स्वतन्त्र पार्टी त्यही हैसियतमा छ त्यो अस्थिरतामा उहाँहरू नपर्नुहोस् भन्ने मेरो आग्रह छ मेरो कामना पनि छ पाँच वर्ष राम्रो गर्नुहोस् हामी त्यो कामना गर्छौँ। तर शङ्का उत्तिकै छ। पहिलो कुरा,
1: नेकपाको नियति राष्ट्रपाले पनि बिहोर्न सक्छ।
0: पहिलो कुरा त यो वास्तवमा भन्नुहुन्छ भने एज अ पार्टी फर्मेसन भएकै छैन। यो त एक किसिमले अब पोलिटिकल भाषामा यस्तोलाई लुज अलायन्स भन्न सकिन्छ। जम्मा जम्मी भन्यो भने मैले भन्दा भन्नुपर्छ यो बालनको फ्यान क्लब प्लस रविजीको फ्यान क्लबको एक खालको म्यारिज हो। बालनजीलाई चुनावमा जानका लागि राष्ट्रव्यापी एउटा सङ्गठनको नेटवर्क चाहिएको थियो, रविजीलाई विभिन्न कारणले एउटा फेस भ्यालु भएको पात्र चाहिएको थियो। अब मिल्दै जानुभयो भने राम्रो हुनेछ। पाँच वर्ष हामी बाहिर बस्ने कुरामा केही ठुलो कुरा नै छैन, मेन्टली हामी तयारै छौँ। तर एउटा विचारको जगमा उभिएका, अनुशासनको जगमा उभिएका, एउटा उद्देश्यले एउटा आदर्शले बाँध्दै ल्याएका पार्टीहरू त नेकपा विभाजित भयो, नेकपा एमाले विभाजित भयो, माओवादी विभाजित भयो, नेपाली काङ्ग्रेस हिजो एकचोटि विभाजित भयो, आज भौतिक रूपले एक ठाउँमा हुनुहुन्छ, अब भावनात्मक रूपले उहाँहरू कुनै हालतमा हुनुहुन्छ, हामी सबैलाई थाहा छ। त्यस्तो स्थितिभित्र केही चिजले बाँधेको छैन। जम्मा जम्मी दुईवटा चिजले बाँधेको छ, केहीलाई रविजीको क्रेजले बाँधेको छ, केहीलाई बालेन्जीको क्रेजले बाँधेको छ। अब बाहिर भाँडाहरू बजेको सुनिन्छ, होइन, उहाँहरूको घरभित्र बजेका भाँडा त यो प्राइम टेलिभिजनको स्टुडियोसम्म पनि आइपुग्छ होला, हामीसँग पनि आइपुग्छ। पार्टी सभापतिले आफ्नो सरकार हुँदा त्यो अनुभूति कति गर्न पाउनु भएको छ, उहाँले भनेअनुसार सरकार कसरी चलेको छ, उहाँले रिकमेन्ड गरेका मन्त्रीहरू कतिले चाहिँ त्यहाँ पोर्टफोलियो पाउनुभयो पाउनु भएन, अहिले सभामुखी उहाँले साँच्चै सभामुखको रूपमा भूमिका खेल्न पाउनु भएको छ कि उहाँ एउटा एकदमै लाछाप जस्तो बन्न बाध्य हुनुभएको छ अथवा बनिरहनु भएको छ, यी त देखिएकै कुराहरू हुन्। त्यसमा देखि धेरैकै कुरा गर्नु र
1: यसको पदक्षेप चाहिँ निकट भविष्यमै हुन सक्छ त रवि लामिछानेको भारत।
0: अब मैले अघि एउटा शब्द भनेको थिएँ, त्यसो भएर रविजीले जे स्वागत पाउनु भएको छ, जे उहाँले उच्चस्तरको भेटघाट गर्नुभयो, त्यो नेपालको आधारभूत राष्ट्रिय हितमा होस्। राष्ट्रपाको हितमा हुँदा पनि के को त फाइदै होला, एउटा पार्टी यदि त्यो पोलिटिकल बन्दै गयो, फ्यान क्लबबाट चाहिँ त्यो पोलिटिकल पार्टीको रूपमा कन्भर्ट हुँदै गयो भने देशको लागि राम्रै हुन्छ। तर यदि त्यो पार्टीको हितमा मात्रै सीमित भयो र पार्टीभित्र पनि अब होइन, यो त लेमेलले पनि बुझ्ने कुरा हो। हिजो प्रधानमन्त्रीजीलाई निम्ता थियो, प्रधानमन्त्रीको भ्रमणको तयारीको सिलसिलामा भारतीय विदेश सचिव आउँदै हुनुहुन्थ्यो, के कुरा मिलेन, उहाँको भ्रमण रोकिएको स्थिति छ, त्यसको ठाउँमा सभापति जानुभएको छ, सभापतिलाई उच्च स्तरको चाहिँ एउटा स्वागत गरिएको स्थिति छ, त्यही ढङ्गको महत्त्व दिइएको अवस्था छ, त्यो कुरा आएर यही रूपमा रहन्छ कि रहँदैन भन्ने कुरा अब हामी एजना आउटसाइडरले भन्नु चाहिँ त्यति उचित नहोला। म फेरि पनि यो अस्थिरताको
1: तपाईँहरू राष्ट्रपामा फुट चाहिँ ल्याउन चाहनुहुन्छ होइन?
0: मैले हेर्दा राष्ट्रपाको यो दुई महिने सवा दुई महिने सरकार एक्सन के का निम्ति भन्ने कुरा हुन्छ, एक्सन कस्तो भन्ने हुन्छ। एक्सन त फिल्ममा भिलेनहरूले पनि गर्छन्, एक्सनै गर्छन्, सर्वसाधारण मान्छेहरूलाई कुट्छन् पिट्छन्,
1: दुई महिनामै गरेर देखाइदिनु भयो,
0: देखाउनु भयो, तर कसका लागि देखाउनु भयो भन्ने कुरा होला, कुन वर्गका लागि देखाउनु भयो भन्ने कुरा होला। मैले हेर्दा समग्रमा यो सरकार जुन बाटोमा जान खोजिरहेको छ, मैले कहीँ कतै पनि लोकतन्त्रको छाया पनि भेट्दिनँ। उहाँका निम्ति प्रधानमन्त्रीका लागि राष्ट्रपति नथिङ बोल्दै हुनुहुन्छ, आफ्नै डकुमेन्ट पढ्दै हुनुहुन्छ, जोरको उठेर हिँडिदिनुहोस् नो मतलब, विदा गर्न नआउनुहोस् नो मतलब, संसदहरू कराएको कराई हुनुहुन्छ, ए बाबा आउनुहोस् हाम्रा प्रश्नको जवाब दिनुहोस्, इग्नोर गरे गरे गरे गरे एक दिन एकदमै पुरा चाहिँ स्टाइल देखाउँदै ल म खडा भएँ ल सोध्नु के सोध्नु सोध्नु। पार्लियामेन्ट भनेको
1: प्रतिपक्षीहरूले सोध्नै सक्दैनन् के, फेरि
0: सुन्नु न,
1: अन द स्पट
0: पार्लियामेन्ट संसारमा ठुला ठुला विवादको बिचबाटै गुज्रिरहेका हुन्छन् पार्लियामेन्ट, तर पार्लियामेन्ट चल्छ कसरी, पार्लियामेन्ट अगाडि बढ्ने भनेको कसरी भने त्यसको विधि हुन्छ, त्यसका सर्टेन अभ्यासहरू हुन्छन्, त्यसले किनभने सयौँ वर्षको इतिहास छ नि त। हामी कहाँ त अब 2015 पार्लियामेन्ट मान्यो भनेदेखि
1: उहाँहरूको त स्लोगन नै छ त, निरन्तरतामा क्रमभङ्गता,
0: जथाभावी गर्ने कुरा, यही कुरा भन्नुहुन्थ्यो प्रचण्डले, त्यही भन्दै हुनुहुन्थ्यो नि त। उहाँहरूको त धक्का, क्रमभङ्ग, छलाङ, महाविपत्ति, आज महाविपत्तिबाट कहाँ पुग्नु भएको छ। राज्य भनेको एउटा अविच्छिन्न उत्तराधिकार वाला संस्था हो, सरकार भनेको अविच्छिन्न उत्तराधिकार वाला संस्था हो। तपाईँले चुनाव जित्नु भएको हो, राज्य जित्नु भएको होइन, यो भ्रममा रहनु हुँदैन। तपाईँले राज्य जितिरहनु भएको छैन, तपाईँले एउटा ब्याटल जित्नु भएको हो। यु हेभ नट बिन वन दि होल इन्टायर वार, युद्ध जिते जस्तो, दिग्विजय हासिल गरे जस्तो कसैले पनि ठान्नु हुँदैन। एउटा चुनाव जित्नु भएको छ र चुनावले सर्टेन म्यान्डेट दिएको छ यो संविधानभित्र कायम काम गर भनेर, संविधान संशोधन गर्न पनि पाइन्छ।
1: उहाँले संशोधन समय हामीलाई छैन,
0: संशोधन नगरुन्जेलसम्म तपाईँ संविधानभित्र रहेर चल्नुपर्छ। मैले भन्दै थिएँ, म मूल मुद्दामा जान्छु। यो दुई महिनाका समग्र लक्षणले के देखाउँछ भने, नम्बर एक, यो सरकार लोकतन्त्रको बाटोमा रत्तिभर हिँडिरहेको छैन, लोकतन्त्रको छाया पनि भेटिँदैन। डे वानदेखि मैले अघि भन्दै थिएँ, राष्ट्रपति संस्था छु मतलब, न्यायालय छु मतलब, जनताको सर्वोच्च निकाय जुन हैसियतबाट, जुन मतदाताको भोटबाट नरेन्द्र शाह झापा 5 जित्नु भएको हो, त्यस्तै तरिकाबाट, त्यही भोटबाटै त्यहाँ रहेका 275 165 त प्रत्यक्ष नै, बाँकी 110 चाहिँ समानुपातिक पनि पार्टीले पाएको भोटको रेसियोमा जित्नु भएको हो। उहाँहरूलाई अपमान गर्ने अधिकार एक्जिक्युटिभलाई हुन्छ, त्यो अपमान न्यायालय पहिलो, दोस्रो, तेस्रो सबलाई इग्नोर गर्नुहोस्। चौथो, त्यो सन्देश दिएको के भने, अब उपरान्त तिमी प्रधान न्यायाधीश तथा न्यायाधीश बन्ने हो भने तिमीले मेरिट देखाएर हुँदैन, तिमी पुरानो भनेर हुँदैन, वरिष्ठ भनेर हुँदैन, आऊ मेरो ढोका ढकढकाऊ, मेरा सर्टेन कुराहरू शर्तहरू मान, त्यो कमिटमेन्ट गर, म तिमीलाई टिका लगाइदिन्छु। नेपालको संविधानले परिकल्पना गरेको, एनी डेमोक्रेसीले परिकल्पना गरेको सिस्टम यही हो। पञ्चायत कालमा 2021 विद्यार्थीले खोसेर लिएको पहिलो अधिकार हो स्वतन्त्र विद्यार्थी युनियनको अधिकार, पञ्चायतले दिन बाध्य भएको र इन्टायर पञ्चायतभित्र खोसिन नसकेको सोभिएको अधिकार उहाँहरूले खोज्ने, विद्यार्थी सङ्गठनको अधिकार खोज्ने, ट्रेड युनियन राइट, आइएलओ 1920 बन्यो, युएनभन्दा पुरानो संस्था हो नेपाल, यसको सदस्य राष्ट्र हो, गभर्निङ बोडीमा समेत पटक पटक नेतृत्व गरेको देश हो, त्यसले इन्स्योर गरेको ट्रेड युनियन अधिकार, नेपालको संविधानले इन्स्योर गरेको ट्रेड युनियन अधिकार खोज्ने, सुकुम्बासीहरू, मलाई सुकुम्बासी बस्ती भत्किएको कुराभन्दा बढी पीडा कहाँ छ भने उहाँहरूको आजको बिचल्ली, त्यो त आफ्नो ठाउँमा छँदैछ, सुत्केरीहरूको बिचल्ली, ती नानीहरू जसका किताबहरू पुरिए, साथीहरू छुटे, बालापन अब आज छुटेको छ, त्यो पीडा त छँदैछ। तर त्योभन्दा बढ्ता त्यो सुकुम्बासी भन्ने समूहलाई, त्यो समाजको एउटा वर्गलाई, समुदायलाई जुन घृणाको तहमा एक खालका मान्छेहरू सुकुम्बासीको बस्ती भत्किँदाखेरि ताली बजाउने, उनीहरू सुसाइड गर्दा, बागमतीमा हेलिँदा अथवा सिर्केनी लगाएर चाहिँ मर्दाखेरि, तिनीहरू त मर्न नै योग्य पात्र हुनु भने जस्तो गरिकन, कसैले एउटा घडी बाँधेको रहेछ, कसैले एउटा मोबाइल किनेको रहेछ, कसैले सिक्री, त्यहाँ गएर दुःख गरे होला नि त उनीहरूले, जालादारी गरेर पनि त केही गरे होला नि, ए सुकुम्बासी भएर सिक्री लगाउने, सुकुम्बासी भएर चाहिँ के भन्दाखेरि केटाकेटी स्कुलमा पढाउने, यो ढङ्गले त्यो समुदायप्रति नै जुन खालको घृणा जगाउने खालको,
1: उहाँहरूको सिधा सिधै काउन्टर छ त, सुकुम्बासीको नाममा हुकुम्बासीहरूले राज गरे,
0: हुकुम्बासीलाई मात्रै हटाउन सकिँदैन थियो, हुकुम्बासीलाई मात्रै हटाउन सकिँदैन थियो,
1: अनि सुकुम्बासीकै लागि हटाइएको
0: घर पहिचान,
1: प्रधानमन्त्रीज्यूले पटक पटक भन्नुभयो, संसदको रोस्टरमै उभिएर भन्नुभयो,
0: हुकुम्बासीहरूलाई चिन्न सक्नुहुन्न,
1: व्यवस्थापन हुनेछ,
0: हुकुम्बासीहरूलाई तपाईँले चिन्न सक्नुहुन्न, छुट्याउन सक्नुहुन्न, उसलाई कारवाही गर्न सक्नुहुन्न, र एकजना हुकुम्बासी पस्यो, दुईजना हुकुम्बासी पस्यो भन्ने नाउँमा इन्टायर समुदायलाई नै, यो त कस्तो भयो भन्नुहुन्छ भने, मैले एउटा किताब पढ्दैछु, द मिथ अफ अमेरिकन आइडियलिजम भन्छ, त्यसमा चाहिँ अमेरिकाले भियतनाम युद्धमा के गर्यो, अफगानिस्तानमाथिको युद्धमा के गर्यो, क्युबामा के गर्यो, अथवा चाहिँ चिलेमा के गर्यो आदि इत्यादि, त्यही एउटा शब्द भन्छन् कि लेखकले, मलाई खुब मन पर्यो, आतङ्कवादसँग लड्दा त सबभन्दा पहिले त्यो त आतङ्कवादीलाई सर्च गर्ने होला नि, आतंकवादीको न्यूमा एउटा आतंकवादी पसेको छ भन्ने न्यूमा तपाईले माथिबाट बम खसाएर इन्ट्रायर गाउँलाई चाहिँ खरानी बनाउनुहुन्छ भने त्यो आतंकवाद विरुद्धको लडाईँ हो कि त्यो खुद आतंकवाद हो भने जस्तै होला थापातालीको बस्तीमा तेनगुनेको बस्तीमा या सङ्कुलको बस्तीमा या के भन्छ गैरीगाउँमा विभिन्न ठाउँहरूमा चाहिँ थियो होलान् गलत मान्छेहरू पनि पछि होलान् तर राज्यसँग त संयन्त्र छ त आखिर त्यत्रो 500,000 उहाँले सुरक्षाकर्मीहरूलाई जानुभयो छक्क परियो आर्मी समेत त्यहाँ गयो आर्मीलाई यस्ता कुरामा किन विवादमा पार्न खोजेको हो आर्मी त देशको सुरक्षा सोभरेन्टी कायम गर्ने निकाय हो त्यसलाई यस्ता विषयमा किन जोड्न खोजेको कसले तान्दैछ यो बेग्लै प्रश्न छ
1: सरकार सही ट्र्याकमै छ कमसेकम काम गर्न त दियौ
0: हैन काम गर्ने
1: व्यक्तिहरूले भनिरहेछ
0: काम गर्न कसले रोके
1: जस्तो यो सरकारले सुरुवाती दिनदेखि म सारांशमा भनिहाल्छु गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तुरन्त कार्यान्वयनमा
0: लगिहाल्यो
1: समस्या समाधानमा माइल स्टोन कदम चाल्यो अध्यादेश ल्यायो त्यही अनुसारको फास्ट ट्र्याकबाट कानुन बनायो अनि न्यायालयमा राजनीति बन्द गर्यो अनि अहिले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि कार्यान्वयन गर्ने दिशामा उद्यत छ
0: नहसाउनुहोस् विषय अलिक गम्भीर छ यस्तो प्रश्नमा हाँस्न पनि मन लाग्दैन तर उहाँहरूले गर्नुभएका तर्क जसलाई तपाईँले कोट गरिरहनु भएको छ एकदमै हास्यास्पद तर्कहरू हुन् लोकतन्त्र भनेको विधि पनि हो त्यो विधिलाई मिचियो भने त्यो लोकतन्त्र हुँदैन स्वेच्छाचारी तन्त्र हुन्छ तपाईँले दिनुभएका उदाहरणहरूले कहीँ कतै पनि पहिलो कुरा त आयोगका प्रतिवेदन दुईवटा आयोगको प्रतिवेदनको कुरा गरौँ कार्की आयोगको प्रतिवेदनभन्दा राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन तुलनात्मकमा सन्तुलित छ म मान्छु गौरीबहादुर कार्कीको आयोग जुन गौरीबहादुरजी स्वयंले पहिल्यै फैसला गरेर स्क्रिप्ट लेखेर पछाडि त त्यो फिल्म लेख्नु बसे न उहाँहरू पहिले लेखिसक्नु भएको थियो उहाँहरूले त्यसको कथा तयार थियो पछाडि त्यसलाई विस्तृतीकरण मात्रै गर्नुभएको हो अहिले त राष्ट्रिय मानवाधिकार आयोगले स्वयं कार्कीलाई समेत छानबिन गर भन्दैछ भनेपछि त्यो कार्की आयोगको बारेमा कार्कीको बारे स्वयं कार्कीजीको बारेमा बोल्नु त वेस्ट अफ टाइम हो तपाईँको पनि मूल्यवान समय छ टेलिभिजनको पनि मूल्यवान समय छ हामीले हेर्ने श्रोताहरूको पनि समय मूल्यवान छ त्यतातिर नजाउँ पहिलो कुरा त त्यही आयोगले पनि के भन्छ भन्दाखेरि बानेश्वर के अरे एभरेस्ट होटलसम्म आउँदाखेरि आन्दोलन शान्तिपूर्ण थियो प्रदर्शन शान्तिपूर्ण थियो त्यसपछि एकाएक घुसपेट भयो त्यसपछि भड्कियो भड्किएपछि पुलिसले रोक्ने कोसिस गर्यो तर उनीहरूले चाहिँ ब्यारिकेड तोडे अनि पुलिसले पहिला लाठीचार्ज गर्यो त्यहाँबाट पानीको फोहरा हान्यो त्यसपछि अश्रु ग्यास हान्यो त्यस पछाडि तपाईँको चाहिँ के भन्छ रबर बुलेट चलायो हवाई फायर गर्यो केहीबाट नरोकिएपछि लाइभ फायर गर्यो कार्की आयोगले पनि भन्छ र अन्तिममा के लेख्छ भन्दाखेरि गोली चलाउने आदेश दिएको नदेखिएको र मान्छे मर्ने मराउने उद्देश्यले वारदात घटाएको नदेखिएको भए तापनि फल्ला फल्लालाई जसरी पनि घिसाएर सानो सानोमा हामी बुवासो र बाख्राको पाठाको कथा पढ्थ्यौँ बाख्राको पाठाले पानी पिउँदैछ तल अनि ए तैँले पानी धमिलाइस् भन्छ बुवासोले हजुर म त तल पिइरहेछु हो तैँले होइन भने तर बाबुबाजेले चाहिँ धमिलायो होलान् भनेर त्यो बाख्राको पाठोलाई कब्जा गर्ने त्यसलाई चाहिँ आक्रमण गर्ने बुवासोको जस्तै जे गरेर पनि घिसा
1: तत्कालीन सत्ताको नेतृत्व गरेको हिसाबले जिम्मेवारी त लिनु पर्यो नि राष्ट्रिय मानव अधिकार आयोगले पनि त्यही
0: गर्नु मोरल
1: राष्ट्रिय मानव अधिकार आयोगले फरक कानुन बनाएरै भए पनि
0: त्यो कुरामा
1: गर्नु
0: त्यो कुरामा मानव अधिकार आयोग चुकेको छ किनभने पहिलो कुरा त नेपालको संविधानले एक्सप्लिसिटली भन्छ कि भूत प्रभावी कानुन बनाउन पाइँदैन नेपालको संविधानभन्दा माथि नेपालले पक्ष राष्ट्र भएर हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय अनुबन्धहरू पनि हुँदैनन् अरू कानुन पनि हुँदैन अदालतको फैसला पनि हुँदैन संविधान संशोधन गर्न पाइन्छ संविधान संशोधनै गरेर भूत प्रभावी कानुन बनाउन पाइन्छ भन्ने भएको भए एउटा कुरा हुन्थ्यो नभए अहिले यही त भइरहेको छ तपाईँले यति ठुलो बहसलाई ख्याल गर्नु न जस्तो हामी 10 वर्ष माओवादी सशस्त्र द्वन्द्वको बेलामा भएका मानवाधिकार उल्लङ्घनका घटनाहरूको बारेमा ट्रान्जिसनल जस्टिसको सिस्टमबाट जाँदैछौँ त्यति बेला पनि त कुरा त चल्या थियो नि त भूत प्रभावी कानुन बनाउनुपर्छ मानवता विरुद्धको अपराधमा दण्डित गर्नुपर्छ हेगमा लैजानुपर्छ आदि इत्यादि खालका कुराहरू यी सबै कुराहरू नभएर हामी त्यति ठुलो द्वन्द्वलाई पनि एउटा विशेष खालको प्रबन्ध गरेर गर्दैछौँ भने कसैलाई लाग्यो कसैको चित्तमा लाग्यो कसैलाई जताबाट पनि फसाउनु पर्छ, त्यस कारणले संविधानमा नभए पनि भूतप्रभावी कानुन बनाऊ। यो त मानवाधिकार आयोग पनि यो मामलामा नराम्रोसँग चिप्लिएको छ।
1: आयोगले भदौ 23 र 24 गतेको घटनामा जे भएको हो त्यो नालीबेली त दिएको छ नि त, फेरि
0: 24 को बारेमा उसले सुन्नु
1: स्वतन्त्र

0: प्रचलित कानुन बमोजिम दण्डभागी हुनुपर्ने कुनै गल्ती जो कसैबाट भएको छ भने दण्डभागी हुनुपर्छ। तर कानुनमा हुँदै नभएका कुराहरू बुद्ध प्रभावी कानुन पनि बनाएर भए पनि गर भनेर भन्छ भने त्यो गलत कुरा हो। मोरल रेस्पोन्सिबिलिटीको कुरा एउटा होला, किनभने देशको प्रधानमन्त्रीको हैसियतले हामीले पार्टी सरकारको नेतृत्व गरिरहेको थियो, यत्रो घटना घट्यो, जेसुकै भए पनि 19 युवाहरूको हत्या एकदमै दुःखद कुरा हो, कहीँ कतैबाट पनि त्यसको जस्टिफिकेसन हुँदैन। होइन, घुसपेट गर्नेहरूले गरे होला, अपराध गर्नेहरूले गरे होला, ती बेग्लै हुन्, तर मारिनेहरूको त ज्यान त गयो।
1: यसमा ठ्याक्कै तपाईँ हरेक कुरालाई भू राजनीति अन्तर्राष्ट्रिय प्रभाव शक्तिसँग जोडेर पर्गेल्न सक्ने व्यक्ति भएको हिसाबले सोधेको, अन्तर्राष्ट्रिय चलखेल शक्ति केन्द्रहरूको दाउपेच केही देखिन्थ्यो 23 र 24 गते?
0: निसन्देह, निसन्देह छ, त्यो त खुद तपाईँले अहिले भन्ने गरेको कार्की आयोगको प्रतिवेदनले समेत, यद्यपि म त्यसलाई महत्त्व दिन्न, तर उसले सविस्तार नेपालमा आइएनजीओहरूले कसरी भूमिका खेलिरहेछन्, नेपालमा आइएनजीओहरूको पैसा कसरी त्यसको दुरुपयोग भइरहेको छ, यो सोसल मिडियाहरू ठुला टेक जाइन्टहरूले कसरी मुलुकको सद्भाव मुलुकको शान्ति सुव्यवस्था खलल गर्नका निम्ति भूमिका खेलेका छन्, विभिन्न एम्बेसीहरूको पहलमा बन्ने युथ काउन्सिलहरू विभिन्न सङ्गठनहरूले कसरी त्यो नेपाली समाजलाई भड्काउनको निम्ति भूमिका खेलेका छन्, इभन कार्की आयोगले समेत भनेको छ। त्यस कारणले भू राजनीतिक यसमा रोल नहुनु त कुरै भएन। यो जुन एउटा सिक्वेन्स तपाईँ देख्नुहुन्छ नि, बङ्गलादेश श्रीलङ्का यो उसमा मोरक्कोमा सफल भएन, इन्डोनेसियामा पनि सफल भएन, फिलिपिन्समा पनि सफल भएन, तर श्रीलङ्का भारत नेपाल के अरे श्रीलङ्का बङ्गलादेश नेपालमा सफल भयो, अरू विभिन्न देशहरूमा हुने कलर रेभोल्युसनकै एउटा कुरा हो। त्यसको बारेमा पहिले पनि हामी बोलेका छौँ यही कार्यक्रममा, मैले योभन्दा अगाडि ऋषि धमलाजीसँग पनि कुराकानी गरिरहेको छु, त्यता म दोहोऱ्याउन चाहन्न। त प्रश्न के हो भने तपाईँले जे भन्नुभएको थियो यो सरकारले एकदम चमत्कार गर्दैछ, प्रश्न के हो भनेदेखि गर्दै होला, एकदम फटाफट पनि काम गर्दै होला, तर तपाईँले यदि विधि मिस्नुभयो भने असल मनसायले नै गरेको भए पनि त्यसलाई सही मानिँदैन। दोस्रो परिणाम के हुँदैछ, मैले अघि भनिहालेँ, लोकतन्त्रको स्पेस साँगुरिँदैछ, लोकतान्त्रिक अधिकारहरू एकदम धेरै दुःख गरेर दशकौँ लडेर नेपाली जनताले ल्याएका अधिकारहरू खुम्चिँदैछन्, पार्लियामेन्टको भूमिका खुम्चिँदैछ, पार्लियामेन्ट एक खालको रबर स्ट्याम्प जस्तो बनाउन खोजिँदैछ, न्यायालयमाथि हस्तक्षेप हुँदैछ, ट्रेड युनियन अधिकार संयुक्तका अधिकारहरू खुम्चिँदैछन्। अब बिना विकल्प बिना छानबिन जुन ढङ्गले चाहिँ सुकुम्बासी बस्तीमाथि धाबो बोल्ने काम भयो, र त्यो सुकुम्बासी कम्युनिटीलाई सुकुम्बासी समुदायलाई नै एक खालको घृणाको पात्र जस्तो बनाउने गरी जुन ढङ्गले साथीहरू लागिरहे त्यसले, र अहिले पछिल्लो बजेटकै कुरा गरौँ, तपाईँले चाहिँ माथिल्लो वर्गका लागि आयकरमा 10% छुट दिनुहुन्छ, 39 बाट 29 जानुहुन्छ, त्यसले त थोरै 1%, 2%, 10% कति हुन्छन्,
1: चमत्कारिक र ऐतिहासिक बजेट
0: तपाईँले
1: स्वर्णिमयुगतर्फ प्रवेश गर्ने
0: हो
1: बजेट।
0: एकैछिन, अब थाहा छैन तपाईँको आफ्नो घर छ कि छैन, तर डेरामै भए पनि अहिले धेरै जसो ठाउँहरूमा फ्ल्याटमा पनि छुट्टै सबमिटर राखेर छुट्टै बिजुली तिर्न गर्भवतीहरूले तिराउँछन्, होइन तिर्नुपर्छ, तिराउँछन् पनि नभनौँ, स्वाभाविक कुरा हो। तपाईँले 51 युनिट तपाईँले चाहिँ बिजुली कन्जम्सन गर्नुभयो भने तपाईँलाई 5% ब्याट। एकातिर हामी फसिल फ्युलमाथिको निर्भरतालाई हटाएर ग्रिन इकोनोमीमा जाने, रिन्युएबल इनर्जीमा जाने, नेपाललाई टोटल विद्युतीकरण गर्ने भन्दैछौँ, तपाईँ विद्युतीय गाडीमा कर बढाइरहनु भएको छ, तपाईँ सर्वसाधारणले प्रयोग गर्ने 51 युनिटभन्दा माथिकोमा भ्याट लगाउनुहुन्छ, तपाईँले हस्पिटल जाँदा सरकारी हस्पिटलमा तपाईँ आज जानुभयो भनेदेखि तपाईँले सानो गल ब्लाडरको अथवा चाहिँ पित्त यो पाइलिसको अपरेसन गर्नुभयो भने गर्न चाहनुभयो भने तपाईँले पाउने डेट भनेको 2084 असार साउनतिर होला, बाध्य भएर तपाईँ प्राइभेट हस्पिटलमा जानुपर्छ, त्यहाँ तपाईँले 5% के अरे 3% शुल्क तिर्नुहोस्, नानीहरूलाई राम्रै पढाउँ भनेर तपाईँले एउटा प्राइभेट स्कुलमा हाल्नुहोस्, बाध्यता हो नि त, रहर मात्रै अथवा सोखको मात्रै कुरा भएन, नानीहरूको शिक्षामा चाहिँ लगानी, त्यहाँ 3% शुल्क तिर्नुहोस्, स्वास्थ्यमा शुल्क छ, तपाईँ चाहिँ शिक्षामा शुल्क छ, तपाईँलाई विपन्न वर्गका निम्ति तपाईँसँग कुनै त्यो सहुलियतका कुरा छैन, तपाईँ भन्नुहुन्छ मुलुक स्वर्णिम युगमा पुग्यो, अनि त्यो स्वर्णिम युगको बजेट आज त न्युजमा छ्यास दिएछ त, उहाँले अस्ति बजेट आर्थिक विधेयक एउटा पेस गर्नुभयो, अहिले चाहिँ के भन्दाखेरि राजपत्रमा छापिँदाखेरि अर्कै छापियो, 14 पाना त कहाँ छ कहाँ छ, हिजो एकजना अर्थमन्त्री त्यसै गरी कर्का दर हेरफेर गर्नुभएकोमा

0: त्यत्रो एउटा आलोचनाको विषय भन्नुभयो।
1: उहाँहरूको अर्को डिसिजन र बटम लाइन भनेर चाहिँ 2046 पछिका सबै फाइलहरू पल्टाउने, भ्रष्टाचारका फाइलहरू काण्डहरूको उत्खनन गर्ने,
0: त्यसमा त के पनि छैन, त्यसमा
1: 62-63 पछि सार्वजनिक पद धारण गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन
0: गर्नुहोस्,
1: आयोगै बनाउनु, समिति बनाइसक्नु,
0: गर्नुहोस्, केही छैन। हामी त 2057 सालमा त्यो पार्लियामेन्टमा आवाज उठाउने मध्ये म पनि हुँ। त्यति बेला पनि त्यस्तै गरी मूलधारका राजनीतिक पार्टीहरूप्रति धेरै खालको आलोचना एकातिर राजावादी कोणबाट अर्कोतिर माओवादी कोणबाट भइसकेपछि ल छानबिन गर नि त 46 साल पछाडिको भनेर भैरव लम्साल आयोग बनाएको हो, आयोगले प्रतिवेदन दिएकै छ। मलाई त कुनै चिन्ता छैन किन म त्यो मन्त्री हो जसले
1: आयोगका प्रतिवेदनहरू थन्क्याइन्थे,
0: कार्यान्वयन गर्नुहोस् न,
1: तत्काल धमिराले खान्थ्यो
0: अनि मैले यही भन्नुपर्ने हुन्छ, म दुईचोटि मन्त्री भएँ, त्यो मन्त्री हुँ म, सायद अरू कोहीले त्यसरी गर्नुभएको छैन होला। दुवैचोटि मन्त्रीमा सरकार मन्त्री परिषदमा जोडिँदाखेरि पनि त्यहाँबाट निस्किँदाखेरि पनि सम्पत्ति सार्वजनिक गरेको छु, छानबिन गर्नुहोस् न, के फरक पर्छ। हरेक वर्ष हामी सम्पत्ति विवरण पार्लियामेन्टमा हुँदाखेरि सरकारलाई दिएका छौँ, त्यही हेर्नुहोस् र अहिलेको करेन्ट ऊ चाहिँ मापन गर्नुहोस् गर्नुहोस् गल्ती गरेका छन् भने हामीलाई पनि होइन, यो सिङ्गो बोरा आलुमा एउटा दुईवटा कुहिएका आलु मिसिँदाखेरि हामीलाई समेत दुर्गन्धित हुने एउटा बाध्यता भएको छ।
1: उहाँहरू चाहिँ आफ्नै मान्छेमाथि प्रश्न उठ्दा पनि नछोड्ने, दाग लाग्यो भने सम्पत्ति विवरण अथवा सम्पत्तिको विषयमा प्रश्न उठिसकेपछि गृहमन्त्री राजीनामा दिनुभयो, अनुसन्धान भइरहेछ।
0: अब अनुसन्धान
1: विलिङनेस टु डु भन्छ नि, काम गर्ने तत्परता चाहिँ यो सरकारमा देखियो।
0: हेरौँ त्यो सुनपानी छर्किनको निम्ति हो कि गर्नको निम्ति हो थाहा छैन, उहाँहरूले अस्ति बहुमतबाट प्रतिनिधिसभा नियमावली कस्तो पारित गर्नुभयो भने त तपाईँले थाहै पाइसक्नुभयो होला। सङ्गठित अपराधमा जोडिए पनि, भ्रष्टाचारमा जोडिए पनि, अरू जतिसुकै गम्भीर फौजदारी कसुरमा जोडिए पनि सांसद पदबाट निलम्बन नहुने, यो पनि एकदम के अरे तपाईँले के टु डु भन्नुभयो अरे,
1: विलिङनेस टु डु
0: त्यो पनि त्यो विलिङनेस टु डु नै होला, देखिएकै छ त मन्त्रीजीहरू। मन्त्री हुनुभन्दा अगाडि अँ म त एकदमै बालुवा चाल्थेँ, उताबाट एउटा ट्र्याक्टर आउँदाखेरि मलाई बालुवाको त्यो एउटा बोरा कसैले लिइदिए हुन्थ्यो कि भनेर हामी ट्र्याक्टरवालासँग हात जोड्न जान्थ्यौँ भन्नुभयो अरे। सम्पत्ति विवरण आउँदा त 19 तोला सुन छ, 17 तोला सुन छ, यही अवधिलाई होइन उहाँहरूले पुरै भर्सना गरेको कि देश बस्न लायक भएन, पुराना पार्टीहरूले बस्न लायक भएनन् भनेर लोकतन्त्रलाई बदनाम गर्दा गर्दा उदाएको पार्टीका साथीहरू त 27 वर्षको 28 वर्षको 29 वर्षको साथी छन्, 40 करोडको सम्पत्ति छ, त्यति खत्तम भएर रहेछ नि त देश, जहाँ 28 वर्षको साथीले 40 करोडको सम्पत्ति आर्जन गर्न सक्ने गरी
1: पारदर्शिता हेर्नुहोस् न लोकतन्त्र
0: कस्तो गजब पारदर्शिता है, त्यही लोकतन्त्र जहाँ जसलाई उहाँहरूले बस्न लायक भएन भनेर भन्नुभयो, त्यही बस्न लायक नभएको सिस्टमबाट उहाँहरू त जन्मिँदै हाम्रो कसुवा शमशेरजीलाई नाति जर्नेल भनेर भनिन्छ होइन, त्यस्तै जन्मिँदै करोडपति जन्मिँदै अरबपति।
1: सम्पत्ति छानबिनको लागि सघाउँछौँ भन्दै गर्दाखेरि अध्यक्ष केपी शर्मा ओलीले त आज भन्नुभयो म आयोगलाई मान्दिनँ।
0: अब त्यसमा मैले त्यहाँ नजिकै हुनुहुन्थ्यो महासचिव, मैले भनेको छु यसबारेमा एउटा एकीकृत धारणा बनाउन राम्रो हुन्छ, हामीले मात्रै होइन, यदि साँच्चै नै हामीले यो सरकारले गरेको पूर्वाग्रह र अथवा संविधान सम्मत निर्णय होइन, यो पूर्वाग्रह र संविधान संविधानभन्दा बाहिरको निर्णय हो भन्ने मान्ने हो भने सकेसम्म सबै दलहरूले अरू दलहरूले पनि एउटा साझा धारणा बनाएर जानु राम्रो हुन्छ, कसैले दिने कसैले नदिने गर्ने कुरा चाहिँ त्यति राम्रो हुन्न, पार्टीले यसबारेमा धारणा बनाओस् भन्ने मेरो चाहना छ।
1: अध्यक्ष केपी शर्मा ओलीकै अभिव्यक्तिप्रति पनि तपाईँको होइन,
0: त्यसमा एउटा धारणा उहाँले अब त्यो बोल्नुभन्दा अगाडि मेरो सुझाव अस्ति सचिवालय पर्सनलको कुरा भएन नि, उहाँको सम्पत्ति छैन, उहाँले पहिल्यै घर हुँदाखेरि पनि त्यो घर राज्यका नाममा किनभने उहाँहरूको शेषपछि स्वतः राज्यको हुने गरी प्रतिष्ठानको नाममा ह्यान्ड ओभर भइसकेकै थियो, उहाँको कुरा ठिक हो, त्यो उहाँले त के सम्पत्ति बुझाउनु र, तर प्रश्न चाहिँ के हो भन्दाखेरि यदि त्यो आयोग वैध होइन, त्यो आयोग पनि होइन समिति बनाएको छ क्या, सायद त्यो संविधान सम्मत पनि देखिँदैन, त्यो बनाएको छैन र त्यसलाई हामीले रिकग्निसन गर्दैनौँ भने पार्टीले संस्थागत निर्णय गर्नु राम्रो हुन्छ नि त।
1: प्रदीप निवालीजी हजुर, अब लागौँ एमालेतर्फ, नेकपा एमालेको पुनर्गठन यात्रा कहाँ पुग्यो?
0: अहिले अस्तिको सचिवालय बैठकले एउटा कार्यदल बनाएको छ, त्यो कार्यदललाई दुईवटा टिओआर दिएको छ मैले हेरेको, एउटा यो निर्वाचनको समग्र समीक्षा र दोस्रो यो समीक्षाको निष्कर्षमाथि आधारित भएर अब पार्टीलाई कसरी अगाडि बढाउने त्यो पुनर्गठनको मार्गचित्र। अहिले पुनर्गठनको बहस कस्तो भएको छ भन्दाखेरि चाहिँ मानौँ ठ्याक्क एकजना व्यक्तिको ठाउँमा अर्को व्यक्तिलाई टपक्क राखिदिएपछि गणेश स्थापना गरे जस्तो गरिसकेपछि साराका सारा समस्या समाधान हुन्छ जस्तो यो बहस नै अलिकति बढाइलिएको छ। मेरो बुझाइ के हो भने हामीले इतिहासमै गम्भीरतम धक्का खाएका छौँ। यस्तो धक्का हो जसलाई सामान्यकरण गर्न मिल्दैन, गर्नु हुँदैन। यो स्थितिभित्र हामीले समग्र कुराको समीक्षा गर्नु जरुरी हुन्छ। कहीँ हाम्रा नीतिहरूमा त्रुटि रह्यो कि? सबै नीति होइन, हाम्रो समग्र ओरिएन्टेसन ठिक छ, तर हामीले बिचमा लिएका कतिपय नीतिहरू, हाम्रा सङ्गठनहरू किन कामयाबी भएनन् त? किन उनीहरूले त्यहाँको जनमतलाई होल्ड गर्न सकेनन्? हाम्रा पार्टी सदस्यहरू नै कतिपय ठाउँ, कतिपय जिल्लामा पार्टी सदस्यभन्दा थोरै मत आयो, 52-53 हजार पार्टी सदस्य, 32-33 हजार समानुपातिक मत आयो भन्दाखेरि हामीले पार्टी सदस्य दिने कुरामै पो त्रुटि गऱ्यौँ कि? जनसङ्गठनहरू जसलाई त्यो समुदायको भोइस बोल्नको निम्ति भनेर बनाइएको थियो, तिनीहरू किन चलेनन् अथवा किन चल्ने? त्यसपछि हाम्रा शैलीहरू कहाँ कहाँ समस्या रहे? यसको कम्प्रिहेन्सिभ समीक्षा हो पुनर्गठनको पहिलो जग भनेको। व्यक्तिको रिप्लेसमेन्ट मात्रै पुनर्गठन हो भन्ने मलाई लाग्दैन। त्यसो गर्दा
1: अध्यक्ष केपी शर्मा अध्यक्ष विकल्प मात्रै खोज्ने भन्ने होइन,
0: होइन, त्यसभित्र ल अध्यक्षले सबभन्दा धेरै गल्ती गर्नुभएको छ भन्ने मान्ने हो भने अरू उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, सचिवहरू, म हिजोको उपमहासचिव, हामी पूर्ण रूपले दोषमुक्त, हामी सबै एकदमै दुधले नुहाएका चोखा, अनि सबै सबै दोष एकजना व्यक्तिको अध्यक्षको मात्रै भन्ने त हुँदैन होला। सङ्कटको बेलामा त्यो कलेक्टिभ जवाफदेहीको पनि कुरा हुन्छ होला र कलेक्टिभ जिम्मेवारीको कुरा पनि हुन्छ होला। त्यसो हुँदा पहिला हामी यो समग्र समीक्षा गर्छौँ, किन यस्तो भयो? यसमा केही बाह्य आयामहरू अघि तपाईँले भने जस्तो भ्रान्ति कुराहरू पनि छन्, तर त्यति मात्रै छैनन्। हाम्रा आफ्ना आन्तरिक कमजोरी गम्भीर रहेकै हुन् र यसचोटि जनताले हाम्रो अपिललाई विश्वास नगरेकै हो। के कारणले त्यस्तो जनमत बन्यो बेग्लै कुरा होला।
1: अध्यक्ष जनमत शर्मा ओलीको चाहिँ विकल्प खोज्ने भन्ने
0: अहिले त्यहाँ नपुगौ न। मैले के भन्यो भने पहिला समीक्षा हुन दिउँ। समीक्षाले के देखाउँछ? पहिले तपाईँले प्रश्न सोध्नुभयो के औषधि देखाउँ डाक्टर साहब, म भन्दैछु पहिला तपाईँको ब्लड टेस्ट गरौँ, पहिला तपाईँको अल्ट्रासाउन्ड गरौँ, पऱ्यो भने तपाईँको एमआरआई अथवा सिटी स्क्यान गरौँ। त्यति गरिसकेपछि तपाईँको शरीरमा के रोग लागेको छ त्यस आधारमा औषधि खोजौँला नि त, अपरेसन।
1: तर अहिले त भेन्टिलेटरमै पुगिसक्यो होइन र नेकपा एमाले
0: छैन, तर गम्भीर धक्का खाएको छ। यो एकदमै हो, बिम्ब जे प्रयोग गर्नुहोस्, गम्भीर धक्का खाएको छ। यो धक्का हामीले अपेक्षा गरेका थिएनौँ र यो अपेक्षा, यो धक्का यद्यपि नेकपा एमाले मात्रै धक्का खाएको छैन,
1: समग्र लोकसभामा लगेर उपचार गरे,
0: समग्र लोकतान्त्रिक शक्तिहरू, तपाईँले यदि यो समस्यालाई चाहिँ एमालेको त्यसभित्र पनि केपी ओली या उसको उहाँको टिमको मात्रै समस्या बुझ्नुभयो भने गलत हुन्छ। समग्र लोकतन्त्र नै मूर्छित अवस्थामा छ आजको दिनमा, किनभने हामीले प्रयोग गरे, विभिन्न प्रयोगहरू भए नि त। गगन थापाले विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तन गर्नुभयो, राम्रो रिजल्ट आएन। प्रचण्डले माओवादी त्यागै छोड्नुभयो, भारी बिसाउनु भयो, ससाना भाराबुरा पार्टीहरूलाई जम्मा गरेर 22 वटा पार्टी मिलाएँ भन्नुभयो, परिणाम आएन। कहिल्यै सत्ताको सत्ताले बिग्रे पार्टीहरू भन्ने हो भने विजक्ष दाई त कहिल्यै सत्तामा हुनुहुन्थेन, उहाँहरूले पनि धक्का खानुभयो। जनमोर्चा सधैँभरि यी सबै कुराको विपक्षमा थियो, उहाँले धक्का खानुभयो। भनेपछि यो धक्का र यो निर्वाचन परिणाम अलि फराकिलो र बहुआयामिक छ, यसलाई त्यस रूपमा बुझ्नुपर्छ। तर अब हामीले त आफ्नो पार्टीको कुरा गर्ने हो, त्यसो हुँदा पहिले हामी यी समग्र कुराको समीक्षा गर्छौँ। त्यसो गर्दा अध्यक्ष, उपाध्यक्षहरू, महासचिव, म अहिले पदाधिकारी नरहेको व्यक्ति पनि म दोषी छु भने, जो दोषी देखिन्छौँ, हाम्रो गल्ती छ भन्ने भयो भने हामीले तदनरूप नै हामीले चाहिँ के भन्दाखेरि कमिटीले जे फैसला गर्छ हामी गर्छौँ,
1: जिम्मेवारीबाट हट्न पनि
0: तयार हुनुपर्छ। त्यसो भएर
1: यो अध्यक्ष केपी शर्मा कार्यदललाई गर्नुहुन्छ त,
0: यो कार्यदल
1: भन्दाखेरि
0: होइन, यो कार्यदललाई काम गर्न दिनुहोस्, कार्यदलले निष्कर्ष निकालोस्,
1: कार्यदलको नेतृत्व लिनेलाई मान्छेहरूले आनाकानी गरे फेरि
0: त्यो चाहिँ मलाई थाहा छैन, किन म अहिले सचिवालय पदाधिकारी नभएको हुनाले सचिवालयमा छ।
1: पुनर्गठनको कुरा उठ्यो अनि नेतृत्व लिने बेलामा भागामा
0: त्यसको जवाब सम्बन्धित व्यक्तिहरूले नै दिनु होला, म त्यता जान चाहिँ म अलि फराकिलो ढङ्गले नै हेर्छु है। अहिले विषयलाई एकदमै सरलीकृत गरेर केपीलाई राख्ने कि नराख्ने कि जस्तो ढङ्गले भइरहेको बहस,
1: केपी शर्मा ओलीपछि अध्यक्षको त
0: यी प्रश्नहरू पनि आउला नि त। यदि हामीले समीक्षा पछि ल नेतृत्व परिवर्तन गर्ने भन्ने निष्कर्ष निकाल्यौँ भने, एकछिनको निम्ति मानिलिउँ भने, त्यसपछि कुन विधिबाट महाधिवेशन भएको छ, फेरि अर्को महाधिवेशन गर्छौँ कि महाधिवेशन प्रतिनिधि परिषद गर्छौँ कि केन्द्रीय कमिटी गर्छौँ, यी सबै प्रश्नको जवाफ हामीले कार्यदलबाट खोजिरहेका छौँ। कार्यदलले निष्कर्ष निकालोस्। तर त्योभन्दा अगाडि यो एउटा भनाइ छ ऋषिजी, म अन्तिम भनाइ नै होला, तपाईँले घडी हेरिरहनु भएको छ, कसैले भनेको छ, बडा राम्रो भनेको छ। बुद्धिमान मान्छेहरू विचारको कुरा गर्छन्, बहस गर्छन्। औसत मान्छेहरू घटनाकोलाई घटनाको विश्लेषण गर्छन्, र बिलो ध्यान औसत मान्छेहरू चाहिँ व्यक्तिमा केन्द्रित भएर कुरा गर्छन् भन्छन्। त्यस कारणले हामीले अलिकति विचार, अलिकति राजनीतिको ब्रोडर फ्रेमभित्र यो भदौ तेइस बिसका घटना, निर्वाचन, त्यस पछाडिको वर्तमान सरकारले चाल्दै गरेका कदमहरूको ब्रोडर फ्रेमभित्र पार्टीहरू, पार्टीको संरचना, पुनर्संरचना, पुनर्गठन हेर्नुभयो भने हामी निष्कर्षमा पुग्छौँ। टक्कै सबै कुरा के पनि होइनन्, एकजना व्यक्ति राख्ने कि फाल्ने भन्ने ढङ्गले गरियो भने कहीँ पुगिन्छ जस्तो लाग्दैन।
1: तपाईँहरूले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको सदस्यता नै नवीकरण गर्नुभएको थिएन, अहिले चाहिँ एकाएक त्यस्तो के आइलाग्यो र आकाशै खस्ने, धरती नै फाट्ने स्थिति आइपऱ्यो?
0: मैले दुःखका साथ भन्नुपर्छ, यो इस्यु एउटा यस्तो इस्यु भयो नेकपा एमालेको इतिहासमा, पछि इतिहास लेख्दा यो पाना नमिठो नै पाना हुनेछ। एकदमै धेरै हामीले गिजो लियो, यसका निम्ति को जिम्मेवार भइयो त्यो बेग्लै कुरा हो। मलाई प्लेनली भन्नुहुन्छ भने आजका मितिमा आज पनि म पार्टीले गरेको निर्णयलाई हार्दिकतापूर्वक स्वीकार गर्छु। सामान्य विद्यादेवी भण्डारीप्रति मेरो ठुलो रेस्पेक्ट पनि छ, तर म मेरो मान्यताको कुरा गर्नुहुन्छ पर्सनली। अझै अहिले पनि भने राष्ट्राध्यक्ष भइसकेको मान्छे देशको राष्ट्रिय एकताको प्रतीक अथवा प्रवर्धक, नेपाली सेनाको प्रभाधिपति, त्योभन्दा माथि जाने ठाउँ छैन। एक्चुअल्ली एकचोटि सिँगै देशको प्रतिनिधित्व गरिसकेपछि जो कोही होस् पार्टी राजनीतिमा फर्किन उचित हुँदैन भन्ने मान्यतामा म स्टिल आज पनि छु। तर पार्टीले निर्णय गर्यो, त्यो निर्णयलाई म हार्दिकतापूर्वक स्वीकार गर्छु। यो डिस्क्लेमर राखेर म तपाईँलाई के भन्छु भन्दाखेरि, यसको एउटा प्राविधिक पाटो पनि छ। नेपालको संविधानले के भन्छ भन्दाखेरि चाहिँ, सम्भवत 46 होला, राष्ट्रपति पदमा जानु गइसकेपछि अथवा जानुपूर्व जसुकै भनौँ, निर्वाचित, मनोनित या नियुक्त हुने जुनसुकै पदबाट पनि ऊ मुक्त हुनुपर्छ। अर्थात् नेपालको संविधानले राष्ट्राध्यक्षलाई यस्तो परिकल्पना गरेको छ कि ऊ अबोभ द पार्टी, अबोभ द आइडियोलोजी, अबोभ द एउटा फ्याक्सन, एउटा साँच्चै नै त्यो देशको राष्ट्रिय एकताको प्रतीक प्रवर्तक होस् भन्ने उसले परिकल्पना गरेको छ। त्यसो हुँदा 2072 साल असोजको अन्तिमतिर होला, सामान्य प्रवेश सायद कार्तिक लागेको थियो कि मलाई डेट किन याद भएन, त्यसदेखि चाहिँ 2081 चाहिँ उहाँ 80 चाहिँ उहाँ राष्ट्रपति पदमा रहनुभयो। त्यो अवधिमा चाहिँ उहाँ पार्टी सदस्य होइन, हुन मिल्दैन।
1: यस सन्दर्भमा तपाईँले अब पार्टीमा विमति जनाउनुहुन्छ? आज अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको छ, उहाँले आवेदन दिनुभयो,
0: मैले पब्लिक
1: भएर सदस्य नवीकरण भयो,
0: मैले पब्लिकले नै भनिसकेँ नि त, तपाईँले नै भनिसकेपछि मैले थपै केही भन्नु परेन। त अहिले गरेको पार्टीले गरेको निर्णय के हो भने, त्यो अवधिमा नवीकरण भन्दा टेक्निकल्ली के हुन्छ भने, तपाईँ सदस्य भइरहनु भयो भने पो तपाईँको रिन्युअल हुने हो, नवीकरण हुने हो। त्यो बिचमा त उहाँ नहुनु भएको त सत्य हो। त्यसले उहाँ 2037 सालमा पार्टी सदस्य हुनुहुन्थ्यो, त्यो 37-72 पार्टी सदस्य रहनुभयो। पार्टीको निर्णयका आधारमा उहाँको करिब 7-8 वर्ष सदस्यता रहेन, त्यसपछि फेरि उहाँ सदस्य रहनुभयो भन्ने ढङ्गले पार्टीले निर्णय गर्यो। तर यो विषय पहिले पनि यति सजिलै टुङ्ग्याउन सकिन्थ्यो होला, जुन ढङ्गले यो एकदम गिजो लियो, मलाई चाहिँ नेपाल नेकपा एमालेको इतिहासको एउटा नमिठो अध्याय जस्तो लाग्छ यो गिजो लिएको कुरालाई।
1: सिधा भन्दाखेरि अहिले चाहिँ उहाँलाई एमालेमा कमब्याक गराएर नेकपा एकता गर्ने, नेपालका सबै कम्युनिस्टहरू एउटै ढुङ्गामा सहर हुने,
0: म यति भन्छु,
1: जेट विमानमा फेरि उही किने,
0: म यति भन्छु, अहिले वामपन्थी एकता भन्नुहोस्, कम्युनिस्ट एकता भन्नुहोस्, त्यसको तत्काल कुनै सम्भावना पनि छैन। अहिले त्यो तत्काल त्यस्तो वातावरण पनि छैन। पहिले त हामी आफू सम्हालियौँ न बाबा, आफू तङ्ग्रियौँ। तपाईँले भने कि मान्यो भने आइसियुबाट बाहिर आउँ, होइन मैले भनेको भन्यो भने यो धक्काबाट माथि उठौँ। पहिला आफू बलियो हुनुहोस्, दुइटा खुट्टाले टेक्ने गरेर अनि बिस्तारै बिस्तारै पाइला चाल्न सक्ने हुनुभएपछि मात्रै को कोलाई जोड्दै जाने भन्ने कुरा थियो, भविष्यमा भविष्यको कुरा होला। तर आज यो कुनै सम्भावनाको विषय होइन, अहिले हामी त्यो विषयलाई एजेन्डा नै बनाएका छैनौँ।
1: हस्, समय, संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: धन्यवाद।
1: हस्, नमस्कार।
2: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
3: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध
4: वन्यजन्तुको शिकार गर्ने पक्रने ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौ
3: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने जिस्क्याउने लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ
4: वन क्षेत्रमा आगो बाल्ने चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ
3: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन फोन 98 5 50 92 260 र वेबसाइट chitawannationalpark.gov.np दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 93 98 5 50 77 061 र 98 5 50 77 53 चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4394 4043 5880 र 98 5 50 26 440
5: It's 9 o'clock अहिले 9 बजेको छ
6: A complete piping solutions

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने। नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने। भैरवाको तापक्रम 41 डिग्री पुग्यो, गर्मी अझै बढ्ने। दिउँसो घाममा ननिस्कन र स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइँदै घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो। इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति। इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ्यो। र एसिसी महिला प्रिमियर कप क्रिकेटमा भुटानलाई नेपालको 114 रनको लक्ष्य। एसियाली खेलकुदको समूह विजेताको टुङ्गो लगाउन आजै नेपाल र मलेसियाको खेल। नेपाल खबरमा अब पूरा खबर। भारत भ्रमणमा रहनुभएका रासोपा सभापति रवि लामिछाने स्वदेश फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल भारत भ्रमणमा जाने हुनुभएको छ। उहाँको भारत भ्रमणको क्रममा नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुनेछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति लामिछाने बीच हिजो भएको भेटमा सहभागी रासोपा सांसद दीपक बोहराले बीबीसी नेपालीसँग गरेको कुराकानी अनुसार परराष्ट्र मन्त्री खनालको भारत भ्रमण तय भएको छ, तर मिति भने टुङ्गो लाग्न बाँकी छ। रासोपा सभापति लामिछाने भने पर्सि दिल्लीबाट स्वदेश फर्कने कार्यक्रम छ। लामिछानेले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग 1 घण्टा बढी समयसम्म भेटवार्ता गर्नुभएको थियो। अस्ति मङ्गलबार भारतीय विदेश मन्त्री एस जयशङ्कर र भाजपाका अन्य नेताहरूसँग पनि भेटवार्ता भएको थियो। लामिछाने फर्किएपछि परराष्ट्र मन्त्री खनाल दिल्ली जाने तयारी भएको हो। परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशङ्कर र अरू नेताहरूसँग छलफल गर्नुहुनेछ। पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा बढी भैरवामा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको छ। मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। हिजो काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेको थियो। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै ठाउँमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ। अत्यधिक गर्मीको बेला लामो समय घाममा बस्दा पानीको कमी, थकान, टाउको दुख्ने, चक्कर लाग्ने जस्ता समस्या हुने भएकाले सावधानी अप्नाउन डाक्टरको सुझाव छ। विशेष गरी दिउँसो 11 बजेदेखि 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हलुका सुतीको कपडा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न डाक्टरले सल्लाह दिएका छन्। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। नेपालको संविधानले सबै जात जाति, भाषा भाषी, वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। तर नेपालले छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्। संविधानको धारा 24 मा छुवाछुत तथा भेदभाव विरुद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको सम्पत्ति, जात जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा निजी तथा सार्वजनिक स्थानमा कुनै पनि प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव, कसुर र सजाय ऐन 2068 जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न, कुनै प्रकारको मद्दत गर्न दुरुत्साहन गर्न उक्साउन वा त्यस्तो कार्यको उद्योग गर्न नहुने व्यवस्था गरेको छ। यस प्रकारको कार्य गरेमा कसुरको मात्रा बमोजिम 2 महिना र 20,000 देखि 1,00,000 रुपियाँसम्म तथा 3 महिनादेखि 3 वर्षसम्म कैद तथा दुरुत्साहन गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
1: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचारियो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोलाघरभित्रका स्थायी तथा अस्थायी गरी 160 संरचना हटाएको छ। यही जेठ 10 गतेदेखि महानगरले फिर्केमा अतिक्रमित संरचना हटाउन सुरु गरेको हो। महानगरले फेवाताल संरक्षणसँग जोडिएको फिर्के खोला सफाई तथा अतिक्रमण हटाउने अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। पोखराको वडा नम्बर 18 को अँधेरी कुनादेखि सुरु भएर वडा नम्बर 2, 4, 5, 7, 8 र 17 हुँदै वडा नम्बर 6 गाईघाटमा पुगेर फेवातालमा मिसिने फिर्के खोलाको प्राकृतिक बहाव संरक्षणका लागि अभियान सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। यसै गरी महानगरले फिर्के खोला घरका आंशिक रूपमा हटाइएका संरचना सम्बन्धित व्यक्ति तथा संस्थाले तोकिएको समयभित्रै आफै हटाउन आग्रह गरेको छ। महानगरपालिकाले फिर्के खोलामा सिधै ढल विसर्जन भइरहेको पाइएको भन्दै 10 दिनभित्र सेफ्टी ट्याङ्की र सोफिट निर्माण गरी ढल खोलामा फाल्ने काम बन्द गर्न चेतावनी दिएको छ। फिर्के खोलामा बढ्दो अतिक्रमण, फोहोर तथा ढल मिसिने समस्या नियन्त्रण गर्दै फेवाताल संरक्षण गर्ने लक्ष्यसहित महानगरले फिर्केको खोला घरका संरचना हटाएको हो। पोखरा जोमसोम नियमित हवाई सेवा बन्द भएको छ। निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जोमसोम नियमित हवाई सेवा उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्। बर्खायामको मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफ सिजन लगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा जोमसोम नियमित हवाई उडान बन्द गरेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। जोमसोम नागरिक उड्डयन कार्यालयले वर्षेनी हिउँदयाम र बर्खायामको समयमा अल्पकालीन रूपमा पोखरा जोमसोम हवाई सेवा उडान स्थगित हुने गरेको जनाएको छ। नियमित हवाई उडान सेवा बन्द गरिएको भए पनि आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने पनि जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ। अब विदेशको खबर। इजरायल र लेबनान बीच अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम लागू गर्ने सहमति भएको छ। अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको दुवै पक्षको संयुक्त विज्ञप्तिमा इजरायल र लेबनानले हिजबुल्लाहले दक्षिणी लेबनानबाट आफ्ना लडाकुहरू फिर्ता गर्ने र इजरायलमाथिका आक्रमण बन्द गर्ने शर्तमा शत्रुतापूर्ण गतिविधिहरू रोक्न सहमत भएको उल्लेख छ। यो सम्झौताले लेबनानमा भइरहेको युद्ध रोक्छ कि रोक्दैन भन्ने अझै स्पष्ट हुन सकेको छैन। दक्षिणी लेबनानमा इरानबाट सञ्चालित हिजबुल्लाह समूह र इजरायली सेना बीच भइरहेको युद्ध अमेरिकाले रोक्न खोजिरहेको बेला यस्तो सहमति भएको हो। अमेरिकासँग सम्झौताका लागि इजरायल र लेबनान बीचको युद्ध अन्त्य गर्नुपर्ने इरानले शर्त राख्दै आएको छ। यो सहमतिले इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई 114 रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले 20 ओभरमा 113 रन बनाएर अल आउट भएको हो। नेपालका लागि सर्वाधिक सीता राणाले 37 रन बनाइन्, त्यस्तै रुबिना छेत्रीले 24 रन बनाइन्। पहिलो खेलमा कतारलाई 8 विकेटले हराएको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिएका हुन्। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसिसी प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह डीमा कतार, भुटान र हङकङ रहेका छन्। नेपाली समूह चरणको अन्तिम खेल पर्सी हङकङसँग खेल्ने तालिका छ। यो प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कप का लागि छनौट हुनेछन्। यसै गरी एसियाली खेलको छनौट अन्तर्गत आज नेपालले मलेसियासँग खेल्दैछ। सिङ्गापुरमा हुने खेल नेपाली समय अनुसार दिउँसो 12:15 सुरु हुनेछ। चीनलाई पराजित गर्दै दुवै टोली यसअघि नै एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। चीन लगातार 2 खेलमा पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएपछि नेपाल र मलेसियाले एसियाली खेलकुदमा स्थान बनाएका हुन्। आजको खेलले समूह विजेता र उपविजेताको टुङ्गो लगाउनेछ। दुई समूहमा विभाजन गरिएको छनौट प्रतियोगिताबाट प्रत्येक समूहका शीर्ष 2 टोली एसियाली खेलकुदका लागि छनौट हुने व्यवस्था छ। अर्को समूहबाट हङकङ र ओमानले पनि एसियाली खेलकुदका लागि स्थान सुरक्षित गरिसकेका छन्। समूह एमा नेपाल सहित मलेसिया र चीन छन्। समूह बीमा आयोजक सिङ्गापुर, ओमान, हङकङ र बहराइन छन्। एसियाली खेलकुद आगामी सेप्टेम्बरमा जापानमा हुँदैछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रासोपा सभापति लामिछाने फर्किए, लगत्तै परराष्ट्र मन्त्री खनाल भारत जाने। नेपाल भारत बीच सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने। भैरवाको तापक्रम 41 डिग्री पुग्यो, गर्मी अझै बढ्ने। दिउँसो घाममा ननिस्कन र स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइदिए घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो। इजरायल र लेबनान बीच युद्ध विराम लागू गर्ने सहमति। इरान र अमेरिका बीचको युद्ध रोकिने सम्भावना केही बढ्यो। र एसिसी महिला प्रिमियर कप क्रिकेटमा भुटानलाई नेपालको 114 रनको लक्ष्य। एसियाली खेलकुदको समूह विजेताको टुङ्गो लगाउन आज नेपाल र मलेसियाको खेल।
4: मानसिक समस्याबाट बच्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: 30 वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब साथी कटिसकेको मान्छे भनेर भन्नु।
8: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
7: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो। 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
9: आयुर्वेद सेवा प्राली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-493-374 98-510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित
6: नगरको छात्रवृत्ति छनौट परीक्षाको प्रारम्भिक नतिजापछि 331 जना विद्यार्थीले पुनर्योग गर्न र 96 जना विद्यार्थीले विवरण सच्याउन माग राखेर आवेदन दिएका छन्। काठमाडौँ महानगरको शिक्षा विभागले पुनर्योगपछि आज अन्तिम योग्यता क्रम सार्वजनिक गर्ने तयारी गरेको छ। महानगरको शिक्षा विभागले 17 गते सकिएको परीक्षाको 18 गते बिहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन हिजोसम्मको अवधि दिएको थियो। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएका मध्ये 46 जनाले आफू छात्र भएको तर अनलाइन फारम भर्दा छात्र भएकाले सच्याइ पाउन निवेदन दिएका थिए। यस वर्षको छात्रवृत्ति छनौट परीक्षाको प्रारम्भिक नतिजामा 14,057 जना विद्यार्थी उत्तीर्ण भएका थिए। महानगर यातायात प्रणालीले आफ्नो सेवा विस्तार गर्दै 16 नयाँ विद्युतीय बस सञ्चालन ल्याएको छ। काठमाडौँ उपत्यकाका चक्रपथमा हिजोदेखि सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरण मैत्री बनाउने अपेक्षा गरिएको छ। विद्युतीय बस सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा राम्रो आमदानी भइरहेको बताइएको छ। महानगर यातायात प्रणालीका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि 12 विद्युतीय बस सफलतापूर्वक सञ्चालनमा आइसकेको जानकारी दिँदै पछिल्लो चरणमा बस थप गरिएको बताउनुभयो। महानगर यातायात प्रणालीले उपत्यकाभित्र र बाहिर गरेर 140 भन्दा बढी गाडीबाट सेवा दिइरहेको छ। कम्पनीले 28 सिटी बस र 24 माइक्रो बस सहित 52 विद्युतीय सवारी सञ्चालन गरिरहेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका 40 स्कुटर र मोटरसाइकल सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ। प्रहरी उपरीक्षक नरेश राज सुवेदीले चालु आर्थिक वर्षको वैशाखसम्ममा विभिन्न ठाउँबाट हराएका तथा चोरी भएका 592 स्कुटर र मोटरसाइकल फेला पारिएको जानकारी दिनुभयो। ट्राफिक प्रहरीले गाडी चालकलाई सुरक्षित पार्किङ गर्न र गाडीमा अतिरिक्त लक प्रयोग गर्न तथा जिपिएस जडान गरी गाडीको अवस्थाबारे नियमित निगरानी गर्न पनि सुझाव दिएको छ। भक्तपुरको चाङको नारायण नगरपालिका 8 मन्जुश्री गुम्बा नजिक हिजो ट्र्याक्टर पल्टिँदा 2 ज्यान गएको छ भने 9 घाइते भएका छन्। ट्र्याक्टर पल्टिएर च्यापिँदा भोजपुर नगरपालिका घर भई सिनामङ्गल बस्ने विजय राई र सिन्धुली घर भई सिनामङ्गल नै बस्ने हेमबहादुर नेपालीको पनि ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिनुभयो। घाइते मजदुरहरूको भक्तपुरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। एक होटलमा ढलानको काम सकेर 12 मजदुर बोकेर फर्कदै गरेको ट्र्याक्टर ब्रेक फेल भई दुर्घटना भएको थियो। यसै गरी काठमाडौँको तारकेश्वर नगरपालिकाको नेपाल टारमा ट्याक्सीको ठक्करबाट 1 बालकको ज्यान गएको छ। ज्यान जानेमा 4 स्पर्श बानिया रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिनुभयो। र काठमाडौँ महानगरपालिकाले ठमेल क्षेत्रभित्र रहेका मसाज सेन्टर र स्पाको अनुगमन गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 26 को मानव बेचबिखन तथा ओसार पसार समितिले ठमेल क्षेत्रमा हुने बाल यौन बेचबिखन र श्रम शोषणको अन्त्यका लागि अनुगमन गरेको हो। अनुगमनका क्रममा आचार संहिता विपरीत मसाज तथा स्पा सेन्टर सञ्चालन दर्ता नगरी स्पा तथा मसाज सेन्टर सञ्चालन गरेको पाइएको समितिका संयोजक शान्ता प्रजापतिले जानकारी दिनुभयो। 18 वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउने र यौन व्यवसायमा प्रयोग गर्ने गरिएको गुनासोबाट सम्बोधन गर्दै वडाले यस्तो कदम चालेको संयोजक प्रजापतिले बताउनुभयो। संयोजक प्रजापतिले कतै बाल यौन बेचबिखन वा श्रम शोषण भइरहेको थाहा पाएमा तुरन्त वडा कार्यालय वा नजिकैको प्रहरी चौकीमा खबर गर्न आग्रह गर्नुभयो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरको छात्रवृत्ति छनौट परीक्षामा 331 जनाको पुनर्योग गर्न निवेदन, आज अन्तिम योग्यताक्रम सार्वजनिक गर्ने तयारी। चक्रपथमा महानगर यातायातको 16 वटा विद्युतीय बस सेवा विस्तार, काठमाडौँ उपत्यकाबाट चोरी भएका 40 वटा गाडी हस्तान्तरण। बाल श्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर दिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: निरोगी बनाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेद सेवा प्रणाली।
1: बिनिसरा मसनंगी गाइड को नम्बर 10 सीताजी। हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, वहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो। डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, मोबाइल 98550509 34, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, मोबाइल 98512409 34।
2: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त उजाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
5: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
6: सिप हुन्छ साथमा, रोजगारी हातमा।
7: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
8: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्षीय डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
9: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
10: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
11: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
7: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन, 98550-41122 र 98550-41123।
12: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
13: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
2: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा महतेको नमस्कार। नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। पार्टीमा परेका उजुरीहरूबारे छलफल र कार्यवाही प्रक्रिया अघि बढाउन समितिले आज दिउँसो 1 बजे ललितपुर स्थित केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेको हो। समितिका सचिव दिनेश थापा मगरका अनुसार बैठकमा हालसम्म समितिमा दर्ता भएका झण्डै 700 उजुरीहरूमाथि छलफल हुनेछ। उजुरीहरू मुख्य गरी गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वार विरूद्ध लागेर विपक्षी दलका उम्मेद्वारलाई सघाएको र पार्टीमाथि विश्वासघात गरेको विषयसँग सम्बन्धित रहेका छन्। समितिका संयोजक एवं सदस्यहरू सहभागी हुने यस बैठकले अनुशासन उल्लङ्घन गर्नेहरूमाथि आवश्यक कार्यवाहीको निर्णय लिने जनाइएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजे बस्ने गरी बोलाइएको यस बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081माथि दफावार छलफल गर्ने मुख्य कार्यसूची रहेको छ। विधेयकलाई थप परिमार्जन र प्रभावकारी बनाउन समितिमा रहेका सांसदहरू र सरकारवाला निकायका प्रतिनिधिहरूबीच आज विशेष छलफल हुन लागेको संसद सचिवालयले जनाएको छ। वैदेशिक रोजगार व्यवसायीहरूले सरकारको वर्तमान फ्री भिजा फ्री टिकट नीति व्यावहारिक नभएको भन्दै व्यापक नीतिगत सुधारको माग गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका पूर्व प्रथम उपाध्यक्ष डेकबहादुर खत्रीले देशभित्रै एक जिल्लाबाट काठमाडौँ आउन 20-30 हजार खर्च हुने अवस्थामा 7 समुद्र पारी कामदार पठाउन 10 हजार मात्र सेवा शुल्क तोकिनु यथार्थ भन्दा टाढा रहेको बताउनु भएको छ। व्यवसायीहरूले कम्तीमा 2 महिनाको तलब बराबर सेवा शुल्क लिन पाउनुपर्ने माग गर्दै माग सम्बोधन नभए म्यान पावर बन्द गर्ने चेतावनी समेत दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। प्रहरीका अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेशका विभिन्न सड़क खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरूद्ध छन्। काठमाडौँको सतुङ्गल चितलाङ सड़क खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ र मरमतका लागि करिब 1 महिना लाग्ने जनाइएको छ। यस्तै बाढीको उच्च जोखिमका कारण बीपी राजमार्गको खुरकोट नेपालथोक कटुन्जे बेसी खण्ड र मध्य पहाड़ी लोकमार्गको पाँचथर दोवान खण्ड पूर्ण रूपमा अवरुद्ध छन्। रोल्पाको घोराई थवाङ सहित मार्ग पनि पहिरोले ठप्प रहेको छ। यद्यपि भोजपुर र संखुवा सभाका केही स्थानमा भने सड़क एकतर्फी सुचारू गरिएको छ। सड़क विभाग र सुरक्षा निकायले बाटो खुलाउने प्रयास भइरहेको जनाएका छन्। र नेपाल चीन सीमा नाका खोरेला हुँदै भित्रिएका 750 विद्युतीय सवारी साधनलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। बजेट वक्तव्य सार्वजनिक हुनु अघि नै करको दर हेरफेरको सूचना चोहिएको आशंकामा ती गाड़ी भित्राइएको हुन सक्ने अनुमान गरिएको छ। मुस्ताङदेखि कास्कीसम्मका विभिन्न सड़क खण्डबाट नियन्त्रणमा लिएका यी गाड़ीहरू बिना नम्बर प्लेटका रहेका छन्। सशस्त्र प्रहरीका अनुसार भन्सार कार्यालयसँगको समन्वयमा गाड़ीका कागजातहरू चेकजाँच गर्ने कार्य भइरहेको छ र कागज त्रुटि देखिए कानून अनुसार कारवाही गरिनेछ। हौस्त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: के तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढ़ को सह डीलर का रूप में माड़ी सात कीर्तनपुर स्थित कुंवर मोटरसाइकिल वर्कशप में विभिन्न किसिम का चार्जिंग स्कूटर साइकिल र ई रिक्शा को बिक्री शुरू भई सकेको छ। आज संपर्क गर्नुहोस्।
0: संपर्क कुंवर मोटरसाइकिल वर्कशप कीर्तनपुर, प्रोप्राइटर इंद्रजीत कुंवर। फोन 9842421343 र 9814829230।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
1: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0564-93-495।
3: मोबाइल 9855-64-040 र 9855-65-260।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नु भएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564-93-738। मोबाइल 9855-88-002।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीं गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 9745-23-91-63।
9: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
10: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
11: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।

0: धनी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खाँजेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि आतेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 0143-318-98, मोबाइल 98-512-40-934।
2: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
3: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
2: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
3: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453-30169, 98450-49899 र म्यानेजमेन्ट तर्फ 98550-12824 र 98550-32557।
4: अब त म तिमीसँग 1 बस्दिन 2 बस्दिन 4 बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
3: सम्पर्क 97625-73099, 98074-46182 र 98491-95225।
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
7: कहाँ गएर के सिप सिकौ भन त अब।
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narengard, Phone 056-493-374, 98510-61-356-356.
7: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

Por más a mis amo te con mascar. रोल्पाको माडी गाउँपालिका दुई ब्याङ्क खोलामा आज बिहान पिकअप गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा एक महिला र दुई पुरुष रहेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार दुर्घटनाग्रस्त गाडी सडकबाट करिब 400-500 मिटर तल खसेको छ। प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्न सकेको छैन भने दुर्घटनामा परेको गाडीको नम्बर पनि अझै खुलेको छैन। यता पृथ्वी राजमार्ग अन्तर्गत तनहुको म्याग्दे गाउँ पालिका छ मनहरीमा एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोकिँदा 7 जना घाइते भएका छन्। पोखराबाट दमौलीका लागि छुटेको G1X5659 नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको लुप र 01001006046 नम्बरको एम्बुलेन्स एक आपसमा ठोकिएका हुन्। घाइते मध्ये रोल्पाक थवाङकी 25 वर्षीय अञ्जना बुढा मगरको अवस्था गम्भीर रहेको छ। घाइते सबैको बेल चौतारा स्थित जेपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सगरमाथाको तेस्रो शिविर आसपासबाट गत जेठ 15 गतेदेखि बेपत्ता भएका ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा 6 दिनपछि खुम्बु आइसफल क्षेत्रमा सकुशल फेला पर्नु भएको छ। एटके एक्सपेडिसनका अनुसार उहाँ हिउँमाकी श्रेणी तल झरिरहेको अवस्थामा फेला पर्नु भएको हो। अल्टिच्युड एयरको हेलिकप्टर मार्फत 5,200 मिटर उचाइको आधार शिविरदेखि तेस्रो शिविरसम्म गरिएको व्यापक खोजीपछि उहाँको उद्धार गरिएको हो। अत्याधिक चिसोका कारण हातका औँलाहरूमा क्षति पुगेका शेर्पालाई आधार शिविर ल्याइएको र थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। राम्रो रोजगारी र आकर्षक तलबको प्रलोभनमा पारेर भारत पुगेका महोत्तरीको बर्दिवास नगरपालिका 14 मुसहर बस्तीका 16 जना नेपाली भारतको हरियाणा राज्यमा बन्धकमा परेका छन्। बन्धक बनाइएकाहरूमा पुरुष महिला र बालबालिका समेत छन्। बर्दिवास टिमका दिलीप परियारले आकर्षक सुविधाको आश्वासन दिँदै गत चैत 13 गते उनीहरूलाई हरियाणाको एक कुखुरा फार्ममा काम गर्न लगाएका थिए। पीडितहरूले फोन मार्फत आफूहरूलाई श्रम अनुसारको पारिश्रमिक नदिएको नियन्त्रणमा राखेर कुटपिट र डर त्रास देखाएको जानकारी दिएपछि परिवारजन चिन्तित बनेका छन्। पीडित परिवारले आफ्ना आफन्तको सकुशल उद्धार र दोषीमाथि कानूनी कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिवास मार्फत नयाँ दिल्ली स्थित नेपाली दूतावासमा निवेदन पठाएका छन्। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी गुरु प्रसाद तिमल सिन्हाले पीडितहरूको जीवन रक्षा र सकुशल उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको र आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के खोलाको खोला घर भित्रका स्थायी तथा अस्थायी गरी 160 अतिक्रमित संरचना हटाएको छ। फेवाताल संरक्षणसँग जोडिएको फिर्के खोलाको प्राकृतिक भाव जोगाउन यो अभियान शुरू गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनु भएको छ। महानगरले फिर्के खोलामा सिधै ढल विसर्जन भइरहेको पाइएकाले 10 दिनभित्र सेफ्टी ट्याङ्की निर्माण गरी ढल फाल्न बन्द गर्न कडा चेतावनी दिएको छ। अन्यथा कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइने बताइएको छ। र सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरेको आशंकामा 774 गाडीलाई नियन्त्रणमा लिएको छ। मुस्ताङको कोइराला नाकाबाट भित्रिएका ती विद्युतीय सवारी साधनहरूलाई सशस्त्र प्रहरीले गइराती विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार मुस्ताङको जमसम पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट ती गाडीहरू नियन्त्रणमा लिएका हुन्। यसै गरी नुवाकोटको पासाङ लामो सड़क खण्डमा पनि भन्सार छलीकै आशंकामा थप 2 गाडी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सवारी साधनमाथि अनुसन्धान भइरहेको छ। हौस्त यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। मध्याह बाह्र बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio N Aryan 99.1.
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीनामा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकी को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया मा साथ मा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सरकार बदलिएको छ तर के हाम्रो सोच चिन्तन र कार्यशैली बदलिएको छ के नीति कानून र संरचनाहरू बदलिएका छन्
3: समग्र क्षेत्रको सूक्ष्म विवेचना गर्दै देशलाई सही बाटो देखाउने आवाज कार्यक्रम सद्गमय
2: हरेक आइतबार राति 8 बजे एपीवान टेलिभिजनमा आइतबार राति नेपाली खबरपछि नेपाली रेडियो नेटवर्कमा साथै नेपाली नेटवर्कका विभिन्न डिजिटल प्लेटफर्महरूमा एकैसाथ हेर्न र सुन्न सक्नुहुनेछ
3: कार्यक्रम सद्गमय अभियन्ता रमेश पौडेलको साथमा

0: सेवा विकास बैंक को विशिष्ट बचत खाता नेपाल को पहिलो डोर स्टेप बैंकिंग सुविधा
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना

0: सुल्तानपुर माडी पहिला घुमा बाबु मलाई पहिरेर खुन्न घुमा मा फाउँदै खुन्न घुमा क्या यदि दिदी कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छाडेको पनि देखिन्छ क्या अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुबाबु कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लायन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: So lovely. मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिनबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
7: कहाँ गएर के सिप सिकौ भन त अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
9: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
7: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, Lagayat ka Talimharu Dhamadham Sanchalan Bhai Raheko Chha. Sathai Job Guarantee Sahit 6 Mahine Cook Talim Sanchalan Ma Raheko Chha. गरी खाने शिक्षा हामी सबैको इच्छा
10: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
11: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
12: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
13: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852

0: सीप हुन्छ साथमा रोजगारी हातमा।
1: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
2: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिक छितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
3: अध्यापन हुने विषयहरू डिप्लोमा कृषितर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
4: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
0: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
1: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
5: एक्जाम सकेर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100%को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
5: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-53, 98550-77061 र 98550-77053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
7: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोनहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्याह्नको 12 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोरोला नाकाबाट भित्रिएका 774 वटा गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा, भन्सार छली गरेको आशंका। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ्दै हिमाली तथा पहाडी भागमा आज पनि पानी पर्ने सम्भावना। राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड, सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न आवश्यक। बाल बालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान, विश्वमा बाल बालिका विरुद्ध भएका गम्भीर उल्लङ्घनका घटना बढ्दो। र एसिसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित। नेपाल खबरमा अब पूरा खबर। रोल्पाको माडी गाउँपालिका 2 ब्याङ खोलामा आज बिहान भएको जीप दुर्घटनामा 3 जनाको ज्यान गएको छ। बिहान करिब 8 बजे भएको दुर्घटनामा 1 महिला र 2 पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। विकट ठाउँमा दुर्घटना भएकाले थप जानकारी आउन बाँकी रहेको छ। प्रहरीका अनुसार जीप गाडी सडकबाट करिब 600 मिटर तल खसेको छ। दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय घरती गाउँबाट प्रहरी टोली खटिएको पनि श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका 774 वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ। भन्सार छली गरेको आशंकामा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेमजाबाट गैराती सशस्त्र प्रहरी बलले ती गाडीहरू नियन्त्रणमा लिएको हो। यसै गरी नुवाकोटको पासाङ लामो सडक खण्डबाट समेत 2 वटा गाडी नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका गाडीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने तयारी छ। अबका केही दिन मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तराईका केही क्षेत्रमा गर्मी बढे पनि देशका हिमाली तथा पहाडी भागमा भने वर्षा हुने सम्भावना छ। आजदेखि पर्सिसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालले राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ बनाउनु पर्नेमा जोड दिएको छ। राष्ट्रसङ्घीय मुख्यालयमा भएको छलफलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसङ्घीय विकास प्रणालीलाई सक्षम बनाउनु पर्नेमा जोड दिनुभएको छ। न्युयोर्कको संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य SDG कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रसङ्घीय विकास प्रणालीलाई संस्थागत संरचनाले मात्र नभई साझेदारी र ऐक्यबद्धता मार्फत अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। नागरिक समाज, युवा, शैक्षिक क्षेत्र, पालिका, निजी क्षेत्र तथा अरू सरोकार भएकाहरूको सक्रिय सहभागिता बिना भविष्यमा प्रभावकारी र सान्दर्भिक विकास प्रणाली निर्माण गर्न नसकिने उहाँको भनाइ थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज 200 रुपियाँले घट्यो। ट्राफिक कारबाहीमा काठमाडौँ उपत्यकाबाट एकै दिन 22,76,000 राजस्व सङ्कलन लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856321314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रोल्पामा भएको जीप दुर्घटनामा 3 जनाको ज्यान गयो, कोरोला नाकाबाट भित्रिएका 774 वटा गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा, मधेस कोशी बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ्दै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो र अस्ति समान भावमा कारोबार भएको सुनको भाव आज तोलामा 200 रुपियाँले घटेको छ। आज सुन तोलामा 3,11,100 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि सोमबार 3,10,900 रुपियाँमा कारोबार भएको सुनको भाव अस्ति मङ्गलबार 400 रुपियाँले बढेको थियो। हिजो सुनको भाव अस्ति मङ्गलबार जस्तै तोलाको 3,11,300 रुपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 85 रुपियाँले घटेको छ। हिजो तोलाको 5,370 रुपियाँमा कारोबार भएको चाँदीको भाव आज 85 रुपियाँ घटेर तोलाको 5,285 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको कारवाहीबाट एकै दिन 22,76,000 भन्दा बढी राजस्व सङ्कलन भएको छ। हिजो एकै दिन 2,445 गाडी चालक नियम उल्लङ्घनको कारवाहीमा परेपछि 22,76,000 रुपियाँ भन्दा बढी राजस्व सङ्कलन भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाडी चलाउने 128 जना, नियम विपरीत राइड सेयरिङ गरेका 160, सङ्केत बत्ती उल्लङ्घनकर्ता 141 र तीव्र गतिमा गाडी हुइक्याइएका 183 जनालाई कारवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 43, निषेधित क्षेत्रमा हर्न बजाउने 123, सडक पेटीमा गाडी पार्किङ गर्ने 14, एकतर्फी सडकमा गाडी चलाउने 166 र अरू नियम पालना नगरेका 1,487 जनालाई कारवाही गरिएको कार्यालयले जनाएको छ। अब विदेशको खबर। आज निर्दोष बालबालिकामाथि हुने आक्रमणका पीडितको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् 1982 मनाउन थालेको यो दिवसको उद्देश्य युद्ध र सशस्त्र द्वन्द्वका कारण बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र अधिकार उल्लङ्घनप्रति विश्वभर ध्यानाकर्षण गराउनु हो। संयुक्त राष्ट्रसङ्घका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका बालबालिका घरमा सुरक्षित रूपमा बस्न, विद्यालयमा अध्ययन गर्न, खेल्न वा अस्पतालमा उपचार गराउन समेत नसक्ने अवस्थामा छन्। हत्या, शारीरिक क्षति, अपहरण, यौन हिंसा, विद्यालय तथा स्वास्थ्य संस्थामाथि आक्रमण र मानवीय सहायता पहुँचमा अवरोध जस्ता गम्भीर घटनाबाट बालबालिका प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेजले सार्वजनिक गर्नुभएको बालबालिका र सशस्त्र द्वन्द्व सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार सन् 2024 बालबालिका विरुद्ध भएका गम्भीर उल्लङ्घनका घटना अघिल्लो वर्षको तुलनामा 25% बढेका छन्। प्रतिवेदनमा विश्वभर 22,495 बालबालिकालाई प्रभावित पार्ने 41,370 गम्भीर उल्लङ्घनका घटना प्रमाणीकरण गरिएको उल्लेख छ। प्रतिवेदनमा सबैभन्दा बढी उल्लङ्घनका घटना इजरायल र प्यालेस्टिनी क्षेत्रमा 8,554, कङ्गोमा 4,043, सोमालियामा 2,568 र नाइजेरियामा 2,436 तथा हाइटीमा 2,269 अभिलेख गरिएका छन्। अब खेल सम्बन्धी खबर। मलेसियामा चलिरहेको एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई 51 रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 62 रन मात्र बनाउन सक्यो। भुटानका लागि डेचेन वाङमोले 60 बलमा सर्वाधिक 39 रन बनाइन्। चाँडो ओमले 11 रन जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सके। सकेनन्। नेपालको बलिङतर्फ रुबिना छेत्रीले 3 तथा रिया शर्माले 2 विकेट लिइन् भने कविता कुवर र मनिषा उपाध्यायले समान 1-1 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल 20 ओभरमा 113 रन बनाएर अल आउट भएको थियो। नेपालका लागि सीता राणा मगरले 28 बलमा सर्वाधिक 37 रन बनाइन्। रुबिना छेत्रीले 24 रन जोडिन् भने सोनी पाखरिनले 13 र सम्झना कुमारीले 10 रन बनाइन्। भुटानका लागि सोनाम र छेरिङ जाङमोले समान 3-3 विकेट लिए। पहिलो खेलमा हिजो कतारलाई 8 विकेटले हराएको नेपाल समूह डीमा लगातार दोस्रो जित निकाल्न सफल भएको हो। नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ छन्। नेपालले समूह चरणको अन्तिम खेल पर्सी हङकङसँग खेल्ने तालिका छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोरला नाकाबाट भित्रिएका 774 गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा, भन्सार छली गरेको आशंका। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ्दै, हिमाली तथा पहाडी भागमा आज पनि पानी पर्ने सम्भावना। राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड, सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न आवश्यक। बाल बालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान, विश्वमा बाल बालिका विरुद्ध भएका गम्भीर उल्लङ्घनका घटना बढ्दो। र एसिसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ त कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई नै रोगी बनाउँदै खुसी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भरिङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेको छ।
2: आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509034।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
6: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
7: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
8: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
9: ल, किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
10: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी।
11: यहाँबाट एक दिनमै घर, गोठ, धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
5: सम्पर्क 9765073089 9804446182 र 9841995225।
2: राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
6: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
2: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
6: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
2: सानो लापरवाहीले वन डडेलोको कारण वन, वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
6: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 9855092260 र वेबसाइट चितवन नेसनल पार्क .gov.np।

खबरमा उषा किरणको नमस्कार। रोल्पाको माटी गाउँपालिका दुई ब्याङखोलामा आज बिहान पिकअप गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। अस्थायी नम्बर प्लेट MH14TCJ471 भएको पिकअप जीप दुर्घटना हुँदा मृत्यु हुनेहरूमा एक महिला र दुई पुरुष छन्। उनीहरूको पहिचान खुल्न सकेको छैन। जस्ता पाता र प्लास्टिकका पाइप बोकेको उक्त जीप सड़कबाट करिब 600 मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर कृष्ण श्रेष्ठले बताउनु भएको छ। यता पृथ्वी राजमार्ग अन्तर्गत को म्याग्दे गाउँपालिका छ मनहरीमा एम्बुलेन्स र मिनी ट्रक एक आपसमा ठोकिँदा 7 जना घाइते भएका छन्। पोखराबाट दमौलीका लागि छुटेको G1-5659 नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको LUP 01001-0046 नम्बरको एम्बुलेन्स एक आपसमा ठोकिएका हुन्। घाइते मध्ये रोल्पा थवाङकी 25 वर्षीय अञ्जना बुढा मगरको अवस्था गम्भीर रहेको छ। घाइते सबैको बेलचौतारा स्थित जीपी कोइराला श्वास प्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ। सगरमाथाको तेस्रो शिविर आसपासबाट गत जेठ 15 गतेदेखि बेपत्ता भएका ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा 6 दिनपछि खुम्बु आइसफल क्षेत्रमा जीवितै फेला परेका छन्। एटके एक्सपिडिसनका अनुसार उनी हिउँमा घस्रिँदै तल झरिरहेको अवस्थामा फेला परेका हुन्। अल्टिच्युड एयरको हेलिकप्टर मार्फत 5200 मिटर उचाइको आधार शिविरदेखि तेस्रो शिविरसम्म गरिएको व्यापक खोजीपछि उनको उद्धार गरिएको हो। अत्यधिक चिसोका कारण हातका औंलाहरूमा क्षति पुगेका शेर्पालाई आधार शिविर ल्याइएको र थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ। नेपालले बहुपक्षीयताको सुनिश्चितताका लागि राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ बनाउनु पर्नेमा जोड़ दिएको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा आयोजित बहुपक्षीयताको भविष्य सन् 2030 पछिका लागि राष्ट्रसंघीय विकास प्रणाली निर्माण विषयको छलफलमा नेपालले यस्तो अभिमत राखेको हो। छलफलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि एवं राजदूत लोकबहादुर थापाले दिगो विकास लक्ष्य कार्यान्वयनसँगै भविष्यका बहुआयामिक चुनौती र अवसरलाई सम्बोधन गर्न यो प्रणालीलाई सक्षम बनाउन अपरिहार्य रहेको बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बस्ने भनेको बैठक स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको जिल्ला तहमा चुनाव भइरहेकाले सो पार्टीका सांसदहरू उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित भएको हो। समिति सभापति भरत बहादुर खड्काले राष्ट्रपाका सांसदहरू अनुपस्थित हुँदा बैठकमा कोरम गणपूरक संख्या नपुग्ने अवस्था देखेकाले बैठक स्थगित भएको जानकारी दिनुभएको छ। का 16 जना नेपाली बन्धक परेका छन्। महोत्तरीको बर्देवास नगरपालिका वडा नम्बर 14 मुसहर बस्तीका पुरुष महिला र बालबालिका सहित 16 जना भारतको हरियाणा राज्यमा बन्धक परेका हुन्। बर्देवास वडा नम्बर 3 का दिलीप परियारले आकर्षक सुविधाको आश्वासन दिँदै गत सहित 13 गते उनीहरूलाई हरियाणाको एक कुखुरा फार्ममा काम गर्न लगेका थिए। पीड़ितहरूले फोन मार्फत आफूहरूलाई श्रम अनुसारको पारिश्रमिक नदिएको, नियन्त्रणमा राखेर कुटपिट गर्ने तथा डर त्रास देखाउने गरिएको जानकारी दिएपछि नेपालमा रहेका परिवारजन चिन्तित बनेका छन्। अवस्थाका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: अरुणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656 94 374 98 510 61 356।
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेंडर, हाउसकीपिंग, रिसेप्शन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
2: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
1: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 मा शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
1: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
2: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
1: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
2: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
1: नियमित परामर्श तथा मार्गदर्शन,
2: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
1: अनुशासित, सुरक्षित तथा हरियाली वातावरण।
2: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98 5 50 54 206, 98 5 11 00 91, 98 5 50 63 387 वा 98 41 58 72 48 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
3: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98 042 21 343 र 98 184 29 230।

0: बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
1: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
2: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
3: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र। सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
0: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
4: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
0: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
4: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
5: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5569-6353, 98550-77061 र 98550-77053।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
6: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका संस्याउली वास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 63 98 550 77 061 98 550 77 053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4 93 580 98 550 26 440
3: It's 2 o'clock. अहिले 2 बजेको छ।
4: रोल्पामा बिहिबार बिहान जीप दुर्घटनामा परि 3 जनाको घटनास्थलमै मृत्यु भएको अवस्थामा शवहरू फेला परेका छन्। दुर्घटनास्थल ठाडो भीर र जटिल भूगोलमा थियो। सड़कदेखि झण्डै 300 मिटर मुनि भीरमा 2 पुरुष र 1 महिलाको शव अड्किएको अवस्थामा फेला परेका छन्। दुर्घटना खबर पाएपछि जिल्ला प्रहरी प्रमुख डीएसपी पञ्च कुमार बाखु 9 जना प्रहरी सहित घटनास्थल पुग्नु भएको थियो। घटनास्थलबाट प्रहरी प्रमुख बाखुले भीरमा अड्किएको अवस्थामा फेला परेका 3 जनाको शव निकालेर माथि सड़कमा ल्याउने काम भइरहेको जानकारी दुई पुरुष र 1 महिलाको शव भीरमै अड्किएको अवस्था छ। उहाँले भन्नुभयो सड़क भन्दा झण्डै 300 मिटर मुनि भीरमा 3 जनाको शवहरू फेला परे पनि गाड़ी भने झण्डै 600 मिटर जति मुनि पुगेको छ। प्रहरी अनुसन्धानबाट इलाका प्रहरी कार्यालय होलेरीको चेकपोस्टमा जेठ 20 गते 10:30 बजेतिर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको गाड़ी इन्ट्री भएको पाइएको छ। गाड़ी चालक वीरबहादुर चौधरीले आफ्नो ठेगाना दाङको घोराई लेखाउनु भएको छ। दुर्घटनामा परेको जीप घोराई स्थित सिद्धबाबा सप्लाई एड्सबाट होलेरीका लागि सामान लिएर गएको खुलेको छ। त्यही भएर रोल्पा प्रहरीले जीप दुर्घटनाका मृतकहरूको शनाखातमा ढिलाइ गरिरहेको छ। दाङका प्रहरी प्रवक्ता डीएसपी होएम बहादुर केसीले दुर्घटनापछि रोल्पा प्रहरीको आग्रहमा आफन्तको पहिचान गरी घोराईबाट केही मानिस दुर्घटनास्थलतर्फ रोल्पातर्फ पठाइएको जानकारी दिनुभयो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि संघीय संसद पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सभामुख अर्यालले दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या पीड़ा र चुनौतीप्रति संसद सचेत रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि सदनले गम्भीरतापूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभयो। दलित समुदायको सम्मान सुरक्षा समान अवसर र न्याय सुनिश्चित नगरेसम्म नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक हुन नसक्ने सभामुखको भनाइ छ। सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित एमटी शाखा सवारी शाखामा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायक महानिरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णु प्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन भएको छ। घटनाबारे छानबिन गर्न समिति गठन भएको हो। बुधबार राति 8 बजेतिर सशस्त्र हेडक्वार्टर स्थित सवारी शाखामा आगलागी भएको थियो। आगलागीबाट केही सवारीमा क्षति पुगेको छ। सशस्त्रमा हेडक्वार्टर यसअघि पनि आगलागी भएको थियो। यस्तै सत्तुङ्गल स्थित सशस्त्रको स्टोरमा पनि यसअघि आगलागी भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। धवल शमशेर राणा सहित 183 जना नेताले पहिलो चरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका छन्। काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य जनवर्गीय संगठन पदाधिकारी र सदस्य गरी 183 जनाले पार्टी परित्यागको घोषणा गरेका हुन्। पदाधिकारीहरूमा उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री धवल शमशेर राणा, दिलनाथ गिरी, केशव राज श्रेष्ठ, नारायण प्रसाद कोइराला, सगुन सुन्दर लावती, धनु सोरो शाही, मीना शाही, दिल विकास राज भण्डारी, नानीमय आचार्य लगायत रहनु भएको छ। र राम्रो रोजगारी र आकर्षक तलबको प्रलोभनमा परेर भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक परेका छन्। महोत्तरीको बर्देवास नगरपालिका वडा नम्बर 14 मुसर बस्तीका पुरुष, महिला र बालबालिका सहित 16 जना भारतको हरियाणा राज्यमा बन्धकमा परेका हुन्। बर्देवास वडा नम्बर 3 का दिलीप परियारले आकर्षक सुविधाको आश्वासन दिँदै गत चैत 13 गते उनीहरूलाई हरियाणाको एक कुखुरा फार्ममा काम गर्न लगेका थिए। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: कक्षा एघारमा नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा एघारमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 98450 र म्यानेजमेन्ट तर्फ 98550 र 98550
2: घरमा मोटरसाइकलदेखि कार सबै किनेर ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
3: सर। चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन, बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।

0: तिस वर्षसित तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब तिस वर्षसित कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्की जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: जेनन एंड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसंतपुर बजार माड़ी प्रोप्राइटर सुदन अधिकारी संपर्क 9845518705 र 9856564613
1: यहाँ पंप संबंधी संपूर्ण सामान पाइन को साथ ही इलेक्ट्रोनिक सामान सुपथ मूल्य में पाइन
2: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
3: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
2: कहाँ गएर के सिप सिकौ भन त अब
3: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
4: IHSDC, Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narengard, Phone 056-493-374-985-10-61-356-356.
2: बारिस्टा बेकरी कुक सुशी बारटेंडर हाउसकीपिंग रिसेप्शन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सुरुभन्दा पहिले मुख्य खबर। तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी। सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा जीवितै फेला। अध्ययन विधाको दुरुपयोग गर्ने त्रिविका प्राध्यापकबाट झन्डै 10.5 करोड असुली रकम असुलीसँग आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कडाइका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमण गरेका न्युजिल्यान्डका 4 जना सांसदलाई चीनमा प्रतिबन्ध। माफी मागेर प्रतिबन्ध हटाउन वा घटाउन सकिने भनाई। र एसियाली खेलकुद छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछि आउँदै। नेपाल खबरमा अब पूरा खबर। तराई मधेसका जिल्लामा आज पनि गर्मी उच्च बढेको छ। आज दिउँसो रूपन्देहीको भगवानपुर लगायतका ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैसो तराई मधेस र मध्य पहाडका उपत्यका तथा खोजहरूमा गर्मी निकै बढेको छ। यसैबीच नेपालमा तापलहर अर्थात् लूको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक

0: सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसुनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो। डाक्टर अधिकारीले लूबाट बस्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगरी बिहान वा बेलुकाको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा खान र पर्याप्त आराम लिन सुझाव दिनुभयो। उहाँका अनुसार तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने हुँदा घर बाहिर निस्कदा विशेष सावधानी अप्नाउनुपर्छ। बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले उनीहरूको विशेष ख्याल राख्न उहाँले आग्रह गर्नुभयो। चुरोट, बेढी र जाँड रक्सी नखान र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन उहाँको सुझाव छ। तापलहरका कारण डिहाइड्रेसन, हिट स्ट्रोक र मुटु सम्बन्धी समस्याको जोखिम बढ्ने गर्दछ। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा फेला पर्नु भएको छ। जेठ 15 गतिदेखि बेपत्ता भएका शेर्पालाई बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले खुम्बु आइसफल क्षेत्रमा घिस्रदै गरेको अवस्थामा भेटाएका हुन्। हिमालयन ट्राभल्स एडभेन्चरमा आबद्ध दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहण सकेर फर्कने क्रममा बेपत्ता हुनुभएको थियो। हिउँ र चिसोमा एक्लै 7 दिनसम्म जीवित रहेर आधार शिविरतर्फ ओर्लिरहनु अचम्मको घटना भएको आरोहीहरू बताउँछन्। खोजीका लागि हिजो हेलिकप्टर परिचालन गरेको भए पनि भेटिएको थिएन। शेर्पालाई आज भेटिएपछि हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्केका प्राध्यापकहरूबाट 10,46,00,000 रुपियाँभन्दा बढी रकम फिर्ता ल्याएको छ। थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिभुवनको नियमअनुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य, दक्ष तथा अनुसन्धान मैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन विदा दिने गर्दछ। तर प्राध्यापकहरूले विदाको दुरुपयोग गरेको चर्चापछि छानबिनका लागि डाक्टर जीवन काफ्लेको समन्वयकत्वमा 3 सदस्यीय समिति बनाएको थियो। समितिको प्रतिवेदन अनुसार त्रिवेणीले कारवाही प्रक्रिया अघि बढाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। समितिले झण्डै 398 प्राध्यापकले अध्ययन विदाको दुरुपयोग गरेको र त्यसबाट 2 अर्ब रुपियाँभन्दा बढी रकम नोक्सान भएको ठहर गरेको छ। अध्ययन विदामा गएका स्थायी शिक्षकको ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिवेणीलाई थप आर्थिक भार परेको मन्त्री पोखरेलले बताउनु भएको छ। अध्ययन विदा सकिएपछि नफर्किएमा विदामा बस्दा त्रिवेणीबाट खाइपाई आएको तलब भत्तामा 10% ब्याजसहित फिर्ता गर्ने कबुलियत नामा गरिएको हुन्छ। यही अनुसार रकम फिर्ता भइरहेको छ। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो 4 वर्ष यता नेपालमा त्यस्ता खालका परियोजनाको संख्या 2/3 र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक कार्यक्रममा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अरियालले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षमा बजेट आधाले घटेको छ। आर्थिक वर्ष 2078-79 98 परियोजना र त्यसबाट आउने बजेट 40 अर्ब रुपियाँ थियो। अहिले परियोजना 2/3 र बजेट आधाले घटेको सचिव अरियालले बताउनुभयो। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट, नेपाल एलडिसीबाट स्थिर वृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ। सचिव अरियालले नेपालमा गैर सरकारी संस्थालाई कडाइका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक

0: भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। इलामको फाकको फोकको थुम गाउँपालिकामा दुग्ध व्यवसाय फस्टाउँदै गएको छ। थाम डाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित दुध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झन्डै 950 लिटर दुध सङ्कलन हुँदै आएको छ। किसानले प्रति लिटर 55-75 रुपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दुध बिक्री सहित महिनाको झन्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12-15 लाख रुपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनाबाट सहकारीले आवश्यक पूर्वाधार र तालिममा सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार फाक फोक थुममा दैनिक झन्डै 31,000 लिटर दुध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ। अब विदेशको खबर। चीनले ताइवान भ्रमणमा संलग्न न्युजिल्यान्डका 4 सांसदहरूलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्ना 4 सांसदलाई 1 वर्षका लागि प्रतिबन्ध लगाएको न्युजिल्यान्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। सांसदहरूले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धको बारेमा थाहा पाएका स्थानीय सञ्चार माध्यमले लेखेका छन्। चिनी दूतावासले माफी मागेमा प्रतिबन्ध घटाउन वा हटाउन सकिने बताएको छ। चीनले ताइवानको स्वशासित टापुलाई आफ्नो क्षेत्रका रूपमा दावी गर्छ र यस टापुको विदेशी संलग्न तालाई प्रतिबन्धित गर्ने प्रयास गरेको छ। तर चीनले ताइवान भ्रमण गर्ने न्युजिल्यान्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको भने यो पहिलो पटक हो। न्युजिल्यान्डका विदेश मन्त्री विस्टन पिटर्सले यो घटनाबाट आश्चर्यचकित भएको बताउनु भएको छ। न्युजिल्यान्डका सांसदहरूले दशकौंदेखि ताइवानको भ्रमण गर्दै आएका र त्यस्ता भ्रमणहरू न्युजिल्यान्डको एक चीन नीतिसँग मिल्ने बताउनु भएको छ। न्युजिल्यान्डमा रहेको चीनी दूतावासले आज विज्ञप्ति निकालेर सांसदहरूले चीनको गम्भीर चासोलाई बेवास्ता गरेको र सांसदका रूपमा ताइवान भ्रमण गर्न जोड दिएका कारणले प्रतिबन्ध लगाएको बताएको छ। यो भ्रमणले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विज्ञप्तिमा भनिएको छ। अब खेल खबर। एसियाली खेलको छनौटमा नेपालले मलेसियालाई 276 रनको लक्ष्य दिएको छ। सिङ्गापुरमा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनायो। नेपालको कुशल भुर्तेलले शतक बनाए। भुर्तेलले 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल T20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार 2 शतक बनाउने पहिलो नेपाली खेलाडी र समग्रमा 10 खेलाडी हुन्। भुर्तेलले यही प्रतियोगितामा चिनसँगको पहिलो खेलमा शतक बनाएका थिए। यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंहले 31 रन बनाए। मलेसियाका बिरनदीप सिंहले 3 विकेटले नेपालले दिएको 276 रनको लक्ष्य पछ्याइरहेको मलेसियाले 15 ओभर 5 बलको खेल सकिँदा 5 विकेट गुमाएर 86 रन मात्रै बनाएको छ। नेपालको जित सुनिश्चित भइसकेको छ। मलेसियाले जितका लागि 25 बलमा 190 रन ल्याउनुपर्छ। यस अनुसार हरेक बलमा छक्का प्रहार हुँदा पनि जित्न असम्भव रहेको छ। प्रतियोगितामा समूह एको यो अन्तिम खेल हो। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। यो खेल जित्ने टोली समूह बन्ने छ। नेपाल र मलेसियाले यसैको खेलमा चीनलाई हराएका थिए। यस्तै समूह बीबाट हङकङ समूह विजेता र ओमान समूह उपविजेता बन्दै सेमी फाइनलमा पुगेका छन्। चार बन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा जीवितै फेला। अध्ययन विधाको दुरुपयोग गर्दै त्रिवीका प्राध्यापकबाट झन्डै 10.5 करोड असुली रकम असुलीसँग आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कडाइका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमणमा रहेका न्युजिल्यान्डका 4 सांसदलाई चीनमा प्रतिबन्ध, माफी मागेर प्रतिबन्ध घटाउन वा हटाउन सक्ने। र एसियाली खेलको छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछ्याउँदै।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: साली नदीको शिर,
2: मणिचूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै।
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट झुले.com.nt।
2: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालय मा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड। आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। भक्तपुर नगरपालिकाको लिबालीमा रहेको खोपिङ इङ्ग्लिस सेकेन्डरी स्कुलमा आगलागी भएको छ। आगलागीबाट विद्यालयको दुई तल्लामा पूर्ण रूपमा क्षति पुगेको तथा 5 कक्षा कोठा पूर्ण रूपमा नष्ट भएका विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिले जानकारी दिनुभयो। आगलागीबाट झन्डै 50 लाख रुपियाँ बराबरको क्षति भएको छ। विद्युत सर्टका कारण आगलागी भएको नसक्ने अनुमान छ। अहिले जलेका सामग्री हटाउने तथा सरसफाइको काम सुरु भएको छ। धेरै दिन पठन पाठन अवरुद्ध हुन नदिने गरी काम भइरहेको विद्यालयले जनाएको छ। प्रहरी वृत्त जगातीका अनुसार क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयमा रहेको एमटी अर्थात् सवारी शाखामा भएको आगलागीबारे छानबिन गर्न समिति गठन भएको छ। डिआइजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको शस्त्रका प्रवक्ता डिआइजी विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार गैराती 8 बजीतिर शस्त्रको प्रधान कार्यालयमा रहेको एमटी शाखामा आगलागी हुँदा केही गाडी जलेका थिए। शस्त्र प्रहरी प्रधान कार्यालय र सतुङ्गलमा रहेको स्टोरमा यसअघि पनि आगलागी भएको थियो। भक्तपुरको चाङ्गु नारायण नगरपालिका वडा नम्बर 8 कलामसी सडकमा गैराती ट्र्याक्टर दुर्घटना हुँदा 2 ज्यान गएको छ। मिक्सर जडित ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टरमा रहेका सिन्धुलीका 26 हिमबहादुर नेपाल र भोजपुरका 32 विजय राईको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका 2 उपचार भइरहेको छ। प्रहरी ट्र्याक्टर चालकलाई पक्राउ गरेको छ। यस्तै

तारकेश्वर नगरपालिका नम्बर 9 ग्याडोल सडकमा गैराती ट्याक्सीको ठक्करबाट पैदल यात्रीको ज्यान गएको छ। ट्याक्सीको ठक्करबाट गोर्खाकी साबित्रा बानिया केसीको 4 वर्षीय छोरा स्पर्शको ज्यान गएको प्रहरीले जनाएको छ। ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका उनको इशान बाल अस्पताल वासुन्धरामा उपचारका लागि उपचारक्रममा ज्यान गएको प्रहरीले ट्याक्सी चालकलाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 4 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका 26 वर्षीय निमा तामाङ, महोत्तरीका 24 वर्षीय विवेक शाह, सप्तरीका 52 वर्षीय उज्जवल कुमार थापा र तेह्रथुमका 35 वर्षीय खेमबहादुर बस्नेत रहेका छन्। निमा र खेमबहादुरले फ्रान्स पठाइदिने भन्दै 2 जनाबाट 30,85,000, उज्जवलले हङ्गेरी र रोमानिया पठाइदिने भन्दै 2 जनाबाट 9,62,000 तथा विवेकले जर्जिया, माल्टा लगायतका देशहरूमा पठाइदिने भन्दै 2 जनाबाट 6,35,000 रुपियाँ लिएर सम्पर्कविहीन भएका भन्ने उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। थप अनुसन्धान तथा कारवाहीका लागि निमा र विवेकलाई जिल्ला प्रहरी परिसर काठमाडौँ तथा उज्जवल र खेमबहादुरलाई वैदेशिक रोजगार विभाग पठाएको कार्यालयका प्रहरी उपरीक्षक शरद कुमार थापा छेत्रीले बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। अध्ययन विधाको दुरुपयोग गर्ने त्रिविका प्राध्यापकबाट झन्डै 10.5 करोड असुली रकम। असुलीसँगै आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। भक्तपुरको एउटा विद्यालयमा आगलागी हुँदा 5 वटा कक्षा कोठामा पूर्ण क्षति। शस्त्र प्रहरीको प्रधान कार्यालयमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन। र भक्तपुरमा ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको ज्यान गयो। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो अनलाइन .com पर्थ्यो सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: चिली रुको साफ महिला च्याम्पियनसिप को हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईको डिगो राष्ट्रको खेल तपाईको हातमा आज नै डाउनलोड गर्नुहोस्
1: क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
1: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
2: यहाँ टियु अन्तर्गतका MBS BBA BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला
3: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome.

0: ठाकुर प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ लोकलहरी।

त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदामा गएर सेवामा नफर्केकाहरूबाट 10,46,00,000 भन्दा बढी रकम फिर्ता भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट हालसम्म 10,46,00,000 रुपियाँ भन्दा बढी रकम फिर्ता भएको जानकारी दिनुभयो। बिहिबार सामाजिक सञ्जालबाट जानकारी दिँदै उहाँले मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा उक्त रकम फिर्ता भएको बताउनु भएको हो। उहाँका अनुसार अझै केही प्राध्यापकहरू रकम फिर्ता गर्ने प्रक्रियामा छन्। अध्ययन विदा भनेको विश्वविद्यालयलाई राम्रो प्राज्ञिक जनशक्ति विकास गर्ने उद्देश्यले दिइने विशेष अवसर हो, तर सार्वजनिक स्रोत र राज्यको लगानीमा प्राप्त उक्त सुविधा दुरूपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक शैक्षिक र नैतिक क्षति पुर्याएको छ। मन्त्री पोखरेलका अनुसार मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक लिएपछि छानबिन र कानूनी प्रक्रिया अघि बढेको र त्यसकै परिणामस्वरूप रकम फिर्ता भएको हो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जाति भेदभाव तथा छुवाछुत उन्मूलनका लागि संघीय संसद पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। जाति भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सभामुख अर्यालले दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या पीड़ा र चुनौतीप्रति संसद सचेत रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि सदनले गम्भीरतापूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली काँग्रेसमा अहिलेसम्म 3,75,000 क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अध्यावधि गरेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई डिजिटल्ली अध्यावधि गर्ने समय दिएको छ। आजसम्म 3,75,000 सदस्यता अध्यावधि गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिनुभएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै 0-59 महिनासम्मका 11,630 जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा पुर्याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले जनाएको छ। रोल्पाको माडी गाउँपालिका 2 गर्दीगाउँ स्थित सहित मार्ग अन्तर्गत कालापहर क्षेत्रमा बिहिबार बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका 3 जनाको पहिचान खुलेको छ। अस्थायी नम्बर प्लेट भएको बोलेरो जीप सड़कबाट करिब 600 मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार मृत्यु हुनेमा दाङकोराई उपमहानगरपालिका साथ देसाईका 25 वर्षीय चालक बिरुबहादुर चौधरी रहेका छन्। यस्तै दाङ दगिशरण गाउँपालिका 7 श्रीगाउँ घर भई हाल घोराई उपमहानगरपालिका 14 बस्ने 40 वर्षीय जीवधन चौधरी र उनकी श्रीमती 38 वर्षीय कमला चौधरीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त डबल क्याब गाडीले जस्ता पाता र प्लास्टिकका पाइप बोकेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ। अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

हे के भनम खै हे।

0: केटाले फकाउन नसके जस्तो छ है।
1: गाउँदिन म।

राम्रो मान्छ

0: देशको लागि लड्दा लड्दै मैले आफ्नो माइलोलाई पनि बिर्सेछु। धेरै कुरी छन् उनले मलाई, तर समय नहो, समयसँगै बढ्दै जाँदा उनको
1: अरू

0: वर्ष चाहिँ तपाईँलाई एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब 30 वर्ष चाहिँ कति बाँच्ने, अब 60 कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो, अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98555950934।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 98455718705 र 98456454613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-74-95510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बज्न लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठेघरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
7: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
8: निको चिल्ड्रेन हस्पिटल प्राली, भरतपुर 10 चितवन।
7: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
8: 24 घण्टा इमर्जेन्सी सेवा,
7: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
8: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
7: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
8: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
7: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
8: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
7: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
8: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
7: भेन्टिलेटर सेवा,
8: होल बडी चेकअप जाँचको सुविधा
7: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
8: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, CMC अगाडि, भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा जीवितै फेला, हिमालमा चमत्कारी घटना भएको भनाई, शेर्पा हराएको घटनाबारे पर्यटन विभागले अनुसन्धान गर्ने।
0: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि, कार्यतालिका सार्वजनिक, राप्रपा औपचारिक रूपमा फुट्यो, महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने।
1: अध्ययन विधा दुरुपयोग गर्ने त्रिविका 44 जना प्राध्यापकबाट झन्डै 10.5 करोड रुपियाँ फिर्ता, विद्यालयहरूमा आइतबारको विधामा एकरूपता नहुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता, शिक्षण सिकाइ पद्धति सुधार गर्न विज्ञको सुझाव।
2: पढ्ने कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो, अनि सरकारले चाहिँ के गरौँ भनेदेखि शिक्षकलाई तयार पार्नको निम्ति बल गरौँ।
0: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार, आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बरभन्दा धेरै पुगेको दावी।
1: र एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता, भुटानी खेलाडीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 मा भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनु अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा 7 दिनमा जीवितै भेटिनु भएको छ। जेठ 15 गते शुक्रबारदेखि हराइरहेका 52 वर्षका शेर्पालाई आज बिहान सगरमाथा प्रदूषण नियन्त्रण समिति SPCCका कामदारले खुम्बु आइसफल क्षेत्रमा फेला पारेका हुन्। सरसफाई गरिरहेका कामदारले फेला पारेपछि शेर्पालाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर एम्स अस्पतालमा उपचार भइरहेको खोजीमा संलग्न 8K एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाले जानकारी दिनुभयो। अस्पतालको अनुसार सघन कक्षमा उपचार गराइरहेका शेर्पा होसमा हुनुहुन्छ भन्ने बोलचाल गर्न सक्नुहुन्छ। एसपिसिसीका कामदारहरूका अनुसार बिहान घिस्रदै आधार शिविरतर्फ अघि बढिरहेका शेर्पाको हातमा केही औँला हिउँले खाएको छ। सगरमाथा आरोहणका लागि मे 29 तारिक अन्तिम दिन भएकाले अन्तिममा उहाँ एक्लै छुट्नु भएको हो। हिमालमा एक्लै 6 दिनसम्म जीवित रहेर घिस्रदै आधार शिविरतर्फ झरिरहेको घटनालाई आरोहीहरूले अचम्म लागेको बताएका छन्। 7,500 मिटर उचाइमा 6 दिनदेखि हराएपछि परिवारले समेत उहाँ जीवित भेटिने आशा मारिसकेका थिए। खोजी अभियानको नेतृत्व गरेका पेम्बा शेर्पा दावा भेटुनीलाई चमत्कार मान्नुहुन्छ। उहाँका अनुसार त्यति उचाइमा एक्लै 6 दिनसम्म बाँचेर ओर्लिएको घटना हिमालमा अहिलेसम्म थाहा छैन। दावा शेर्पा भेटुनीलाई चमत्कार माने पनि हिमालमा काम गर्ने शेर्पाहरूले उहाँ एक्लै छुटेको घटनालाई लिएर चिन्ता व्यक्त गरेका छन्। उहाँसँगै गएका आरोही फर्कँदा उहाँ छुट्नु, सम्बद्ध कम्पनीले खोजीमा चासो नदेखाउनु, 6 दिनमा मात्र हेलिकप्टर लिएर जानु र त्यति बेलासम्म सरकारको तर्फबाट पनि चासो नदेखाइनु दुःखद भएको उनीहरूको भनाइ छ। यसैबीच गाइड दावा शेर्पा हराएको घटनाबारे पर्यटन विभागले छानबिन गर्ने भएको छ। विभागले दावा आबद्ध हिमालयन ट्राभल्स एडभेन्चर प्रालीमाथि छानबिन गर्ने पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले जानकारी दिनुभयो। यदि लापरवाही देखि संलग्न कम्पनीलाई कालो सूचीमा राख्ने उहाँको भनाइ छ।
1: परराष्ट्र मन्त्री शिशिर खनाल भोलिदेखि तीन दिन भारत भ्रमणमा रहनुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा खनाल नयाँ दिल्ली जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणको क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। भेटवार्तामा व्यापार, लगानी, दुई देशका सम्पर्क र सञ्जाल विस्तार, ऊर्जा लगायतका विषयमा छलफल केन्द्रित रहनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण लगत्तै खनालको भ्रमण हुन लागेको हो। मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल 24 जेठमा स्वदेश फर्किनुहुने कार्यतालिका रहेको छ। अहिले भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने भोलि स्वदेश फर्किँदै हुनुहुन्छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका महामन्त्री धवल शमशेर राणासहित नेताहरूले रापरपा त्यागेको घोषणा गर्नुभएको छ। लामो समयदेखि आन्तरिक विवाद चलिरहेकोमा आज महामन्त्री राणासहितका नेताहरूले काठमाडौँमा पत्रकार सम्मेलन गरेर रापरपा त्यागेको जानकारी गराउनु भएको हो। पार्टी छाड्नेहरूमा शीर्ष नेतासहित 183 जना रहेका छन्। राणासँगै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ र कार्य सम्पादन समिति सदस्य नारायण प्रसाद कोइरालाले पनि पार्टी छाड्नु भएको छ। पार्टी छाड्नेमा धेरैजसो केन्द्रीय र प्रदेश सदस्य रहेका छन्। यो सँगै अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री राणा बीच रहेको लामो समयदेखिको द्वन्द औपचारिक रूपमा फुटमा परिणत भएको छ। पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री राणाले नयाँ पार्टी छिट्टै घोषणा हुने बताउनुभयो। रापरपामा बितेको 4 वर्ष सकसपूर्ण अवस्थाबाट गुज्रिएको उहाँको भनाइ छ। संस्थापन पक्षले राणा सक्रिय राजाको पक्षमा भएको, संवैधानिक राजतन्त्रमा अघि बढ्ने पार्टीको नीति विरुद्ध उभिएको, संगठन कमजोर पार्न खोजेको आरोप लगाउँदै आएको छ। राणा पक्षले भने अध्यक्षले फरक मत राख्ने नेता तथा कार्यकर्तालाई अनावश्यक कारवाही गरेकाले सङ्घर्ष गरेको बताएको छ। गएको चैतमा महामन्त्री राणाको नेतृत्वमा काठमाडौँमा भएको भेलाले अध्यक्ष लिङदेनलाई पत्र लेख्दै जेठमा महाधिवेशन गर्ने गरी मिति तोक्न माग गरेको थियो, तर संस्थापन पक्षले महाधिवेशन नबोलाएपछि पार्टी फुटेको हो।
1: बैंकमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निक्षेप संकलन भने बढेर 80 अर्ब रुपैयाँ नागेको छ। 80 खर्ब रुपैयाँ नागेको छ। नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार जेठ 14 गतेसम्म बैङ्कहरूले सङ्कलन गरेको निक्षेप 80 खर्ब 14 अर्ब रुपैयाँ पुगेको हो। यो रकम गएको आर्थिक वर्षको यही अवधिको तुलनामा 39% धेरै हो। अहिले बैङ्कहरूले निक्षेपमा दिने ब्याजदर औसत 3.40% छ। ब्याजदर निकै कम भए पनि बैङ्कमा पैसा थपिरहनुको मुख्य कारण रेमिट्यान्स हो। साउनदेखि चैत मसान्तसम्म 16 खर्ब 59 अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। बैङ्कमा निक्षेप थपिए पनि कर्जा लगानी भने बढेको छैन। अहिले बैङ्कहरूसँग 13 खर्बभन्दा धेरै लगानी योग्य रकम छ। कर्जा लगानी नभएपछि बैङ्कहरूले राष्ट्र बैङ्कमा राखेको रकम 10 खर्बभन्दा धेरै छ। अहिले बैङ्कहरूले कर्जामा लिने ब्याजदर औसत 6.77% रहे पनि कर्जा लगानी बढेको छैन।
0: हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 13.46 अङ्कले घटेर 2766.78 बिन्दुमा झरेको छ। आज म्युचुअल फन्ड बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 1.71% ओह्रालो लागेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 5.73 अर्ब कारोबार भएकोमा आज 353 कम्पनीका 1.06 करोड किता सेयर 4.70 अर्ब रुपियाँमा किनबेच भएको छ।
1: नेपालको चिया निर्यातमा भारतले फेरि अवरोध गरेको छ। यससँगै गएको वैशाख 18 गतेदेखि अवरोध भएको चिया निर्यात झन्डै 3 हप्तापछि केही सहज भएको थियो। त्यसबेला भारतीय चिया बोर्डले नेपालबाट जाने चियामा नयाँ नियम एसओपी लागू गर्दै अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था गरेपछि निर्यात ठप्प भएको थियो। व्यापक विरोधपछि भारतीय पक्षले जेठसम्म हरेक ट्रकको परीक्षण नगरी ऱ्यान्डम स्याम्पलिङ मात्र गर्ने लिखित जानकारी दिएपछि निर्यात पुनः सुरु भएको थियो। अहिले किन चिया निर्यात रोकिएको हो भन्ने कै जानकारीमा नआएको मेची अनुसार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले बताउनु भएको छ। व्यवसायीले पनि ठोस रूपमा जानकारी नगराएको उहाँको भनाइ छ। तर भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षण गर्न थालेपछि व्यवसायीले निर्यात रोक्न थालेको चिया उद्यमीहरू बताउँछन्। केही परिमाणको नेपाली चिया सिलिगुडी र कोलकाता लगायतका भारतीय गोदाममा थन्किएको छ। पूर्वी नेपालको इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गर्छ, जसको मुख्य निकासी नाका मेची भन्सार हो।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। आइतबारको सार्वजनिक विधा सबै विद्यालयहरूमा एकरूपता नहुँदाका जोखिमबारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सुन त मेरो कपडा प्याकिङ गर्देऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
6: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333 493-555
10: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
11: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौँ दिनमा जीवितै फेला हिमालमा चमत्कारी घटना भएको भनाई शेर्पा हराएको घटना पर्यटन विभागले अनुसन्धान गर्ने परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि कार्यतालिका सार्वजनिक रापरपा औपचारिक रूपमा फुट्यो महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने बैङ्कमा पैसा बचत गर्दा पाउने ब्याज घटिरहेको भए पनि निक्षेप सङ्कलन बढेर 80 खर्ब रुपियाँ नाघ्यो नेपालको चिया निर्यातमा भारतको फेरि अवरोध लगायतका खबर प्रस्तुत गरियो
1: नेपाल दर्पणमा अब बाँकी खबर त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर काममा नफर्किएका 44 जना प्राध्यापकले 10,46,00,000 रुपियाँ फिर्ता गरेका छन् त्रिवीले सूचना निकालेर कारवाही प्रक्रिया अघि बढाएपछि थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ त्रिवीका अनुसार रकम फिर्ताका लागि थप 61 जनाले निवेदन दिएका छन् अध्ययन विदाको दुरुपयोगबारे छानबिन गर्न डाक्टर जीवन काफ्लेको संयोजकत्वमा गठित समितिले 398 जना प्राध्यापकले विदा दुरुपयोग गरेको प्रतिवेदन तयार पारेको छ उनीहरूबाट 2 अर्ब रुपियाँ भन्दा बढी रकम नोक्सानी भएको छ अध्ययन विदा लिएर पूरा समय काम नगरेका प्रतिनिधि सभाका सांसद डाक्टर आनन्द चन्द्र राष्ट्रिय सभाका सांसद जगत तिमिल सिन्हाले पनि रकम फिर्ता गर्नुभएको छ राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसद चन्दले 44,56,000 र काङ्ग्रेसका तिमिल सिन्हाले 33,50,000 रकम फिर्ता गर्नुभएको हो त्रिवीको नियम अनुसार 3 वर्षभन्दा बढी 5 वर्षसम्मको अध्ययन विदा उपयोग गरेका शिक्षकले फर्केर कम्तीमा 5 वर्ष सेवा गर्नुपर्छ तर विदामा गएका धेरैजसो प्राध्यापक फर्किने गरेका छैनन् अध्ययन विदा सकिएपछि नफर्किएकोमा विदा बस्दा त्रिवीबाट खाइपाई आएको तलब भत्तामा 10% ब्याजसहित रकम फिर्ता गर्ने भनेर कबुलियतनामा गरिएको हुन्छ त्रिवीले विज्ञ शिक्षक उत्पादन गर्न तलबसहितको अध्ययन विदा दिने गरेको हो शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले रकम फिर्ता हुनुलाई उच्च शिक्षा क्षेत्रमा सुशासन जवाबदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने अभियानको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभएको छ
0: सरकारले इन्धन खपत घटाउने र आर्थिक मितव्ययिता अप्नाउने उद्देश्यले हप्तामा 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेको झण्डै 2 महिना भएको छ गएको चैत 22 गते बसेको मन्त्री परिषद बैठकले शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो तर अझै पनि विद्यालयमा आइतबारको विदाबारे एकरूपता छैन केही पालिका र विद्यालयले आइतबार विदा दिन थालेका छन् भने कतिपयले नियमित रूपमा पठन पाठन सञ्चालन गर्दै आएका छन् एउटै पालिका र समुदायभित्र समेत फरक फरक अभ्यास देखिँदा अभिभावक विद्यार्थी र शिक्षक बीच अन्यल छ साथी महेश केवालले शिक्षा शिक्षाविद विद्यानाथ कोइरालालाई हप्ताको दुई दिन विदाबाट शिक्षण अभ्यास र यसको प्रभावकारिता बारे सोध्नु भएको छ।
2: संघीय सरकारको नियमावलीले स्थानीय सरकारलाई अधिकार दिने हो कि नदिने हो, किनभने हामीसँग तीन तहको सरकार हो, एउटाको मातहतको सरकार अर्को होइन, सहकार्य गर्ने किसिमको व्यवस्थाको सरकार हो, त्यो मातहतको होइन भनेर भनेपछि सोझै हस्तक्षेप गर्नु भनेको संविधानको अनुसूची आठलाई हस्तक्षेप गर्नु हो। पाठ्यक्रम 220 दिन चाहिँ चल्नुपर्छ विद्यालय भनेर भन्ने चाहिँ बनाउने, क्रेडिट आवर त्यसैसँग बनाउने, अनि पछि गर्ने एक दिन छुट्टै बिदा खाइदिने भन्ने किसिमको हिसाबबाट हेर्नु हो भने त्यसले चाहिँ अर्को पाटो देखिँदो रहेछ। त्यसो भएदेखि पढाइ पुग्छ त शिक्षकको बिदा कटौती गर्यो, शनिबार आइतबार दुई दिन छुट्टी त भइसक्यो, अब सोमबार त्यसै गर्छन्, मङ्गलबारदेखि क्लास चल्छ, मङ्गलबार गऱ्यो अनि शुक्रबार हिँडिहाल्छन् मान्छेहरू, यो त बिजोकै भयो भन्ने किसिमको अनुभूति स्थानीय तहमा भएको छ। अहिले त्यो अनुभूतिलाई जवाफ के दिने हो थाहा छैन। अब त्यो हाम्रो निम्ति कति दिन चल्नुपर्छ अनि पाँच दिन चल्नुपर्छ भन्ने यदि हामीले मान्ने हो भने हाम्रो शिक्षकको तयारी छ त, हाम्रो नेतृत्वले यी कुराको गहिराई बुझेन कि भन्ने मलाई लाग्छ।
9: सरकारले भनौँ, शिक्षा मन्त्रालयले पनि विद्यालय कसरी सञ्चालन गर्ने भनेर एक नासको भनौँ एक रूपता ल्याउने खालको स्पष्ट नीति त ल्याउनु पर्ने हो, त्यो छ कि छैन?
2: गजब ल्याउनु हो। अब एक रूपता हो र ब्यारेकको जस्तो किसिमको सबैलाई एउटै भन्ने किसिमको चिन्तन र राष्ट्रियगानको भाषा र भूगोलले दिने उत्तर एउटै हो त, नेतृत्वकर्ताले यो गहिराई सायद बुझेकै छैनन् म ठान्छु, होस पनि छैन, अनुभव पनि छैन र अर्का कुरा सुन्ने रहर पनि छैन जस्तो किसिमको मैले देख्छु। त्यो ढङ्गमा मैले चाहिँ अलिकति अप्ठ्यारो अनुभव गरिरहेको छु।
9: एउटै पालिकाभित्र पनि एउटा विद्यालयमा पढाइ भइरहेको हुन्छ आइतबार, अर्को विद्यालयमा चाहिँ छुट्टी भएको हुन्छ, आफ्नै साथी विद्यालय गइरहेको छ, आफ्नो भने छुट्टी छ, उहाँहरूको त्यो उपलब्धिमा उहाँहरूको शैक्षिक गुणस्तरमा उहाँको मनोविज्ञानमा चाहिँ प्रभाव पर्छ कि पर्दैन? यसले
2: एकदम नराम्रोसँग पर्छ। अब खै पढाउने कलामा भर पर्ने विषयवस्तु हो, शिक्षामा भएको अनुभव श्रममा जोड्न जान्दछ भनेदेखि त्यो ठिक हो, हाम्रो शिक्षकले त्यो विद्यार्थीलाई व्यस्त राख्ने कला जान्दछ भने त्यो ठिक हो। अब त्यो दुइटै कलामा जाँदाखेरि त हाम्रो विद्यार्थी पनि केमा अभ्यस्त छ भने स्कुल नदेखि पढ्या हुँदैन भन्ने हो, अभिभावक पनि त्यही बुझ्छ, अनि अभिभावकलाई एक दिन खाली भयो अब विद्यार्थीले त पढ्दै पढ्दैन न गर्दै नपर्ने केटाकेटीलाई कमसेकम मोबाइल हेरेर बस्ने भए आइतबार भनेर भन्ने जुन पीडा हो, त्यो पीडा भएको बेलामा गर्ने के हो, यो बारेमा हामीले सोचेनौँ क्या। त्यसैले मैले भने आफ्नो वस्तुस्थितिलाई नबुझिकन गरेको निर्णय हो भन्ने मलाई लाग्छ।
9: सरकार सँगसँगै पालिकाले के गर्नुपर्छ, अभिभावकले के गर्ने, विद्यार्थीले के गर्ने?
2: म चाहिँ के देख्छु भनेदेखि पढ्ने कलामा विद्यार्थीलाई हाल्न सक्नु पर्यो। अभिभावकले तिमी घाँस काट्न गयो भने तिमीले आज घाँस के काटेछौ भनेर भने चाहिँ कुन वनस्पतिको वनस्पति शास्त्र उसले पढेछ भन्न जान्नु पर्यो। त्यो खालको हैसियत अभिभावकसँग भयो भने अभिभावकको इन्गेजमेन्ट हुन्छ। यो विद्यार्थीहरूलाई चाहिँ अब हाम्रो शिक्षकहरूले के गरेर व्यस्त गर्न जान्दियो भनेदेखि काम हुन्छ भने अलिकति मोबाइलमा हेर, अलिकति किताबमा हेर, अलिकति बाउलाई सोध, अलिकति आमालाई सोध, अलिकति छिमेकीलाई सोध, अलिकति साथीलाई सोध, अनि तिम्रो एआईलाई अलिक पनि अलिकति सोध, अनि सबै मिलाएर तिम्रो आफ्नो बुद्धि के हो त्यो बारेमा तिमीले स्कुलमा प्रस्तुत गर्नुपर्छ है भन्ने संस्कृति बनाउन सकियो भने त्यसले के भने विद्यार्थी पनि त्यो अनुसन्धानमुखी बन्छ, त्यो अर्को किसिमको कुराकानी हो। अनि सरकारले चाहिँ के गरौँ भनेर भनेदेखि शिक्षकलाई तयार पार्नको निम्ति बल गरौँ, यस्ता खालका कुराहरू सरकारले गरिदियो भने त्यत्रो विधाको मुद्दा ठुलो मुद्दा हुँदैन, हाम्रो शिक्षण कलाको मुद्दामा चाहिँ हामी एकदमै चिन्तन गर्ने ठाउँमा पुग्छौँ।
1: उहाँ हुनुहुन्थ्यो शिक्षाविद विद्यानाथ कोइराला। फेरि पनि खबरकै सिलसिला, नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो चार वर्ष यता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या दुई तिहाईले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक कार्यक्रममा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका आर्यालले सार्वजनिक गर्नु भएको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा बजेट आधाले घटेको छ। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक सङ्कट, नेपाल एलडिसीबाट स्तर वृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड बिरगंज र काठमाडौँ कलङ्कीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
12: हाम्रा सेवाहरू:
3: ओपिडी सेवा,
12: विशेषज्ञ ओपिडी सेवा,
3: निशुल्क औषधि वितरण,
12: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
12: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
12: क्रियाकल्प सेवा,
3: पूर्व कर्म पञ्चकर्म सेवा,
12: छार सूत्र सेवा,
3: जलौका सेवा,
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
12: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690-98514-2463।
13: अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोस छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेसन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। रोल्पामा खहरे खोलाको भेलले बगाउँदा दुईजना विद्यार्थीको ज्यान गएको छ। गङ्गादेव गाउँपालिका वडा नम्बर 6 रातामाटाका निमबहादुर खड्काका 7 वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 वर्षीय छोरा समीर केसीको ज्यान गएको हो। हिजो विद्यालयबाट घर फर्किने क्रममा उनीहरूलाई खहरे खोलाको भेलले बगाएको जिल्ला प्रहरीकारले रोल्पाले जनाएको छ। खोलाले बगाएर बालकहरू बेपत्ता भएपछि खोजी गर्ने क्रममा निकै तल सब भेटिएको जिल्ला प्रहरीकारले रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो।
0: यसैबीच पछिल्लो 24 घण्टामा सर्पले टोकेर 3 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहरको चन्द्रपुर नगरपालिका 6 मा 73 वर्षकी महिला, 12 को पसरौता नगरपालिका वडा नम्बर 4 मा 19 महिने बालक र कपिल वस्तु नगरपालिका वडा नम्बर 1 मा 16 वर्षकी किशोरीको ज्यान गएको हो। प्राधिकरणका अनुसार बितेको 24 घण्टामा 13 जनालाई सर्पले टोकेकोमा 10 जनाको उपचार भइरहेको छ।
1: तराई मधेसका जिल्लामा आज पनि उच्च गर्मी छ। दिउँसो रूपन्देहीको भगवानपुर लगायत ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैजसो तराई मधेस र मध्य पहाड़का उपत्यका तथा खोचहरूमा पनि गर्मी बढेको छ। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तापलहर अर्थात् लूको जोखिम बढ्दै गएको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगर्न, पर्याप्त पानी तथा झोलिलो खानेकुरा खान, पर्याप्त आराम लिन सुझाव दिनुभयो। तापलहरको प्रभाव आँखा र छालामा समेत पर्न सक्ने हुँदा घर बाहिर निस्कँदा विशेष गरी सावधानी अप्नाउन उहाँको अनुरोध छ। बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू उच्च जोखिममा रहने भएकोले उनीहरूको विशेष ख्याल राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन पनि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सुझाव दिनु भएको छ।
0: सशस्त्र प्रहरी प्रधान कार्यालयमा रहेको एमटी अर्थात् सवारी शाखामा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरेको छ। डिआइजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको शस्त्रका प्रवक्ता डिआइजी विष्णु प्रसाद भट्टले जानकारी दिनुभयो। उहाँका अनुसार गैराति 8 बजेतिर सशस्त्र प्रहरीको प्रधान कार्यालयमा एमटी शाखामा आगलागी हुँदा केही गाडी जलेका थिए। शस्त्र प्रहरी प्रधान कार्यालय सतुङ्गलमा रहेको स्टोरमा यसअघि पनि आगलागी भएको थियो।
1: इलामको फाकफोकथुम गाउँपालिकामा रहेको थामडाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित दूध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झन्डै 950 लिटर दूध सङ्कलन हुँदै आएको छ। किसानले प्रति लिटर 55-75 रुपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दूध बिक्री गरी महिनाको झन्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा समेत निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12-15 लाख रुपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनाबाट सहकारीलाई आवश्यक पूर्वाधार र तालिम सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार फाकफोकथुममा दैनिक झन्डै 31,000 लिटर दूध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने संकेत स्वरूप आणविक बमका लागि इन्धन उत्पादन गर्ने नयाँ संयन्त्र सार्वजनिक गरेको छ। नेता किम जोङ उनले देशको आणविक शक्तिलाई तीव्र रूपमा विस्तार गर्ने लक्ष्य दोहोऱ्याउनु भएको राज्यका सञ्चार माध्यममा प्रकाशित विवरणलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ। केसिएनएले उत्तर कोरियाको हतियार स्तरको आणविक सामग्री उत्पादन क्षमता 5 वर्षको तुलनामा दोब्बरभन्दा धेरै पुगेको दावी गरेको छ। तर यो दावी स्वतन्त्र रूपमा पुष्टि भने भएको छैन। किम र अन्य वरिष्ठ अधिकारीहरूले आणविक क्षमता उल्लेखनीय रूपमा बढाउने दीर्घकालीन योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको पनि केसिएनएले जनाएको छ। उत्तर कोरियाले सन् 2017 यता कुनै आणविक परीक्षण नगरे पनि पछिल्ला वर्षहरूमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्रहरूको विकास र परीक्षणलाई तीव्रता दिएको छ। आणविक हतियार निर्माणका लागि अत्यधिक संवर्धित युरेनियम र प्लुटोनियम आवश्यक पर्छ र उत्तर कोरियासँग योङबियोन आणविक परिसरमा यी दुवै उत्पादन गर्ने क्षमता रहेको मानिन्छ। विश्लेषकहरूका अनुसार सन् 2019 ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प किम आणविक कूटनीतिक विफल भएपछि उत्तर कोरिया वार्ताभन्दा आणविक क्षमता विस्तार र आधुनिकीकरणमा बढी केन्द्रित भएको छ। त्यसै त अमेरिकाले वार्ता पुनः सुरु गर्ने प्रयास गरे पनि किमले त्यस्ता प्रस्तावहरू अस्वीकार गर्दै आउनु भएको छ।
1: नेपाल दर्पणमा अब केही खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। सिङ्गापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हरायो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनायो। मलेसियाका कप्तान सहिद अजिजले 54 रन बनाए। नेपालका शेर मल्लले 3 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले शतक बनाए। भुर्तेल 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल T20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी र समग्रमा 10 औं खेलाडी हुन्। भुर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाएका थिए। त्यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंह ऐरीले 31 रन बनाए। मलेसियाका बिरनदीप सिंहले 3 विकेट लिए। यो जितसँगै नेपाल समूह विजेता बनेको छ। त्यस्तै मलेसिया समूह उपविजेता बन्यो। नेपाल र मलेसिया दुवै सेमी फाइनलमा पुगिसकेका छन्। नेपाल र मलेसियाले यसअघि खेलमा चीनलाई हराएका थिए। त्यस्तै समूह बीबाट हङकङ र ओमान सेमी फाइनलमा पुगिसकेका छन्। भोलि हुने हङकङ र ओमान बीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ।
0: र एसिसी महिला प्रिमियर कप अन्तर्गत भुटानसँगको खेलमा नेपाली खेलाडीहरूले गरेको टाइम्ड आउट अपिललाई लिएर नेपाल क्रिकेट सङ्घ क्यानले माफी मागेको छ। क्यानले आज विज्ञप्ति निकालेर भुटानी ब्याटरलाई टाइम्ड आउट गराएको घटना आफूहरूले अङ्गीकार गर्न खोजेको क्रिकेटको मूल्य र खेल भावना अनुसार नरहेको जनाएको छ। यस्तै क्यानले भुटान क्रिकेट सम्बन्धित खेलाडी तथा सरकारवाला समक्ष क्षमा याचना गर्दै मैदानभित्र र बाहिर क्रिकेटको भावना कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ। एसिसी महिला प्रिमियर कप अन्तर्गत नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भुटानले आफ्नो पारीको पहिलो बलमै विकेट गुमाएको थियो। त्यसपछि भुटानकी तेस्रो नम्बरकी ब्याटर रिट्सी छोडे निर्धारित 90 सेकेन्डको समयभित्र क्रिजमा नआइपुगेपछि नेपालले टाइम्ड आउट अपिल गरेको थियो। नेपालले अपिल गरेपछि अम्पायरले टाइम आउटको सङ्केत गरेका थिए। नेपालले अपिल नगरेको भए भुटानी खेलाडी आउट हुने थिएनन्। यो खेल नेपालले 51 रनले जितेको थियो। अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो घटना हो। सन् 2023 नोभेम्बरमा एक दिवसीय विश्वकपमा बङ्गलादेशसँग खेलमा श्रीलङ्काका एन्जेलो म्याथ्युज टाइम्ड आउट भएका थिए। त्यसपछि त्यही वर्षको डिसेम्बरमा अफ्रिका क्रिकेट एसोसिएसन T20 कपमा सिएरा लियोनसँगको खेलमा घानाका गटफ्रेड बाकी उइबेम टाइम्ड आउट भएका थिए। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा सातौं दिनमा जीवितै फेला, हिमालमा चमत्कारिक घटना भएको भनाई। शेर्पा हराएको घटनाबारे पर्यटन विभागले अनुसन्धान गर्ने।
0: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिदेखि, कार्यतालिका सार्वजनिक, रापरपा औपचारिक रूपमा फुट्यो, महामन्त्री राणा समूहले अर्को पार्टी गठन गर्ने।
1: अध्ययन विधा दुरुपयोग गर्ने त्रिविका 44 जना प्राध्यापकबाट झन्डै 10.5 करोड रुपियाँ फिर्ता। विद्यालयहरूमा आइतबारको विधामा एकरूपता नहुँदा शैक्षिक गुणस्तरमा फरक पर्ने चिन्ता। शिक्षण सिकाइ पद्धति सुधार गर्न विज्ञको सुझाव।
0: उत्तर कोरियाको आणविक कार्यक्रम निरन्तर विस्तार। आणविक सामग्री उत्पादन क्षमता 5 वर्ष अघिको तुलनामा दोब्बर भन्दा धेरै पुगेको दावी।
1: र एसियाली खेलकुद छनौटमा मलेसियालाई हराउँदै नेपाल समूह विजेता। भुटानी खेलाडीलाई टाइम आउट गरेकोमा क्यानले माफी माग्यो।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज
1: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: बाढीको बसन्तपुर बजारमा समस्याको रूपमा रहेको रोड साइड पार्किङ क्रमशः व्यवस्थापन हुँदै चितवनको चनौली वितरण केन्द्रको सिया क्षेत्रमा विद्युत आपूर्तिमा समस्या। भारतीय विदेश मन्त्री जयशंकरको निमन्त्रणमा परराष्ट्र मन्त्री खनाल भोलि भारत जानुहुने। राजासहितको प्रजातन्त्रको नारासहित नयाँ पार्टी खोल्न धवल शमशेरको घोषणा। राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनु पर्नेमा सांसदहरूको जोड। राप्रपाका केही पदाधिकारी सहित 183 नेता कार्यकर्ताहरूद्वारा पार्टी परित्यागको घोषणा। र क्यान्सरका बिरामीलाई थप पीडा, किमोथेरापीमा प्रयोग हुने औषधि पाउने सकस। रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः सुचारू। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडीको मुख्य व्यावसायिक तथा प्रशासनिक केन्द्र बसन्तपुर बजारमा समस्याको रूपमा रहेको रोड साइड पार्किङ क्रमशः व्यवस्थापन हुँदै गएको छ। बसन्तपुर बजार टोल विकास संस्था, स्थानीय युवा समूह एवं माडी 3 कार्यालयसँगै माडीमा खटिएका ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालयको सामूहिक प्रयासमा बजार क्षेत्रमा सवारी साधनहरूको पार्किङ व्यवस्थापन सुधार हुँदै गएको देखिएको हो। हाल मुख्य बजार क्षेत्रमा एक साता सडकको एक छेउ र अर्को साता सडकको अर्को छेउमा मोटरसाइकल तथा सवारी साधनहरूको पार्किङ गर्ने प्रणाली लागू रहेको छ। यसको कार्यान्वयन पक्षमा जनपद प्रहरीसँगै ट्राफिक प्रहरीका सहायक हवलदार खड्क बहादुर विष्ट मुख्य रूपमा खटिनु भएको देखिनुहुन्छ। बसन्तपुर बजारबाट शुरू भएको यस प्रकारको पार्किङ व्यवस्थापन माडीका अन्य बजार क्षेत्रमा पनि लागू गर्ने छलफल शुरू गरिएको विष्टले बताउनुभयो। यसबाहेक नियमित र छड्के ट्राफिक चेकजाँच विद्यालय र समुदाय स्तरमा ट्राफिक सचेतना एवं ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कार्यवाहीको क्रम समेत सँगसँगै कडाईपूर्वक लागू गरिएको इप्रका माडीले जनाएको छ। अत्याधिक गर्मी बढीसँगै विद्युत खपतमा उल्लेख्य वृद्धि हुँदा चितवनको चनौली वितरण केन्द्रको सेवा क्षेत्रमा विद्युत आपूर्तिमा समस्या देखिन थालेको छ। नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका अनुसार पछिल्ला दिनहरूमा विद्युतको माग अत्याधिक बढ्दा प्रसारण लाइन, वितरण लाइन तथा वितरण ट्रान्सफर्मरहरू ओभरलोड भएका छन्। यसका कारण न्यून भोल्टेज तार तथा जम्पर छोडिने, ट्रान्सफर्मरको फ्युज जाने लगायतका समस्या बारम्बार देखिँदा विद्युत सेवा अवरुद्ध तथा अनियमित भइरहेको केन्द्रको भनाइ छ। समस्या समाधानका लागि प्राधिकरणका कर्मचारीहरू मर्मत तथा व्यवस्थापन कार्यमा निरन्तर खटिरहेको केन्द्रले जनाएको छ। साथै गर्मीयाममा विद्युत प्रणालीमा परेको चाप कम गर्न, अत्यावश्यक बाहेकका विद्युत उपकरणहरूको प्रयोग सकेसम्म न्यून गर्न तथा विद्युत लोड व्यवस्थापनमा सहयोग पुर्याउन सम्पूर्ण ग्राहक वर्गहरूसँग अनुरोध समेत गरिएको छ। रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासमा ढिलाइ भइरहेकाले यसअघि विद्युत भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट रु 9 करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो। नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज सिएमसी उत्कृष्ट भएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुर स्थित सिएमसीले 93.10% विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वोत्कृष्ट बन्न सफल भएको छ। यही जेठ 12-15 गतेसम्म काउन्सिलले सञ्चालन गरेको लाइसेन्स परीक्षामा सिएमसी कलेजबाट एमबीबीएस सह उत्तीर्ण गरेका 58 विद्यार्थीहरूमध्ये 54 सफल भएका हुन्। काउन्सिलले सार्वजनिक गरेको विवरण अनुसार समग्रमा यस वर्ष एमबीबीएस तर्फ 63.50% र बीएसटी बीडीएस तर्फ 81.52% विद्यार्थी उत्तीर्ण भएका छन्। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री शाहले राष्ट्रहित विपरीत र राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै पार्टीका विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरू सड़कमा उत्रेका हुन्। माइतीघर मण्डलामा भेला भएका आन्दोलनकारीहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत बीच कुन विषयमा समस्या छन् ती विषयको सूची तयार पार्न नेपाललाई आग्रह गर्नुभएको छ। बुधबार नेपालको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भेटघाटमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको उल्लेख गर्नुभएको थियो। तर के काम गर्ने, कुन विषयमा छलफल गर्ने, त्यसको लिस्ट तयार गरेर दिन सभापति लामिछानेलाई उहाँले आग्रह गरेको भ्रमण दलमा सहभागी एक अधिकारीले बताउनुभयो। राष्ट्रमन्त्री सुशील खनाल भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा जेठ 22 24 गतेसम्म भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। नेपाल र भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदान प्रदानको सिलसिला अन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबीचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गर्नुभएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनैतिक दल गठन गर्ने घोषणा गर्नुभएको हो। पत्रकार सम्मेलनमा उहाँले राप्रपा नेतृत्वले पार्टीको मूल एजेण्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नु परेको बताउनुभयो। नेपाली कांग्रेसले 12 जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वारलाई हराउन सक्रिय भूमिका खेलेको र अनुशासन उल्लङ्घन गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो। नेपाली काँग्रेसमा अहिलेसम्म 375,000 क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अध्यावधि गरेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई डिजिटल अध्यावधि गर्ने समय दिएको छ। यसै गरी 375,000 सदस्यता अध्यावधि गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताउनुभयो। नेकपा एमालेको दुई दिने पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरक राष्ट्रिय कार्यशाला अन्तर्गत बिहिबार टोली नेताहरूले आफ्नो प्रस्तुति सकेका छन्। अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्नुभएको कार्यशालाको पहिलो दिन समूहगत छलफल सकेर दोस्रो दिन समूहगत प्रस्तुति दिनुभएको हो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार अधिकांश टोली नेताहरूले पार्टी सदस्यता नवीकरण र सदस्यता विस्तारमा देखिएका जटिलतालाई सहज बनाउन सुझाव दिएका छन्। नेकपा एमाले संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशाला 10 संकल्प प्रस्ताव पारित गर्दै सकिएको छ। प्रस्तावमा पार्टीको सांगठनिक सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउने घोषणा गरिएको छ। त्यस्तै कार्यशालाले एक संगठित सदस्य बराबर न्यूनतम 3 नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प गरेको छ। राप्रपाका केही पदाधिकारी सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। बिहिबार एक संयुक्त वक्तव्य जारी गर्दै महामन्त्री धवल शमशेर राणा, उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ सहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवं कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्यागको घोषणा गरेका हुन्। उपचारका लागि किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्लाटिन औषधिको बजारमा चरम अभाव भएको छ। मुख्यतया भारत र बंगलादेशबाट आयात हुने यी औषधिहरूको बजारमा अभाव भएको हो। वर्षेनी 24,000 भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन्। विश्व बजारमा कच्चा पदार्थको मूल्य बढेको र नेपालमा औषधिको मूल्य समायोजन नभएको र डलर बढेका कारण पनि कार्बोप्लाटिन र सिस्लाटिन औषधिको अभाव भएको सरकारवालाहरूको भनाइरहेको छ। सांसदहरूले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र र स्वायत्त संस्थाको रूपमा स्थापना गर्नुपर्ने धारणा राखेका छन्। बिहिबार बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले प्रयोगशालालाई स्वतन्त्र, स्वचालित र स्वायत्त बनाउनुपर्ने माग गरेका हुन्। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाई टोखलढुङ्गाका दावा शेर्पा 7 दिनमा भेटिनु भएको छ। जेठ 15 गते शुक्रबारदेखि हराइरहनुभएका शेर्पालाई आज बिहान खुसबु आइसफल क्षेत्रमा फेला पारेको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसीले जनाएको छ। समितिका कामदारहरूले खुसबु आइसफल क्षेत्रको डोरी तथा फोहोर व्यवस्थापन गर्ने क्रममा आज बिहान घिस्रिँदै गरेका उहाँलाई फेला पारेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट 12 कपिलवस्तु रोल्पामा 5 मृत्यु भएको छ। मकवानपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा र कञ्चनपुरमा भएका विपजन्य घटनामा अन्य 11 घाइते भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। उहाँका अनुसार रौतहट 12 र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिका र रातामाटामा खरेफेलले बगाएर 2 बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ। नेपाल स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 33 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 54% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडीको बसन्तपुर बजारमा समस्याको रूपमा रहेको रोड साइड पार्किङ क्रमशः व्यवस्थापन हुँदै चितवनको सनौली वितरण केन्द्रको सेवा क्षेत्रमा विद्युत आपूर्तिमा समस्या। भारतीय विदेश मन्त्री जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल भोलि भारत जानुहुने। राजासहितको प्रजातन्त्रको नारासहित नयाँ पार्टी खोल्ने धवल शमशेरको घोषणा। राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनु पर्नेमा सांसदहरूको जोड। राप्रपाका केही पदाधिकारी सहित 183 नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा। र क्यान्सरका बिरामीलाई थप पीड़ा किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस। रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः सुचारू। हवस्त, सत्य तथ्य र

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 53 69 98 550 77 061 98 550 77 053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 98 550 26 440
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। साँझ 7 बजे को समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भोलि भारत भ्रमणमा जानुहुने। नापी विभागद्वारा जग्गा सम्बन्धी सेवा घरमै प्राप्त गर्न सकिने मेरो किता एप सार्वजनिक। तराईका जिल्लाहरूमा केही दिन तातो हावा लू चल्न सक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह। हिजबुल्लाहको आक्रमण रोकिएमा युद्ध विराम गर्न इजरायल र लेबनन सहमत। र मलेसियामाथि 167 रनको फराकिलो जित सहित नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनौट।
5: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर। मात्र रु 20 मा प्रिपेड सिम कार्ड रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस 500 MB डेटा 10 SMS।
6: अझै रमाइलो रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा 50 मिनट बोनस भोइस 50 SMS बोनस।
5: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
6: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायतका विषयमा छलफल हुनेछ। भ्रमणले नेपाल र भारत बीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने विश्वास लिएको छ। परराष्ट्र मन्त्री खनाल यही जेठ 24 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा आज सार्वजनिक गरिएको एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप मार्फत नक्सा प्रिन्ट, फिल्ड बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दर्तापछि प्रणालीबाट ओटिपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटिपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै यी सेवा खल्ती र कनेक्ट आइपिएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको विभागले जनाएको छ। मेरो किता मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ। त्यस अवसरमा मन्त्री रावलले डिजिटल सुशासनलाई सुदृढ बनाउन यस्ता प्रविधि मैत्री सेवालाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री रावलले जग्गा सम्बन्धी सेवा लिन सेवाग्राहीले कार्यालय धाउनु पर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै मेरो किता एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। सभामुख डोलप्रसाद अर्यालले संविधानमा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अर्यालले जातीय विभेद तथा छुवाछुतको अन्त्य सरकार र कुनै एक निकायको मात्र जिम्मेवारी नभई राज्य, राजनैतिक दल, नागरिक समाज, संचार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो। सभामा खरियालले सामाजिक चेतना, कानून कार्यान्वयन र आर्थिक सशक्तिकरणलाई सँगसँगै अगाडि बढाउनु पर्ने आवश्यकता औँल्याउनुभयो। कार्यक्रममा महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले छुवाछुत र भेदभाव उन्नत समाजको निम्ति बाधक रहेको बताउनुभयो। महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कर्णेलले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन गर्न सामाजिक चेतना वृद्धिमा सरकार, आयोग र सरकारवालाले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो। विक्रम सम्बत 2063 जेठ 21 गते तत्कालीन संसदबाट नेपाललाई जातीय भेदभाव तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो। उक्त दिनको स्मरणमा दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी परिचालन भन्ने नाराका साथ आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइएको हो। रोल्पाको माडी गाउँपालिका 2 घरती गाउँ ब्याङखोला स्थित शहीद मार्गमा बलेरो जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक दाङ घोराही उपमहानगरपालिका 7 देसाहीका अन्दाजी 25 वर्षीय वीरबहादुर चौधरी, दङ्गी शरण गाउँपालिका 7 श्री गाउँ घर भई हाल घोराही उपमहानगरपालिका 14 बस्ने अन्दाजी 40 वर्षीय जीवधन चौधरी र उहाँकी श्रीमती अन्दाजी 38 वर्षीय कमला चौधरी रहेको इलाका प्रहरी कार्यालय घरती गाउँ रोल्पाले जनाएको छ। जस्ता पाता, सिमेन्ट र प्लास्टिकका पाइप लगायतका निर्माण सामग्री लोड गरिएको बोलेरो पिकअप जीप सडकबाट करिब 600 मिटर तल खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपदजन्य घटनामा 5 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार रौतहट 12 र कपिलवस्तुमा सर्पले डसेर 3 जना र रोल्पामा रातमाटामा खहरे भेल्ले बगाएर 2 जनाको मृत्यु भएको छ। यस्तै कञ्चनपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपदजन्य घटनामा अन्य 11 जना घाइते भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखाएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएका छन्। काउन्सिलले यही जेठ 12 देखि 15 गतेसम्म सञ्चालन गरेको 69 चिकित्सक लाइसेन्स परीक्षामा सहभागी 2,263 विद्यार्थी मध्ये 1,515 विद्यार्थी उत्तीर्ण भएका छन्। तराईका धेरैजसो जिल्लाहरूमा केही दिन अघिदेखि बढेको गर्मी तथा तातो हावाको लहरका कारण जनजीवन प्रभावित बनेको छ। देशको हिमाली तथा पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको भए पनि मध्य प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रहरूमा तातो हावाको लहर अझै केही दिन जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
8: जल तथा मौसम विज्ञान विभागका अनुसार देशको हिमाली तथा पहाडी भूभागमा सामान्य हावाहुरी सहित मध्यम वर्षाको सम्भावना रहेको भए पनि तराई क्षेत्रमा भने अझै केही दिन तातो हावाको लहर जारी रहने सम्भावना रहेको छ। केही दिन अघि लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तापक्रम बढेर 40 डिग्री भन्दा माथि पुगेको थियो भने अहिले त्यसमा केही कमी आएको छ। अहिले तापक्रम केही घटेर 37-38 डिग्रीमा आएको भए पनि पूर्वी तराईका क्षेत्रहरूमा 40 डिग्रीसम्म पुग्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद रामप्रसाद दाहालले बताउनुभयो।
9: विशेष गरी पहाडी तथा हिमाली भूभागहरूतिर चाहिँ मध्यमसम्मको वर्षा हुने र तराई भूभागहरूमा तातो दिन जारी नै रहने देखिन्छ। पूर्वी क्षेत्रको तराई क्षेत्रहरूमा मध्य कोशी, बागमती, गण्डकी प्रदेशहरूको तराई क्षेत्रहरूतिर आगामी 3 दिनमा पनि तातो दिन रहने जस्तो सम्भावना देखिन्छ। ठाउँ अथवा स्टेसन अनुसार फरक पर्छ। त्योभन्दा अगाडि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईतिर 40 डिग्रीहरू घटेको थियो 2-3 वटा स्टेसनहरूमा। अहिले धेरै जस्तो स्टेसनतिर 38-38 डिग्रीसम्म
8: तापक्रमको अवस्था स्टेसन अनुसार घटबड हुन सक्छ। अत्यधिक गर्मीका कारण शरीरमा पानीको मात्रा घट्ने, थकान तथा कमजोरी महसुस हुने, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। यस्तो अवस्थामा विशेष गरी बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घ रोगीहरू बढी जोखिममा रहने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ। हिमाली तथा पहाडी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेकाले मौसमबारे जानकारी राखेर मात्रै बाहिर निस्कनु पर्ने र तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्ने भएकाले खेतबारी बारीमा काम गर्दा बिहान साँझको समय मिलाएर काम गर्नुपर्ने हुन्छ। गर्मीबाट बच्न चर्को घाम लागेको समयमा सकेसम्म घरभित्रै बस्ने, अत्यावश्यक कामले निस्कनै परेमा घाम कम भएको समय मिलाएर निस्कने, पातलो कपडा प्रयोग गर्ने, टाउको छोप्ने, पानी धेरै पिउने र डिहाइड्रेसनबाट बच्ने उपाय अपनाउनु पर्ने हुन्छ। पुनः जल तथा मौसम विज्ञान विभागका मौसमविद दाहाल।
9: हिमाली पहाडी भूभागतिर चिमे गर्दन चट्याङ सहित मध्यम समयको वर्षा हुने भएकोले पछिल्लो मौसमी अवस्था के कस्तो छ त्यो बारे चाहिँ सूचना लिने अध्यावधिक रहने र त्यही अनुसार आफ्नो योजना बनाउनु हुन म अनुरोध गर्दछु भने तराई क्षेत्रहरूमा चाहिँ तातो दिनको सम्भावना अझै पनि कायम नै रहेको भएर कृषि क्षेत्रमा काम गर्नुहुनेहरूले बिहान पख अथवा साँझ पख मात्र काम गर्न दिउँसो घाममा काम नगर्नु हुन म आग्रह गर्दछु र यातायातहरू सडकतिर हुनेहरूले पनि यसलाई चाहिँ विशेष ध्यान दिएर योजनाहरू बनाउने पानी पिउने हाइड्रेटेड रहने बाहिर धेरै एक्सपोज नहुने गर्न चाहिँ म सम्पूर्णमा आग्रह गर्दछु।
8: पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण नेपालको तराई क्षेत्रमा गर्मीको अवधि लामो र तीव्र बन्दै गएको छ। यसले स्वास्थ्य कृषि तथा दैनिक जीवनयापनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ। तराई क्षेत्रमा तातो हावाको लहर अझै केही दिन जारी रहने भएकाले सचेत रहन आवश्यक छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
4: जलवायु परिवर्तनले सिराहा, बर्दिया, सुर्खेत, पर्सा, कपिलवस्तु, काठमाडौँ, डोटी, मकवानपुर र चितवन गरी 9 जिल्लाको 84.2% जनजीवन प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ। काठमाडौँमा आज एक्सन एड अन्तर्राष्ट्रिय नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार जलवायु परिवर्तनको असरले जलाशय सुक्दै गएको र वर्षा हुने प्रवृत्तिमा रूपान्तरण भएको देखिएको छ। प्रतिवेदनमा अध्ययन सीमा क्षेत्र अन्तर्गत 9 जिल्लाका 2358 घर दूरीमा 1773 जना युवा बीच सर्वेक्षण गरिएको थियो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रविधि, कृत्रिम बौद्धिकता र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसपमा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तित तथा मानवीय संवेदनालाई जोडेको बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेका बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 सैद्धान्तिक छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन र न्यायिक प्रक्रियालाई गुणस्तरीय बनाउन विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधि युक्त बनाउने गरी विधेयक अघि बढाउनु पर्नेमा जोड दिनुभयो। आपराधिक घटनाको निष्पक्ष छानबिन गर्न गठन हुने संस्थाको कार्यकारी निर्देशक र संचालक सदस्यहरू विषय विज्ञ हुने गरी योग्यता तोक्नुपर्ने, दक्ष जनशक्तिलाई जिम्मेवारी दिनुपर्नेमा सांसदहरूले जोड दिनुभयो। त्यसै गरी बैठकमा सांसदहरूले प्रयोगशालाबाट आएको रिपोर्ट चित्त नबुझे पुनः परीक्षण गर्न सकिने व्यवस्था राख्नुपर्ने, नमुना संकलन, भण्डारण र परीक्षणलाई व्यवस्थित बनाउनु पर्ने र अपराध अनुसन्धान गर्ने संस्थालाई स्वतन्त्र रूपमा अघि बढाउनु पर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको विधि विज्ञान प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने गरी सरकार कानून बनाउन लागि परेको बताउनुभयो। निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका 15 सडक आयोजनाको ठेक्का तोडिएको छ। पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालय बीचमा भएको सम्झौता अनुसार ठेक्का सम्पन्न गरिसक्नु पर्नेमा थप म्याद समेत समाप्त भइसक्दा समेत काम सम्पन्न नभएपछि 15 आयोजनाको ठेक्का तोडेको हो। काममा ढिलासुस्ती गरेको भन्दै स्थानीयले विरोध गरेपछि एसएन निर्माणका 4, नागार्जुनको 4, राधा भानुका 2, गणपतिका 4 तथा आरपी कन्स्ट्रक्सनको 1 ठेक्का तोडिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मण राज जोशीले जानकारी दिनुभयो। ठेक्का रद्द गरिएका निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न सिफारिस गरिने र ठेक्का सम्झौताको प्रावधान बमोजिम कार्य सम्पादन जमानत धरौटी बापतको रकम पेस्की जफत गरिने कार्यालयले जनाएको छ। कैलालीमा सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी क्यामेरा जडान कार्य तीव्र पारिएको छ। सरकारको निर्देशनपछि यात्रुको सुरक्षा, सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै कैलालीमा सार्वजनिक यातायातमा सीसीटीभी जडान कार्य तीव्र पारिएको हो, जसलाई अनिवार्य समेत गरिएको छ। धनगढीबाट संवाददाता जगत साउदको रिपोर्ट।
10: सरकारको निर्देशनपछि कैलालीमा सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी जडान गर्न यातायात व्यवसायहरूले सक्रियता बढाएका छन्। यात्रुको सुरक्षा, सडक दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनलाई मध्यनजर गर्दै सार्वजनिक यातायातमा सीसीटीभी जडान अनिवार्य गरिएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रणालीका अध्यक्ष पदमराज सापकोटा सरकारको निर्देशन बमोजिम सार्वजनिक यातायातका सवारी साधनमा सीसीटीभी जडान कार्य धमाधम भइरहेको बताउनुहुन्छ।
11: सम्पूर्ण ठुलो सवारी साधनदेखि लिएर सानो सवारी साधनमा हामीले अनिवार्य सीसी क्यामेरा लगाउने निर्णय गरेका छौँ र यो अनुसार अहिले चाहिँ सबै सवारी साधनले सीसी क्यामेरा लगाइरहेको अवस्था छ। लामो दूरीको दिवा तथा राज्य सेवाका बसहरूले अनिवार्य रूपमा लगाइसकेको अवस्था छ र छोटो दूरीको गाडीहरूले पनि सीसी क्यामेरा लगाइरहेका छन्।
10: सुरुवातीमा सीसीटीभी जडानमा अलमल गरेका व्यवसायहरू सीसीटीभीको महत्व बारे जानकार भएपछि सवारी साधनमा सीसीटीभी जडान गर्न लागि परेको अध्यक्ष सापकोटाको भनाइ छ।
11: हामीले बारेमा व्यवसायीलाई मजदुरलाई पनि प्रश्न पार्यौँ। सीसी क्यामेरा हाम्रो लागि हो, हाम्रो सुरक्षाको लागि हो र शान्ति सुरक्षाको हिसाबले पनि विभिन्न खालको गतिविधिहरू निगरानी हुने अवस्था भएकोले आवश्यक छ भन्ने कुरामा अहिले व्यवसाय मजदुरले बुझेको अवस्था छ।
10: कैलालीमा करिब 1000 सार्वजनिक यातायातका सवारी साधन सञ्चालनमा रहेको बताइन्छ। यसमध्ये अधिकांश सवारी साधन धनगढीबाट लामो तथा छोटो दूरीमा चल्ने गरेका छन्। प्रत्येक बसमा कम्तीमा 3 सीसीटीभी जडान गरिएका छन्। सार्वजनिक यातायातमा सीसीटीभी जडान कार्यलाई प्रभावकारी बनाउन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। स्थानीय प्रशासन, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरीको टोलीले बेला बखत सार्वजनिक यातायातमा अनुगमन गर्दै आएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी:
12: हामीले छड्कै अनुगमन पनि गर्छौँ अनि विशेष गरी ट्राफिकलाई मोनिटरिङको लागि जिम्मेवारी पनि दिएका छौँ। त्यस्तै पर्यो भने अठेरी भयो भने त सरकारको नियमलाई पनि मान्नु पर्ने हुन्छ, हामी त्यो एक्सनमा पनि जान्छौँ।
10: सार्वजनिक यातायातमा पहिलो पटक सीसीटीभी जडान हुँदा यात्रुहरूलाई थप सहजता र सुरक्षा हुने अपेक्षा गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढी।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी नेतृत्वमा वासिङटनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत भएका छन्। तर इरान समर्थित हिजबुल्लाहको आक्रमण समाप्ति बिना कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारेको छ, जसले सम्झौतामाथि अनिश्चितता कायम राखेको छ। संयुक्त विज्ञप्ति अनुसार युद्धविराम लागू हुन हिजबुल्लाहको गोलाबारी पूर्ण रूपमा रोकिएको हुनुपर्ने र दक्षिणी लेबनानबाट उसका लडाकुहरू हटाउने शर्त पनि समावेश गरिएको छ। दुवै पक्षबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि संयुक्त विज्ञप्तिमा पाइलट जोन स्थापना गर्ने सहमति भएको छ। सो क्षेत्रमा लेबनानी सशस्त्र बलले गैर राज्य सशस्त्र समूहहरूलाई हटाउँदै विशेष नियन्त्रण लिने व्यवस्था रहने बताइएको छ। युद्धविरामको घोषणा भए पनि त्यसअघि र पछि समेत सीमावर्ती क्षेत्रमा झडप र आक्रमणहरू जारी रहेका छन्। हिजबुल्लाहले इजरायली सेनालाई लक्षित आक्रमण गरेको र इजरायली आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा 10 मृत्यु भएको दावी गरिएको छ। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: हिमाल पारीको जिल्लाको रूपमा रहेको मुस्ताङमा अहिले स्वदेशी तथा विदेशी पर्यटकहरूको चहल पहल निकै बढेको छ। हिमाली दृश्य अवलोकन, रमणीक वातावरण र धार्मिक स्थलका रूपमा रहेको प्रसिद्ध मुक्तिनाथ क्षेत्रका कारण मुस्ताङमा स्वदेशी सँगै विदेशीमा खास गरी भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको टुकुचेका शिक्षक विष्णु थकालीले बताउनुभयो। भारतमा गर्मी बढ्दो रहेकाले पनि यति बेला नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत मुस्ताङ भ्रमणमा जाने पर्यटक निकै बढेको र त्यसले पर्यटन व्यवसायमा उत्साह थपेको स्थानीयले बताएका छन्। सरकारले स्थल मार्गबाट सिमाना ओहोर दोहोर गर्दा यात्रुले 500 वस्तु भन्सार तिर्नु नपर्ने व्यवस्था बनाएको छ। बजेटसँगै सरकारले अध्यावधिक गरेको भन्सार सम्बन्धी जिन्टी कुन्टाको व्यवस्थाबाट 100 सीमा बढाएर 500 पुर्याइएको हो। यसअघि वर्तमान सरकार गठन भएसँगै सीमा क्षेत्रमा 100 प्रावधान कडाईका साथ कार्यान्वयन गर्दा सर्वसाधारण मर्कामा परेको भन्दै विरोध हुन थालेपछि स्थानीय भन्सार प्रशासन केही लचिलो बनेको थियो। भन्सार अधिकारीहरूले समेत 100 सीमा अत्यन्तै न्यून रहेको कारण कार्यान्वयन गराउन समस्या परेको बताएका थिए। संघ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा 20 जलविद्युत आयोजना आफैले निर्माण गर्ने भएको छ। कर्णालीको पानी जनताको लगानी अभियान अन्तर्गत निर्माण हुने 20 जलविद्युत आयोजना कर्णाली वासीकै सेयर लगानीबाट गर्ने प्रदेशका प्रमुख यज्ञराज जोशीले बताउनुभयो। बुधबार 2.66 अङ्क मात्रै बढेको सेयर बजार बिहिबार भने 13.46 अङ्कले घटेको छ। यसरी सेयर बजार मापक निफ्टी परिसूचक 2766 अङ्कमा कायम भएको छ। बिहिबार 198 कम्पनीको मूल्य घटेको छ भने 8 मूल्य स्थिर रहेको छ। सेयर बजार मापक निफ्टी परिसूचक घटे पनि विभिन्न 63 कम्पनीको मूल्य भने बिहिबार बढेको देखिएको छ।
4: वहाँ हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार अजय बमबाट।
15: ओपनर कुशल फुर्तेलको कीर्तिमानी प्रदर्शनमा मलेसियालाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विजेताको रूपमा एसियाली खेलकुद एसियाड छनौटको सेमिफाइनलमा पुगेको छ। मलेसियामाथि 168 रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह एकको विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो। नेपालसँग हारका बावजुद पनि मलेसियाले समूह उपविजेताको रूपमा अन्तिम चारमा स्थान पक्का गरेको छ। समूह चरणको आफ्नो पहिलो खेलमा चीनलाई हराएका नेपाल र मलेसियाले यसअघि नै एसियाड स्थान बनाइसकेका छन्। नेपालले दिएको 276 रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा 9 विकेटको क्षतिमा 108 रन मात्र बनाउन सक्यो। मलेसियालाई कम स्कोरमा रोक्न शेरमल्लले 3 विकेट लिए। सोमपाल कामी, सन्दीप लामिछाने, कर्ण केसी, दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान 1-1 विकेट लिए। त्यसअघि सिङ्गापुर नेसनल क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 275 रनको विशाल एकफल तयार पारेको थियो। नेपालका लागि ओपनर कुशल भुतेलले कीर्तिमानी प्रदर्शन गरे। मलेसिया विरुद्ध शतक प्रहार गरेका कुशल T20Iमा नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी बने। 126 रन बनाएका कुशल क्याच आउट हुन पुगे। आसिफ शेख 68 रन बनाउँदै आउट भए। कप्तान दिपेन्द्र सिंह ऐरीले 31 रन बनाउँदा क्याच आउट हुन पुगे। सन्दीप जोरा 15, लोकेश बमले 10 रन थपे। कुशल मल्ल 9 रन र सुम्पाल कामी 1 रनमा उपस्थित रहे। नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ। अनुभवी रुबिना छेत्रीको अलराउन्डर प्रदर्शन र सीता राणा मगरको ब्याटिङको प्रदर्शनमा नेपालले भुटानलाई 51 रनले प्रिमियर कपको सोमो चरणमा दोस्रो जित हात पारेको छ। जितको लागि 114 रनको लक्ष्य पछ्याएको भुटान 20 ओभरमा 8 विकेट गुमाउँदै 62 रनमा समेटियो। नेपालका लागि बलिङमा रुबिनाले 3 विकेट लिए। त्यस्तै रिया शर्माले 2 तथा कविता कुँवर र मनिषा उपाध्यायले समान 1-1 विकेट लिए। नेपालले अब शनिबार हङकङसँग सोमो चरणको अन्तिम खेल खेल्नेछ। महिला एसिया कपको छनौटका रूपमा रहेको प्रिमियर कपमा 18 राष्ट्रको सहभागिता रहेको छ।
4: अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशको थोरै तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी विभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.5 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 33.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 36.3 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। र दिपायलको अधिकतम तापक्रम 37.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भोलि भारत भ्रमणमा जानुहुने। नापी विभागद्वारा जग्गा सम्बन्धी सेवा घरमै प्राप्त गर्न सकिने मेरो कित्ता एप सार्वजनिक। तराईका जिल्लाहरूमा केही दिन तातो हावा लू चल्न सक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह। हिजबुल्लाहको आक्रमण रोकिएमा युद्ध विराम गर्न इजरायल र लेबनान सहमत। र मलेसियामाथि 167 रनको फराकिलो जित सहित नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनौट। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
16: गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
17: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनु।
16: कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
17: अनुभवी शिक्षक द्वारा अध्यापन आधुनिक प्रयोगशाला रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माणीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माणीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
2: एपेक्स कलेज भरतपुर दुई क्षेत्रपुर चितवन। थप जानकारी का लागि साइंस तर्फ 98453 30169 98450 49 899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
1: सीप हुन्छ साथमा, रोजगारी हातमा।
17: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
18: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माणिछ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
19: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
2: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
1: सीट सीमित छ, आजै भर्ना गरी सीट सुरक्षित गर्नुहोस्।
17: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550 39122 र 98550 39123। कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
18: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अंग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
17: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
18: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
17: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
18: निशुल्क पाठ्यपुस्तकको व्यवस्था,
17: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
18: नियमित परामर्श तथा मार्गदर्शन,
17: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
18: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
17: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5748 सम्पर्क गर्न सक्नुहुनेछ।
18: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
20: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
17: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 का लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
20: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495,
21: मोबाइल 98550 64040 र 98550 65260।
22: हेलो
23: हेलो बुढी, के छ खबर?
22: ठिकै छ, चलेकै छ।
23: ल भिडियो अन गर त, तलाई हेरम।
22: भिडियो अनै छ त, देख्नु भएन र?
23: खै देखिन त, मैले त नेट स्लो भयो क्या हो?
22: माडीको नेट यस्तै त हो नि।
23: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
17: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
18: सेवाका लागि माडी सम्पर्क 0656 50 10 40 र 98452 0828 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
24: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
17: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
2: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
17: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
2: वन क्षेत्रमा आगो बाल्ने, चुरुट वा वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
0: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्य जन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
2: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, फोन 98 550 92 60 र वेबसाइट chitawannationalpark.gov.np।
3: माडीवासीहरूका लागि खुसीको खबर,
5: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सू लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
0: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020235212।
6: सिआइएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सिआइएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने, मोबाइल नम्बर तथा ओटिपी प्रयोग गरी आफ्नो आवेदन दिनुपर्ने, आवेदनको अवस्था पनि नियमित रूपमा बुझ्न सकिने।
7: एप्लिकेसनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि सिधै डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ।
6: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकका सम्बन्धमा विज्ञहरूको बढीभन्दा बढी सुझाव लिइने, परिवर्तित समयअनुसार विधेयकलाई सुधारको प्रयास, विधेयकलाई सुधार गरेर धेरैको भनाई समेट्नुपर्ने शिक्षा मन्त्री पोखरेलको भनाइ।
25: त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढाउनको लागि पनि म आग्रह गर्छु।
6: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा सहित 183 जनाद्वारा पार्टी परित्यागको घोषणा, एक वर्षमा देशभरि 63 जातीय विभेदका घटना, व्यवहार परिवर्तनमा समस्या।
25: राम्रो संविधान बनायौँ, केही ऐन कानुनको व्यवस्था पनि गर्यौँ, तर संविधान र ऐन कानुनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ।
6: र आजको खेलमा मलेसियालाई जितेसँगै एसियाली खेलको छनौटमा नेपालको लगातार दोस्रो जित।
26: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: नेपाललाई जातीय छुवाछुत मुक्त घोषणा गरेको 20 वर्ष पूरा भएको छ, तर व्यवहारमा अझै पनि विभेदका घटनाहरू छन्। आजको दिनले समानता र सामाजिक न्यायप्रति राष्ट्रको प्रतिबद्धता स्मरण गराए पनि यसको प्रभाव धेरैजसो कागजमा मात्र सीमित छ। समाजमा विद्यमान छुवाछुत, भेदभाव र बहिष्करणका प्रवृत्तिहरू अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक छ। जातीय विभेद विरुद्धको अभियान केवल औपचारिक कार्यक्रम होइन, व्यवहार परिवर्तनको कार्यक्रममा केन्द्रित हुनुपर्दछ। अब खबर सुशील आश्रय।
27: जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ। नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेसँगै सेवाग्राहीले घरबाट आफ्नो जग्गा सम्बन्धी काम गर्न सक्नेछन्। नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट, बिल बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटिपी नम्बर उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटिपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने विभागका सूचना अधिकारी दयानन्द जोशीले सीआईएनसँग बताउनुभयो।
7: अब त्यो भनेको यो मोबाइल एप्लिकेसन हो होइन, मोबाइल एप्लिकेसनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ। हजुरले नक्सा प्रिन्ट लिने काम, प्लट रजिस्टर उतार लिने काम, फिल्ड बुक उतार लिने काम यहीबाट हुन्छ।
27: यस्तै ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने भएको छ। विधेयकका बारेमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमा गम्भीर र महत्वपूर्ण रहेको भन्दै विज्ञसहित छलफल गर्ने समितिले निर्णय गरेको हो। विधेयकको गम्भीरता र आवश्यकतालाई जोड़ दिँदै समितिकी सभापति डाक्टर ओजस्वी शेरजनले विधेयकमाथि विज्ञहरूको सुझावपछि मात्रै अन्य विषयमा छलफल गर्ने बताउनुभयो।
8: यो विधेयक हाम्रो न्याय प्रणालीको लागि एकदमै महत्वपूर्ण छ र यहाँ धेरै प्रश्नहरू अनआन्सर नै भएको कारणले गर्दा अब आगामी बैठकमा विज्ञहरूलाई पनि ल्याएर नै बैठक चलाउनेछु भनेर भन्न चाहन्छु। र माननीय सदस्यहरू, अब समितिको अर्को बैठक पछि सूचना तय गरी यो बैठक यही अन्त गर्छ।
27: केही दिन अघि सीआईएनले उक्त विधेयकका सम्बन्धमा विज्ञ सांसद र सरोकारवालासँग छलफल गरेको थियो। छलफलका क्रममा समितिका सभापति डाक्टर शेरचन्दले छलफलबाट प्राप्त सुझावलाई संसदीय समितिमा छलफल गर्ने र आवश्यक परेमा विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सो छलफल तपाईँले केही दिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। यसबीच बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त विधेयकलाई विज्ञहरूको पर्याप्त सुझाव आवश्यक रहेको बताउनु भएको छ। समितिको बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विज्ञहरूको सुझावपछि मात्रै अघि बढ्ने बताउनुभयो।
9: एक्सपर्टहरूलाई पनि त्यो दिन आएर आफ्नो कुराहरू राख्नको लागि व्यवस्था मिलाइदिनु होला। उहाँहरूको तर्फबाट पनि कुरा सुनेर उहाँहरूको एक्सपर्टिजलाई पनि राखेर यसलाई अझ अगाडि बढाउनु पर्ने हुन्छ। दफा दफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुप होल त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढाउनको लागि पनि म आग्रह गर्छु।
27: समिति सदस्य सांसद डाक्टर महावीर पुनले ठूलो लगानी आवश्यक पर्ने भएकाले विधि विज्ञान प्रयोगशाला प्रदेशमा बनाउने विषय गम्भीर रहेको बताउनुभयो। उहाँले फोरेन्सिक ल्याबले अन्तर्राष्ट्रिय स्तरको आईएसओ मान्यता प्राप्त गर्नुपर्ने र त्यसका लागि ठूलो स्रोत साधन चाहिने समेत बताउनुभयो। सीआईएनको विज्ञ समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले विधेयकलाई थप स्पष्ट व्यवहारिक र कार्यान्वयन योग्य बनाउन सुझाव दिएका थिए। दण्ड तथा जरिवाना सम्बन्धी व्यवस्था, विधेयकको अधिकार क्षेत्र विस्तार, कार्यविधिगत स्पष्टता, प्रमाणको संरक्षण, प्रयोगशालामा कार्यरत जनशक्तिको योग्यता, अनुभव, जिम्मेवारी र उत्तरदायित्व कानूनमै स्पष्ट गर्नुपर्ने विज्ञहरूको सुझाव छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। आज संयुक्त वक्तव्य जारी गर्दै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठ सहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवं कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। राप्रपाको मूल नेतृत्वमा देखिएको वैचारिक विचलन, स्वेच्छाचारिता र आत्मकेन्द्रित शैलीका कारण पार्टी परित्याग गर्नु परेको महामन्त्री धवल शमशेर राणाले बताउनुभयो।
10: राजेन्द्र लिङ्गदेललाई अङ्गाला मारेर हामीले अध्यक्ष बनाएको थियौँ, करिब करिब यही टिम थियो। आज दुःखदको साथ हामी आफ्नो घरैबाट छोड्न पर्ने अवस्था आयो। त्यो खुसीको दिन होइन, दुःखको दिन हो आज। तर आफ्नो जिन्दगीमा, राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर निर्णय भइसकेपछि, ठानिसकेपछि हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनु पर्छ।
27: गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा 97% उम्मेद्वारको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वको कमजोरी रहेको भन्दै तत्काल सचिन वक्तव्यमा माग गरिएको छ। जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णय समेत उल्लङ्घन भएको भन्दै पदबाट राजीनामा दिएको नेताहरूको भनाई छ। गएको एक वर्षमा देशभर 63 जातीय विभेदका घटनाहरू भएका छन्। समता फाउन्डेशनले प्रकाशन गरेको पुस्तकमा गत वर्ष 63 घटना मध्ये 49 घटना स्पष्ट रूपमा जातीय विभेदसँग सम्बन्धित तथ्य सार्वजनिक गरेको हो। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक पुस्तकमा वर्षभरि भएका घटनाहरूको अध्ययन, कानूनी प्रक्रिया र न्याय सम्पादनको विषयहरू समावेश गरिएको छ। यसैबीच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछुत अन्त्यका लागि कानूनी व्यवस्था मात्रै पर्याप्त नभएको भन्दै प्रभावकारी कार्यान्वयन र सामाजिक रूपान्तरण आवश्यक रहेको बताउनु भएको छ। दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष विश्वकर्माले संविधानको धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक र धारा 40 दलित समुदायका विशेष अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो।
25: आज पनि दलित समुदायको जीवन अत्यन्त कष्टकर छ। आधारभूत आवश्यकताहरू घाँसबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीबाट उनीहरू वञ्चित हुनु परेको अवस्था छ। हामीले राम्रो संविधान बनायौँ, केही ऐन कानूनको व्यवस्था पनि गर्यौँ, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ। राज्य संरचनामा जिम्मेवारी लिने व्यक्तिको सोच र कार्यशैलीमा राज्य व्यवस्था मुखरित हुँदो रहेछ। दलित समुदायको आँखाबाट हेर्दा हाम्रो कार्यशैली मनुस्मृति र 1910 मूलिक ऐनकै प्रतिबिम्ब झल्किरहेको जस्तो देखिन्छ।
27: पछिल्लो 24 देशका विभिन्न क्षेत्रमा भएको विपद जन्य घटनामा 5 मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु, रोल्पामा गरी 5 मृत्यु भएको हो। मकवानपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपद जन्य घटनामा अन्य 11 घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पले बसेर 1 एक बालक र 1 मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिकामा रातमाटामा खहरे भेलले बगाएर 2 मृत्यु भएको छ। प्रवक्ता महतले पछिल्लो 24 देशका विभिन्न जिल्लामा 25 विपद जन्य घटना भएकामा ती घटनामा 63 भन्दा बढ़ीको भौतिक क्षति भएको जानकारी दिनुभयो। यसैबीच रोल्पामा पोखरीमा डुबेर आज 1 मृत्यु भएको छ। आज रुन्टीगढ़ी गाउँपालिका 9 44 रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला पर्नु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्स्पेक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 9 गुमाएर 108 रन बनाएको हो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 गुमाएर 275 रनको लक्ष्य बनाएको थियो। यो जीतसँगै नेपाल समूह विजेता बनेको छ।
6: सुशीला श्रेष्ठ। सिन्धुपाल्चोकको भोटे नामलाङमा कुदिँदै विश्वकै अग्लो एकाशमा अर्थात् एउटै ढुङ्गामा बनेको बुद्ध मूर्ति
4: यो 2083 असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौँ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने लक्ष्य राखिएको छ।
6: भौगोलिक कठिनाई र निर्माण सामग्रीको मूल्य वृद्धिले निर्माणमा चुनौती थपिँदै रिपोर्टसँगै पर्यटनबाट समृद्धिको सपना पूरा गर्न कस्तो विधेयक आवश्यक, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर ज्ञान सिप जोड्दा घाँसे मैदान चरण क्षेत्र पानी कामुल जोगा

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जङ्गल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। नेट्स नेपाल, WWF र CIN।
1: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
2: छवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ। नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
3: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
2: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
3: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: बाली अवशेष चलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
4: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
1: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर।

0: प्रतियोगिता रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले वन डढेलो नियन्त्रणमा युवा पुस्ताको जिम्मेवारी, सचेतना अभिवृद्धि, समुदायमा सूचना प्रवाह तथा वातावरण संरक्षणको विषयमा मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शिवानी अधिकारी प्रथम, सरगम भूषाल द्वितीय र कृष्ण पौडेल तृतीय घोषित भएका छन्। सिन्धुपाल्चोकको दुर्गम भेग भोटे नामलाङमा अहिले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा यो केन्द्र बनिरहेको छ। यहाँ प्राकृतिक रूपमा बनेको विशाल चट्टानलाई कुदेर 84 फिट अग्लो भगवान गौतम बुद्धको प्रतिमा निर्माण काम भइरहेको छ। 80% काम सम्पन्न भए पनि वरपरका विभिन्न निर्माण कार्यहरू भने प्रभावित भइरहेका छन्। निर्माण सम्पन्न भएपछि यो सम्भवतः विश्वकै सबैभन्दा अग्लो एकास्म अर्थात् एउटै ढुङ्गाबाट बनाइएको बुद्ध मूर्ति बन्ने दावी छ।
1: पाँच पोखरी थाङपाल गाउँपालिका 7 स्थित युङमा दोङमा निर्माणाधीन बुद्धको प्रतिमा शान्ति, करुणा र अहिंसाको सन्देश बोकेको ऐतिहासिक कला सम्पदाका रूपमा विकसित हुँदैछ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राविधिक नेतृत्व र गाउँपालिकाको आर्थिक सहयोगमा अघि बढिरहेको परियोजना हाल 80% भन्दा बढी सम्पन्न भइसकेको छ। स्थानीय सिंह तामाङ:
2: ढुङ्गा थियो, अब त्यहाँ देउदो पनि थियो, पहिला त त्यो अर्कै रङले छपेको, अब चाहिँ राम्रो बनाएपछि चाहिँ
1: 2078 सालमा सुरु गरेको यो महत्वाकांक्षी योजनाले अहिले मूर्त रूप लिँदैछ। प्रमुख मूर्तिकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा दक्ष कलाकारहरूको टोलीले विशाल प्राकृतिक चट्टानलाई बुद्ध मूर्तिमा परिवर्तन गरिरहेका छन्। मूर्तिका शिर निर्माण सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाका अनुसार यस परियोजनाले भोटे नामलाङको पहिचानलाई नयाँ उचाइ दिएको छ। स्थानीय पेम्बा छिरिङ्गोले:
3: बुद्धको मूर्ति बनायो, राम्रो बनायो भनेर खुसी लाग्छ नि त, हैन? अब घुम्ने मान्छेहरू पनि आउँछ।
1: स्थानीय जनविश्वास अनुसार भोटे नामलाङ क्षेत्रका डाँडा काँडा देवभूमिका रूपमा चिनिन्छन्। यही धार्मिक तथा सांस्कृतिक महत्वलाई आधार बनाएर बुद्ध प्रतिमा निर्माणको अवधारणा अघि सारिएको हो। निर्माण सम्पन्न भएपछि यहाँ ध्यान केन्द्र, पोखरी, विश्राम स्थल र अन्य पर्यटकीय पूर्वाधार समेत विकास गरिने योजना रहेको ठुलो ढुङ्गा बुद्ध प्रतिमा निर्माण समितिका सदस्य सचिव कुमार बस्नेत बताउनुहुन्छ:
4: हामी यो 2083 को असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौँ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने चाहिँ जुन लक्ष्य राखिएको छ।
1: यस परियोजनाका परिकल्पनाकार तथा गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामासँगको स्थलगत अवलोकन पछि विशाल प्राकृतिक ढुङ्गामा बुद्ध मूर्ति निर्माण गर्ने अवधारणा जन्मिएको थियो। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरी गाउँसभाबाट अनुमोदन गरिएको थियो। सुरुमा 1,86,00,000 रुपियाँ लागत अनुमान गरिएको भए पनि भौगोलिक कठिनाई, निर्माण सामग्रीको मूल्य वृद्धि तथा प्राविधिक चुनौतीका कारण लागत बढ्ने देखिएको छ। हालसम्म बागमती प्रदेश सरकारबाट 1,00,00,000 रुपियाँ सहयोग प्राप्त भएको छ भने बाँकी रकम स्थानीय स्रोत र जनसहयोगबाट जुटाइँदै आएको उहाँले बताउनुभयो।
5: बुद्ध मूर्ति निर्माणको कार्य हामी विगत 3 वर्ष अगाडिदेखि सुरुवात गर्यौँ। एउटै ढुङ्गामा खोपेर 84 फिट, त्यो पनि उठेको बुद्ध। तर चुनौतीहरू अब प्राविधिक पक्षहरू पनि निकै चुनौती भयो, आर्थिक पक्ष स्रोतको हिसाबले पनि निकै चुनौती र सामुदायिक हिसाबमा पनि कहिलेकाहीँ चाहिँ अप्ठ्यारा चिजहरू हामीले निकै ठुलो चुनौतीहरू झेले।
1: विश्वभरका अधिकांश विशाल बुद्ध प्रतिमाहरू विभिन्न भाग जोडेर निर्माण गरिएका छन्, तर भोटे नामलाङको बुद्ध मूर्ति भने एउटै प्राकृतिक चट्टानमा प्रत्यक्ष कुदिँदैछ। यही विशेषताले यसलाई अन्य बुद्ध प्रतिमा भन्दा फरक र ऐतिहासिक बनाएको छ। दीपक खत्री, CIN रेडियो सिन्धु, सिन्धुपाल्चोक।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पर्यटन विधेयकमाथि आएका सुझावलाई सम्बोधन गर्ने संसदीय समितिको प्रतिबद्धता:
6: हजुरको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौँ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौँ। तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौँ।
0: पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि सांसदहरूको भूमिका संवाद श्रृङ्खला हेलो सांसद बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
9: बालबालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि

0: www.radiomirchi.org फोन नम्बर 01-5224-352-5224-353
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबे अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपैयाँ मा साथमा आईपीटीवी मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौंमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद
4: नमस्कार संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो सांसदमा अहिले प्रतिनिधि सभामा रहेको पर्यटन विधेयक 2081 को बारेमा संसदीय समिति र सांसदहरुको विचार धारणा प्रस्तुत गर्दै छौ सुरुमा विधायन व्यवस्थापन समितिका सदस्य राजेन्द्र लक्ष्मी गैरे
5: सरकार ओलाहरुको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हुँ यहाँहरुले भने जस्तो यो प्रदेशमा संघमा स्थानीयमा दर्ता हुने कुराहरु जुन उठाउनु भएको छ हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हुँ कि कञ्चनजङ्घा चढ्न जान चाहने मान्छेहरु चाहिँ काठमाडौँ आउन नपरोस् र त्यो त्यहाँको मान्छेले त्यहीबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र प्रदेशले हेर्न सक्छ र त्यहीबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौँ अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि गुसर्ने कुरा पनि उठाउनु भयो नि त प्रदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चित्त काठमाडौँले उठाउँदैन नि त त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको प्रदेशले हेर्नु पर्यो नि त त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौँ र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी प्रदेशहरूले पनि हेर्न सक्छ भन्ने कुरा हो सगरमाथाको हकको कुरा पनि यहाँहरूले उठाउनु भएको छ नेपालको 7000 भन्दा अग्लो कुनै पनि हिमचुले आवरण गरेको प्रमाण पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था जो पाए त्यही सगरमाथा चढ्ने अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौँ वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले महँगो त पर्छ सगरमाथाको ताल फुट्यो कुरा यहाँहरूले सुन्नु भएकै छ र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ कतिको उपयुक्त छ त भनेर हामीले हेरेनौँ भने ताल फुट्ने ठाउँमा अनुमति लिएको पनि हुनसक्छ
6: मान्यज्यूहरू मध्ये गणेश बहादुर विश्वकर्माजूलाई अब म सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा तपाईँ त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा
7: भिजिट नेपाल भन्ने 2003 एउटा अभियान चलाएको थियो त्यस बेलामा सुदूरपश्चिम एउटा पनि जाने ठाउँ भएन हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई झन् लडाइँ झगडा गर्न आएका थियौँ त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको जाने कुन व्यक्ति आउँछ कि आउँदैन भने हो दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको जाने सेक्टरमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त यसको क्षेत्रमा कामै नगरेका मान्छे चाहिँ कहाँ आउँछ त अहिले जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने महिलाहरूको चाहिँ त्यो ठुलो योगदान छ अब एउटा महिला सैला हुन्न भनेर चाहिँ तपाईँले भनिदिनु थाल्नुभयो भने होइन यसले के कुरा गर्ला समावेशीकरणको मर्मलाई चाहिँ अलिक ब्रोडली होइन त्यो गरिबमा दुःखीमा अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ राज्यले त्यही ढङ्गले हेर्छ समितिमा आएपछि यसलाई उहाँहरूलाई जुन हामी लिखित रूपमा तिन थम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बिचमा हामी राख्छौँ छलफल गर्छौँ होइन त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौँ भन्ने लाग्छ
6: थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ थप्न चाहनुहुन्छ भने
8: सुदूरपश्चिममा अघि अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम सम्भावनाहरू पर्यटनको छ सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको गरिबीको सङ्ख्या बढी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन् यो हेलो सांसद मार्फत जुन आयोजना गरेको कार्यक्रममा अब समितिमा केस्रा के ल्याएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो। अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र पर्यटन उद्योग र सरोकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ त्यस्ता खालका कानुन बनाउने कुराहरू संसदको हो त्यो हाम्रो जिम्मेवारी हो। हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिजीलाई यसको विज्ञता छ उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ। खप्तर बढी मालिका रामा रोशन सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढाउनका लागि अघि उहाँले भने जस्तो त्यस्ता ट्रेनिङहरू अब सुदूरपश्चिममा केन्द्रित गर्ने भन्ने कुरा जो गर्नुभयो यसका लागि
9: तपाईँले भूमिका खेल्नुभयो
8: यसका लागि धन्यवाद। तपाईँले यो अर्गनाइज गर्नुभयो सहभागी हुने अवसर दिनुभयो यसका लागि
9: धेरै धन्यवाद। मान्य साजिदा सिद्दिकीज्यू तपाईँ केही चाहनुहुन्छ थप केही कुरा राखौँ?
5: म चाहिँ कानुन न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानुन समितिमा आएर ठोकिन्छ। त्यसकारण जे जति छ म एकदमै काम गर्छु सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानुन चाहिँ देश र जनताको लागि बनाइने चिज हो। त्यसकारणले कानुन का दायरा धेरै जटिल बनाउनु हुँदैन धेरै जटिल बनाउनु हुँदैन जहाँ चाहिँ हाम्रा व्यवसायिक हामी यसो गरेर बाध्यता मर्ने कि बाँच्ने सम्मको पुर्याउनु हुँदैन। मलाई थाहा छ कोभिडको समस्या, मलाई थाहा छ भूकम्पको समस्या, भूकम्पमा कति कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ अनि कोभिडमा कति क्षति भयो भन्ने पनि थाहा छ। कोभिडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू छन् त। त्यस कारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ, राज्य चाहिँ सफ्ट हुनुपर्छ र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानुनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिज्यू यही हुनुहुन्छ उहाँले यो कुराहरू बुझ्नुहुन्छ।
10: नमस्कार सबैजनालाई, म सुनिमा उदास अहिले प्रतिदिनी सभा को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति।
11: सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजर्सहरू हेलो संसद, तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्त्वपूर्ण छ र गम्भीर पनि छ। यति दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ र क्लियरली यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँको हजुरहरूको कुरा सुन्दाखेरि र तपाईँहरूको सुझाव अवश्य हामी लाई समात्ने प्रयास गर्नु छ गराउँछु।
12: कुनै सत्कर्म भने छप्रसाद शरीर सरा पाउने।
13: धन्यवाद।
2: आजको कविता,
13: आजको

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
1: रविको भ्रमणबाट भारतले चालबाजी बुझ्ने परराष्ट्रविदको प्रतिक्रिया। भोलि परराष्ट्र मन्त्री खनाल 3 दिने भ्रमणका लागि भारत जाँदै।
0: सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपाका भातृ संगठनको प्रदर्शन। राणा सहित 183 नेताद्वारा राप्रपा परित्याग। कंग्रेसका 12 जिल्ला सभापति निलम्बनमा।
1: तापक्रम वृद्धिसँगै लुकको जोखिम बढ्यो। औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालयले थाल्यो छलफल।
0: इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको। सर्वोच्च नेता खामेनीको दावी। देशभित्रै विभाजन सृजना गर्ने प्रयासमा लागेको आरोप।
1: र विश्वकप फुटबल सुरु हुन एक साता बाँकी। 4 देशले डेब्यू गर्ने। मेसी र रोनाल्डो 6 पटक विश्वकप खेलेर कीर्तिमान बनाउँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकार गठनको 2 महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको भारत भ्रमणले दुई देशको सम्बन्ध र आन्तरिक शक्ति सङ्घर्षलाई सतहमा ल्याएको छ। नेपाली कङ्ग्रेस र नेकपा एमालेको संयुक्त सरकारको नेतृत्व गर्नुभएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्न नपाउँदै सरकार ढलेको थियो। छिमेकी मुलुक भारतले 1 वर्षसम्म पनि ओलीलाई भ्रमणको मिति टुङ्गो नलगाएर तत्कालीन सरकारसँग खुसी नरहेको सन्देश दिएको थियो। गत भदौमा भएको जेएनजी आन्दोलनपछिको चुनावमा रासोपाले बहुमत ल्याएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाईसहित सहकारी गर्न चाहेको बताउनु भएको थियो, जसले भारत नयाँ सरकारसँग मिलेर अघि बढ्न तयार रहेको बुझिएको थियो। प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएको 2 सातामै मोदीले फोन गरेर निम्तो समय दिनुभएको थियो। तर प्रधानमन्त्री शाह तत्काल विदेश भ्रमणमा नजाने रासोपाका महामन्त्री बुपदेव शाहले एक अन्तर्वार्तामा बताउनु भएको थियो। प्रधानमन्त्री भन्दा अघि सत्तारूढ रासोपा सभापति लामिछाने भारत पुग्दा भएको स्वागत र उच्चस्तरीय भेटवार्ताबारे नेपालमा विभिन्न कोणबाट बहस र चर्चा भइरहेको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: नेपालले पनि भारतको सीमा मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै भएको रासोपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई कतिपयले सीमा समस्या समाधानको कूटनीतिक चाल भनेका छन् भने कतिपयले परम्परागत निरन्तरताको संज्ञा दिएका छन्। भारत सम्बन्धका जानकारहरूले रविप्रति भारत सरकारले देखाएको सम्मान केवल शक्ति सन्तुलनको नीतिका रूपमा अर्थ्याएका हुन्। परराष्ट्र मामिलाकी जानकार इन्द्र अधिकारीले पनि नेपालमा उदाएका नयाँ शक्तिको दृष्टिकोण बुझ्ने भारतको पुरानै चालबाजी बाहेक अरू केही पनि भएको बताउनुभयो।
4: अहिलेको रविजीको भिजिटले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अथवा त्यसको नेतृत्वको सोच चिन्तन अथवा त्यो पार्टीको वैचारिक भिजनको कुरा अन्तर्राष्ट्रिय सम्बन्धलाई कसलाई सोच रहेछ त भन्ने कुरा बुझ्ने अथवा भारतलाई उनीहरूले कसरी छन् हामीसँगको सम्बन्ध उनीहरूले कसरी अगाडि बढाउने सोच बनाएका छन् अथवा हामी यस्तो चाहन्छौँ भनेर आफ्नै कुरा भने पनि भारतले अहिले प्रधानमन्त्रीलाई भन्न नपाइरहेको हुनाले नेतृत्वलाई भन्नलाई पनि त्यो खालको माहौल बनेको हो।
3: त्रिभुवन विश्वविद्यालयका अध्यापक अर्जुन ध्वज अरियालले भने फरक धारणा राख्नु भएको छ। उहाँले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्व तयारीको साँझो पाँचोका लागि रविको भ्रमणलाई अर्थ्याउनु भएको छ। प्राध्यापक अरियालले रविको भ्रमणले सीमा विवाद भन्दा द्विपक्षीय सहयोग र लगानीका मुद्दामा केही नयाँपन आउन सक्ने विश्वास व्यक्त गर्नुभयो।
5: नेताहरूले होटलमै गएर लाइन लागेर भेट्ने प्रचलनका विरुद्ध अहिले बालेन्द्र शाहले जसरी खुट्टा अगाडि बढाउन खोजिरहनु भएको छ, यो हामीलाई अलि अपच भएको पनि हुन सक्छ। किन भन्दा परम्परागत पर गएर गरे जस्तो देखिन्छ नि त, बिल्वाइन्ड द बक्स, त्यसले गर्दा हामीलाई अलि अनौठो लागेको पनि हुन सक्छ। तर कतिपय अवस्थामा के हुन्छ भने सीमा विवादहरूलाई थापी राखेर विकास निर्माणका कुराहरूलाई अगाडि बढाउनु पर्ने, लगानीका कुराहरूलाई अगाडि बढाउनु पर्ने हुन सक्छ।
3: प्रतिपक्षी दल नेकपा एमालेका नेता समेत रहनुभएका परराष्ट्र मामिलाका जानकार राजन भट्टराई भने प्रधानमन्त्री बालेनको अभिव्यक्ति र रविको भारत भ्रमण राष्ट्र हितमा नहुने दावी गर्नुहुन्छ।
6: यो भ्रमण राज्य औपचारिक भ्रमण होइन, अनौपचारिक भ्रमण हो, प्राइभेट भिजिट हो। उहाँहरूको पार्टीको दलको नेताहरूले उहाँले पनि त्यो सम्झौता गर्ने कुरा हुँदैन। यस्तोमा यसो हुनाले वातावरण सहज बन्नका लागि एकअर्कालाई नयाँ पार्टी आएको हुनाले उनलाई नजिकबाट उनीहरूका धारणाहरू एकअर्काको बुझ्नका लागि
3: भारतका लागि नेपालका पूर्व राजदूत दीप कुमार उपाध्यायले पनि नेपाल भारत सीमा सम्बन्धी विवाद कुनै व्यक्ति विशेषको पहलबाट समाधान नहुने बताउनु भएको छ। उहाँले विगतको तुलनामा अहिलेको सरकार स्थिर भएकाले राष्ट्रिय सहमतिको आधारमा अघि बढ्न विशेष प्रयास थाल्नुपर्ने सुझाव दिनुभएको छ। पाँच दिने भ्रमण सकेर रवि भोलि फर्किने तालिका छ। भोलि नै परराष्ट्र मन्त्री शिशिर खनाल तीन दिने भ्रमणका लागि भारत जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। खनाल भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणको क्रममा विदेश मन्त्री जयशंकर, वाणिज्य मन्त्री पीयूष गोयल लगायतसँग भेटवार्ता गर्ने बताइएको छ। यसअघि नै मन्त्री खनालको भारत भ्रमण तय भएको थियो, तर उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण स्थगित भएको थियो। अहिले त्यही भ्रमणलाई रिसेड्युल गरिएको हो, तर कतिपयले भने यो भ्रमणलाई प्रधानमन्त्रीको भ्रमणको तयारीको रूपमा अर्थ्याएका छन्।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका भातृ संगठनहरूले सीमा सम्बन्धी प्रधानमन्त्री बालिन शाहको अभिव्यक्तिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नेकपाका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा उनीहरूले आज प्रदर्शन गरेका छन्। देशको सार्वभौमिकताको रक्षाका लागि भन्दै उनीहरूले विभिन्न प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन्।
0: राष्ट्रिय जेएनजी नागरिक अभियानले भने पूर्व गृहमन्त्री सुदन गुरुङले आन्दोलनकारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ। कालापानी नेपालको भएको भन्दै सडकमा शान्तिपूर्ण प्रदर्शनकै क्रममा पक्राउ परेका जेएनजी आन्दोलनकारीमाथि हिरासतभित्र दुर्व्यवहार भएको राष्ट्रिय जेएनजी नागरिक अभियानले जनाएको छ। आज एक वक्तव्य जारी गर्दै काठमाडौँ स्थित लयनचौर सोरोखोटे हिरासतमा रहेका प्रदर्शनकारीमाथि गुरुङले गाली गलोज, धम्की र दुर्व्यवहार गरेको जनाइएको छ। हिरासतमा राखिएका अभियन्तालाई भेट्न पुगेका पूर्व गृहमन्त्री गुरुङले हिरासत कक्षमै प्रवेश गरी दबावमूलक र अपमानजनक व्यवहार गरेको आरोप अभियानको छ। साथै हिरासतमा रहेका नागरिकलाई 24 घण्टासम्म पिउने पानी समेत उपलब्ध नगराइएको भन्दै राष्ट्रिय मानवाधिकार उल्लङ्घन भएको अभियानले जनाएको छ। अभियानले सरकार समक्ष 5 बजे माग राख्दै घटनाको निष्पक्ष छानबिन गर्न पनि आग्रह गरेको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 183 जना नेताहरूले पार्टी परित्याग गरेका छन्। पहिलो चरणमा धवल शमशेर राणा सहित 183 जना नेताहरूले राप्रपा परित्याग गरेका छन्। काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका छन्। पदाधिकारीहरूमा महामन्त्री राणा सहित मुकुन्द श्याम गिरी, दिलनाथ गिरी, केशव राज श्रेष्ठ, नारायण प्रसाद कोइराला, सगुन सुन्दर लावती, धनसुर शाही, मीना शाही, दिल विकास राज भण्डारी, नानी मैया आचार्य लगायत छन्। उनीहरू मध्ये अधिकांश नेताहरू यसअघि वर्तमान अध्यक्ष राजेन्द्र लिङ्गदेनबाट कार्यवाहीमा परेका थिए। धवल शमशेर नयाँ पार्टी बनाउने तयारीमा जुटेको बताइएको छ। मूल नेतृत्वको हीनभाव, कमजोरी एवं आत्मकेन्द्रित शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन्। जनता केन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिए पनि त्यसअनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नु परेको उनीहरूको भनाइ छ।
0: नेपाली कङ्ग्रेसको 12 जिल्ला सभापति राजेश राय यादव निलम्बनमा परेका छन्। आज बसेको कङ्ग्रेसको केन्द्रीय अनुसन्धान समितिको बैठकले यादवलाई निलम्बन गर्ने निर्णय गरेको हो। दुई पटक स्पष्टीकरण माग्दा पनि जवाब नदिएकाले उनलाई निलम्बन गरिएको समितिका सचिव दिपे दिनेश थापा मगरले जानकारी दिनुभयो। गत फागुन 21 गतेको निर्वाचनमा यादवले कङ्ग्रेसका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो। त्यसपछि अनुशासन समितिले स्पष्टीकरणका लागि पत्राचार गरेको थियो, तर यादवले दुई पटक स्पष्टीकरण माग्दा पनि जवाब नदिएपछि निलम्बन गरिएको कङ्ग्रेसले जनाएको छ।
1: सरकारले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका 140 ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। उपलब्ध ऋण विवरणका आधारमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले नामावली सार्वजनिक गरेको हो। ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढाउने चेतावनी पनि समितिले दिएको छ। ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाण सहित उपस्थित हुन समेत आग्रह गरिएको छ। समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरेको स्पष्ट पारेको छ।
0: नेपाल परिवेशमा रोल्पामा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्त्वपूर्ण विवरणहरू जोडिएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्त्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्त्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गरौँ। नेपाल राष्ट्र बैङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrv.org.np।
8: गुणस्तरीय प्लम्बिङको परपर्द नाम मार्बल।
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको,
8: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परि दाङका 3 जनाको मृत्यु भएको छ। जिल्लाको माडी गाउँपालिका 2 घरती गाउँ ब्याङखोलामा अस्थायी नम्बर प्लेटको जीप दुर्घटना हुँदा दाङका 3 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका 7 बेसाहीका अन्दाजी 25 वर्षीय जीप चालक वीरबहादुर चौधरी, दङ्गीशरण गाउँपालिका 7 श्री गाउँ घर भई हाल घोराही उपमहानगरपालिका 14 बस्ने अन्दाजी 40 वर्षका जीवधन चौधरी र उहाँकी श्रीमती अन्दाजी 38 वर्षीय कमला चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा निर्माण सामग्री बोकेको जीप सडकबाट करिब 600 मिटर तल खसेको थियो।
0: सगरमाथा आरोहणका क्रममा 5 दिनदेखि बेपत्ता भएका दावा शेर्पाको जीवितै उद्धार गरिएको छ। एजेट 16 गतिदेखि बेपत्ता भएका आरोहण दलका सहयोगी शेर्पालाई 5 दिनपछि आज जीवितै उद्धार गरेर काठमाडौँ ल्याइएको हो। पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले जेठ 16 गतिदेखि बेपत्ता शेर्पाको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले सगरमाथा आधार शिविर नजिकैको क्याम्पोन पोइन्टमा फेला पारेको जानकारी दिनुभयो। बेपत्ता शेर्पालाई समितिका कर्मचारीले उक्त पोइन्टबाट बोकेर गोरकसेपसम्म पुर्याएका थिए। गोरकसेपबाट अल्टिच्युड एयरको हेलिकप्टरबाट काठमाडौँ

0: को हेम्स अस्पताल में लिएर उपचार थालिएको सूचना अधिकारी गौतम ने बताउनुभयो।
1: तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तातो लहर लूको जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसुनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तातो लहरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। उहाँले सरकारले लूको जोखिम रहेका तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। तातो लहर लूबाट बस्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव डाक्टर अधिकारीले दिनुभएको छ। ताप लहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घर बाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो।
0: देशभर देखिएको औषधि आपूर्ति तथा व्यवस्थापनको समस्या बारेमा स्वास्थ्य तथा जनसङ्ख्या खाद्य स्वच्छता मन्त्रालयले सरकार निकायसँग छलफल अघि बढाएको छ। औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका विद्यमान समस्या, गुनासा र तिनको समाधानका बारेमा मन्त्रालयले हालै औषधि व्यवस्था विभागका प्रतिनिधिबीच छलफल अघि बढाएको हो। विशेष गरी क्यान्सर विरुद्ध हुने औषधिको अभाव र त्यसको आपूर्तिबारे छलफल बढाइएको छ।
1: नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी मामिला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवाहरू घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ। एप मार्फत नक्सा प्रिन्ट, फिल्ड बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटिपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटिपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै यी सेवा खल्ती र कनेक्ट आइपिएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ।
0: ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पूर्वपक्षका लागि जेल चलानको आदेश दिएको छ। अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पूर्वपक्षका लागि थुनामा पठाउनु भनेको हो। उनलाई इन्टरपोलको सहयोगमा एजेट 17 गते थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनी विरुद्ध आपराधिक विश्वासघात, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर भएको छ। पक्राउ पर्नु अघि उनले सामाजिक सञ्जालबाटै प्रतिवादसहित विभिन्न प्रतिक्रिया दिएकी थिइन्। नवलप्रासी पश्चिम घरवैहाल ललितपुरको भैँसीपाटी बस्दै आएकी अधिकारी विरुद्ध तीन कसुरमा गत चैतमै मुद्दा दर्ता भएको थियो। उनले एक व्यवसायीबाट मात्रै 6,52,00,000 रुपियाँ लिएको अभियोग छ।
1: जोत्ने क्रममा गोरु बसेपछि मुख जमिनमा गाडेर निर्दयी व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्युठानको गौमुखी गाउँपालिका एक बस्ने अन्दाजी 36 वर्षीय जाली राम थापा मगरले आफ्नै खेतबारीमा गोरु लिए जोतिरहेको अवस्थामा गोरु हिँड्न नसकी खेतमा बसेपछि गोरुको नाक मुख माटोमा गडेर निर्दयी व्यवहार गरेको भिडियो बाहिरिएको थियो। भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता 2074 परिच्छेद 27 पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय प्युठानबाट 5 दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित सवारी शाखामा आग लागि भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआइजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको हो। सशस्त्र प्रहरी बल मुख्यालयको सवारी शाखामा गए राति आग लागि हुँदा केही सवारी साधनमा क्षति भएको थियो। आग लागि राति नै नियन्त्रणमा आएको थियो।
1: नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी

0: मेडिकल कलेज का विद्यार्थी को शैक्षिक गुणस्तर राम्रो देखाएको छ। चिकित्सक लाइसेन्स परीक्षा को समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएका छन्।
1: नेपाल परिवेश अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। रोकिएको गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट 9 करोड रकम निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो।
3: पोखरा जमसम नियमित हवाई सेवा 3 महिनाका लागि बन्द भएको छ। त्यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा जमसम नियमित हवाई उडान करिब 3 महिनाका लागि बन्द गरेको जनाएका छन्।
4: नेपालगञ्जमा चराचुरुङ्गी बचाऊ अभियान सुरु गरिएको छ। बढ्दो गर्मीका कारण नेपालगञ्ज क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले सङ्कटमा पर्ने भन्दै जिल्लाका केही युवाले अभियान सुरु गरेका हुन्।
3: काठमाडौँ महानगरपालिकाले त्रिवी सिक्सनको बहिरङ्ग सेवालाई बिरामी मैत्री बनाउन 1,70,00,000 रुपियाँ बराबरका प्रविधि साधन र उपकरण हस्तान्तरण गरेको छ। महानगरले आज अस्पतालमा आयोजना गरिएको कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डोङ्गोलले अस्पतालका प्रमुख डाक्टर प्राध्यापक सुभाष आचार्यलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।
4: प्रहरीले कैलालीका विभिन्न स्थानबाट 17,00,000 बढी मूल्यका मोटरसाइकल बरामद गरेको छ। 17,30,000 मूल्य बराबरका 15 मोटरसाइकल बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब परीक्षक योगेन्द्र तिमल सिन्हाका अनुसार आज भजनी र लम्की चुहा नगरपालिकाका विभिन्न स्थानबाट उक्त मोटरसाइकल बरामद गरिएको हो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता मुस्तल्लाबा खामेनीको इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको दावी गर्नुभएको छ। आज जारी गरेको सन्देशमा उहाँले युद्ध मैदानमा पराजित भएपछि अहिले जनताको मनोबल कमजोर पार्ने र देशभित्र विभाजन सिर्जना गर्ने प्रयासमा लागेको बताउनु भएको हो। खामेनीले यस्ता चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताको आवश्यकता उलाउँदै जनतामा निराशा र हताश फैलाउने कुनै पनि गतिविधि शत्रुलाई सहयोग पुर्याउने कार्य हुने बताउनुभयो। उहाँको सन्देश इस्लामिक गणतन्त्र इरानका संस्थापक रुहल्लाह खामेनीको निधनको वार्षिक उत्सव तथा एक महत्त्वपूर्ण सिया धार्मिक पर्वको अवसरमा आयोजित कार्यक्रममा वाचन गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको र दुई देशबीच सम्झौता भएमा रणनीतिक रूपमा महत्त्वपूर्ण हुर्मुज जलमार्ग तुरुन्तै खोलिने बताउनु भएको छ। उहाँले अहिले कुनै सम्झौता हुने ग्यारेन्टी भने नरहेको बताउनुभयो।
4: नेपाल परिवेशमा अब खेल समाचार। विश्व फुटबलको महाभूकम्प फिफा विश्वकप फुटबल 2026 सुरु हुन अब एक साता मात्र बाँकी छ। अमेरिका, क्यानाडा र मेक्सिको संयुक्त आयोजनामा हुने यो संस्करण इतिहासकै सबैभन्दा ठूलो हुने भएको छ। विश्वकप नजिकैसँगै आयोजक देशहरूसँगै विश्वभर फुटबलको माहौल तात्न थालेको छ।
5: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले 3 देशका मुख्य सहरमा हुने खेलका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। यही जेठ 28 अर्थात् जुन 11 जुलाई 19 अमेरिकाका 11, क्यानाडाका 2 र मेक्सिकोका 3 गरी 16 सहरका रङ्गशालामा विश्वकप हुन लागेको हो। 39 दिनसम्म चल्ने विश्वकपमा 48 देशले प्रतिस्पर्धा गर्नेछन्। यसपटक सहभागी 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टिम रहेका छन्। विश्वकपमा सहभागी हुने देश 32 48 पुर्याउँदा 4 डेब्यू गर्दैछन्। ती 4 टोलीमा केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान रहेका छन्। फिफाले यस प्रतियोगितामा सहभागी हुने 48 देशका कुल 1248 खेलाडीको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। कुल खेलाडीमध्ये 357 जनाले यस अघि पनि विश्वकप खेलिसकेका छन् भने 891 जना खेलाडीले पहिलो पटक विश्वकपको अनुभव लिँदैछन्। यस अघि विश्वकप जितिसकेका 22 जना चर्चित खेलाडीहरू यस पटक पनि मैदानमा देखिने छन्। यस प्रतियोगितामा सबैभन्दा पाका खेलाडी स्कटल्यान्डका 43 वर्षीय गोलकिपर ग्रेग गोर्डन हुन् भने सबैभन्दा कान्छा खेलाडी मेक्सिकोका 70 वर्षीय गिल्बर्टो मोरा हुन्। फुटबलका विश्व प्रसिद्ध स्टारहरू लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआले 6 पटक विश्वकप खेलेर कीर्तिमान बनाउँदैछन्। विश्व फुटबलमा राम्रो इतिहास बनाएका चर्चित 4 टोली भने यसपटकको विश्वकपमा देखिने छैनन्। फिफा वरियतामा 12 स्थानमा रहेको इटली यसपटकको विश्वकप खेल्ने छैन। 4 पटकको उपाधि विजेता इटली लगातार 3रो पटक विश्वकपमा छनौट हुन नसकेको हो। फिफा वरियताको 20 स्थानमा रहेको डेनमार्क पनि यसपटकको विश्वकप खेल्नबाट वञ्चित बनेको छ। फिफा वरियतामा 26 स्थानमा रहेको नाइजेरिया पनि छनौट चरण पार गर्न नसक्दा विश्वकप खेल्नबाट वञ्चित बनेको छ। 9 पटक विश्वकप खेलिसकेको पोल्यान्ड पनि यसपटक विश्वकप खेल्नबाट वञ्चित भएको छ।
3: एसियन गेम्स छनौटमा नेपाली पुरुष क्रिकेट टोली समूह विजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा मलेसियामाथि 167 रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह एकको विजेताको रूपमा सेमी फाइनलमा पुगेको। नेपालले दिएको 276 रनको विशाल लक्ष्य पछाएको मलेसियाले 9 विकेटको क्षतिमा 108 रन मात्र बनाउन सक्यो। मलेसियाका लागि कप्तान सयाद अजिजले सर्वाधिक 54 रन बनाए। नेपालका शेर मल्लले 3 विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालले 7 विकेटको क्षतिमा 275 रन बनाएको थियो। नेपालका कुशल भोर्तेलले कीर्तिमानी प्रदर्शन गरे। मलेसिया विरुद्ध शतक प्रहार गरेका कुशल T20I नेपालका लागि लगातार 2रो शतक हान्ने पहिलो खेलाडी बनेका छन्। उनले 126 रन बनाए। आसिफ शेख 68 रन बनाउँदै आउट भए। कप्तान दिपेन्द्र सिंहले 31 रन बनाउँदा आउट हुन पुगे। मलेसियाका लागि वीर नदीप सिंहले 3 विकेट लिए। नेपालसँग हारका बावजुद पनि मलेसियाले समूह उपविजेताको रूपमा अन्तिम 4 स्थान पक्का गरेको छ।
4: एसिसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानमाथि सहज जित हात पारेको छ। नेपालले भुटानलाई 51 रनले हराएको हो। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भुटानले 8 विकेट गुमाउँदै 62 रन मात्रै बनाउन सक्यो। भुटानको लागि देन छेन वाङमोले सर्वाधिक 39 रन बनाइन्। नेपालकी रूपिना छेत्रीले सर्वाधिक 3 विकेट लिइन्। रिया शर्माले 2 विकेट लिँदा कविता कुँवर र मनिषा उपाध्यायले समान 1-1 विकेट हात पारे। यसअघि पहिलो ब्याटिङ गर्दै नेपालले 20 ओभरमा 113 रन जोडेको थियो।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: रविको भ्रमणबाट भारतले चालबाजी बुझ्ने परराष्ट्रविदको प्रतिक्रिया। भोलि परराष्ट्र मन्त्री खनाल 3 दिने भ्रमणका लागि भारत जाँदै।
3: सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपाका भातृ संगठनको प्रदर्शन। राणासहित 183 नेताद्वारा राप्रपा परित्याग। कङ्ग्रेसका 12 जिल्ला सभापति निलम्बनमा।
4: तापक्रम वृद्धिसँगै लुको जोखिम बढ्दो। औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालयले थाले छलफल।
3: इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको सर्वोच्च नेता खामेनीको दाबी। देशभित्रै विभाजन सिर्जना गर्ने प्रयासमा लागेको आरोप।
4: र विश्वकप फुटबल सुरु हुन 1 साता बाँकी। 4 देशले डेब्यू गर्ने मेसी र रोनाल्डो 6 पटक विश्वकप खेलेर कीर्तिमान बनाउँदै।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation, and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.

0: दुई मेगा हर्स
1: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखुन घुमा मा फाउन देखुन घुमा क्या यदि दिदी कता गयौँ कता गयौँ होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छारेको पनि देखिन्छ क्या अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुबाबु कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
2: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
3: सम्पर्क लाइन्स चोक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
4: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना
5: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
4: विद्यालयका प्रमुख विशेषताहरू अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण
5: एसी रुम सहितको आधुनिक कक्षा कोठा
4: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय
5: निशुल्क पाठ्य पुस्तकको व्यवस्था
4: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि
5: नियमित परामर्श तथा मार्गदर्शन
4: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता
5: अनुशासित सुरक्षित तथा हरियाली वातावरण
4: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98 550 54 206 98 511 0091 98 550 63 387 वा 98 41 58 72 48 सम्पर्क गर्न सक्नुहुनेछ
5: सिट सीमित छ आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्
6: त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
7: ल हेर इन्का बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो बिजेपी प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98 550 63 172 र 98 452 12 206
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
8: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना
4: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556394495
9: मोबाइल 98 550 64 040 र 98 550 65 260

0: 93.2 स्वदेश एफएम
1: सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल द्वारा जनहितका लागि जारी सन्देश
2: सुन साथी मेरो कथा आवाजदेखि अभियानसम्म परिवर्तनको अग्रपंक्तिमा युवा देशभरिको सामुदायिक रेडियोहरूको नेटवर्क सीआईएन मार्फत प्रत्येक शुक्रबार साँझ 7 बजे
3: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1

0: मा अध्ययन विधा दुरुपयोग गर्ने त्रिविका प्राध्यापकहरूबाट 10 करोड भन्दा बढी रकम फिर्ता छानबिन समितिका संयोजक भन्छन्।
1: सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस्, अरबौं पैसाहरू उठ्ने सम्भावना छ।
0: धवल शमशेर राणा सहितका नेताहरूद्वारा राप्रपा परित्याग, पार्टीको एजेन्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप।
2: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, विचार मिल्ने हरसित सरसल्लाह भइरहेको छ र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ।
0: र लेबनन इजरायल युद्धविराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन्। नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ, जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए। नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए। युद्ध विराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढाउने प्रयास गर्ने भनिएको छ। एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढाउन खोजेको आरोप लगाएका छन्। मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू सेयर गरेका छन्। उनले प्रहरी विरुद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने, मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ, हामी तर्कसङ्गत र सहिष्णु मानिसहरू हौ। प्रधानमन्त्री कियर स्टार्मर। छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झुटो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्त्याएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै 2 परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ। त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। 6 दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। बोल्नै नसक्ने र 2 हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो। र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाडी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झन्डै 10.5 करोड रुपियाँ असुल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरुपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्लेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम सुरु भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उपलब्ध उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी सुरुमा अध्ययन विधा

0: सुविधाको दुरुपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौँ।
1: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विधा दिने प्रोभिजन छ, अधिकतम 5 वर्षसम्म अध्ययन विधा दिन्छौँ, तलब सहित दिन्छौँ। र हामीले के एक्सपेक्ट गर्छौँ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्वताहरू हाम्रो क्लासरुममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौँ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसो नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्नुपर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यतिथि आएको छ।
0: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
1: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामी सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि एउटा होला, अरबौँ पैसाहरू उठ्ने सम्भावना छ यसमा।
0: काफीजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरुपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
1: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्रिभुवनले बेहोर्नु पर्दैन।
0: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
1: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो, एउटा त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने, दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
0: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
1: तिनवटा आयाम जस्तो लाग्छ, एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ, एउटा प्राज्ञिक क्षति गरिराखेका छौँ। अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ। तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विधा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा पनि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौँ र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ, त्यसलाई कार्यान्वयन गरेर जानु हो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैन, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौँ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
0: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफ्ले। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। एउटा प्रसङ्ग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसङ्ग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी सञ्चालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्ततः पार्टी छाड्ने निर्णय गरेका हुन्। राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको राप्रपामा फुट र एकीकरणको श्रृङ्खला नौलो भने होइन। एक रिपोर्ट। आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेन्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
2: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, एउटा दोहोरो रूपले उभिने र एजेन्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ, त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला,
0: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको र संस्था पुनर्स्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको अजेन्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने अजेन्डा बोकेको, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
3: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौँ जे भनौँ हामी जुन सरकारमा गयौँ त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
0: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङदेनको भनाईलाई अस्वीकार गरेनन्, तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
4: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ, तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नि गरे है, हामीले मैले निर्णय गरे होइन, मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ, मेरो छैन।
0: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
3: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
0: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
4: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिँ नि राप्रपामा नफर्किने गरी हामी निस्क्या हो।
0: राणा पक्षधरहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौँ। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
5: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वासिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्ला समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका सञ्चार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृङ्खलाबद्ध लडाई गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लालाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लालाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भोलि भारत भ्रमणमा जानुहुने। नापी विभागद्वारा जग्गा सम्बन्धी सेवा घरमै प्राप्त गर्न सकिने मेरो कित्ता एप सार्वजनिक। तराईका जिल्लाहरूमा केही दिन तातो हावा लू चल्न सक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह। हिजबुल्लाहको आक्रमण रोकिएमा युद्ध विराम गर्न इजरायल र लेबनन सहमत। र मलेसियामाथि 167 रनको फराकिलो जित सहित नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनौट। अब समाचार विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा भोलिदेखि 24 गतेसम्म भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डाक्टर जयशंकरसँग औपचारिक भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उहाँहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरका सम्बन्ध लगायत विषयमा छलफल हुनेछ। भ्रमणले नेपाल र भारत बीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने विश्वास लिइएको छ। परराष्ट्र मन्त्री खनाल यही जेठ 24 गते काठमाडौँ फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। नापी विभागले मेरो कित्ता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा आज सार्वजनिक गरिएको एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवा घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप मार्फत नक्सा प्रिन्ट, फिल्ड बुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दर्तापछि प्रणालीबाट ओटिपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटिपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै यी सेवा खल्ती र कनेक्ट आइपिएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको विभागले जनाएको छ। मेरो कित्ता सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ। त्यस अवसरमा मन्त्री रावलले डिजिटल सुशासन सुदृढ बनाउन यस्ता प्रविधि मैत्री सेवालाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री रावलले जग्गा सम्बन्धी सेवा लिन सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै मेरो कित्ता एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। सभामुख डोलप्रसाद अर्यालले संविधानमा व्यवस्था भएका दलित समुदायका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि संघीय संसद प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोगद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा सभामुख अर्यालले जातीय विभेद तथा छुवाछुतको अन्त्य सरकार र कुनै पनि एक निकायको मात्र जिम्मेवारी नभई राज्य, राजनैतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो। सभामुख अर्यालले सामाजिक चेतना, कानुन कार्यान्वयन र आर्थिक सशक्तिकरणलाई सँगसँगै अगाडि बढाउनु पर्ने आवश्यकता औल्याउनु भयो। कार्यक्रममा महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले छुवाछुत र भेदभाव उन्नत समाजको निम्ति बाधक रहेको बताउनुभयो। महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कणेलले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन गर्न सामाजिक चेतना वृद्धिमा सरकार, आयोग र सरकारवालाले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिनुभयो। रोल्पाको माडी गाउँपालिका 2 घरती गाउँ बेङखोलास्थित शहीद मार्गमा बोलेरो जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जीप चालक दाङ घोराही उपमहानगरपालिका 7 देसाहीका अन्दाजी 25 वर्षीय वीरबहादुर चौधरी, दङ्गीशरण गाउँपालिका 7 श्री गाउँ घर भई हाल घोराही उपमहानगरपालिका 14 बस्ने अन्दाजी 40 वर्षीय जीवधन चौधरी र उहाँकी श्रीमती अन्दाजी 38 वर्षीय कमला चौधरी रहेको इलाका प्रहरी कार्यालय घरती गाउँ रोल्पाले जनाएको छ। जस्ता पाता, सिमेन्ट र प्लास्टिकका पाइप लगायतका निर्माण सामग्री लोड गरिएको जीप सडकबाट झन्डै 600 मिटर तल खसेको प्रहरीले जनाएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरी संविधान संशोधनका विषयमा सुझाव सङ्कलन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्व राष्ट्रपतिद्वय डाक्टर यादव र भण्डारीको निवासमै पुगेर नेपालको संविधानलाई समय सापेक्ष, व्यावहारिक र थप सुदृढ बनाउने उद्देश्यका साथ सुझाव सङ्कलन गरिएको हो। यसै क्रममा पूर्व राष्ट्रपति डाक्टर यादवले नेपाली जनताको निकै ठूलो संघर्ष, अनवरत बलिदान र संविधान सभाको समय थपेर गहन छलफलका बीच जारी भएको संविधानको मूल मर्मलाई जीवन्त राखेर राष्ट्रिय सहमति कायम गरी बहसपत्र तयार पार्न कार्यदललाई सुझाव दिनुभयो। यसै गरी पूर्व राष्ट्रपति भण्डारीले वर्तमान संविधानलाई समय अनुकूल बनाउन र हिजोका दिनमा अभ्यासका क्रममा देखिएका कतिपय कमजोरीलाई सुधार गरेर नै संशोधन गरिनुपर्नेमा जोड दिनुभयो। तराईका जिल्लामा केही दिनदेखि केही दिन अझै पनि तातो हावा लू चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले मध्य प्रदेश, लुम्बिनी, त्यसै गरी सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशका तराईका जिल्लामा तातो हावा लू चल्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। गर्मीको समयमा काम बाहेक अनावश्यक हिँडडुल नगर्न र झोलिलो खानेकुरा खान समेत विभागले आग्रह गरेको छ। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपदजन्य घटनामा 5 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार रौतहट 12 र कपिलवस्तुमा सर्पले डसेर 3 जना र रोल्पाको रातामाटामा खहरे भेलले बगाएर 2 जनाको मृत्यु भएको हो। जलवायु परिवर्तनले सिराहा, बर्दिया, सुर्खेत, पर्सा, कपिलवस्तु, काठमाडौँ, डोटी, मकवानपुर र चितवन गरी 9 जिल्लाको 84.2% जनजीवन प्रभावित भएको एक सर्वेक्षणले देखाएको छ। काठमाडौँमा आज एक्सन एड अन्तर्राष्ट्रिय नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार जलवायु परिवर्तनको असरले जलाशय सुक्दै गएको र वर्षा हुने प्रवृत्तिमा रूपान्तरण भएको देखिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रविधि, कृत्रिम बौद्धिकता र एल्गोरिदमद्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन जगतलाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसपमा उहाँले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको बताउनुभयो। संचार मन्त्री तिमल सिन्हाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेका बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 माथि सैद्धान्तिक छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन र न्यायिक प्रक्रियालाई गुणस्तरीय बनाउन विधि विज्ञान प्रयोगशालालाई आधुनिक प्रविधियुक्त बनाउने गरी विधेयक अघि बढाउनु पर्नेमा जोड दिनुभयो। निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका 15 सडक आयोजनाको ठेक्का तोडिएको छ। पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालय बीच भएको सम्झौता अनुसार ठेक्का सम्पन्न गरिसक्नु पर्नेमा थप म्याद समेत समाप्त भइसक्दा समेत काम सम्पन्न नभएपछि स्थानीयको विरोध भएको र त्यसपछि एसएन निर्माणका 4, नागार्जुनको 4, राधा भानुका 2, गणपतिका 4 र आरपी कन्स्ट्रक्सनको 1 ठेका तोडिएको पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मण राज जोशीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी नेतृत्वमा वासिङटनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान युद्ध विराम लागू गर्न सहमत भएका छन्। तर इरान समर्थित हेजबुल्लाहको आक्रमण समाप्ति बिना कुनै पनि सहमति कार्यान्वयन नहुने स्पष्ट पारिएको छ, जसले सम्झौतामाथि अनिश्चितता कायम राखेको छ। संयुक्त विज्ञप्ति अनुसार युद्ध विराम लागू हुन हेजबुल्लाहको गोलाबारी पूर्ण रूपमा रोकिएको हुनुपर्ने र दक्षिणी लेबनानबाट उसका लडाकुहरू हटाउने शर्त पनि समावेश गरिएको छ। अब आर्थिक समाचार, सुरेन्द्रमणि त्रिपाठीबाट।
4: हिमाल पारीको जिल्लाको रूपमा रहेको मुस्ताङमा अहिले स्वदेशी तथा विदेशी पर्यटकहरूको चहल पहल निकै बढेको छ। हिमाली दृश्य अवलोकन, रमणीक वातावरण र धार्मिक स्थलका रूपमा रहेको प्रसिद्ध मुक्तिनाथ क्षेत्रका कारण मुस्ताङमा स्वदेशी सँगै विदेशीमा खास गरी भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको टुकुचेका शिक्षक विष्णु थकालीले बताउनुभयो। भारतमा गर्मी बढ्दो रहेकाले पनि यति बेला नेपालका विभिन्न क्षेत्रका साथै भारतबाट समेत मुस्ताङ भ्रमणमा जाने पर्यटक निकै बढेको र त्यसले पर्यटन व्यवसायमा उत्साह थपेको स्थानीयले बताएका छन्। सरकारले स्थल मार्गबाट सिमाना ओहोर दोहोर गर्दा यात्रुले 500 रुपियाँसम्मको वस्तु भन्सार तिर्नु नपर्ने व्यवस्था बनाएको छ। बजेटसँगै सरकारले अध्यावती गरेको भन्सार सम्बन्धी जिन्टी कुन्टाको व्यवस्थाबाट 100 रुपियाँको सीमा बढाएर 500 रुपियाँ पुर्याइएको हो। यसअघि वर्तमान सरकार गठन भएसँगै सीमा क्षेत्रमा 100 रुपियाँको प्रावधान कडाईका साथ कार्यान्वयन गर्दा सर्वसाधारण मर्कामा परेको भन्दै विरोध हुन थालेपछि स्थानीय भन्सार प्रशासन केही लचिलो बनेको थियो। भन्सार अधिकारीहरूले समेत 100 रुपियाँको सीमा अत्यन्तै न्यून रहेको कारण कार्यान्वयन गराउन समस्या परेको बताएका थिए। संघ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा 20 मेगावाटसम्मको जल विद्युत आयोजना आफैले निर्माण गर्ने भएको छ। कर्णालीको पानी जनताको लगानी अभियान अन्तर्गत निर्माण हुने 20 मेगावाटसम्मका जल विद्युत आयोजना कर्णाली वासीकै सेयर लगानीबाट गर्ने प्रदेशका प्रमुख यज्ञराज जोशीले बताउनुभयो। बुधबार 2.66 अङ्क मात्रै बढेको सेयर बजार बिहिबार भने 13.46 अङ्कले घटेको छ। यसरी सेयर बजार मापक निफ्टी परिसूचक 2766 अङ्कमा कायम भएको छ। बिहिबार 198 कम्पनीको मूल्य घटेको छ भने 8 को मूल्य स्थिर रहेको छ। सेयर बजार मापक निफ्टी परिसूचक घटे पनि विभिन्न 63 कम्पनीको मूल्य भने बिहिबार बढेको देखिएको छ।
0: अब खेल समाचार अझै बमबाट।
5: ओपनर कुशल फुर्तेलको कृतिमानी प्रदर्शनमा मलेसियालाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विजेताको रूपमा एसियाली खेलकुद एसियाड छनौटको सेमिफाइनलमा पुगेको छ। मलेसियामाथि 168 रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह 1 को विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो। नेपालसँग हारका बावजुद पनि मलेसियाले समूह उपविजेताको रूपमा अन्तिम चारमा स्थान पक्का गरेको छ। समूह चरणको आफ्नो पहिलो खेलमा चीनलाई हराएका नेपाल र मलेसियाले यसअघि नै एसियाड स्थान बनाइसकेका छन्। नेपालले दिएको 276 रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा 9 विकेटको क्षतिमा 108 रन मात्र बनाउन सक्यो। मलेसियालाई कम स्कोरमा रोक्न शेर मल्लले 3 विकेट लिए। सोमपाल कामी, सन्दीप लामिछाने, कर्ण केसी, दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले समान 1-1 विकेट लिए। त्यसअघि सिङ्गापुर नेसनल क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 275 रनको विशाल एकफल तयार पारेको थियो। नेपालका लागि ओपनर कुशल भुतेलले कीर्तिमानी प्रदर्शन गरे। मलेसिया विरुद्ध शतक प्रहार गरेका कुशल T20Iमा नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी बने। 126 रन बनाएका कुशल क्याच आउट हुन पुगे। आसिफ शेख 68 रन बनाउँदै आउट भए। कप्तान दिपेन्द्र सिंह ऐरीले 31 रन बनाउँदा क्याच आउट हुन पुगे। सन्दीप जोरा 15, लोकेश बमले 10 रन थपे। कुशल मल्ल 9 रन र सोमपाल कामी 1 रनमा उपस्थित रहे। नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ। अनुभवी रुबिना छेत्रीको अलराउन्डर प्रदर्शन र सीता राणा मगरको ब्याटिङको प्रदर्शनमा नेपालले भुटानलाई 51 रनले प्रिमियर कपको समूह चरणमा दोस्रो जित हात पारेको छ। जितको लागि 114 रनको लक्ष्य पछ्याएको भुटान 20 ओभरमा 8 विकेट गुमाउँदै 62 रनमा समेट्यो। नेपालका लागि बलिङमा रुबिनाले 3 विकेट लिए। त्यस्तै रिया शर्माले 2 तथा कविता कुँवर र मनिषा उपाध्यायले समान 1-1 विकेट लिए। नेपालले अब शनिबार हङकङसँग समूह चरणको अन्तिम खेल खेल्नेछ। महिला एसिया कपको छनौटका रूपमा रहेको प्रिमियर कपमा 18 राष्ट्रको सहभागिता रहेको छ।
0: अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशको थोरै तथा मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको निमन्त्रणामा भोलि भारत भ्रमणमा जानुहुने। नापी विभागद्वारा जग्गा सम्बन्धी सेवा घरमै प्राप्त गर्न सकिने मेरो किता एप सार्वजनिक। तराईका जिल्लाहरूमा केही दिन तातो हावा, लू चल्न सक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह। हिजबुल्लाहको आक्रमण रोकिएमा युद्ध विराम गर्न इजरायल र लेबनन सहमत र मलेसियामाथि 167 रनको फराकिलो जित सहित नेपाल समूह विजेता भन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनौट। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडीको मुख्य व्यावसायिक तथा प्रशासनिक केन्द्र बसन्तपुर बजारमा समस्याको रूपमा रहेको रोड साइड पार्किङ क्रमशः व्यवस्थापन हुँदै गएको छ। बसन्तपुर बजार टोल विकास संस्था, स्थानीय युवा समूह एवं माडी तीनवटा कार्यालयसँगै माडीमा खटिएका ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालयको सामूहिक प्रयासमा बजार क्षेत्रमा सवारी साधनहरूको पार्किङ व्यवस्थापन सुधार हुँदै गएको देखिएको हो। हाल मुख्य बजार क्षेत्रमा एक साता सडकको एक छेउ र अर्को साता सडकको अर्को छेउमा मोटरसाइकल तथा सवारी साधनहरूको पार्किङ गर्ने प्रणाली लागू रहेको छ। यसको कार्यान्वयन पक्षमा जनपद प्रहरीसँगै ट्राफिक प्रहरीका सहायक हवलदार खड्क बहादुर विष्ट मुख्य रूपमा खटिनु भएको देखिनुहुन्छ। बसन्तपुर बजारबाट शुरू भएको यस प्रकारको पार्किङ व्यवस्थापन माडीका अन्य बजार क्षेत्रमा पनि लागू गर्ने छलफल शुरू गरिएको विष्टले बताउनुभयो। यसबाहेक नियमित र छड्के ट्राफिक चेकजाँच विद्यालय र समुदाय स्तरमा ट्राफिक सचेतना एवं ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कार्यवाहीको क्रम समेत सँगसँगै कडाईपूर्वक लागू गरिएको इप्रका माडीले जनाएको छ। अत्याधिक गर्मी पढीसँगै विद्युत खपतमा उल्लेख्य वृद्धि हुँदा चितवनको चनौली वितरण केन्द्रको सेवा क्षेत्रमा विद्युत आपूर्तिमा समस्या देखिन थालेको छ। नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका अनुसार पछिल्ला दिनहरूमा विद्युतको माग अत्याधिक बढ्दा प्रसारण लाइन, वितरण लाइन तथा वितरण ट्रान्सफर्मरहरू ओभरलोड भएका छन्। यसका कारण न्यून भोल्टेज तार तथा जम्पर छुडिने, ट्रान्सफर्मरको फ्युज जाने लगायतका समस्या बारम्बार देखिँदा विद्युत सेवा अवरुद्ध तथा अनियमित भइरहेको केन्द्रको भनाइ छ। समस्या समाधानका लागि प्राधिकरणका कर्मचारीहरू मर्मत तथा व्यवस्थापन कार्यमा निरन्तर खटिरहेको केन्द्रले जनाएको छ। साथै गर्मीयाममा विद्युत प्रणालीमा परेको चाप कम गर्न, अत्यावश्यक बाहेका विद्युत उपकरणहरूको प्रयोग सकेसम्म न्यून गर्न तथा विद्युत लोड व्यवस्थापनमा सहयोग पुर्याउन सम्पूर्ण ग्राहक वर्गहरूसँग अनुरोध समेत गरिएको छ। रोकिएको गौतम बुद्ध क्रिकेट रङ्गशालाको काम पुनः शुरू भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासमा ढिलाइ भइरहेकाले यसअघि विद्युत भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले एक महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट रु 9 करोड निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो। नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक लाइसेन्स परीक्षामा चितवन मेडिकल कलेज सिएमसी उत्कृष्ट भएको छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भरतपुर स्थित सिएमसीले 93.10% विद्यार्थी उत्तीर्ण गराएर यस वर्ष सर्वोत्कृष्ट बन्न सफल भएको छ। यही जेठ 12-15 गतेसम्म काउन्सिलले सञ्चालन गरेको लाइसेन्स परीक्षामा सिएमसी कलेजबाट एमबिबिएस सह उत्तीर्ण गरेका 58 विद्यार्थीहरूमध्ये 54 जना सफल भएका हुन्। काउन्सिलले सार्वजनिक गरेको विवरण अनुसार समग्रमा यस वर्ष एमबिबिएस तर्फ 63.50% र बीडीएस तर्फ 81.52% विद्यार्थी उत्तीर्ण भएका छन्। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै बिहिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। प्रधानमन्त्री शाहले राष्ट्रहित विपरीत र राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै पार्टीका विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरू सड़कमा उत्रेका हुन्। माइतीघर मण्डलामा भेला भएका आन्दोलनकारीहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत बीच कुन विषयमा समस्या छन् ती विषयको सूची तयार पार्न नेपाललाई आग्रह गर्नुभएको छ। बुधबार नेपालको सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भेटघाटमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको उल्लेख गर्नुभएको थियो। तर के काम गर्ने, कुन विषयमा छलफल गर्ने त्यसको लिस्ट तयार गरेर दिन सभापति लामिछानेलाई उहाँले आग्रह गरेको भ्रमण दलमा सहभागी एक अधिकारीले बताउनुभयो। राष्ट्रमन्त्री सुशील खनाल भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा जेठ 22-24 गतेसम्म भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। नेपाल र भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदान प्रदानको सिलसिला अन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबीचको ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गर्नुभएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनैतिक दल गठन गर्ने घोषणा गर्नुभएको हो। पत्रकार सम्मेलनमा उहाँले राप्रपा नेतृत्वले पार्टीको मूल एजेण्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नु परेको बताउनुभयो। नेपाली कांग्रेसले बाह्र जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। गत फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेद्वारलाई हराउन सक्रिय भूमिका खेलेको र अनुशासन उल्लङ्घन गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो। नेपाली काङ्ग्रेसमा अहिलेसम्म 375,083 सदस्यले मात्रै आफ्नो सदस्यता अध्यावधि गरेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई डिजिटल अध्यावधि गर्ने समय दिएको छ। यसै गरी 375,000 सदस्यता अध्यावधि गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताउनुभयो। नेकपा एमालेको दुई दिने पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरक राष्ट्रिय कार्यशाला अन्तर्गत बिहिबार टोली नेताहरूले आफ्नो प्रस्तुति सकेका छन्। अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्नुभएको कार्यशालाको पहिलो दिन समूहगत छलफल सकेर दोस्रो दिन समूहगत प्रस्तुति दिनुभएको हो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार अधिकांश टोली नेताहरूले पार्टी सदस्यता नवीकरण र सदस्यता विस्तारमा देखिएका जटिलतालाई सहज बनाउन सुझाव दिएका छन्। नेकपा एमाले संगठन विभागले आयोजना गरेको सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा कार्यशाला 10 बुधे संकल्प प्रस्ताव पारित गर्दै सकिएको छ। प्रस्तावमा पार्टीको सांगठनिक सदस्यता अनलाइन नवीकरणको कार्यलाई सम्बन्धित व्यक्तिको प्रत्यक्ष उपस्थितिमा अविलम्ब अगाडि बढाउने घोषणा गरिएको छ। त्यस्तै कार्यशालाले एक संगठित सदस्य बराबर न्यूनतम 3 नयाँ पार्टी सदस्य तयार गर्ने संकल्प गरेको छ। राप्रपाका केही पदाधिकारी सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। बिहिबार एक संयुक्त वक्तव्य जारी गर्दै महामन्त्री धवल शमशेर राणा, उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ सहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवं कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्यागको घोषणा गरेका हुन्। उपचारका लागि किमोथेरापीमा प्रयोग हुने कार्बोप्लाटिन र सिस्लाटिन औषधिको बजारमा चरम अभाव भएको छ। मुख्यतया भारत र बङ्गलादेशबाट आयात हुने यी औषधिहरूको बजारमा अभाव भएको हो। वर्षेनी 24,000 भाइल खपत हुने यो औषधि अहिले स्टकमै नभएको औषधि आयातकर्ताहरू बताउँछन्। विश्व बजारमा कच्चा पदार्थको मूल्य बढेको र नेपालमा औषधिको मूल्य समायोजन नभएको र डलर बढेका कारण पनि कार्बोप्लाटिन र सिस्लाटिन औषधिको अभाव भएको सरकारवालाहरूको भनाइरहेको छ। सांसदहरूले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र र स्वायत्त संस्थाको रूपमा स्थापना गर्नुपर्ने धारणा राखेका छन्। बिहिबार बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले प्रयोगशालालाई स्वतन्त्र, स्वचालित र स्वायत्त बनाउनु पर्ने माग गरेका हुन्। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड ओखलढुङ्गाका दावा शेर्पा 7 दिनमा भेटिनु भएको छ। जेठ 15 गते शुक्रबारदेखि हराइरहनुभएका शेर्पालाई आज बिहान खुसबु आइसफल क्षेत्रमा फेला पारेको सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपिसिसीले जनाएको छ। समितिका कामदारहरूले खुसबु आइसफल क्षेत्रको डोरी तथा फोहोर व्यवस्थापन गर्ने क्रममा आज बिहान घिस्रिँदै गरेका उहाँलाई फेला पारेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट 12 कपिलवस्तु रोब्लामा 5 जनाको मृत्यु भएको छ। मकवानपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा र कञ्चनपुरमा भएका विपजन्य घटनामा अन्य 11 जना घाइते भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। उहाँका अनुसार रौतहट 12 र कपिलवस्तुमा सर्पले डसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिका र रातामाटामा खरेफेलले बगाएर 2 बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेशी यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

खाजा खानी पैसा ल्याऊ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन्, गर्ने हो कसरी।

Swadesh FM, Tirana Bithoplo, 2 MHz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

ए मुखै खोल्न पर्ने हो कि आफै बुझिए ए जाने मुखै खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसी त बैति

माझी त्यसै खोलीसम्म यतिकै धाउँदैन नमानेला त छु साइली खोली झरे माछी जालमा

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातमा हाँगामा जरामा फुलमा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरी झरे पनि गीतै सुने पनि आउने झल्को ढुकै थुने।

0: बाटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।

0: वैदेशिक अनुदान लक्ष्य भन्दा 26 अर्ब कम शीर्षकमा नागरिक दैनिकमा खबर छ। आन्तरिक राजस्व कम भएर सरकारले वैदेशिक अनुदान तथा ऋणबाट बजेट बनाइरहेको अवस्थामा विदेशी दात्री निकायबाट नेपालमा आउने अनुदान खटेको छ। सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेको अवस्थामा विकास साझेदारले दिने अनुदानमा पनि गिरावट आएको हो। सरकारले चालू आर्थिक वर्ष 2082-83 53 अर्ब 44 करोड 69 लाख रुपियाँ विदेशी अनुदान लिने लक्ष्य लिएको थियो। चालू आर्थिक वर्ष सकिन 1.5 महिना बाँकी रहँदा जेठ 20 गते बुधबारसम्म 20 अर्ब 91 करोड रुपियाँ मात्र अनुदान प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको 39% मात्र हो। सरकारको लक्ष्य अनुसार मासिक सरदर करिब 4 अर्ब 45 करोड रुपियाँका दरले 10.5 महिनामा 46 अर्ब 76 करोड रुपियाँ अनुदान आउनु पर्थ्यो, तर अहिलेसम्म करिब 21 अर्ब रुपियाँ मात्र अनुदान प्राप्त भएको छ। अनुदान घटेपछि अस्वाभाविक रूपमा स्रोत व्यवस्थापनमा दबाव बढ्ने अर्थ मन्त्रालयले जनाएको छ। नेपालीको प्रति व्यक्ति आमदानी बढेकाले विदेशबाट आउने अनुदान खर्दै गएको अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले बताउनुभयो।
1: लामिछाने फर्कँदै खनाल जाँदै शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने भारतको 5 दिने भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कँदैछन् भने सोही दिन परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने भ्रमणका लागि नयाँ दिल्ली जाँदैछन्। भारतीय जनता पार्टी भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने सोमबार नयाँ दिल्ली गएका हुन्। समकक्षी भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका खनाल आइतबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ। ले बिहिबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्री खनालको भ्रमणबारे जानकारी गराएको हो। खनालले नयाँ दिल्लीमा रहँदा समकक्षी विदेश मन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। उक्त बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेष गरी दुई देश बीचको व्यापार लगानी कनेक्टिभिटी सम्पर्क सञ्जाल ऊर्जा क्षेत्र र जनता जनता बीचको सम्बन्धलाई थप सुदृढ र विस्तारबारे विस्तृत रूपमा विचार विमर्श हुने कार्यसूचीमा उल्लेख छ। नियमित उच्च स्तरीय भ्रमण आदान प्रदानका रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारत बीचको कूटनीतिक ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबूत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले गरेको छ।
0: संवैधानिक इजलास गठनमा वरियता विवाद शीर्षकमा हिमालय टाइम्समा खबर छ। सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले स्थापित न्यायिक परम्परा र विधिलाई मिचेर वरिष्ठ न्यायाधीशहरूलाई बाहिर राखेर इजलास गठन गरेपछि न्याय क्षेत्र तरंकित बनेको हो। बुधबार गठन भएको इजलासमा वरियता मिचेपछि यसलाई कतिपयले कार्यपालिकाको प्रभाव तथा बेन्च सपिङको आशंका रूपमा हेरेका छन्। हरेक बुधबार बस्ने संवैधानिक इजलासमा यसअघि वरिष्ठताका आधारमा न्यायाधीशहरू छनौट गर्ने स्थापित सहमति र परम्परा थियो, तर बुधबार प्रधान न्यायाधीश शर्माले वरियतामा आफूपछि रहेका वरिष्ठतम न्यायाधीश तय कुमार रेग्मी र हरिप्रसाद भुयाललाई संवैधानिक इजलासमा समावेश गर्नु भएन। उहाँहरूको साटो वरियतामा तल रहेका न्यायाधीशहरू नकुल सुवेदी